0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजु भाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक छ उत्तर नहुँदा पनि उत्तर भन्ने आजको वचनको शीर्षक छ। र सृष्टिकर्ता परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुँदाखेरि तीन प्रकारले दिनुहुन्छ भनिन्छ। एउटा छोरा या छोरी मागेको प्रार्थनाको उत्तर यही हो भनेर चाहिँ उत्तर दिनुहुन्छ। अर्को उत्तर चाहिँ केही समय पर्ख भनेर चाहिँ त्यो प्रकारले उत्तर दिनुहुन्छ। र अर्को उत्तर चाहिँ उहाँले उत्तर दिनुहुन्न किनकि हामीलाई त्यो कुराले हानि हुन्छ भने उसले नसुने जस्तो गरेर पनि उत्तर दिनुहुन्छ। यसले गर्दाखेरि आदरणीय दाजुभाइ दिदी बहिनीहरू, हाम्रो प्रार्थनाको उत्तर तीन प्रकारले हुन्छ। एउटा उहाँले फ्याटे उत्तर दिनुभएर, मागेको कुराको उत्तर दिनुभएर। दोस्रो उहाँले पर्ख केही समय भनेर पर्खाएर। तेस्रो चाहिँ उहाँले उत्तर नदिएर पनि उहाँले उत्तर दिनुहुन्छ किनकि त्यो उत्तर पाउँदाखेरि हामीलाई खराबी हुँदछ। त्यसले गर्दाखेरि हामीले जब प्रार्थना गर्दछौ हाम्रो सोच अनुसार एकै प्रकारको मात्रै उत्तर खोज्नु हुँदैन। कति प्रभुका छोरा छोरीहरूले एकै प्रकारको उत्तर खोज्नु भएर उहाँहरूले आफ्नो विश्वासको जहाज डुबाउनुहुन्छ। कारण परमेश्वरको उत्तर चाहिँ तीन प्रकारको छ र पर्खियो है भनेर चाहिँ उत्तर ढिलो भएको खण्डमा पनि कति परमेश्वरका छोरा छोरीहरू उहाँहरू डिप्रेसनमा जानुहुन्छ, उहाँहरू सोचमा जानुहुन्छ। कति परमेश्वरका छोरा छोरीहरूलाई जब उहाँले उत्तर दिनुहुन्न त्यो समयमा पनि उहाँहरू फेरि निराशमा जानुहुन्छ। हाम्रो बालबच्चाहरूसँगैको हामीले कुराहरू सोचौं, बालबच्चाहरूले मागेका कुराहरू कतिवटा ठिक छन् भने आमा बुवाले फ्याटै दिइहाल्नुहुन्छ, ठिक छैन यानि उसलाई त्यो कुराको लागि तयार छैन भने केही समय पर्खी भनेर चाहिँ पर्खाउनुहुन्छ आमा बुवाले। उदाहरणको लागि 15 वर्षको छोराले मोटरसाइकल किनी मागिएको खण्डमा एउटा ज्ञानी आमा बुवाले चाहिँ, बाबु तँ 18 वर्ष नपुगिकन लाइसेन्स बन्दैन, लाइसेन्स नबनाइकन बाइक चलाउनु यानि स्कुटर चलाउनु मिल्दैन, दुर्घटना पर्न सकिन्छ भनेर चाहिँ उहाँले पर्खाउनुहुन्छ। र पर्खाउने कुराहरूमा छोरा निराश हुनुभयो, छोरी निराश हुनुभयो भने त्यो छोराको गलत यानि छोरीको गलत हुन जान्छ। त्यस्तै गरेर कुनै छोराले यानि छोरीले चुरोट माग्नुभयो यानि बियर खान्छु भनेर चाहिँ पैसा माग्नुभयो भने आमा बुवाले दिनुहुन्न किनकि त्यो कुराले हाम्रो स्वास्थ्य बिगार्दछ। उदाहरणको लागि एक पटकको कुरा हो, म सानै थिएँ एउटा बजारमा मैले मुसा मार्ने त्यो ट्र्यापर साँचोलाई देखेँ, साह्रै मन पर्यो, आमालाई किनी मागे, उहाँले कुनै हालतमा दिनु भएन। म उफ्रे कराए रुएँ लडीबडी गरे, मेरो हातमा त्यो उखुको लाकडा थियो सानो खाँदै गरेको, झन् त्यो लाकडा खोसेर आमाले मलाई पिट्नु हो र उहाँले त्यो चाहिँ उत्तरै हो यो हुँदैन।

मार्ने साँचो दिए भने तेरो हात तेरो औंलाहरू अपाङ्ग हुन्छ भने चाहिँ मेरो आमाले नदिनु पनि त्यहाँ चाहिँ मैले मागेको कुराहरू दिनु भन्ने जस्तो कुराहरू थियो। यदि आमाले मलाई त्यो किनेर आमा कमजोर हृदयको हुनुहुन्थ्यो र हतेरिको मागेको कति रुवाउने भन्ने प्रकारले दिनु भएदेखि अहिले मेरा औंलाहरू सक्ला हुँदैन थियो होला। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, सृष्टिकर्ता परमेश्वरको उत्तर तीन प्रकारको छ, तुरन्तै उत्तर दिएर, पर्खी भनेर, र दिँदै नदिनु भएर। र फिलिपीको पुस्तक 4:6 यसो भनिएको छ, यो खण्डलाई म पढ्दिन्छु, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको विन्ती परमेश्वरमा जाहेर हौन भनिकन फिलिपीको पुस्तक 4:6 यहाँ भनिएको छ। र हामीलाई कुनै पनि कुरामा चिन्ता नगर्नु तर हर कुरा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित हाम्रो विन्ती चाहिँ उहाँमा जाहेर गर्नु। पाइएको खण्डमा नि प्रभुलाई धन्यवाद, केही समय पर्खाउनु भएको खण्डमा पनि प्रभुलाई धन्यवाद, दिँदै दिनु भएन भने पनि प्रभुलाई धन्यवाद भनेर यो प्रकारले हामी जिउन पर्छ भनेर बाइबलले त्यो बताउँदछ। र बाइबलमा कतिवटा घटनाहरू छन् जो परमेश्वरका जनहरूलाई प्रभुले उत्तर दिनुभएको छैन। दाउदको हामीले उदाहरण लिन सक्छौ, जब दाउदले बेतसेबा तर्फबाट जन्मिँदै गरेको जेठा छोरालाई बचाउनको लागि उपवास सहितको प्रार्थनामा बस्नुभयो तर परमप्रभु परमेश्वरले उत्तर दिनु भएन। र त्यो उत्तर जो उहाँलाई उत्तर दिनु भएन, त्यो छोरा मर्यो। त्यो छोरा मरे तापनि त्यो छोराको जो उत्तर नदिनु चाहिँ दाउदले उत्तर पाउन भएको कुरा थियो। भने जस्तै हामी नयाँ करारमा पौल प्रेरित भन्नुहुन्छ, उहाँको शरीरमा एउटा काँडा बिजेको छ, कुनै पनि एउटा समस्या छ, त्यो हटोस् भनेर उहाँले धेरै पटक प्रार्थना गर्नुभयो तर परमप्रभु परमेश्वरले यानि प्रभु येशूले त्यो प्रार्थनाको उत्तर दिनु भएन। र प्रभु येशूले भन्नुभयो उहाँलाई, मेरो अनुग्रह तेरो लागि प्रशस्त छ र म मेरो सामर्थ्य कमजोरीमा प्रदर्शन गर्छु भनिकन प्रभु येशूले प्रत्युत्तरमा पाउललाई यही नै उत्तर दिनुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जुन प्रकारले हामीले प्रभुबाट उत्तर खोजिरहेका छौं, प्रभुको उत्तर हाम्रो तरिकाको छैन। र यशायाको पुस्तक 55:9-10 भन्छ, हाम्रो विचार परमेश्वरको विचार होइन र हाम्रो गराई उहाँको गराई होइन। र हाम्रो विचार र परमेश्वरको विचार आकाश र जमिन जति नै त्यतिकै फासलामा, त्यतिकै फरक अवस्थाहरूमा छ, तर जो सृष्टिकर्ता परमेश्वर, सर्वज्ञानी परमेश्वरले जब उहाँले प्रार्थनाको उत्तर दिनुहुन्न, प्रार्थनाको उत्तर नदिनु भएको अवस्थामा पनि त्यो उत्तर चाहिँ प्रार्थनाको उत्तर नै बन्दछ, किनकि हाम्रो फाइदाको लागि उहाँले प्रार्थनाको उत्तर दिनुहुन्न। यहाँ दाउदको उत्तर भएको छैन, यहाँ पौलको उत्तर भएको छैन, र पनि उहाँहरूले चिन्ता नलिकन प्रभुलाई धन्यवाद अन्तमा दिनुभएको छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, मैले एउटा घटना सुनेको थिएँ, यो विदेशमा विदेशको चर्चमा घटेको सत्य घटना भनिकन उहाँहरूको पास्टरले दिनुभएको वचनमा उहाँले यो उदाहरण दिनुभएको थियो। र एउटा मण्डलीमा एकजना जवान केटा र एकजना जवान केटीको बीचमा मन परापर रहेछ र उहाँहरू दुईजना जीवन साथी हुनको लागि निकै लामो समयसम्म प्रार्थना गर्नुभएछ। प्रार्थना गरिराख्नु भएको समयमा अक्षमा त्यो केटाले त अर्को केटीसँग बिहा गर्नुभएछ र त्यो केटी मानिसलाई त एउटा ठूलो धोका भएछ, आकाश नै उहाँको टाउकोमा खस्यो जस्तै भएछ र धेरै रुनु भएछ, धेरै सुर्ता गर्नुभएछ, किन प्रभु किन भनेर चाहिँ प्रभुलाई त्यसरी प्रश्न पनि गर्नुभएछ। र त्यसपछि उहाँ पार्श्वबाहु भएकोमा आउनु भएर, पार्श्वबाहु मैले त्यो केटा मेरो जीवन साथी होस् भनेर प्रार्थना गरेको थिएँ तर प्रभुले किन मलाई त्यो केटा जीवन साथी हुन दिनु भएन र किन त्यो केटाले मलाई धोका दियो, किन हामी बीचमा भइरहेको यस्तो प्रेमलाई उसले काटेर चाहिँ अर्को केटीसँग बिहा गरे भने चाहिँ पार्श्वबाहुलाई उहाँले प्रश्न गर्नुहुँदाखेरि पार्श्वबाहुले भन्नुभएछ बाइबलमा 1 थेसलोनिकी 5:18 त सबै परिस्थितिमा धन्यवाद दियो किनकि ख्रिस्ट येशूतर्फ परमेश्वरको इच्छा यही नै छ भनेर लेखिएको छ। र तपाईँको इच्छा त्यो केटाप्रति थियो तर परमेश्वरको इच्छा सायद त्यो केटाले तपाईँसँग बिहा गरोस् या तपाईँले त्यो केटासँग बिहा गरोस् भन्ने थिएन होला। र तपाईँले यो परिस्थितिमा पनि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ र तपाईँले म यो परिस्थितिमा धन्यवाद दिन्छु भने चाहिँ तपाईँले धन्यवाद दिन सक्नै पर्छ
भनेर चाहिँ पाशुबाबुले

0: उहाँलाई सम्झाउनु हुँदाखेरि उहाँले अब पूर्ण रूपमा नसम्झिए तापनि उहाँ त्यहाँबाट निक्लेर हिँड्नु भएछ, कोठामा जानुभएछ। निकै समयसम्म त्यो केटाप्रति उहाँले चाहिँ विलाप पनि गर्नुभएछ प्रभुमा। र समय बित्दै जाँदाखेरि एक वर्ष नपुग्दै त्यो केटा जसले उहाँलाई धोका दिएर अर्को केटीसँग बिहा गर्नुभएको थियो, त्यो केटाले त त्यो केटीसँग डिभोर्स गर्नुभएछ। अनि त्यतिखेर पो उहाँलाई अलिअलि भित्री आँखा खुल्नु सुरु गरेछ। ओहो, यो केटा त मैले सोचे जस्तो केटा छैन कि क्या हो। यसले त्यो केटीसँग एक वर्षै नपुग्दा नै उसले डिभोर्स गर्यो, भनेपछि मसँग पनि डिभोर्स गर्थ्यो होला भन्ने उहाँले सम्झिनु भएछ। र त्यस्तै प्रार्थना गर्दै बसिराख्नु भएको अवस्थामा फेरि अर्को केटीसँग त्यो केटाले बिहा गर्नुभएछ। बिहा गरे पछाडि फेरि अर्को केटीसँग पनि उहाँको तुरुन्तै डिभोर्स भएछ। अनि त्यसो हुँदाहुँदै त तीन चारवटा केटीसँग डिभोर्स त्यो केटाको भएको देखेपछि त ओहो प्रभु, तपाईँले त मलाई एउटा ठुलो एक्सिडेन्टबाट, ठुलो दुर्घटनाबाट बचाउनु भएको रहेछ। खासमा मैले त त्यो केटासँग बिहा गर्नु पाइनँ भनेर मैले तपाईँसँग विलाप गरेँ, तर होइन रहेछ, यो केटाबाट त मलाई तपाईँले ठुलो दुर्घटनाबाट बचाउनु पो भएको रहेछ भनेर चाहिँ त्यो पछि चाहिँ त्यो केटी मानिसले प्रभुलाई धन्यवाद दिन सक्नु भएछ। उहाँको प्रार्थनाको उत्तर त भएन, तर पनि उहाँलाई नभएको प्रार्थनाको उत्तर नै उहाँको प्रार्थनाको उत्तर रहेछ। यदि त्यो केटासँग उहाँले बिहा गर्नुभएको भए उहाँले जिन्दगीमा एउटा ठुलो दुर्घटना निम्त्याएको यानि सामना गर्नु पर्ने अवस्था रहेछ। र पछि गएर प्रभुले एउटा असल केटा उहाँको जीवनमा ल्याउनु भएछ, उहाँले बिहा गर्नु भएछ र उहाँहरूको एकदमै सुमधुर पारिवारिक जीवन स्थापना भएछ, बालबच्चाहरू भएछ र उहाँले राम्रो प्रकारको आत्मिक जीवन साथै पारिवारिक जीवन उहाँले लिएर जानुभएछ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हाम्रो सोचाइ प्रभुको सोचाइ होइन र प्रभुको सोचाइ हाम्रो सोचाइ होइन। त्यसले गर्दाखेरि हामीले कुनै पनि प्रार्थनाको उत्तर पाएनौँ भनेर हामी सुर्ताउनु हुँदैन, किनकि प्रार्थनाको उत्तर नहुनु पनि प्रार्थनाको उत्तर हो। त्यसले गरेर कुनै प्रार्थनाको उत्तर ढिलो हुँदैछ भने पनि हामी चिन्ता नलिएर, निराश नभएर प्रभुलाई सबै परिस्थितिमा हामी धन्यवाद भएर गइएको खण्डमा दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाउँदैन। अघि नै मैले पढेर तपाईँहरूलाई सुनाइसकेको छु, फिलिपीको पुस्तक 4 छ, कुनै कुरामा चिन्तित नहो तर हरेक कुराहरूमा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको विन्ती परमेश्वरमा जाहेर गर भनेर चाहिँ यसरी भनिएको छ। र उहाँ प्रेमिलो परमेश्वरले चाहे प्रार्थनाको उत्तर दिनु भएर होस्, चाहे पर्खाउनु भएर होस्, चाहे प्रार्थनाको उत्तर नदिनु भएर होस्, उहाँले प्रार्थनाको उत्तर दिनु नै भएको हुँदछ। र यति भन्दै म टेक ढाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह, परमेश्वरलाई धन्यवाद होस्। मेरो नाम चाहिँ रत्नकुमारी खड्का हो। मेरो ठेगाना चाहिँ जलबिरे गाउँपालिका वार्ड नम्बर 1 जलबिरे हो। अहिले हाल बसोबास चाहिँ यही जडीबुटी हो। म चाहिँ गेटसमणि एयरपोर्ट चर्चमा संगति गर्दै आएको छु र यही चर्चमा आबद्ध छु। मैले चाहिँ प्रभु येशू ख्रीष्टलाई चाहिँ कसरी पाएको भने, म चाहिँ धेरै बिमारी भएको थिएँ अनि कति हस्पिटल गर्दा पनि, कति एक्सरेहरू गर्दा पनि केही रोग नदेखिने, अनि म चाहिँ शरीरमा सनै नसक्ने जस्तो भएँ। अनि मैले 18 महिनासम्म मलाई चाहिँ अन्न खान नहुने, माछा मासुहरू हेर्नै नहुने, त्यो माछा मासुहरू घरमा पकाउँदाखेरि पनि म त्यो घरमै बस्न नहुने, मलाई त्यस्तो त्यो गन्धै आउन नहुने, त्यस्तो भयो 18 महिनासम्म। त्यस्तो हुँदाखेरि अनि मैले कति धामी झाँक्रीहरू लगाएँ, कति हस्पिटलहरू गरेँ, हस्पिटलमा केही पनि रोग देख्दैन, धामी झाँक्री लगाउँदा चाहिँ दुई तीन दिन अलिक कम हुन्छ, त्यहाँबाट जस्ताको तस्तै त्यस्तो भइसकेपछि अनि म चाहिँ आफ्नै जिन्दगीदेखि हारेर अब म चाहिँ कसो गर्ने होला के गर्ने होला भनेर अनि म चाहिँ त्यस्तो अवस्थामा पुगेका थिएँ। अनि मेरो घर माथेर चाहिँ यस्तो पाखा थियो, त्यहाँ चाहिँ त्यो मलाई यसो दिन टोलिनको लागि भनेर चारवटा बोका खसी ल्याइदिएको थियो श्रीमानले। म त्यहाँ यसो चराउन जान्थेँ, त्यहाँ चराउन जाँदाखेरि चाहिँ दुईपट्टिबाट खोला, एउटा बलिफी खोला र बोक्सी खोला भन्ने दुईपट्टि खोला छ, त्यो खोला चाहिँ बाढी आएको थियो असारको बेलामा। अनि त्यो खोलालाई हेरेर म चाहिँ धेरै रोएँ, एक दिन म धेरै रोएँ। अनि यो गंगा तँलाई बाढी आएको त सबैले देख्छ, तर मेरो पनि त्यस्तै बाढी आएको जस्तो भित्र मेरो यस्तो रोएको छ, तर म रोया त कोही देख्ने पनि छैन, कसैले देख्दैन, म कति रुनु मेरो आँसु पनि सक्यो होला भनेर मैले त्यस्तो भने, एक्लै मैले त्यसो भने। तर त्यो दिन सपनामा चाहिँ एकजना मान्छेले मलाई के आवाजले भन्यो भने, नरो, तेरो दुःखको दिन सक्यो, अब तैले सुख पाउनेछस् भनेर एउटा आवाज आयो मलाई सपनामा। अनि म झल्यासो बिम्जेपछि अनि के भने होला, मेरो त दुःखको दिन शुरू भएको छ, मलाई यस्तो रोग लागेको छ, बच्चाहरू सानो सानो छ, अनि मलाई त दुःखको दिन शुरू भएको छ, मेरो सुख त कहिले आउँछ होला, यो त उल्टो भने होला भन्ने ठानेको थिएँ। अनि त्यहाँ त्यसपछि त्यसको एक हप्ता जति पछि चाहिँ अनि एकजना विश्वासी आमा हुनुहुँदो रहेछ, मलाई थाहा थिएन, अनि मेरो श्रीमानजी एकदमै परमेश्वरको विरोध गर्ने मान्छे, अनि त्यो आमाले चाहिँ अनि मासु पकाउन लाग्नु भएको थियो मेरो श्रीमानले, अनि त्यो खोला नजिकै थियो, त्यो खोलाको छेउमा गएर म बसेँ। जत्रो पानी परे पनि मेरो शरीर चाहिँ त्यो पानीले भित्थ्यो, मैले लुगा नि फेर्दैन थिएँ, त्यस्तो पोल्थ्यो मलाई, त्यो पानीले चाहिँ शीतल हुन्थ्यो। अनि त्यो पानीमा भिजेर बसेका थिएँ। अनि फेरि त्यो आमाले चाहिँ भन्नुभयो, किन यहाँ बसेको नानी, त्यहाँ यहाँ नबस भनेर त्यो आमाले छाता ओढाइदिनु भयो। अनि मलाई छाता नओढाउनु, मलाई चाहिँ भेट्नै शीतल हुन्छ भने मैले, अनि त्यो आमाले हुँदैन हुँदैन छाता ओढ्नु पर्छ, हुँदैन नानी पानीले भेट्न हुँदैन भन्नुभयो। अनि के भो के भो के भो भन्नुभयो, यदि खोलाको छेउमा पानी परेको बेलामा खोलाको छेउमा बसेको देखेर होला उहाँले चाहिँ खोलामा पो हाम फाल्न लागे कि यो नानीले भनेर होला, तिमीलाई बुढाले गाली गर्यो हो, तिमीलाई के भयो के भयो मलाई भन त भन्नुभयो। आखिरी परमेश्वरलाई चिन्नु भएको छ, अनि उहाँलाई त्यस्तो चासो भएछ, उहाँबाट प्रभु पाउन जुरेको रहेछ। अनि उहाँले भन्नुभयो कि छाता ओढाउनु भयो मलाई, अनि के भयो के भयो भन्दाखेरि मलाई सन्चो छैन आमा भनी, सन्चो छैन भनेपछि के भयो भन्नुभयो, के भयो के भयो, मेरो रोगको त केही भनेर साध्य छैन भनेर भनी, त्यो भन्नै नसक्ने त्यो कति के चाहिँ भयो भन्नु अब त्यत्रो 18 महिनासम्म। अनि त्यसो भनेपछि अनि उहाँले भन्नुभयो हस्पिटल गर्न भन्नुभयो, अनि गई, केही रोग देखिँदैन आमा भन्नुपछि अनि उहाँले भन्नुभयो, अनि प्रभु येशूमा जाउँ, पिताले एकदम अंगालो हालेर राख्नुहुन्छ, अंगालेर सङ्गाल्नुहुन्छ, म कस्तो थिएँ यी मलाई नयाँ जीवन दिनुभयो, पिताले गर्नुहुन्छ, पिताले प्रेम गर्नुहुन्छ, जाउँ भनेर भन्नुभयो। कहाँ छ त्यो भनी मलाई कहाँ छ थाहा थिएन, अनि कहाँ छ भन्दाखेरि ऊ पर हिलेमा छ नि, खड्काको घरमा छ भन्नुभयो। आखिर खड्का भनेको त हाम्रै दाजुभाइ, मेरै जेठानी पर्नेले पनि विश्वास गर्नु भएको रहेछ, र उहाँकै घरमा संगति राख्ने गरेछ, दुई तिनजना भेला भएर राख्ने गरेछ, मलाई थाहा थिएन। अनि म शनिबार आउँछु, जाउँ है, म सँगै लिएर जान्छु भन्नुभयो। अनि मैले गर अनि श्रीमानलाई भने, यस्तो यस्तो चर्चमा जानुपर्छ अरे, निको हुन्छ अरे नि, यस्तो केही गरी निको नभएको भनेपछि मेरो श्रीमानले भन्नुभयो, टेट भन्नुभयो, टेट भनिसकेपछि मैले बोल्ने उही पाइन, अनि चुपै लागेर बसेँ। अनि त्यतिकै त्यो हप्ता बित्दै थियो, अनि शनिबार आएछ, शनिबार आएपछि अनि त्यो आमा आउनुभएछ, अनि सरासरी माथि बुइकलमा हाम्रो भान्सा किचन बुइकलमा थियो, अनि उही आउनुभयो, नानी जाउँ भन्नुभयो। अनि मलाई त श्रीमानले त नपठाउने होला, के जानु, अनि उहाँलाई पनि परमेश्वर, श्रीमानलाई पनि परमेश्वर बोल्नु भएको होला, जान त जा, मर्नु भन्दा बौलुनु निको भन्नुभयो मलाई त्यो दिन। अनि त्यहाँबाट त्यो आमाले मलाई काहीँ डोर्याउनु भयो, काहीँ आफै हिँडी, अनि गई, जाँदाखेरि चार पाँचजना विश्वासीहरू रहेछन्, एकजना पास्टर हुनुहुँदो रहेछ, अनि उहाँहरू जमा भएर प्रार्थना गरिरहनु भएको छ ढोका थुनेर। त्यतिखेर त्यो ढोका खुल्लम खुल्ला गर्न नमिल्ने रहेछ संगति गर्न, अनि ढोका थुनेर प्रार्थना गरिरहनु भएको रहेछ। अनि फेरि त्यहाँबाट प्रार्थना गर्ने, वचन बोल्ने गरे, अनि मलाई प्रार्थना सबैजना त्यहाँ हुने जहिले प्रार्थना गरिदिनु भयो। अनि माथिबाटको सहायता भन्ने एउटा सानो पुस्तिका दिनुभयो, अनि त्यो पुस्तिका त्यो जेठानी दिदीले चाहिँ भन्नुभयो, यो पुस्तिका सिरना हालेर सु धन्यवाद भन, लागु र अर्थक त तँलाई भरे राति नै थाहा हुन्छ भन्नुभयो। अनि त्यहाँबाट त्यो लिएर आएँ, मैले लिएर आएर प्रार्थना गर्न त के जाने थिएँ, त्यहाँ धन्यवाद भनी सुत्ने बेला मलाई बचाउनुहोस्, मेरो पाप क्षमा गर्नुहोस् भन्नु पर्छ अरे भन्नुभएको थियो त्यो दिदीले। अनि त्यही भने, अनि सुतेपछि त मलाई चाहिँ धेरै मान्छेहरू आउँथ्यो, अर्थ केही नआउने मान्छेहरू आउने, सपनामा मान्छेहरू आउने, त्यो दिन त धेरै भिडका भिड हुल ठक्का हुल बिहे जस्तरी मान्छेहरू आयो अनि अहि पछि चाहिँ त्यो मान्छेहरूसँग घुलमिल हुने तिनीहरूसँग लुटुपुटु हुन्थ्यो अनि त्यो दिन चाहिँ त्यस्ता हुल्का हुल मान्छेहरू आउँदाखेरि मेरो सामु आन एउटा बाटो भन्दा मुनेर आयो अनि बाटो भन्दा माथि म तिनीहरू आउँदै अनि त्यो एक भिड आउँछ अनि ठ्याक्क उभिँदै मलाई आँखा तरेर जाँदै अर्को भिड आउँछ ठ्याक्क उभिँदै आँखा तरेर जाँदै गरे रातभरि त्यसो गरे अनि त्यस्तो गरेर बिम्झेपछि अनि मलाई त अलि हलुङ भछ अनि मैले भने अनि श्रीमानलाई यस्तो मलाई त यस्तो यस्तो गरे सपनामा त धेरै भिड आयो त्यो भिडहरू त एउटा पनि मेरो सामु आन आज भन्दाखेरि अब निखित गर्यो भने त हुन्छ होला नि भन्नुभयो अनि त्यहाँबाट म चार शनिबार जाँदाखेरि चाहिँ मलाई खानु भयो अलिअलि खानु भयो अनि मासु पनि खानु भयो अनि त्यहाँबाट मलाई म राम्रो हुँदै आएँ राम्रो हुँदै आएको थिएँ अनि त्यतिकै मेरो घर व्यवहारमा म एउटा विश्वासी श्रीमानले त अनि अब छोड यस्तो भयो भने त म त अर्को पनि ल्याउँछु यस्तो यस्तोसम्म भन्न थाल्नु भयो अनि बाध्यताले गर्दा मैले फेरि छोडेँ म चाहिँ परमेश्वरबाट ब्यासलाइट भएर पछि पनि हटेँ अनि मैले 3 वर्ष विश्वासबाट छोडेँ पर हटेपछि पनि अनि मलाई त कति जान्ने झाँक्री लाउनु अनि लायो 2-3 दिन कम हुन्छ त्यहाँबाट हुँदैन 2-3 दिन हुन्छ त्यहाँबाट हुँदैन अनि त्यस्तै भइरहेको थियो सङ्घर्षै भइरहेको थियो अनि जब अनिखेरि लकडाउन आएपछि त अनि जान्ने झाँक्री कोरोनामा त्यो लकडाउनमा काहीँ गाडी नै चल्दैन अनिखेरि जान्ने झाँक्री लाउन जाने ठाउँमा पनि जानै नसक्ने बाटो अब गाडी चल्दैन कहाँ हिँडेर जाने अनि म फत्र्याक बिरामी भएँ अनि ऊ यहाँ प्रधानको त्यो मसला मेल थियो त्यहाँ चाहिँ पिठो पिन्न जाने गरेको थिएँ म कहिले काहीँ अलिअलि अनि त्यहाँ चाहिँ बाइबल देख्दाखेरि तपाईँहरू विश्वासी हो भनेको थिएँ कसरी थाहा पायो भन्दा अनि म पनि पहिला गएर छोडेको भनेपछि अनि तिनीहरू चाहिँ छोड्नु हुँदैन परमेश्वरलाई छोड्नु हुँदैन भनेर मलाई सम्झाउँथे अनि त्यो दिन चाहिँ अनि पिठो पिन्न अनि मैले छोरासँग सल्लाह गरेँ बाबु अब म अलिक सारसन्द भयो भने तिमीहरूलाई नि म पकाएर खुवाउन सक्छु अब तिमीहरूको नि आफ्नो काम छ मलाई जान्ने भाटामा कति लिएर हिँड्छौ म अब परमेश्वरमै जान्छु फेरि चर्चमै जान्छु अनि गएपछि त एक दुईचोटि गएपछि म चिन्छु अनि आफै जानी आउने गर्छु प्रार्थना गर्न लाउँछु भनेर मैले भनेपछि मेरो छोराले नि हुन्छ भनेको थियो अनि त्यहाँबाट अनि मेरो श्रीमानले अनि मैले त्यो अलिकति पिठो पिन्नेर ल्याउनुहोस् न भन्दाखेरि अनि उहाँले चाहिँ तपाईँ जाउँ भन्नुभयो सायद त्यो दिन चाहिँ परमेश्वरको काम उहाँको मेरो जीवनमै हुनु थियो क्या अरे अनि तपाईँ हिँड्ने भन्नुभयो अनि म चाहिँ ऋषिले म नगइ नहुने म गएर केलाई आउनु पर्यो पछि लाएर मै पिनेर ल्याइहाल्छु नि भनेर नबोलिकन हिँडेको थिएँ अनि त्यहाँ गएपछि अनिखेरि त्यो दिदीले पिठो पिसिसकेर अनि भनी दिदी प्रार्थना गर्नु मिल्छ मलाई कस्तो सन्चो भन्नु प्रार्थना गरिदिनुहोस् न भनेपछि अनि उहाँको छोरा पनि भित्र आएर स्तुति भन्नु भएको रहेछ बाबुलाई सोध्छु भन्नुभयो अनि भित्र गएपछि अनिखेरि प्रार्थना गरिदिनु भयो र अनि दुवैजनाले हामीले फेरि मैले त पहिला पनि गरेको हो पछि पनि फेरि गरौँ गरी उहाँले पनि सँगै गर्नुभयो र त्यहाँदेखि चाहिँ अनिखेरि हामी दुवैजना परमेश्वरमै छौँ अनि यहाँ चर्च भन्ने थाहा थिएन हामीलाई अनिखेरि पछि अनिखेरि यहाँ चर्च भन्ने हामीले थाहा पायौँ थाहा पाएकोदेखि चाहिँ अनि हामी यही सङ्गति यही गेस्टसम्म चर्चमा संगति गर्छौ अनि यही खुसी छौं गुरुबाको वचन धेरै मनपर्छ गुरुआमाको वचन त्यत्तिकै मनपर्छ अनि फेरि प्रार्थना गरिदिनुहुन्छ अनि अस्तिको बुधबार पनि मलाई सन्चो थिएन अनि सन्चो नभएर म यहाँ आएको थिएँ अनि गुरुआमाले भन्नुभयो र छेउमा बस्नेहरूले प्रार्थना गरिदिनुहोस् प्रार्थना नभई नहुने आवश्यक हुनेलाई छेउमा हुनेले प्रार्थना गरिदिनुहोस् भनेर भन्नुभयो अनि प्रार्थनाको विषय राख्दाखेरि मलाई चाहिँ यसरी यस्तो सन्चो छैन मेरो तल्लो पेटहरू दुखिरहेछ यो पेटमा धेरै घोचिरहेछ गुरुआमा मलाई सन्चो छैन चङ्गाईको लागि प्रार्थना भनेर मैले विषय राखेको थिएँ अनि छेउमा हुनेहरूले प्रार्थना गरिदिनु होला भनेर गुरुआमाले भन्नुभएको थियो अनि छेउमा हुने एकजना दिदीले मलाई छोएर प्रार्थना गर्नुभयो अनि त्यो छोएर प्रार्थना गरिसकेपछि चाहिँ अनि मलाई एकदम यो पेटमा एकदम फनफन घुमेर मलाई भोमिट हुन खोज्यो भोमिट चाहिँ भएन भोमिट हुन खोज्यो अनि बाटामा जाँदाखेरि पनि धेरै यो तल्लो पेटहरू चाहिँ मेरो धेरै त्यो बच्चा पाउने व्यथा लाग्यो जस्तो भएर दुख्न थाल्यो झन् गाह्रो पो भयो मलाई गाह्रो भएको होइन त दुष्टलाई गाह्रो भएको भन्दै मनले त्यस्तो भन्दै गएँ अनि आजसम्म म चङ्गाई छु त्यो दिनबाट मलाई चङ्गाई भयो परमेश्वरलाई धन्य धन्यवाद होस् गुरुआमालाई पनि गुरुआमालाई त्यसरी विषय राखेँ मैले अनि गुरुआमाले त्यसरी प्रार्थना छेउमा बहिनीले गरिदिनु भन्नुभयो अनि मलाई चङ्गाई भएको छ परमेश्वरलाई धन्यवाद उहाँहरूलाई परमेश्वरले धेरै धेरै आशीर्वाद दिनुभएको होस् मेरो यो गवाई सुन्नुहुने सबैजनाले पनि जसले सुन्नुहुन्छ नेपालभरि देश विदेश जजल्ले परमेश्वरलाई नचिनेकाहरूले जजल्ले सुन्नुहुन्छ, यो सुनेर प्रभु येशूमा सबैजनाले विश्वास गर्नुहोस्। शान्ति पाउनुहुनेछ, आनन्दित पाउनुहुन्छ, चङ्गाई पाउनुहुन्छ, सबै थोक प्रभु येशूमा छ। प्रभु येशू बाहेक चाहिँ हाम्रो काहीँ केही पनि छैन। सबैजनाले यो गवाई सुनेर परमेश्वरमा विश्वास गर्नुहोला। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
4: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
9: तपाईँको यरियोमाथि कसरी विजय पाउने? पहिलो भाग जयमसी, आज बिहिबार जुन 4 तारिक जेठ 21 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 4 अध्यायको 7 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यी ढुङ्गाहरू इजरायलीहरूका निम्ति सदाका स्मारकको रूपमा रहनेछन्। प्रतिज्ञा गरिएको देशको सबैभन्दा बलियो शहर अनि यहोशूको सेनाले जित्नु पर्ने पहिलो शहर यरियो थियो। तपाईँले यसरी सोच्न सक्नुहुन्छ, यो तपाईँले अहिले सामना गरिरहनु भएको सबैभन्दा ठूलो चुनौती हो, किनकि यरियोका अग्ला पर्खालहरू अभेद र अझै देखिन्थे। कुनै पनि आक्रमणकारीको लागि ती डरलाग्दा थिए। त्यसैकारण परमेश्वरले आफ्ना मानिसहरूलाई विगतमा उहाँले तिनीहरूको लागि के गर्नुभएको थियो भन्ने कुरा सम्झन र अभिलेख गर्न भन्नुभयो। सारांशमा उहाँले तिनीहरूलाई यसो भन्नुभयो, तिमीहरूले यरियो हेर्नु अघि पछाडि यर्दनतिर फर्केर हेर, अनि परमेश्वरले त्यहाँ तिमीहरूका लागि के गर्नुभयो सम्झना गर। उहाँले भन्नुभयो, मानिसहरूबाट 12 पुरूष कुलै पछि एक पुरूष गरी लिएर तिनीहरूलाई यसो भन्ने आज्ञा दिए, यर्दन नदीको बीचमा पुजारीहरूका खुट्टाले टेकेको ठाउँबाट 12 ठुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याऊ। तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती 12 ढुङ्गाहरू यहोशूले गिलगालमा खडा गरे। यो कुरा तपाईँले यहोशूको पुस्तक 4 अध्यायको 2-3 पद र 20 पदमा हेर्न सक्नुहुन्छ। असल सम्झना चाहिँ शैतानको आक्रमण विरूद्ध तपाईँको सबैभन्दा उत्तम हतियार हो। परमेश्वरका एउटै पनि आशिष नबिर्सनुहोस्। भजनकारले भनेका छन्, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरो जीवनलाई मृत लोकबाट मुक्त गर्नुहुन्छ र तलाई करूणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ। थिचोमिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। यो कुरा तपाईँले भजन संग्रह 103:3-6 पदसम्म हेर्न सक्नुहुन्छ। आफ्नो हृदयमा एउटा पदक कक्ष बनाउनुहोस्। प्रत्येक पटक तपाईँले विजय अनुभव गर्नुहुँदा दराजमा एउटा स्मारक राख्नुहोस्। कुनै चुनौतीको सामना गर्नु अघि तपाईँको पक्षमा परमेश्वरले प्राप्त गर्नुभएका विजयहरूको छिटो सम्झना गर्नुहोस्। उहाँले उपलब्ध गर्नुभएका सबै आर्थिक स्रोत साधन, उहाँले दिनुभएको आशिष र उहाँले उत्तर दिनुभएका प्रार्थनाहरू हेर्नुहोस्। तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ, परमप्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौं। उहाँको कृपाको अन्त कहिले हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईँको विश्वस्तता महान छ। यो कुरा तपाईँले विलापको पुस्तक 3 अध्यायको 21-23 पदसम्म हेर्न सक्नुहुन्छ। यसकारण यरियो जस्तो अग्लो चुनौती सामना गर्दा परमेश्वरका विगतका आशिष र विजयहरू सम्झनु नै आशा र विश्वास जगाउने शक्तिशाली आधार हो। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
4: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
10: मोबाइल नम्बर 98-082-048-70।
4: इमेल ठेगाना mos.radioministry@gmail.com।
10: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
4: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: के तपाईँले गर्नुपर्ने काम गरिरहनु भएको छ? हामी असल कामको निम्ति सिर्जना गरिएका उहाँका हातका सिप हौ। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्नु राख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। सफल व्यक्तिहरू कसरी वृद्धि हुन्छन् नामक आफ्नो पुस्तकमा नेतृत्व विज्ञ जोन म्याक्सले तीन प्रकारका मानिसहरूको पहिचान गरेका छन्। त्यस्ता मानिसहरू जसलाई उनीहरू के गर्न चाहन्छन् भन्ने थाहा छैन, उनीहरूमा उद्देश्यको बलियो भावना हुँदैन, उनीहरू कुनै पनि काममा हल्का रूपमा हात हाल्छन्, उनीहरू यताउता भहकिन्छन्, के को लागि प्रयत्न गर्ने उनीहरूलाई थाहा छैन। म ठान्छु कि यसको मुख्य कारण उनीहरूलाई आफैलाई जति चिन्नु पर्ने थियो त्यसरी नै नचिन्नु र आफ्नो वृद्धिमा केन्द्रित नहुनु नै हो। त्यस्ता मानिसहरू जसलाई उनीहरू के गर्न चाहन्छन् भन्ने थाहा छ तर त्यो काम गर्दैनन्। कहिलेकाहीँ उनीहरूले आफूले चाहेको काम गर्दैनन् किनभने उनीहरू चिन्ता गर्छन् कि यसले उनीहरूलाई अन्य जिम्मेवारीहरू व्यवस्था गर्ने बनाउँछ, जस्तै कि आफ्नो परिवारको लागि प्रबन्ध गर्ने, कहिलेकाहीँ उनीहरू सिक्न वृद्धि हुन आफू जान्न चाहेको ठाउँमा पुग्नको लागि मूल्य चुकाउन इच्छुक हुँदैन। त्यसै गरी डरले पनि उनीहरूलाई आफ्नो लगावको कुरालाई पछ्याउनको लागि मार्ग परिवर्तन गर्नबाट रोक्छ, कारण जेसुकै भए तापनि उनीहरूले गर्न सक्ने काम गर्दैनन्। त्यस्ता मानिसहरू जसलाई आफूले के गर्न चाहेको थाहा छ त्यो काम गर्छन्। यी मानिसहरूले धर्मशास्त्रको यो वचन पूरा गर्छन्। हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलाबाटै ती तयार गर्नुभएको थियो। तेस्रो प्रकारका मानिसहरूले आफैलाई चिन्छन्, उनीहरूको लगावको बलियो भावना हुन्छ, उनीहरू उद्देश्यमा केन्द्रित हुन्छन्, उनीहरू त्यस्ता क्षेत्रमा वृद्धि हुन्छन् जसले उनीहरूलाई आफ्नो उद्देश्यतर्फ जान मदत गर्दछ, अनि उनीहरू त्यो काम गर्छन् जुन काम गर्नको लागि उनीहरूलाई सिर्जना गरिएको थियो। त्यस्ता व्यक्तिहरूलाई वर्णन गर्ने उत्तम शब्द पूर्ण हो आफैलाई चिन्नु, आफ्नो क्षमता वृद्धि हुँदै जानु। अलिक जटिल कुरा हुन सक्छ, तपाईँले आफ्नो क्षमताको पूर्णतामा वृद्धि हुन आफू को हुँ भन्ने कुरा जान्नुपर्छ, तर तपाईँ को हो भन्ने जान्नको लागि तपाईँ वृद्धि हुनुपर्छ। यसको समाधान यही हो, परमेश्वरसँग समय बिताउनुहोस् र तपाईँलाई निर्देशन गर्न उहाँलाई अनुमति दिनुहोस्। यसकारण तपाईँ जुन उद्देश्यको निम्ति बोलाउनु भएको छ त्यही अनुरूप कार्यहरू गर्दै जानुहोस्। के तपाईँ के को लागि बोलाइनु भएको हो थाहा छैन भने यतिखेरै प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँलाई त्यो बाटो पक्कै पनि देखाउनुहुन्छ जुन बाटोमा आस्था छ, भरोसा छ र अन्तिमसम्म पुग्ने गन्तव्य पनि छ। आदरणीय श्रोता, अब भने समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ, के को लागि गर्नुपर्छ भनेर तपाईसँग बातचित गर्ने गर्दछौ र साथसाथै प्रार्थना तपाई श्रोताले टिपाउनुभएका प्रार्थनाको अनुरोधहरू लिएर हामी प्रार्थना गर्ने गर्दछौ। तादनी श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग तपाईको यो बिहानमा प्रार्थनामा सहकारी गर्नु हाम्रो एकमात्रै उद्देश्य रहेको छ। तादनी श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईको बीचमा यो तपाईको यो बिहानलाई प्रार्थनामय बनाउनको लागि, अर्थात तपाईको प्रार्थनामय बिहानमा तपाई सँगै सहयात्रा गर्नको लागि हामी तपाईको बीचमा आइपुगिसकेका छौं र आज हाम्रो बीचमा एकजना पाहुना पनि हुनुहुन्छ र त्योभन्दा अगाडि म तपाईसँग तपाईँका कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भनेदेखि तपाईँले हामीलाई प्रार्थनाको अनुरोधहरू टिपाउने सम्पर्क नम्बरहरू दिन चाहन्छौ, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-0-23-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाई संसारको जुन कुनै कुनाबाट हामीलाई हाम्रो वेबसाइट www.goodnewsfm.com.np बाट सुन्दै हुनुहुन्छ भनेदेखि अथवा तपाई नेपालभित्रबाटै पनि तपाईले जहाँ कहीँबाट अन इयर अथवा अनलाइन सुन्दै हुनुहुन्छ भने पनि तपाईँले यदि आफ्नो प्रार्थनाको अनुरोध फोनबाट नभए वाट्सएप अथवा फेसबुकबाट राख्न चाहनुहुन्छ भने तपाईँले हामीलाई टेक्स्ट म्यासेज अथवा भोइस गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुनेछ। लौ त श्रोता, तपाईँ अब भने आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र हामी भने अबको केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेका छौ र आज हामीलाई प्रार्थनाको बारेमा बताउन र तपाईँ श्रोताले नै टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गरिदिनु हुनको निम्ति मेरो साथमा यतिखेर एकजना पास्टर हाम्रो बीचमा उपस्थित हुनुहुन्छ आजको पाहुनाको रूपमा र उहाँ नागार्जुन नगरपालिका स्थित इचंगु गैरी गाउँमा अवस्थित मण्डली खान्जेङ थुजी चर्च, जो तिब्बतन मूलको एउटा विश्वासीहरूको बीचमा सेवाकाई गरिराख्नु भएको छ, अनि उहाँ पास्टर जसको नाम डेभिड तेन्जिङ रहेको छ, उहाँ हाम्रो बीचमा आउनु भएको छ। तादनी श्रोता, आउनुहोस् हामीसँगै मिलेर उहाँलाई आजको कार्यक्रममा स्वागत गरौं। स्वागत छ पास्टरज्यू आजको यो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि आरामै हुनुहुन्छ गुरुबा?
1: हजुर, परमेश्वरको अनुग्रहले आराम नै छु।
0: हजुर हजुर हजुर। अरे गुरुबा, हजुरको अहिलेको वर्तमान समयमा तपाईँको प्रार्थनाको जीवन कस्तो छ, कतिको सुधारिएको आफूले महसुस गर्नुभएको छ?
1: अहिले वर्तमानमा अब प्रार्थना हाम्रो कन्टिन्यू गर्नुपर्छ।
0: हजुर,
1: यो मेरो मात्रै होइन, विश्वास सबैलाई गर्नु सकिन्छ, गर्नुपर्छ। प्रार्थना कसैले पनि रोक्नु सक्दैन।
0: हजुर।
1: अनि अरू सुसमाचार अब अरू सेवाकाई भन्दा प्रार्थना नै ठुलो हो।
0: हजुर।
1: अनि प्रार्थनाको शक्ति नै ठुलो छ।
0: हजुर।
1: अनि हाम्रो भने छ, धेरै प्रार्थना धेरै शक्ति, थोरै प्रार्थना थोरै शक्ति।
0: हजुर हजुर।
1: त्यो सही कुरा हो, एकदम त्यही भएर प्रार्थना कन्टिन्यू गरिरहेछु।
0: कति विश्वासीहरूले यसो भन्नुहुन्छ, मेरो प्रार्थना चाहिँ उति शक्तिशाली छैन, होइन, प्रार्थना त म गर्छु तर मेरो प्रार्थना त्यति सुनवाई भएको छैन जस्तो मलाई लाग्छ, त्यसकारणले गर्दाखेरि मलाई प्रार्थना गर्नै मन लाग्दैन भनेर उहाँहरू भन्नुहुन्छ। एउटा विश्वासीले आफ्नो प्रार्थनालाई प्रभावशाली बनाउनको लागि के गर्नु पर्ला, हजुरले के गर्नुभएको छ? किनभने हजुरको पनि त शुरूआतमै प्रार्थना त त्यति शक्तिशाली हुँदैन थियो होला, तपाईँ आफ्नो प्रार्थनालाई कसरी यति शक्तिशाली बनाउनुभयो र अब हाम्रो श्रोताहरूलाई तपाईँले त्यो उहाँहरूको प्रार्थनाको जीवनलाई शक्तिशाली बनाउन के गर्नु पर्ला भनेर सल्लाह दिन चाहनुहुन्छ?
1: हजुर, यो एकदम राम्रो प्रश्न हो।
0: हजुर,
1: हामीलाई प्रार्थना इम्पोर्टेन्ट छ, प्रार्थना गर्नुपर्छ भन्छु, प्रार्थना गर्नु भन्छु, तर मि बाइबलको कुरा बुझ्नु पर्यो।
0: हजुर,
1: अनि बाइबलमा परमेश्वरको वचन बाइबल शास्त्रद्वारा अनि प्रार्थनाको अर्थ, प्रार्थना कुन बेला गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने कुरा सबै हामीले सिक्ने भन्दा, सिकाउने भन्दा अनि बाइबलमा स्पष्ट हुन्छ। बाइबल परमेश्वरको वचन हो, अनि त्यसकारण परमेश्वरको बारेमा जान्नलाई विश्वासै होस्, अनि विश्वास गर्नुभएको छैन, जो सुकीले भने बाइबल एकदम मुख्य कुरा हो। बाइबलको कुरा राम्रोसँग बुझेपछि प्रार्थना गर्ने मन भन्ने आफैमा आउँछ।
0: हजुर हजुर हजुर,
1: त्यो टिङमिङ छैन, त्यो टिङमिङ भन्ने पनि त्यही नै हो, बाइबल पढ्ने हो।
0: हजुर,
1: बाइबल पढेर प्रार्थना गर्दै गरे भने तपाईँ अल्छी पनि लाग्दैन, तपाईँको प्रार्थना पनि शक्तिशाली हुन्छ।
0: हजुरले अघि मलाई अफेयरमा भन्दै हुनुहुन्थ्यो, कति यस्तो हाम्रो तिब्बतीन मूलका दाजुभाइहरूलाई मैले बाइबल दिएको छु र उहाँले पढ्दै हुनुहुन्छ भनेर भन्नुहुन्थ्यो। अब उसो भए उहाँहरूले हामीले गरे जस्तै प्रार्थना गर्नुहुन्छ होला त भन्ने प्रश्न आउँछ। के लाग्छ, उहाँहरूले प्रार्थना गरिरहनु भएको होला त? मैले यो प्रश्न किन राखेँ भने, बाइबल एक्लै पढ्दाखेरिमा मात्रै हाम्रो प्रार्थना शक्तिशाली हुँदैन होला पक्कै पनि, त्यसको लागि अर्को केही कुरा पनि त चाहिएला, त्यो के हो भन्नको लागि मैले एउटा तपाईँलाई प्रश्न राखेको।
1: हजुर हजुर, एकदम त्यो मोटिभेटिङहरू यो लामाहरू माझमा अनि सेवाकारी सुसमाचार सुनाउने काम विश्वास गरिदिए,
0: हजुर
1: गर्दै आएको हो। त्यसकारण अनि हाम्रो लामा दाजुभाइहरू, टिबेटी दाजुभाइहरू, दिदीबहिनीहरूले धेरै प्रार्थना गर्नुहुन्छ, धेरै प्रार्थना गर्नुहुन्छ, उनीहरू विश्वास गर्नेभन्दा अगाडि नै प्रार्थनाको जीवन छ। अनि त्यो बिब्लिकली प्रार्थना गर्नलाई अनि बाइबल पढ्नुपर्ने, बाइबलमा अनि उत्पत्तिदेखि प्रकाशसम्ममा प्रार्थनाको विषय धेरै छ, अनि प्रार्थना कसरी गर्ने, प्रार्थनाको उत्तर कसरी पाउने भन्ने कुरा धेरै छ। त्यो बुझेपछि अनि प्रार्थना शक्तिशाली हुन्छ।
0: यसको अर्थ उहाँहरूले विश्वास गर्नुभन्दा अगाडि जुन प्रकारले प्रार्थना गर्नुहुन्छ त्यो प्रार्थना चाहिँ उहाँहरूको एउटा के भन्छ धर्मविधिक रूपमै मात्रै हुन्छ।
1: हजुर हजुर,
0: होइन,
1: हजुर, विधि विधान अनुसार त्यो प्रार्थना हुन्छ।
0: तर बाइबलमा बाइबल पढिसकेपछि पनि त कति मान्छेले त्यस्तै विधि विधानकै रूपमा मात्रै प्रार्थना गरिरहेका हुन्छन् नि त, त्यसै विधि विधान पूरा गर्ने उद्देश्यले मात्रै प्रार्थना गर्दाखेरि प्रार्थना सुनवाई होला त भन्ने कुरा के लाग्छ हजुरलाई?
1: त्यो प्रार्थना सुन्ने हुँदैन, प्रार्थना उतार पाउँदैन भन्न सक्दैन। हामीले प्रार्थना गर्ने तरिकाहरू धेरै छन्, तरिकाहरू हामी पनि त्यो अभ्यास गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ। अनि मे भनेको हाम्रो प्रार्थना उद्देश्य भनेको, अनि हाम्रो प्रार्थनाको विषय र परमेश्वरले सुन्नु, परमेश्वरले सुन्नुहुन्छ, परमेश्वरले सुन्नुभयो भने हाम्रो प्रार्थना शक्तिशाली हुन्छ, हामीलाई थाहा हुँदैन।
0: हजुर, हजुरले अघि मलाई अफ इयरमा भन्दै हुनुहुन्थ्यो, म चाहिँ विशेष गरी तिब्बतमा सेवगाई गर्नेलाई चाहना गरिरहेछु, प्रार्थना गरिरहेछु भनेर भनिरहनु भएको छ, कति समयदेखि गर्दै हुनुहुन्छ?
1: धेरै लामो समय छ, म अब म विश्वास गरिदिए, प्रार्थना गर्दै आएको हो।
0: हजुर,
1: अनि प्रार्थना हाम्रो लामा दाजुभाइहरू दिदीबहिनीहरूको प्रार्थना उनीहरू विश्वास नगरे पनि, प्रभुमा विश्वास नगरे पनि प्रार्थना धेरै लामो गर्छ। अस्ति चुनावको बेला मेरो छेउमा गुम्बा छ, अनि राति 1 बजी देखे गाजा बाजा बजाउने थोरै प्रार्थना गर्दैथ्यो। अनि मेरो छेउमा पनि लामा अन्यहरू बस्नुहुन्छ, उनीहरू पनि प्रार्थना धेरै गर्नुहुन्छ।
0: हजुर,
1: तर बाइबलमा प्रार्थना र अनि त्यो विधि विधान अनुसार अनि बुद्धिस्ट प्रार्थना र हाम्रो क्रिस्चियनको प्रार्थना भनौँ अब बिब्लिकली प्रार्थना सजिलो छ, त्यो अलिकति मान्छेलाई यति सजिलो आफ्नो मनमा लाग्ने कुराहरू आफ्नो समस्याहरू अनि कसले सुन्नुहुन्छ कि भने त्यो मिसअन्डरस्ट्यान्डिङ छ। वास्तविक प्रार्थना भनेको बिब्लिकली प्रार्थना हो, त्यो हामीले उनीहरूलाई बताउनु पर्छ।
0: ए हजुर हजुर, भनेपछि प्रार्थनाको बारेमा सिकाउनु पर्यो, प्रार्थनाको बारेमा भन्नु पर्यो नि, उहाँहरूको अभ्यास अगाडि नै छ। तर अब एउटा कुरा चाहिँ हजुरको भनेअनुसार उहाँहरूको प्रार्थना चाहिँ कसले सुन्छ सुन्छ, कसले सुन्ला नसुन्ला त्यो ग्यारेन्टी भएन, तर बाइबल अनुसार गरिएको प्रार्थना चाहिँ सुन्ने कोही हुनुहुन्छ भन्ने कुरा गर्नुभयो नि त,
1: भएन भने? हजुर हजुर, हो, एकदम ठिक कुरा गर्नुभयो, त्यो बाइबल अनुसार, किनकि बाइबल परमेश्वरको पुस्ता हो।
0: हजुर,
1: परमेश्वर परमेश्वर चेनालाई बाइबल पढ्नुपर्छ।
0: हजुर,
1: प्रभु येशु चेनालाई बाइबल पढ्नुपर्छ, बाइबल सत्यता बुझ्नलाई बाइबल पढ्नु पर्यो, अरू किताब पढेर अरू जति गरे पनि त्यो परमेश्वरलाई चिन्ने बाटो छैन। अरू पुस्तामा ज्ञान छ के विषयहरू छ, त्यो भएर हाम्रो बिब्लिकली प्रार्थना भनेको पर्सनल प्रार्थना, हाम्रो व्यक्तिगत प्रार्थना हो, त्यसलाई विधि विधान चाहिँदैन, जतिखेर समय पनि चाहिँदैन, त्यसलाई टाइम टेबल चाहिँदैन, त्यसलाई के वातावरण पनि चाहिँदैन, जहिले पनि गर्नु रेडीको प्रार्थना हो भने रेडीको प्रार्थना अनि जहिले पनि गर्नु सक्नुहुन्छ। यर्मिया 33:3 प्रभुले भन्नुभएको छ नि, हो नेपालीमा कसरी माने
0: त्यो के भन्छ, मलाई पुकार र मैले म चाहिँ तैँले नजानेको गहिरा र गुप्त कुराहरू म प्रकट गर्नेछु भनेर भन्नुभएको छ।
1: हजुर, त्यो भएर हाम्रो मन हाम्रो न हामीले नबुझे भने त्यो बिब्लिकली प्रार्थना गर्नुभयो भने त्यो परमेश्वरले सुन्नुहुन्छ।
0: यसको अर्थ हजुरले भन्न खोज्नु भएको परमेश्वरको यर्मिया 33:3 अनुसार जुन प्रतिज्ञा छ, त्यो प्रतिज्ञा अनुसार उहाँ साँच्चीकै सुन्नुहुन्छ भन्ने कुरा चाहिँ हजुरले गर्नुभयो नि त?
1: हजुर हजुर, त्यो हामीलाई थाहा हुनु पर्यो, त्यति मात्रै होइन, त्यो एउटा नमुना मात्रै हो।
0: हजुर हजुर,
1: अनि हाम्रो गाह्रो अप्ठ्यारोको बेलामा भन्ने छ भनेको परमेश्वर हाम्रो पिता, आदमीको पिता, आदमीको बुवा
0: हजुरलाई
1: चिन्नु पर्ने, त्यो भएपछि अनि हाम्रो समस्या पनि समाधान हुन्छ, हाम्रो प्रार्थना पनि प्रार्थना उता पनि पाउन सकिन्छ।
0: हालसालैको कुनै त्यस्तो ताजा गवाई छ हजुरसँग, त्यही हजुरले प्रार्थना गर्नुभयो, प्रार्थनाको उत्तर पाउनुभयो, जो चाहिँ पहिला वर्षौंदेखि प्रार्थना गर्दै हुनुहुन्थ्यो, प्रार्थनाको उत्तर मैले यो दिन पाएँ भने ठ्याक्कै कुनै एउटा यस्तो हजुरसँग कुनै त्यस्तो स्मरणमा केही छ भने भन्दैनन्?
1: धेरै छ अहिले भर्खरै
0: मात्रै, अहिले भर्खरै भनौँ न, भनौँ दुई तिन दिन अगाडि मात्रै भएको अथवा 2-4 महिना अगाडि मात्रै तपाईँले उत्तर पाउनुभएको कुनै त्यस्तो घटना, जो चाहिँ धेरै पुरानो होइन, ताजा
1: ताजा पनि छ।
0: हजुर,
1: विशेष मेरो प्रार्थना मेरो आफ्नो व्यक्तिगत प्रार्थना पनि हुन्छ।
0: हजुर,
1: अनि अब प्रभुको वचन अनुसार प्रार्थना पनि हुन्छ। अनि त्यस कारण अनि अहिले अब ताजा भन्नुपर्दाखेरि अहिले म अस्ति बोटेमा गएको थियो सुसमा चाहिँ सुनाउनको लागि, त्यति सुसमा चाहिँ सुनाउने मान्छे पाएन।
0: हजुर,
1: अनि मैले प्रार्थना गर्दै थियो।
0: हजुर,
1: प्रार्थना गर्दै थियो अनि प्रार्थना गर्दैखेरि अनि सुसमा चाहिँ सुन्ने सुन्नलाई अनि त्यो सुन्ने मान्छे ठिकै पायो।
0: हजुर हजुर हजुर,
1: मैले त्यही अब म एक हप्ता बसियो।
0: हजुर,
1: त्यति बेला अब सुसमा चाहिँ त्यो कसैले सुन्दैन, कतै टाइम छैन भन्छ, कतैलाई थाहा छ भन्छ, कतैले के भन्छ, सुन्ने इच्छा गर्दैन।
0: हजुर हजुर,
1: तर आफैले प्रार्थना गर्दै थियो अनि एक दिन अचानक अनि एकदम सुसमाचारमा
0: रुचि राख्ने मान्छे,
1: रुचि राख्ने, विश्वास गर्ने, अब सुसमाचार भन्ने के हो भन्ने बुझ्न चाहने मान्छे ठक्कै भेट्यो।
0: हजुर, तपाईँले सुसमाचार सुनाउँदै जाँदाखेरिमा पहिला पहिला मानिसहरूले जुन प्रकारको चाख र एउटा तृष्णासहित सुन्ने गर्दहुन्थ्यो, अहिले त्यो कम बेसी के भएको भेट्नु भएको छ? मान्छेहरूबाट कि सुसमाचार सुन्ने त्यो जुन चाख छ नि, एउटा नयाँ कुरा सुन्ने, त्यो रुचि हराएको हो?
1: रुचि हराएको छैन, अहिले एकदम सुसमाचार सुनाउने खाँचो छ, सुसमाचार सुनाउनु पर्छ।
0: जस्तो अघि भर्खर हजुरले भन्नुभयो नि, कति मान्छेले मसँग समय छैन, कति मान्छेले मैले सुनिसकेँ, पहिल्यै सुनेको भनेर भन्नुभयो भनेर हजुरले भन्नुभयो नि, यसबाट तपाईँले त्यो अलिकति रुचि हराएको जस्तो हजुरलाई महसुस भयो कि भएन भन्ने कुरा नि?
1: हजुर, त्यो कस्तो छ भन्दाखेरि समय अनुसार कति बेला प्रभुले मान्छे जुटाउनु भएन भने हामीले बताएर सुनाएर मात्रै आउँदैन। त्यस कारण हाम्रो प्रार्थना सुसमाचार सुनाउनको लागि प्रार्थना साथ पहिलो प्रार्थना हुनु पर्यो।
0: पहिलो प्रार्थना वास्तवमा के को बारेमा हुनु पर्यो? जस्तो कि अब रुचि भएको मान्छे जुटाइदिनुहोस् भनेर प्रार्थना गर्नु पर्यो कि?
1: हजुर हजुर, प्रभुले चुनेको मान्छे,
0: मानिसहरूलाई सुसमाचार सुन्ने तृष्णा जगाइदिनुहोस् भन्नु पर्यो कि? किनभने मानिसको कहिलेकाहीँ मैले पनि महसुस गरेको छु कि मानिसहरूको हृदयलाई चाहिँ अन्धकारको शक्तिले चाहिँ त्यो रुचि नलाग्ने बनाइदिएको हुन्छ कि कस्तो, तिनीहरूको लागि हामीले कस्तो के भन्छ कस्तो तरिकाले प्रार्थना गर्नु पर्ला भन्ने कुरा,
1: त्यो विशेष अब कसरी मान्नु भन्दाखेरि अनि व्यक्तिलाई पनि फरक पर्छ, हाम्रो प्रार्थना पनि फरक पर्छ। किनकि हामीले मे प्रार्थना परमेश्वरले चुनेको मान्छे भेट्न सकौँ भनेर त्यो फोकस गर्नुपर्छ। अनि सुसमा चाहिँ सुनाउँछु, सुसमा चाहिँ जसलाई पनि सुनाउँछु, कतिले अब परमेश्वरले चुनेको हुँदैन, हाम्रो भाषामा भन्छ लेम्ट्रो लेम्ट्रो मेपा, परमेश्वरसँग कनेक्सन नभएको, अनि त्यो भयो भने सुसमाचार सुनेर पनि विश्वास गर्दैन। सुसमाचार जति हामी सुनायो भने मान्दैन, हाम्रो छिमेकी छ, दाजुभाइहरू छ, दिदीबहिनीहरू छ, उदाहरणको लागि त्यही नै हो। अनि परमेश्वरले चुनेको मान्छेलाई सुसमाचार सुनाउने बित्तिकै मनमा चुन्छ, मनमा चुन्छ, त्यसले विश्वास गर्छ, त्यसलाई त्यसको जीवन परिवर्तन हुन्छ, जीवन परिवर्तन हुन्छ। अनि हामी पनि त्यो देखेर विश्वास बढ्छ, प्रार्थनाको शक्ति देखिन्छ आफ्नो आँखाले पनि। अनि हामीले मानिसलाई कुनै परिवर्तन गर्नु सक्दैन, हामीभन्दा शक्तिशाली पनि हुन्छ, हामीभन्दा काठो पनि हुन्छ, हामीभन्दा बुद्धिमानी पनि हुन्छ, हामीभन्दा धेरै पढे लेखेको मान्छे हुन्छ, धेरै दान सम्पत्ति मान्छे भएको मान्छे पनि हुन्छ, कमजोर मान्छे पनि हुनसक्छ। तर परमेश्वरको वचनलाई जस्तो काठो जति जे समस्या छ परमेश्वरको वचनलाई परिवर्तन
0: गर्छन् गर्नु।
1: त्यस कारण हामी वचन पहिलो प्रार्थना राख्नुपर्छ, वचन अनुसार हामीले प्रार्थना गर्न जानुपर्छ, त्यो सिक्नुपर्छ। त्यही हरेक विश्वासीले सिक्नुपर्छ, पास्टर अगुवाले मात्रै अहिले हाम्रो विश्वासको समाजमा के छ भन्दाखेरि पास्टर हो भनेपछि मलाई प्रार्थना गरिदिनुहोस्, मलाई यो गरिदिनुहोस्, त्यो गरिदिनुहोस् भने त्यो पनि ठिकै हो। तर मेन कुरा त्यो पास्टरले मात्रै प्रार्थना गर्ने होइन नि, हरेक विश्वासीले परमेश्वर भन्दा जामा कुनै व्यक्ति कुनै पुरुष कुनै स्त्री कुनै सानो ठुलो भन्ने छैन। हाम्रो नजामा त हाम्रो समाजमा त अब धेरै किसिमको मान्छे आउँछ, धेरै पहाको आउँछ, धेरै के आउँछ, तर परमेश्वरको नजामा कुनै ठुलो सानो कुनै उहाँको प्रार्थना सुन्ने उहाँको प्रार्थना नसुन्ने भन्ने हुँदैन। त्यस कारण त्यो कुरालाई पनि बुझ्नुपर्छ, त्यो कुरा बुझेन भने हामी निराश पनि हुन्छ। मैले कति प्रार्थना गरेँ उता पाइनँ भने विश्वासहरूबाट पनि त्यो कुरा हामीले सुनिरहेको छौँ।
0: हजुर, यस्तो भन्ने विश्वासीहरूलाई कि हामीले उनीहरूलाई जो जसले भन्यो मेरो प्रार्थना गर, मेरो प्रार्थना उत्तरै आएन, सुनवाई नै भएन भनेर जो विश्वासीहरूले भन्नुहुन्छ उहाँहरूलाई के अब हामीले कस्तो तरिकाले विश्वासमा प्रार्थना गर्ने अभ्यास गराउन सकिएला? हजुरले के त्यस्तो विश्वासीहरूलाई के तरिका अप्नाइराख्नु भएको छ?
1: मेन कुरा भनेको परमेश्वरको वचन हो। तपाईँ आफैले वचन पढ्नुभयो, वचन आफैले अध्ययन गर्नुहुन्छ भने तपाईँ बुझ्नुहुन्छ, प्रार्थना उता पनि पाउनुहुन्छ। अनि अब मैले
0: प्रार्थना गर, मेरो प्रार्थना उत्तरै आएन, सुनवाई नै भएन भनेर जो विश्वासीहरूले भन्नुहुन्छ उहाँहरूलाई के अब हामीले कस्तो तरिकाले विश्वासमा प्रार्थना गर्ने अभ्यास गराउन सकिएला?

0: विचता भएको समाज
1: हो एकदम हरेकमा विश्वास गर्ने, डुङ्गामा पनि, हरेक रुखमा पनि, खोला नालामा पनि माफ गर्नुहोस् विश्वास गर्ने त्यो मानसिक भएको कारणले हाम्रो लामाहरू कस्तो छ भन्दाखेरि त्यो विधि विधान अनुसार अनि प्रार्थना धेरै लामो गर्नुहुन्छ, त्यो विधि विधान अनुसार पनि हामी प्रार्थना गर्न सक्छौँ, त्यो गर्नु हुँदैन भने खोजेको होइन, तर त्यसलाई अनि गाह्रो पनि हुन्छ, विधि विधान अनुसार जो पायो त्यसले प्रार्थना गर्नु सक्दैन, धेरै अध्ययन गर्नु पर्यो, धेरै तालिम लिनु पर्यो त्यो भाइका त्यो विधि विधान अनुसार, परमेश्वर प्रार्थना गर्नलाई विधि विधान चाहिँदैन, त्यो हामीले बुझ्नु
0: वचन पढ्न पर्यो,
1: वचन वचन
0: वचनलाई चाहिँ पढेर विश्वास गर्नु पर्यो,
1: हो एकदम विश्वास हो,
0: पत्याउनु पर्यो वचन, प्रार्थना गर्न सक्छ
1: हजुर, वचन कस्तो हो भन्दाखेरि कसरी प्रार्थना कुरा वचनबाट सिकिन्छ, वचनबाट बुझिन्छ, त्यो भएर मैले के भन्न चाहन्छु भन्दाखेरि अब वचन राम्रोसँग पढ्नु,
0: हजुर हजुर पास्टरजी धन्यवाद। तातनी श्रोता, यतिखेर खान्जिङ थुजी चर्चका पास्टर डेभिड तेन्जिङ ज्यूसँग आशिषमय कुराकानी भइरहेको छ। तातनी श्रोता, अब भने कार्यक्रममा यो कुराकानी क्रमलाई एकछिन थाती राख्दै एउटा सुमधुर गीतको साथ दिन चाहन्छु र गीतपछि तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाको अनुरोधलाई लिएर आउनेछौ। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी भने अनि प्रविधि हुनुहुन्छ सन्ध्याजी र साथसाथै आज हाम्रो पाहुनाको रूपमा हुनुहुन्छ पास्टर डेभिड तेन्जिङ जो खान्जेङ थुजी चर्च नागार्जुन इचंगुबाट हुनुहुन्छ। तादनि श्रोता अब भने कार्यक्रमको हामी करिब करिब अन्तिम चरणमा आइसकेका छौं र यतिखेर अब तपाईँ श्रोताहरूले टिपाउनु भएको प्रार्थनाको साथसाथै केही प्रार्थनाका अनुरोधहरूको लागि हामी प्रार्थना गर्नेछौ र त्योभन्दा अगाडि म तपाईसँग केही प्रार्थनाका अनुरोधहरू राख्न चाहन्छु र यतिखेर मेरो हातमा एकजना श्रोताको धन्यवादको जो गवाही छ मेरो हातमा परेको छ र उहाँ हुनुहुन्छ पुना थापाज्यू र उहाँले लेख्नुहुन्छ जयमसी परमेश्वरलाई धन्यवाद होस् म बिरामी थिएँ अहिले मैले चंगाई पाएको छु मेरो लागि प्रार्थना गरिदिनुहुने सम्पूर्ण टिम

0: लाई धन्यवाद र परमेश्वरलाई धन्यवाद भनेर उहाँले भन्नुभएको छ र हामी पनि परमेश्वरलाई धन्यवाद दिन्छौं र यी कुराले हामीलाई उत्साह दिन्छ कि हामी अझै तपाईँ श्रोताहरूको निम्ति प्रार्थना गरौं। तादनी श्रोता, अब भने केही प्रार्थनाका अनुरोधहरू विषयहरूमा राख्न चाहन्छु जो हाम्रो देशमा जल्दो बल्दो समस्याको रूपमा रहेको छ र सबैभन्दा पहिला चाहिँ हामी प्रार्थना गरौं ती समुदायहरूको बीचमा जहाँ सुसमाचार पुगेको छैन त्यो ठाउँहरूमा सुसमाचार पुर्याउन सकियोस् र प्रभुको राज्यको प्रचार गरेर त्यहाँका मानिसहरूलाई धेरैभन्दा धेरै मानिसहरूले उद्धार पाउन सकेका हुन् भनेर हामी प्रार्थना गरौं र साथसाथै हाम्रो देश अब चाहिँ यो नयाँ सरकारको नेतृत्वमा समृद्धिको बाटोमा डोरिँदैछ र यो अझै प्रभावशाली रूपले अगाडि बढ़न सकेको छ भनेर हामी प्रार्थना गरौं र यो प्रार्थनाको अगुवाई हाम्रो आजको पाहुना खान्जेन थुजी चर्चका पास्टर डेभिड तेन्जिङज्यूले गरिदिनुहुनेछ। पास्टरज्यू,
1: 你既然来突击学院既然也说我们能结果国科上部最初上部教育上部的既然个突击团改定了定的中国人第一节呢既然来突击学院啊你在叔叔米格里杰刚刚当啊你叔叔接触当龙巴等鱼等龙别刚啊餐嘛也是难看前两日这些呢也前两日突击学院我说可有但加克不难了呀没这个把人了呀你刚刚可以有不得你前两个西德那那那学院前两个塔尔巴那那那学院前两个让王那那那学院那前两个江浙那那学院啊那江浙当年各种出门拉那边药品啊那前两个在那呀第二个啊那说我们我国家说我们个农村的呀前两个家都不有啊那前两个土地学院也许跟在那阿门
0: 阿门。धन्यवाद छ पास्टर ज्यू, आफ्नो व्यस्तताको बावजुद पनि हामी कहाँ आउनुभयो, हाम्रो निमन्त्रण स्वीकार्नुभयो। परमेश्वरले हजुरलाई आशीर्वाद दिनुभएको होस्।
1: आमेन, धन्यवाद।
0: हवस् त श्रोता, यिनै प्रार्थनाको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सन्ध्याजीको साथ आजको पाहुना पास्टर डेभिड तेन्जिङ साथसाथै म प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रूपमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हजुरबालाई चिट्ठी।
2: नबिर्सिनु कहिले हजुर आफ्नो जन्म मिति, यो हो कार्यक्रम हजुरबालाई चिट्ठी। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं प्रस्तुत राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिट्ठीमा। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठी लिएर प्राविधिक मित्र सुजन र म प्रमुख उपस्थित भइसकेका छौं र कार्यक्रम हजुरबालाई चिट्ठीमा भने हामी तपाईँलाई एकदमै अर्थी उपदेशका कुराहरू हजुरबाद्वारा सुन्ने गर्छौं र हामीले एउटै कुरा यहाँबाट तपाईँलाई भन्ने गर्छौं। आमा बुवा, हजुरबा हजुरआमा अथवा हाम्रो अग्रजहरूको अति उपदेशलाई हामीले मान्नै पर्छ र परमेश्वरको वचनले पनि यही कुरा हामीलाई सिकाउँदछ। अति उपदेश एकदमै महत्वपूर्ण कुरा हो जसले हाम्रो जीवनमा सही दिशा निर्देशन गर्दछ। आज जसले अति उपदेशका कुराहरू मान्दैनन् अथवा हाम्रा अग्रज आमा बुवाले भनेका कुरा मान्दैनन्, उनीहरूको जीवनमा कुनै पनि बेला उनीहरूले फुर्सदमा पछताउने छन्। त्यही भएर आज कार्यक्रम हजुरबालाई चिट्ठीमा यस्तै अर्थी उपदेशका कुरा लिएर हाम्रो हजुरबा पनि आउँदै हुनुहुन्छ। ए, हेर्दा हेर्दै हजुरबा त आइपसक्नु भएछ।
3: वा अब नाति नाति नआएको ठाउँमा अब म हजुरबा नआउने त कुरै हुँदैन नि ठ्याक्क पारेर।
2: अनि हजुरबा, के छ हजुरको हाल खबर?
3: लबा अहिलेसम्म हाँसेका छु, बाँच्या छु, अब भन्नुपर्छ बा सबै कुरा ठिकै छ। अनि नाति, तेरो हाल खबर कस्तो छ कुनी?
2: हजुरबा, मेरो पनि हाल खबर सबै ठिकै छ। म पनि हजुरले भने जस्तै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु। हजुरबा, अनि आज हाम्रो लागि के छ त्यस्तो अर्थ उपदेशका कुरा?
3: लबा आज चाहिँ भनेपछि एउटै कुरा छ, त्यो भनेको जसले पनि आफ्नो छोराछोरीलाई के भन्छन् भने बाबु ठुलो मान्छे बनोस् भनेर भन्छ, तर हामी ठुलो मान्छे होइन राम्रो मान्छे बन्नुपर्छ। आज देशमा ठुलो मान्छेको खाँचो छैन बा, राम्रो मान्छेको खाँचो छ। के गर्नु, ठुलो मान्छे भन्छन्, देशको लागि, जनताको लागि, समाजको लागि केही गरेका छैनन्, खालि आफ्नो मुख मात्रै, आफ्नो पेट मात्रै, आफ्नो फ्यामिली मात्रै, आफ्नो आफन्त मात्रै हेर्दा रहेछन्। त्यो भएर बा राम्रो मान्छेले चाहिँ सबैलाई आफ्नो सम्झिँदो रहेछ, देशलाई माया गर्दो रहेछ। हो त्यो मान्छे आजको आवश्यकता हो बा, ठुलो मान्छे आवश्यकता होइन तर राम्रो मान्छे आजको आवश्यकता हो। त्यो भएर नाति, आज चाहिँ म तिमी ठुलो मान्छे बन भनेर म भन्दिनँ नाति, नाति राम्रो मान्छे बन भनेर म भन्छु बा। त्यो भएर आज एउटा लेख लिएर आएको छु मैले, एउटा हारै राम्रो मान्छेको बारेमा। ल नाति, यो पढेर सुनाइदिए त मेरो नाति नातिनालाई ठ्याक्क पारेर।
2: हुन्छ हजुरबा, कस्तो राम्रो कुरा? संसारकै सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्राम, आज हजुरबाले हाम्रो निम्ति संसारकै सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्रामको बारेमा केही कुरा भन्न लगाउँदै हुनुहुन्छ। सुन्न रेडी हुनुहुन्छ? राख्छ, रेडी हुनुहुन्छ। इतिहासमा सबैभन्दा बेसी मानिसलाई सुसमाचार सुनाउने व्यक्ति हुन् बिल्ली ग्राम। तिनले जीवनमा 2 अरब भन्दा बढी मानिसलाई सुसमाचार सुनाए र तिनको सुसमाचार सुनेर झण्डै 32 लाख मानिसले यीशुलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरेका छन्। संसारका 185 वटा राष्ट्रका मानिसले तिनको जीवन परिवर्तन गर्ने सन्देशलाई सुन्ने मौका पाएका छन्। ग्यालाप संस्थाले सञ्चालन गर्ने सर्वाधिक प्रकाशित पुरूष र स्त्रीको सूचीमा बिल्ली ग्राम ख्रिस्ट शब्द 1955 पटक देखा पर्न सफल भएका छन्। संसारको कुनै पनि व्यक्ति भन्दा बेसी ग्राम अमेरिकामा थुप्रै राष्ट्रपतिको आत्मिक सल्लाहकार थिए, खास गरी डी डेभिड आइजनवार, लिन्डोन बी जोनस, रिचार्ड एम अनिष्ट नोक्साका घनिष्ठ सल्लाहकार थिए। 7 नोभेम्बर 1918 अमेरिकाको उत्तरी क्यालोनिनामा बुवा विलियम र आमा मर्रोबाट बिली ग्रामको जन्म भएको थियो। परिवारमा ज्येष्ठ ग्रामका 2 बहिनी र 1 भाइ थिए। बुवाले तिनलाई कृषक बनाउन खोजे तापनि तिनी आमाको प्रभावमा परे, जसले तिनलाई हरेक दिन बाइबलको पद कण्ठस्थ गर्न जोड दिन्थिन्। क्रुसेड र आत्मिक सभाको लागि चर्चित बिली ग्रामले 16 वर्षको किशोर अवस्थामा यसुलाई ग्रहण गरे। जागृति सभामा प्रचारक मोर्दकै हामद्वारा तोडिएको वचनलाई सुनेर ग्रामले आफ्नो जीवन प्रभुको निम्ति अर्पण गरेका थिए। सेवा कार्यको निम्ति आफैलाई तयार पार्न पछि तिनी ग्लोरिडा बाइबल इन्स्टिच्युट र विक कलेजमा भर्ना भए। आफ्नो सेवा कार्यको आरम्भमा व्यक्त गरेको कथन प्रति तिनी जीवनभरि नै वफादार रहे। ममा एउटै जोश थियो र त्यो हो आत्मा जित्नु। आफ्नो सेवाको पाललाई तन्काउन 1950 तिनले बिली ग्राम इभान्जलिस्ट एसोसिएसनको स्थापना गरे, जुन संस्थाले मिडिया मार्फत तिनको सन्देशलाई संसारको कुना कुनामा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

1943 बिली ग्रामको बिहे रुथ बेलसित भयो, जसबाट 5 जना सन्तान जन्मे। 1959 प्रचारको लागि तिनी विभिन्न देशमा यात्रा गर्न निस्के। तिनी अस्ट्रेलिया, न्यूजील्याण्ड, अफ्रिका, जापान, भारत, सिंगापुर, ब्राजिल साथै मध्य पूर्वका मुलुकहरूसम्म आए। तर साम्यवादी मुलुकमा भने तिनी पहिलो पटक 1966 युगोस्लाभिया पुगे। 1991 साम्यवादको पतनसँगै त्यसको अनुगामी वर्षमा रूसको राजधानी मस्को ओलम्पिक रंगशालामा 50,000 दर्शकको माझ प्रचार गर्ने ढोका खोटिएको थियो। 1974 लाउसेन अभियानको लागि जोन स्टससँग सहकार्य गरेर उल्लेखनीय भूमिका निर्वाह गरेका क्रमले जीवनमा मनग्ञ इनामहरू प्राप्त गरेका छन्। अमेरिकी भूतपूर्व राष्ट्रपति जर्ज बुसले तिनलाई अमेरिकाका पास्टर भनेका थिए। ग्रामका पुस्तक लाखौंको संख्यामा बिक्री वितरण गरेका छन्। प्रचारक महानायक ग्रामको कारणले तिनको आत्मिकी मार्गदर्शनलाई पछ्याउन लाखौंलाई उत्साह मिलेको छ।

0: मार्टिन लुथर किङ, बोनो, मोहम्मद अली साथै अमेरिकी राष्ट्रपति आइजन हावरदेखि बुससम्मका मानिसहरू अग्राहमबाट प्रेरित थिए। इमान्दार, निर्दोष र हसाउने स्वभाव भएका बिली ग्राहम संसारकै सर्वश्रेष्ठ प्रसारक हुन पुगे।
1: सुन्यौ त, संसारको सर्वश्रेष्ठ प्रचारक बिली ग्राहम। अब यस्तो राम्रो मान्छेमा भन्नु पर्यो त। अब हेर, अमेरिका जस्तो देशको पास्टर त्यही पनि राष्ट्रपतिले भने, हेर बा कति राम्रो मान्छे, सल्लाहकार, राष्ट्रपतिहरूको सल्लाहकार, अनि संसारका विभिन्न ठाउँमा प्रभुको काम गरे, लाखौं लाख मानिसहरूलाई प्रभुमा बचाए, अनि यस्तो काम पो गर्नुपर्छ जस्तो लाग्यो है मलाई नाति हो। र हामी प्रभुको जनहरूको सबैभन्दा महत्वपूर्ण कार्य भनेको परमेश्वरले हामीलाई आज्ञा दिनुभएको छ, जाओ र विभिन्न देशका मानिसहरूलाई सुसमाचार सुनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दे ओ भनेर भन्या छ। यसरी बप्तिस्मा दिनु पर्यो, मान्छेलाई प्रभुको बारेमा सुनाउनु पर्यो, खराब बाटोमा हिँडेका मान्छेलाई सही बाटोमा डोर्याउनु पर्यो, लथालिङ्ग र भत्ताभङ्ग भएको मान्छेहरूलाई सम्हाल्नु पर्यो। यो पो परमेश्वरले दिएको आज्ञा हो त बा, हामीहरूले यो महान काम चाहिँ गर्नुपर्ने रहेछ है बा। मैले पनि अहिलेसम्म बुढेसकालसम्म पनि जसलाई भेट्छु, जसलाई अब मैले पनि प्रभुको बारेमा सुनाकै छु, किनभने मान्छे अशान्ति र अन्धकारका बाटामा छ।

देखेर भर ती मानिसहरूलाई सत्यको बाटोमा त हामीले डोर्याउनु पर्यो के कसो नाति हो नि हजुरबा। साह्रै राम्रो कुरा बताउनु भयो। हामीले पनि बिली ग्राहमले जस्तो समर्पित जीवन जियौं भने त प्रभुको महान काम हामीले गर्न सक्ने रहेछौ है हजुरबा। ल बा किन नसक्नु हे बा, बिली ग्राहमलाई चलाउने परमेश्वरले, जोइस मेयरलाई चलाउने परमेश्वरले के तिमीहरूलाई चलाउनुहुन्न? तर सबैभन्दा ठुलो कुरो चाहिँ इच्छा शक्ति, परमेश्वरमा समर्पित जीवन, परमेश्वर केन्द्रित जीवन हुनु पर्यो क्या बा। त्यो जीवनले चाहिँ हाम्रो जीवनमा प्रशस्त मात्रामा आशिष ल्याउँछ है बा। ल है हजुरबा, आजको यो बिली ग्राहमको जीवनी सुनेर म त साह्रै उत्साहित भए। म पनि अब चाहिँ प्रभुको काममै समर्पित हुनु पर्यो। प्रभुको काम भन्दा ठुलो कुरो के पो रहेछ र साह्रै अर्थपूर्ण कुरा परमेश्वरको महिमा भएको छ हजुरबा। तपाईँले आजको कुरा हामीलाई एकदमै अर्थपूर्ण कुरा बताउनु भयो। ल बा ल नाति नातिनालाई आज हजुरबाको तर्फबाट यही भयो। हेर बा, परमेश्वरमा जस्तो समर्पित जीवन हामीले जियौं भने यति धेरै आशिष, यति धेरै ढोकाहरू हाम्रो निम्ति खुल्नेछन्। एउटा लथालिङ्गको जीवन, परमेश्वरको डर विहीन जीवन हामीले कहिले पनि जिउनु हुँदैन है भा। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, ठ्याक्क पारेर। अनि हजुरबा अरू के छ त हाम्रो लागि? ल बा आज चाहिँ यति नै हो। अब जति भने पनि अब तिमीहरूले कुरा ग्रहण गरेनौ, मैले भनेको कुरालाई सुनेनौ, अथवा एउटा कानले सुन्ने अर्को कानले उडाउने गर्यौ भने त्यसको अर्थ हुँदैन। त्यो भएर मैले भन्न खोजेको कुरा चाहिँ के हो भने हामीले जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरको आवाजलाई सुन्नु पर्छ, आफूले भनेको अग्रजको कुराहरू मान्नु पर्छ होइन। त्यो कुराले चाहिँ हामीलाई चाहिँ के गर्छ भने वा परमेश्वरमा एकदमै समर्पित जीवन जिउनको निम्ति सहायता गर्छ। अब अब्राहम लिङ्कन जस्तो मान्छे प्रार्थनामा समय बिताउँथे, बाइबल अध्ययनको जीवन थियो, छेउकाईको जीवन थियो, संगतिको जीवन थियो। त्यो भएर त परमेश्वरले शक्तिशाली रूपमा 50,000 मानिसहरूको बीचमा चाहिँ परमेश्वरले चलाउनु भयो। त त्यो भएर तिमीहरूले पनि परमेश्वरमा समर्पित जीवन जियो भने परमेश्वरले के थाहा भोलि बिली ग्राहमलाई जस्तो संसारका कुना कुनामा चलाउन सक्नुहुन्छ। तर परमेश्वरको आवाज सुन्ने, आमा बुवाको आवाज सुन्ने हामी छोराछोरी बन्नु चाहिँ आजको आवश्यकता हो। हजुरबा धेरै धेरै धन्यवाद। आजको वचनबाट, आजको अर्थ उपदेशबाट हामीलाई धेरै राहत मिलेको छ हजुरबा। तपाईँलाई धन्यवाद। ल ल नाति धन्यवाद। तिमीहरूलाई पनि राम्ररी परमेश्वरको वचन पालना गर्नु, सेवा संगति जानु, बिहानै प्रार्थना गर्नु, बाइबल अध्ययन गर्नु है बाबु। ल ल हजुरबा ल ल म पनि लागे आज यसो साइलाको घर जानु पर्नेछ। यसो त्यो पनि अब बुढेसकालमा गाह्रो भइरहेछ, त्यसलाई पनि गरेर यसो परमेश्वरको वचन सुनाउनु पर्यो भनेर हिँडेको नाति। ल ल हजुरबा ल राम्ररी जानु है। ल बा ल त पनि अब कहाँ जाने हो, राम्ररी जानु, समयमा घर आउनु है बा। हुन्छ हजुरबा हुन्छ। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिठीमा आज हजुरबाले हामीलाई निकै नै राम्रो सन्देश दिनुभएको छ। एकजना व्यक्तिको जीवनी, बिली ग्राहमको जीवनी, जो परमेश्वरमा समर्पित व्यक्ति हुनुहुन्थ्यो र परमेश्वरले अचम्म र उद्वेग तरिकाले उसलाई चलाउनु भयो, त्यसरी नै तपाईँ र मलाई पनि परमेश्वरले चलाउनुहुन्छ। के तपाईँ रेडी हुनुहुन्छ? हुनुहुन्छ भने आफूलाई परमेश्वरमा समर्पित गर्नुहोस् है, र हामी हाम्रो जीवन परमेश्वरमा समर्पित गरौं। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मस्ती।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: गुड न्यूज एफएम 105.1।
9: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
10: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु किनभने उहाँले यो समय मेरो निम्ति उहाँको जीवित वचन प्रचार गर्नको निम्ति दिनुभएको छ र उहाँको जीवित वचन म तपाईँहरूको बीचमा प्रचार गर्ने जमर्को गरिरहेको छु। म प्रभु येशूमा विश्वास गर्दछु कि उहाँले तपाईँहरू सबैलाई उहाँको आफ्नो वचनद्वारा आशिष दिनुहुनेछ। आजको बाइबल पाठ रहेको छ पहिलो कुरन्थी 1:30। यसैबाट हामी आज परमेश्वरको वचनलाई मनन गर्नेछौ। पौलले यसरी उल्लेख गर्दछन्, परमेश्वर नै ख्रिस्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र हाम्रा पवित्रता र हाम्रा उद्धार बनाउनु भयो। यस पाठको वचनले सत्यतालाई प्रकट गर्दछ। उहाँको वचन तपाईँको र मेरो निम्ति नै हो। उहाँको वचनले आफ्नो सत्यता प्रकट गर्दछ। जुन कुरा हामीलाई यहाँ सिकाइएको छ हामीले त्यसलाई राम्ररी बुझ्न सक्नुपर्छ। प्रिय मित्र, म तपाईँहरूलाई सुझाव दिन चाहन्छु कि परमेश्वरको वचनको स्वभावलाई प्रष्ट रूपले बुझ्ने कोसिस गर्नुहोस्। परमेश्वर नै ख्रिस्ट येशूमा तिमीहरूको जीवनको स्रोत हुनुहुन्छ। महान र जीवित परमेश्वर येशू ख्रिस्ट नै हाम्रो जीवनको स्रोत हुनुहुन्छ। यस खण्डले हाम्रो उद्धारको विषयमा भन्दछ। येशू हाम्रो मुक्तिको स्रोत हुनुहुन्छ। उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ। उहाँ हाम्रो जीवनको स्रोत हुनुहुन्छ। उहाँमा नै हाम्रो उद्धार रहेको छ। हामीले यहाँ साँचो सुसमाचारलाई पाउन सक्छौ। परमेश्वरले हाम्रो पापको क्षमा प्रदान गर्नुभएको छ। उहाँले हामीलाई बचाउनुहुन्छ। उहाँले हामीलाई मुक्ति प्रदान गर्नुभएको छ। मानिसले उद्धार आफ्नो प्रयास र शक्तिद्वारा प्राप्त गर्न सक्दैन। उद्धार परमेश्वरको हो। एउटा पापीले उद्धार उहाँको अनुग्रहद्वारा मात्र प्राप्त गर्न सक्छ। अनुग्रहबाट विश्वासद्वारा हामीले उद्धार पाउन सक्छौ। उद्धार उहाँको सित्तैको वरदान हो। जुन कुरा परमेश्वरले प्रभु येशूमा प्रदान गर्नुभएको छ, एउटा पापीले त्यस कुरामा विश्वास गर्नु पर्दछ, भरोसा गर्नु पर्दछ। यदि त्यसो होइन भने हामी पापीको निम्ति स्वर्गको आशा छैन। हाम्रो आफ्नै प्रयासद्वारा स्वर्ग जान सक्दैनौ। परमेश्वरले प्रभु येशूमा हाम्रो निम्ति उद्धार अनि मुक्तिको प्रबन्ध गरिसक्नु भएको छ। यस उद्धारको निम्ति हामीले येशूमा विश्वास मात्र गर्नु पर्दछ। उद्धार उहाँको सित्तैको उपहार हो। प्रिय मित्र, तपाईँले त्यो उद्धारलाई खरिद गर्नु पर्दैन, किन्नु पर्दैन र यो सम्भव पनि छैन। यसलाई खरिद गर्न संसारको रुपैयाँ पैसाले पुग्दैन। यो बहुमूल्य छ, अनमोल छ। सबै संसारको धन सम्पत्तिले पनि एउटा आत्माको मूल्य चुकाउन सक्दैन। पौलले 30 पदमा भन्दछन्, ख्रिस्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र हाम्रा पवित्रता र हाम्रा उद्धार बनाउनु भयो। परमेश्वरले प्रभु येशूलाई हाम्रो जीवन बनाउनु भयो। प्रिय मित्र, प्रभु येशू हाम्रो जीवन हुनुहुन्छ। उहाँ नै हाम्रो मुक्तिदाता हुनुहुन्छ। उहाँमा नै हाम्रो जीवन छ। उहाँमा नै हाम्रो आशा छ। उद्धार अनि मुक्तिको स्रोत परमेश्वर नै हुनुहुन्छ। उहाँले सबैको निम्ति मुक्तिको काम उहाँको आफ्नो पुत्र येशू ख्रिस्टबाट नै प्रदान गर्नुभएको छ, बन्दोबस्त गर्नुभएको छ। यो सत्य सुसमाचार हो। येशूमा हाम्रो आत्मिक जीवन छ। पौलले भन्दछन्, परमेश्वर नै ख्रिस्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। यो एउटा आत्मिक एकता हो। येशूमा हाम्रो आत्मिक सम्बन्ध छ। येशूमा हाम्रो आत्मिक जीवन छ। विश्वासीहरू संसारका मानिसहरू भन्दा फरक हुन्छन्। सबै मानिस येशूमा छैनन् पक्कै पनि, यो सत्य हो। हामीलाई थाहा छ आज संसारमा धेरै मानिसहरू छन् जसले प्रभुलाई अझैसम्म पनि चिनेका छैनन्। प्रभु येशूलाई चिन्ने इच्छा पनि उनीहरूले गर्दैनन्। तिनीहरू सबै आफ्नै संसारमा रमाउँदैछन्। परमेश्वरको पुत्र येशू ख्रिस्टलाई समय दिने तिनीहरूको इच्छा छैन। तिनीहरू आफ्नै काममा व्यस्त छन्। तिनीहरू हराएका छन्। तिनीहरू येशूमा आएका छैनन्। ख्रिस्टलाई मुक्तिदाता भनेर विश्वास गरेका छैनन्। तिनीहरू उहाँबाट टाढा भएका छन्। तिनीहरूले प्रभु येशूमा विश्वास गरेका छैनन्, भरोसा गरेका छैनन्। आफ्नो जीवन प्रभुलाई सुम्पिदिएका छैनन् र उनीहरूले प्रभुलाई आफ्नो जीवन अर्पण गर्ने इच्छा पनि गर्दैनन्। आज हामीले आफैले आफैलाई
प्रश्न गर्नु पर्दछ, के म येशु ख्रिस्टमा छु? के मेरो मिलाप परमेश्वरको प्रिय पुत्र येशु ख्रिस्टमा भएको छ? के मसँग आत्मिक जीवन येशुमा मैले पाएको छु? के मैले येशुमा आत्मिक जीवन पाएको छु? के म प्रभु येशुको एकतामा छु? यी प्रश्नहरू हामीले हाम्रो जीवनमा निरन्तर सोध्नु पर्छ। प्रिय मित्र, यदि हामीले प्रभु येशुलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गरेका छैनौं भने आउनुहोस्, आज नै हामी उहाँलाई हाम्रो उद्धारकर्ताको रूपमा स्वीकार गरौं, किनभने मुक्ति ख्रिस्ट येशुमा छ र उहाँले त्यो मुक्ति तपाईलाई छिट्टैमा दिनुहुन्छ। हाम्रो आत्माको उद्धार गर्न परमेश्वरले येशु प्रभुलाई यस संसारमा पठाउनु भयो अनि उहाँले हाम्रो निम्ति आफ्नो जीवन क्रुसमा दिनुभयो। हामी आदमलाई पहिलो मानिसको प्रतिनिधिको रूपमा हेरेका छौँ, येशु दोस्रो मानिसको प्रतिनिधित्वको रूपमा पाउन सक्छौ। यो कुरा पहिलो कुरन्थीको पुस्तक 15:45 भनिएको छ। यहाँ आदम र येशुको भिन्नतालाई तपाईँले देख्न सक्नुहुन्छ। पहिलो कुरन्थी 15:46-47 एकचोटि हामी हेरौँ। पहिलो चाहिँ आत्मिक होइन तर प्राकृतिक हो र त्यसपछि चाहिँ आत्मिक हो। पहिलो मानिस माटोले बनिएको र पृथ्वीबाटको हो, दोस्रो मानिस स्वर्गबाटको हो। हामी आदमलाई पतन मानिसको प्रतिनिधिको रूपमा देख्न सक्छौ। तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेका थिए। हामी यो विवरण उत्पत्ति 3 पढ्न सक्छौ। श्रोता मित्र, यदि तपाईँसँग बाइबल छ भने आफ्नो बाइबल खोल्नुहोस् र यो उत्पत्ति 3 अध्ययन गर्नुहोस्। हब्बा र आदम दुवैले पाप गरे, तिनीहरूले परमेश्वरको आज्ञालाई पालन गरेनन्, तिनीहरूले परमेश्वरको वचन सुनेनन्। आदमको पाप आज संसारभरि फैलिएको छ। हामी सबैमा आदमको पाप सरेको छ, तसर्थ हामी स्वभावैले पापी छौ। हामी आफ्नो पापमा मर्नेछौ। पहिलो कोरिन्थी 15:22 भन्दछ, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रिस्टमा सबै जीवित पारिनेछन्। श्रोता मित्र, आदममा सबै मानिस मर्दछन्, सबै मानिस पापको अधीनमा छन् र सबै मानिस मर्नै पर्छ, किनकि सबैको सम्बन्ध आदमसँग छ। सबै मानिसका पुर्खा आदम नै हुन्। आदमको पाप आज हामीमा सरेको छ। आदम सबै मानिसका प्रतिनिधि हुन्। तिनले पाप गरे र तिनले गरेको पापको कारणले गर्दा आज हामी मृत्युको अधीनमा छौ, दण्डको अधीनमा छौ। तर हाम्रो निम्ति अनि तपाईँको निम्ति एउटा खुसीको खबर मसँग छ। यो खुसीको खबरले तपाईँलाई एउटा नयाँ जीवन प्रदान गर्नेछ। ख्रिस्ट येशु जो दोस्रो आदम हुनुहुन्छ, दोस्रो मानिस जो स्वर्गबाट आउनुभयो, उहाँ स्वर्गबाट ओर्लनु भयो, उहाँले मानिसको रूप धारण गर्नुभयो, उहाँ पापीहरूको प्रतिनिधि बन्नुभयो, हाम्रो पाप उठाइ लैजाने प्रतिनिधिको रूपमा उहाँ यस संसारमा आउनुभयो। प्रिय मित्र, हामी येशु प्रभुलाई मानिसको रूपमा देख्छौ। उहाँ मानिस बन्नुभयो। जुन कुरा आदमले गर्न सकेनन् त्यो काम प्रभु येशुले गर्नुभयो। आदमले परमेश्वरको व्यवस्थालाई पालन गरेनन् तर उल्लङ्घन गरे। येशुले भने परमेश्वरको व्यवस्थालाई पालन गर्नुभयो र परमेश्वर प्रति पूर्ण रूपमा उहाँ समर्पित हुनुभयो, परमेश्वर प्रति पूर्ण रूपमा आज्ञाकारी हुनुभयो। उहाँले आदमको सबै पाप क्षमा गर्नुभयो, सबै मानिसको पाप क्रुसमा बोक्नुभयो, तसर्थ उहाँले मानिसलाई पापको दण्डबाट छुटकारा दिनुभयो, उहाँले सबै मानिसको दोषबाट मुक्त गर्नुभयो। त्यसकारण श्रोता मित्र, उहाँ हाम्रो प्रतिनिधि हुनुहुन्छ। उहाँले हाम्रा सबै पाप रोकिसक्नु भएको छ। उहाँले नै तपाईँको पापबाट तपाईँलाई छुटकारा गर्न सक्नुहुन्छ। तर त्यसको लागि तपाईँले येशुमा विश्वास गर्नु पर्दछ र येशुसँग तपाईँले सम्बन्ध राख्नु पर्दछ अनि आफ्नो जीवनको मुक्तिदाता र प्रभु भनेर विश्वास गर्नु पर्दछ अनि तपाईँले तपाईँको पापबाट छुटकारा पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई
एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा भेट्न पाउँदा, स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कहिलेकाहीँ एउटा व्यक्तिलाई झलक्क हेर्दा नै उसको बानी बेहोरा थाहा पाइहालिन्छ। उसको व्यवहारलाई हेर्दा उसको घर परिवार र ऊ हुर्केको वातावरण कस्तो छ त्यो अड्कल लाउन सकिन्छ। मानिसको व्यवहार नै उसको परिचय हो। जीवनमा हामी कसरी राम्रो व्यवहार गर्ने बानी बसाल्न सक्छौ, यस विषयमा विचार गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

प्रिय मित्र, यदि तपाईले यो कार्यक्रम हालसालैदेखि सुन्दै आउनु भएको छ भने मेरो अनुरोध तपाईसित यो छ कि कृपया यस कार्यक्रमप्रति तपाईँको सुझाव, तपाईँको प्रतिक्रिया र तपाईँको विचार अवश्य लेखेर पठाउनुहोस्। तपाईँले लेख्नुभएका पत्रहरूले हामीलाई धेरै उत्साह दिँदछ। म तपाईँलाई धन्यवाद दिन चाहन्छु किनभने अवश्य नै तपाईँले हामीलाई सहायता गर्नुहुनेछ, म यस कुरामा विश्वस्त छु। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयारी गरौं।

राम्रो आनी बानी भएको मानिसलाई सबैले मन पराउँछन्। एक व्यक्तिको सफलता र उन्नति उसको व्यवहार र आनी बानीमा पनि निर्भर हुन्छ भन्ने कुरा सुन्दा तपाईँलाई पत्याउन गाह्रो पर्ला, तर यो कुरा सत्य हो। एक व्यक्तिले अरूसित कसरी कस्तो व्यवहार गर्छ, उसको बोली वचन कस्तो छ, त्यसै कुरामा उसको जीवनको सफलता र उन्नति हुने वा नहुने कुरा निर्भर गर्छ। सायद मैले भनिरहेको कुरा सुनेर तपाईँ आफ्नो मनमा यसो भनिरहनु भएको छ होला, यो त अहिले त कति ठ्याक्क मिल्ने कुरा गर्नुभयो। तपाईँको अनुभवले यो कुरा सायद तपाईँले सिक्नु भएको छ। यो संसारमा धेरै मानिसहरू छन्, योग्य मानिसहरू छन्, तर तिनीहरूमध्ये धेरैले जीवनमा केही पनि हासिल गर्न सकेनन्, जीवनमा केही पनि पाएनन्, न कुनै सफलता न उन्नति। तपाईँको विचारमा यस्तो किन भयो? के यसको जवाब तपाईँ सोचिरहनु भएको छ? हुनसक्छ तपाईँले सोच्नु भएको कुरा ठिकै हो, म पनि त्यसको कारण तपाईँलाई बताउन चाहन्छु। सुन्नुहोस्, तिनीहरूले समाजमा बसेर अरूहरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा पाएनन्, वा थाहा भएर पनि त्यो कुरा गर्ने प्रयास गरेनन्। मलाई पहिलो विश्वयुद्धतिरको एउटा घटनाको सम्झना आयो, मैले यो एउटा किताबमा पढेको थिएँ। विश्वयुद्ध घमासान भयो अनि अन्तमा समाप्त भयो। संसारका धेरैवटा देशका मानिसहरूले दुःख पाए, चारैतिर शोक र अकाल थियो, विनाश, मृत्यु, हानि, बर्बादी, लडाईँले ल्याउने प्रतिफल यस्तै त हुन्छ, होइन त? पहिलो विश्वयुद्धमा अंग्रेज सेनापति माइकल फोके धेरै वीरता र कौशलता सहित लडेका थिए र विजय प्राप्त गरेका थिए। जीत अंग्रेजहरूकै भएको थियो। युद्ध समाप्त भएपछि देशमा माइकल फोकको सम्मानमा एउटा ठूलो भोजको आयोजना गरिएको थियो। एक अमेरिकी व्यक्ति पनि त्यो भोजमा सामेल भएको थियो। भोजपछि त्यो अमेरिकी व्यक्तिले सेनापति माइकल फोकलाई भने, महाशय, तपाईँको व्यवहार कुशलताका निम्ति आयोजना गरिएको यो कार्यक्रम हावा जस्तै भयो। यो भनाइको अर्थ के हो? यो भनाइमा कुनै अर्थ छैन जस्तो लाग्छ। त्यो कुराकानी सुन्ने एकजना सज्जनले भने, हेर्नुहोस् महाशय, तपाईँले मोटर गाडीको पाङ्रा त देख्नु भएको छ, त्यो भित्र केवल हावा मात्रै हुन्छ, होइन त? तर त्यो हावाले कति राम्ररी त्यो मोटर गाडीलाई गुड्न सहायता पुर्याउँछ। यो भनाइको अर्थ यही हो कि हावा त देखिँदैन, तर त्यसले पाङ्रालाई जुन अवस्थामा राख्छ त्यसले शक्ति प्रदान गर्दछ। पाङ्रामा हावा नभइकन गाडी कुद्नै सक्दैन। अमेरिकाका भूतपूर्व राष्ट्रपति अब्राहम लिंकनसित सम्बन्धित एउटा रोचक घटना यस्तो छ। एकपल्ट अब्राहम लिंकन आफ्नो एक मित्रसित टाङ्गामा बसेर कतै गइरहेका थिए। उनीहरू गइरहेको बाटोमा एकजना वृद्ध कालो हप्सीले उनलाई देख्यो अनि त्यस बेलाको समयमा अंग्रेजहरूले काला हप्सीहरूलाई हेलाको दृष्टिकोणले हेर्थे। त्यो वृद्ध कालो हप्सीले राष्ट्रपति अब्राहम लिंकनलाई देखेर अति आदरसाथ आफ्नो शिरको टोपी खोली केही झुकेर अभिवादन नमस्कार गर्यो। जवाबमा अब्राहम लिंकनले पनि आफ्नो टोपी खोलेर त्यसरी नै झुकेर त्यो कालो वृद्ध हप्सीलाई अभिवादन फर्काए। यो देखेर लिंकनका मित्र जो छेउमा बसेका थिए अप्रसन्न भए। तिनले आफ्नो विस्मात पोख्दै भने, तपाईँले त्यो कालो बुढो हप्सीलाई किन त्यसरी अभिवादन गर्नुभयो? यो राम्रो भएन। अब्राहम लिंकनले आफ्नो मित्रलाई कस्तो जवाब दिए तपाईँ अनुमान लगाउन सक्नुहुन्छ? लिंकनले भने, मित्र, मेरो इच्छा यो छ कि मैले अरूले भन्दा राम्रो व्यवहार गर्न सकौं, अरूहरूले मैले भन्दा राम्रो व्यवहार गरून् भन्ने म चाहन्न, व्यवहारमा म भन्दा राम्रो कोही पनि नहोस् भन्ने म चाहन्छु। लिंकनले दिएको जवाब यही नै थियो, अचम्मको जवाब। अरूहरूका भावनालाई बुझेर उनीहरूसँग राम्रो व्यवहार गर्नु नै असल व्यवहार गर्नु हो। हामी अरूलाई इज्जत गरौं, सम्मान गरौं, मानिस चाहे गरीब धनी, पढ अपढ, कालो गोरो, घरानी वा साधारण, जो भए पनि हामी सबैलाई आदर सम्मान गरौं। हुन त हाम्रो समाजमा जातिवादको कुराहरूले गर्दा मानिसलाई हेप्ने र शोषण गर्ने प्रक्रिया र
विषयवस्तु नै रहेको छ एउटा समस्याको रूपमा। मैले शुरूमै नै भनेको थिएँ, हाम्रो व्यवहारले हाम्रो वास्तविक परिचय दिन्छ। मैले कसैलाई बदनाम गरे वा बेइज्जती गरे भने त्यसले हाम्रो आफ्नै व्यवहार प्रकट गर्छ, हाम्रो परिचय दिन्छ। अरूलाई आदर गर्नु आफ्नो असल व्यवहारको परिचय दिनु हो। याद राख्नुहोस्, हामी जे रोप्छौं त्यसैको कटनी पनि गर्नेछौ। कोदो छरेर धानको आशा गरिन्छ र काकतीको बोट रोपेर सुन्तलाको आशा गर्न सकिन्छ र बाइबलले भन्छ तिमीहरू जे छर्छौ त्यसैको कटनी पनि गर्छौ। तपाईँ र मेरो जीवनमा सफलता र उन्नति ल्याउने कुरा हाम्रो आफ्नै हातमा छ। लेखपढ तालिम गरेर मात्र पुग्दैन, त्यसको साथै राम्रो व्यवहार पनि हुनुपर्दछ। आजभोलि त डिग्री जहाँ पनि त्यहीँ पाइन्छ, घरै बसी बसिकन पनि पाइन्छ। कति त घर बसी बसिकन डाक्टर पनि बन्छन्, सम्मानित डाक्टर। हामी समाजका मानिसहरूलाई आदर गरौं। समाजबाट हामी कहिले पनि अलग रहन सक्दैनौं। समाजमा बसेर हामीले सबैसित राम्रो र असल व्यवहार गर्नुपर्छ। हाम्रो बोली वचनलाई पनि राम्रो बनाऊ। परमेश्वरले हामीलाई विवेक दिनुभएको छ। मानिस भएर हामीले पशुले जस्तो व्यवहार गर्नु हुँदैन। भन्न पनि लाज लाग्ने कुरा यो छ कि कोही कोही हुन्छन् जसको रूप मात्र मानिसको जस्तो तर व्यवहार चाहिँ पशुको जस्तो हुन्छ। यीशुले उहाँमा विश्वास गर्ने मानिसहरूलाई भन्नुभयो, तिमीहरू चाहिँ संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर जस्तो तिमीहरू हुनुपर्छ। तिमीहरू यो संसारमा, यो पृथ्वीमा मानिसको समाजलाई स्वादिलो पार्ने नुन जस्तो हुनुपर्छ। यसै कारण नै बाइबलले भन्छ कि येशूमा विश्वास गरेपछि पहिलेको आचरण, व्यवहार, सोच विचार, दृष्टिकोण, कार्यहरू त्यागेर नयाँ मानिस बन्नुपर्छ। हो, नयाँ मानिस। बाइबलले धर्म परिवर्तन गर भनेको छैन, तर तिनीहरूको मन परिवर्तन गर भनेर भनेको छ। मन परिवर्तन, दृष्टिकोण परिवर्तन भएपछि जीवनको आचरण पनि परिवर्तन हुन्छ। प्रभु येशू मानिसको जीवनलाई अर्थपूर्ण बनाउन यो संसारमा आउनुभयो। उहाँले भन्नुभएको छ, मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरू पनि उनीहरूसित त्यस्तै व्यवहार गर। असल व्यवहारको शुरूआत मबाट वा तपाईँबाट नै हुनुपर्छ। तपाईँ र मैले यो थाहा पाउनुपर्छ कि अरूसित राम्रो व्यवहार गर्दा तपाईँ र मलाई नै फाइदा हुन्छ। हाम्रो राम्रो व्यवहार र बोली वचनको कारण मानिसले हामीलाई मन पराउँछन्, आदर गर्छन् र सम्मान गर्छन्। हामीसित सम्बन्ध राख्न खोज्छन्। सबैको शुभेच्छा पाएर जिउनु जस्तो राम्रो कुरा अरू के छ र भन्नुहोस् त? कसैले मन नपराएको व्यक्ति भएर जिउनु कति श्रापित जीवन। हामी विचार गरौं, तपाईँ र मेरो व्यवहार अनि बोली वचन कस्तो छ? फेरि पनि तपाईँ र मैले यो याद गर्नुपर्छ कि हाम्रो जीवनको सफलता र उन्नति हाम्रो व्यवहार र बोली वचनमा निर्भर हुन्छ। हामी आजदेखि नै येशूले भन्नुभए जस्तो पृथ्वीको नुन किन नबन्ने, अरूको जीवनमा स्वाद भर्ने मानिसहरू किन नबन्ने कोशिश गरौं। पातै नभएको सुकेको रूख होइन, तर पातै पातले भरिएको हरियो रूख बन्न सकौं, ताकि लखतरान भएका मानिसहरू, थाकेका मानिसहरू त्यस रूख मुनि आएर उनीहरूले शीतलता ग्रहण गर्न सकुन्। प्रभु येशूले हामीलाई यी सबै कुरामा सहायता गर्नुहुन्छ। याद गर्नुहोस्, जीवन तपाईँको। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य तपाईँको आफ्नै हो। कति मिठो कुराकानी भइरहेको थियो, तर निष्ठुरी समयले मलाई बिदाई दिइसकेको छ। म आशा गर्छु कि आउने दिनहरूमा पनि तपाईँसित यसरी नै कुराकानी गर्ने, बातचित गर्ने अवसर पाइने रहौं। यदि आजको कुराकानी सुनेर तपाईँमा कुनै प्रश्न, जिज्ञासा छ वा तपाईँ प्रभु येशूको बारेमा अझै जान्न चाहनुहुन्छ भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सफल हुनका लागि आफूलाई अनुशासनमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 24 यहाँहरूलाई स्वागत छ। केही मानिसहरू अनुशासनलाई नराम्रो ठान्छन्, तिनीहरू यसबाट बस्न खोज्छन्। तिनीहरूले सायद यो महसुस गर्दैनन् कि ठूलो सफलता प्राप्त गर्न हामीलाई अनुशासन चाहिन्छ। अनुशासनहीन मानिसहरू परिस्थितिबाट आफूमाथि थोपिएको प्रभावहरू पछ्याउँछन् र तिनीहरू लगभग कहिल्यै आफ्नो जीवनको नियन्त्रणमा हुँदैनन्। तिनीहरू अहिले उनीहरूलाई गर्न भनेको कुरामा निरन्तर प्रतिक्रिया दिइरहेका हुन्छन्। यदि तपाईँले आफूलाई अनुशासनमा राख्नु भएन भने संसारले तपाईँको लागि यो गर्नेछ। अनुशासित मानिसहरूले आफ्नै मूल्यहरू पछ्याउँछन् र तिनीहरूले त्यो मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छन्। तपाईँको जीवनको नियन्त्रणमा रहनको लागि र विशेष गरी तपाईँको भविष्यको लागि तपाईँसँग अनुशासन हुनु अत्यन्तै महत्वपूर्ण छ। अनुशासन भनेको के हो? यो भविष्यमा धेरै ठूलो उपलब्धितर्फ आफूलाई निर्देशित गर्न तत्काल सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसमा उच्च दीर्घकालीन लाभ प्राप्त गर्नका लागि छोटो अवधिमा आफूले चाहेको कुरालाई स्थगित गर्नु समावेश छ। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 24 कि तिमीहरूलाई थाहा छैन, दौड़मा दौगुर्नेहरू सबै दौगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिनीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। एक पटक तपाईँले के हासिल गर्न चाहनुहुन्छ भनेर निर्धारण गरेपछि त्यो लक्ष्यमा आफ्नो धेरै समय र प्रयास लगानी गर्नुहोस्। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 25 खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। परमेश्वर वा येशू ख्रीष्टसँग कुनै सम्बन्ध नभएका मानिसहरूले संसारिक लक्ष्यहरू प्राप्त गर्न अनुशासनको पनि प्रयोग गर्छन्। अनुशासनको लागि विशेष पुरस्कारमा ध्यान केन्द्रित गर्नु आवश्यक छ र तपाईँले यसलाई प्राप्त गर्न प्रयास गर्नुपर्छ। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 26 यस कारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिन। प्रिय श्रोता, एकचोटि तपाईँले के लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भनेर निर्धारण गर्नुभयो भने त्यो अनुशासन लागू गर्ने समय हो, ताकि तपाईँ त्यो लक्ष्यमा पुग्न सक्नु भएको होस्। पहिलो कुरन्थीको पुस्तक 9 अध्यायको 27 तर म आफ्नो शरीरलाई कठोरता साथ सदाउँछु र यसलाई बसमा राख्दछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। यीशु ख्रीष्ट फर्कनु हुँदा परमेश्वरले उनलाई अनन्त इनामहरू दिनुहुनेछ भन्ने थाहा पाएर प्रेरित पावलले आफ्नो आत्मिक जीवनमा अनुशासन लागू गरे। येशूले उनलाई आफ्नो व्यक्तिगत जीवनको लागि दिनुभएको बोलावट पूरा गर्न उनले आफूलाई अनुशासनमा राखे। यद्यपि यसको लागि ठूलो त्याग आवश्यक थियो, हामीले पनि त्यस्तै गर्नु बुद्धिमानी हुनेछ। कोल हकर नाम गरेको एक युवक थिए। उनी संयुक्त राज्य अमेरिकामा जन्मेका र हुर्केका थिए। कोल 1500 मिटर दौड़मा प्रतिस्पर्धी थिए। उनले 2024 ओलम्पिक खेलहरूमा यस प्रतियोगितामा भाग लिने लक्ष्य राखे। उनी यस दौड़को लागि छनौट खेलाड़ी बने, जसमा विश्वभरका खेलाड़ीहरू पनि समावेश थिए। कोलले यो प्रतियोगिता जित्ने अनुमान गरिरहेको थिएन। समाचार मीडिया र खेलकुद लेखकहरूले दुई अन्य खेलाड़ीहरूलाई त्यो दौड़ जित्ने सम्भावना बढ़ी भएको बताएका थिए। अन्तिम ल्याबमा खेलाड़ीहरू दौड़ने क्रममा कोल होकरले अन्य दुई खेलाड़ीहरूलाई पार गरे र पहिले अन्तिम रेखा पार गरे। कड़ा दैनिक प्रशिक्षणको साथ उनले आफूलाई राखेको अनुशासनले उनलाई सफलताको शिखरमा पुर्यायो। उनले ओलम्पिक खेलहरूमा स्वर्ण पदक जिते। तपाईँ जीवनमा कहाँ जान चाहनुहुन्छ? तपाईँ के प्राप्त गर्ने आशा गर्नुहुन्छ? यदि तपाईँ कडा परिश्रम र अनुशासन मार्फत आफूले चाहेको कुराको लागि लड्नुहुन्न भने त्यसपछि तपाईँले त्यो प्राप्त गर्नु भएन भनेर गुनासो नगर्नुहोस्। परमेश्वरले तपाईँको जीवनको लागि राख्नु भएको अद्भुत लक्ष्यहरू प्राप्त गर्न आफूलाई अनुशासनमा राख्ने छनौट गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
5: जय मसीह। नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम मधुर संगीतमा आएको छु। कार्यक्रम मधुर संगीतमा निकै मीठा मीठा भजनहरू तपाईँलाई सुनाउने आज पनि जमर्को हामीले गरिरहेका छौं। प्राविधिक मित्र सुजनजी र म आधा घण्टाको अवधिभरि निकै मीठा भजन लिएर आइसकेका छौं भन्दै कार्यक्रमको शुरूआतमा निकै मीठो भजनबाट शुरू गर्न चाहन्छु।

हजुर, निकै अर्थपूर्ण भजन हामीले कार्यक्रम मधुर संगीतमा सुन्यौं। प्रवेशको निम्ति गाईका मधुर मधुर भजनहरू लिएर आएका छौं हामी आधा घण्टाको अवधिको निम्ति। अघि पनि मैले भनेको छु, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, रिंगिल्ला गर्नेहरूको संगतमा बस्दैन। आज यही वचन पढ्न मन लाग्यो मलाई। हामीले यसरी निकै मिठो भजनहरू सुनिरहँदाखेरि हाम्रो हृदय अत्यन्तै आनन्दित हुन्छ र परमेश्वरको नजिक गएको आवाज पनि हुन्छ, हामी संगतिमा रहेको आवाज पनि हुन्छ भन्दै फेरि पनि दोस्रो भजन सुन्नेछौं।

श्रोता मित्र रवि थापाको आवाजमा निकै नै मिठो वचन हामीले सुनेका थियौं। भजन सरको पुस्तक 92 अध्यायले पनि भन्दछ, बिहान तपाईँको करुणाको र राति तपाईँको विश्वसनीयताको घोषणा गर्नु कति असल कुरा हो भनेको छ। यो बिहानीको समयमा हामी भजन सुन्दै परमेश्वरलाई उचाल्दछौ, परमेश्वरलाई महिमा पनि दिँदछौ। दिनभरि पनि तपाईँ आशीष बन्नुहोस् भनेर भन्न चाहन्छु। कार्यक्रममा जेम्स ढुङ्गेनले गाउनुभएको निकै नै मिठो गीत रहेको छ, फेरि पनि यो गीत राख्न चाहन्छु।

हजुर, निकै नै मिठो गीत सुन्यौं सोनाविता। तपाईँलाई पनि मन पर्यो होला संसारको हुरीले झन्डै मलाई एउटा। संसारको हुरीले कहिले काहीँ चुनौतीहरूले हामीलाई च्यालेन्ज पनि गर्दछ र हामी विजय पाउनको निम्ति चाहिँ प्रभु येशूसँग हिँड्नुपर्छ भन्ने कुरा हामीले थाहा पाइसकेका छौं। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम मधुर संगीत सुन्दै हुनुहुन्छ। कार्यक्रम मधुर संगीत परमेश्वरकै निम्ति गाइएका मधुर मधुर वचन सुनाउने कार्यक्रम हो। अब हामी दानियल राईको आवाजमा सुन्छौं मान्छे हुँ म भन्ने बोलको गीत।

हामी त अलि निकै मिठा मिठा भजन सुनिरहेका थियौँ, नाचौँ नाचौँ लाग्ने भजन दानियल राईको आवाज मान्छे हुँ म। अब यो जीवनको यात्रामा भन्ने निकै मिठो भजन रहेको छ, पिनास र शैलीको आवाजमा यो भजन सुनौ, त्यसपछि फेरि पनि म आउँदैछु।

हृदयकाले अर्थपूर्ण भजन मिठो स्वरका भन्ने मलाई मनपर्ने गायक हुनुहुन्छ विनाश शैली कृष्णले यो भजन बजिरहेको छ। यसै भजनलाई निरन्तरता दिँदै मैले छेटिनु पर्ने हुन्छ, समयले साथ दिएको छैन। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, प्राविधिक मित्र सुनजीलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रम आगामीमा 11 बजे फेरि पनि बाचा गर्छु आउने भन्दै छुटिन चाहन्छु। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: स्वर्गदूतहरू भन्दा पनि बढी पाउनु। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन डाँडा। आज म मेरो एकदमै व्यक्तिगत विचार र अनुभव बाँड्न गइरहेकी छु। तपाईँलाई थाहा छ, जब मैले व्हील चेयरमा 50 वर्ष पूरा गरे एउटा अनौठो कुरा भयो। मैले महसुस गरे कि यदि अचानक मेरो स्वास्थ्य बिग्रियो भने म गुनासो गर्न सक्दिन। मैले यसरी सोचे, प्रभु, यी धेरै वर्षहरूमा तपाईँले मलाई यस्तो शरीर दिएर आशिष दिनुभएको छ जुन पक्षघातग्रस्त भए पनि प्राय रोग र संक्रमणबाट मुक्त रह्यो। त्यसैले मैले पाएका राम्रा कुराहरूका लागि म तपाईँको कृपाको प्रशंसा गर्नेछु र अब आउने कठिन कुराहरूका लागि पनि तपाईँको प्रशंसा गर्नेछु। सरल शब्दमा भन्नुपर्दा, मित्र, म गुनासो गर्न सक्दिन। दशकौंसम्म चारै हातखुट्टा नचल्ने अवस्थामै पनि मैले आश्चर्यजनक रूपमा राम्रो स्वास्थ्यको आनन्द लिएको छु। र यदि यो अवस्था बदलियो भने, यदि अचानक मेरो स्वास्थ्य बिग्रियो भने मसँग गुनासो गर्ने कुनै कारण हुने छैन। साँचो भन्नुपर्दा, म मेरा केही अपाङ्गता भएका साथीहरूबाट धेरै प्रेरित भएकी छु, जो वर्षौंदेखि निकै कडा र निको नहुने पीड़ाको बीचमा पनि बडो धैर्यताका साथ बाँचिरहेका छन्। तिनीहरूमध्ये कोही पक्षघातका साथै आँखा नदेख्ने पनि छन्। केहीलाई त आफ्नै परिवारले समेत त्यागेका छन्। यी प्यारा मानिसहरूका सामु यस संसारका भौतिक सुख सुविधाहरू नहोलान्, तर उनीहरू ख्रिष्ट येशूमा भएका असीमित आत्मिक आशिषहरूले गर्दा निकै धनी छन्। वहाँको महान कृपाद्वारा परमेश्वरले उनीहरूलाई यति धेरै कुरा दिनुभएको छ कि उनीहरूका जीवनमा कुनै कुराको अभाव नै छैन। यो त सिधै स्वर्गीय स्थानबाट आएको दृष्टिकोण हो, ठिक जसरी यफिसी 1:3 भन्दछ, हाम्रा प्रभु येशू ख्रिष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिष्टमा आशीर्वाद दिनुभएको छ। वास्तवमा हाम्रा आत्मिक आशिषहरू के हुन् त? ती कुराहरू के हुन् जसले मानिस पक्षघात भएर व्हीलचेयरमा बस्दा पनि जीवनलाई धनी र जिउनुको अर्थपूर्ण बनाइदिन्छन्? सबैभन्दा बहुमूल्य आत्मिक आशिष भनेको हृदय र मनको गहिरो शान्ति हो। अर्को आत्मिक आशिष भनेको एउटा यस्तो प्राण पाउनु हो जो परमेश्वरमा पूर्ण रूपमा सन्तुष्ट र शान्त छ, र जसले यो कुरा बुझेको छ कि उहाँको नजिक हुनका लागि संसारको जुनसुकै मूल्य चुकाउन पनि तयार हुनुपर्छ। आत्मिक आशिष भनेको विश्वासको एउटा यस्तो गहिराई र फराकिलोपन हो जसले तपाईंलाई सबैभन्दा कठिन परीक्षाहरूबाट पनि सफलतापूर्वक पार गराउँछ। आत्मिक आशिष भनेको आफ्ना स्वार्थहरूलाई त्याग्ने र अरूलाई दिने अनुग्रह हो। यो त आफ्नो अनन्त धनी र स्वतन्त्र जीवनमा रमाउन सक्ने क्षमता हो। आत्मिक आशिष भनेको यो मिठो ज्ञान हो कि स्वर्गमा तपाईँको एउटा सुन्दर घर छ र परमेश्वर नै तपाईँको सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। यी सबै कुराहरूमा साँच्चै नै हामीसँग स्वर्गका दूतहरू भन्दा पनि बढ़ी कुराहरू छन्। वास्तवमै हामीसँग बढ़ी छ। मार्टिन लुथरले एकपटक लेखेका थिए, परमेश्वरको कृपाको महासागरले हाम्रा हरेक व्यक्तिगत दुःख र कष्टहरूलाई डुबाइदिनुपर्छ। यदि तपाईँले एक बाल्टिन पानी भुइँमा खनाउनु भयो भने त्यसले ठूलो रूप लिन्छ र चारैतिर फैलिन्छ, तर यदि तपाईँले त्यही पानीलाई महासागरमा फ्याँकिदिनुभयो भने त्यसको कुनै नाम निशान रहँदैन। यसको अर्थ के हो त? जब हामी हाम्रा दुःख कष्टहरूलाई मात्र हेर्छौ तब ती यति ठूला देखिन्छन् कि हामी ती बाहेक अरू केही देख्न सक्दैनौ। तर जब तिनी दुःखहरूलाई परमेश्वरको कृपाको महासागरमा राखेर हेर्छौ तब ती खासै ठूला लाग्दैनन्। उहाँको असीमित कृपाको अगाडि हाम्रा दुःखहरू केही पनि होइनन्। मेरा मित्र, तपाईँलाई धेरै कुरा दिइएको छ। तपाईँलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषहरू प्रदान गरिएको छ। तपाईँको हैसियत त स्वर्गदूतहरू भन्दा पनि महान छ। त्यसैले यदि जीवनको कुनै अचानक मोडमा दुःखद परीक्षा आइपर्यो भने पनि याद राख्नुहोस् कि तपाईसँग गुनासो गर्ने कुनै कारण छैन। त्यसको सट्टा आफ्नो ध्यान येशूमा र उहाँले तपाईँलाई पहिले नै दिइसक्नुभएका कुराहरूमा केन्द्रित गर्नुहोस्। आफ्ना कुराहरू त्यागेर अरूलाई दिने अनुग्रह, अनन्त धनी र स्वतन्त्र जीवन, स्वर्गको घर, एउटा सन्तुष्ट आत्मा र गहिरो शान्ति। परमेश्वरले आफ्नो वचनमा वर्णन गर्नुभएका यी आत्मिक आशिषहरूलाई चिन्नुहोस् र बुझ्नुहोस् अनि तपाईँको विश्वासमा पनि यस्तो फराकिलोपन र गहिराई आउनेछ जसले तपाईँलाई जीवनको सबैभन्दा कठिन परीक्षाबाट पनि सजिलै पार गराउनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ.
6: खै जन्म दर्ता दिनुहोस् त.
7: जन्म दर्ता गरेको छैन नि म्याडम.
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
7: हो र, मलाई त थाहा नै थिएन म्याडम.
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
9: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए. मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन. यसैले नडरा, किनकि म तसित छु. निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ. म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु. मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु. तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्. तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्. तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्. तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्, किनकि म परम प्रभु तेरा परमेश्वर हुँ. म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु. यसैया 41:9-13.
10: ओहो
7: ल, मरे के हो?
10: हेर त, रगतै रगत भयो. म त त्यस्तो हेर्न नि सक्दिन.
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो, केही ठेगान छैन.
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
0: गुड न्यूज एफएम 105.1.
11: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज. जयमिश्री साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा आदरणीय श्रोता कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन हामी धन्यवाद दिन्छौं ती व्यक्तिहरूलाई सम्झिएर जसले हाम्रो जीवनमा कुनै न कुनै समयमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनु भएको छ विभिन्न तवरहरूबाट। र पहिलो स्थानमा धन्यवादको लागि त अवश्य पनि हाम्रो परमेश्वर नै हुनुहुन्छ र सँगसँगै हामीले हाम्रो जीवनमा हामीलाई कुनै न कुनै समय उत्साह दिने साथ दिने व्यक्तिहरूलाई पनि सम्झिनु पर्दछ र उहाँहरूलाई धन्यवाद दिनु पनि एकदमै महत्वपूर्ण छ। र कसरी हामीले भेटेर उहाँलाई धन्यवाद भन्ने अवसरहरू पाइरहेको हुँदैनौं, यसकारण कार्यक्रममा तपाईँले उहाँलाई एकमुष्टमा धन्यवाद दिन पनि सक्नुहुनेछ जुन चाहिँ हामी कार्य हरेक हप्ता बिहिबार कार्यक्रम थ्याङ्क यू गुड न्यूज मार्फत गर्दै आइरहेको छौं। र तपाईँलाई प्रभु चिनाउने व्यक्तिहरू सुसमाचार सुनाउने व्यक्तिहरूलाई पनि सम्झिन सक्नुहुनेछ। तपाईँलाई एकदमै आत्मिक रूपमा बलियो बनाउने तपाईँको लागि प्रार्थना गर्ने व्यक्तिहरू हुन सक्नुहुन्छ। तपाईँलाई उत्साह दिने काम गर्न प्रोत्साहन दिने तपाईँको हरेक क्षेत्रहरूमा होइन कोही न कोही व्यक्तिहरू अवश्य पनि हुनुहुन्छ उहाँहरूलाई सम्झेर धन्यवाद दिन सक्नुहुनेछ। अभिभावकहरूलाई हामी धन्यवाद दिनु पर्दछ कारण हामी उहाँहरूलाई चाहिँ कतै न कतै कुनै न कुनै समयहरूमा एकदमै त्यो कुराहरू व्यवस्था गरिरहेका हुन्छौँ तर एकदमै आफ्नो सबै कुराहरू होइन परमेश्वरपछि सबै कुराहरू दिनुहुनेछ। अभिभावकहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि हामीले कतिचोटि हाम्रो हृदयदेखि नै धन्यवाद तपाईँलाई भनेर भन्नु चाहिँ एकदमै सुन्दर कुरा रहेको छ। र आज तपाईँको उसलाई धन्यवाद भन्न चाहनुहुन्छ, किन धन्यवाद भन्न चाहनुहुन्छ ती कुराहरू राख्न सक्नुहुनेछ। र हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646 र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो जय मसी सुमनजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
12: म चाहिँ अलिकति अब अलिकति अस्वस्थ छु।
11: ओहो, के भयो सुमनजी तपाईँलाई?
12: मेरो खासै जस्तो ठुलो त होइन तर मेरो सारा जीवनमा आउने समस्या भन्न त मै ठुलो हो। भन्दा प्रभु ठुलो हुनुहुन्छ, प्रभुले जे गर्नुहुन्छ असल गर्नुहुन्छ, परमेश्वरले जे गर्नुहुन्छ राम्रो गर्नुहुन्छ। अनि मलाई चाहिँ के भन्दा पनि हिजो अस्ति अलिकति आँखाको प्रब्लम पर्ला म गर्नु गएको आँखामा अहिले मोटी बिन्दु छ अनि अपरेसन गर्नुपर्छ भन्नुपर्छ। अनि अस्तिको दिन गएर अपरेसन गरे अनि हिजो गएर पट्टी खोले आज चाहिँ हजुरसँग यसो संलग्न भइरहेको छु।
11: हजुर हजुर, एकदमै हामी तपाईँलाई प्रार्थनामा सम्झिनेछौ सुमनजी, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् है भन्न चाहन्छौ। र धेरै धेरै धन्यवाद हामीलाई फोन गर्नुभएको लागि। आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
12: साँच्चै नै परमेश्वरको वचन सिकाएको छ सबै परिस्थितिमा धन्यवाद देऊ किनको लागि परमेश्वरको श्री इच्छा यही नै हो। अनि जति पनि हामी धन्यवाद भन्छौँ यो इच्छा चाहिँ परमेश्वरको इच्छा हो। परमेश्वरले हामीलाई यही सिकाउनुहुन्छ, परमेश्वरले हामीलाई यही मार्गमा डोराउनु भएको छ। अरूलाई धन्यवाद दिने कुरा चाहिँ हामी एकदम यो महत्वपूर्ण कुरा हो। अनि यसै कारण यो सुन्दर ध्यान सुन्दर अवसरको निम्ति परमेश्वरलाई धेरै धेरै धन्यवाद। आजको दिन म जति पनि अस्वस्थ जति पनि अलिकति हल्का फल्का दुर्बलता कमजोर त भए तापनि परमेश्वर मेरो साथमा हुनुहुन्छ हरेक परिस्थितिमा हरेक स्थितिमा र परमेश्वर मेरो निम्ति ठुलो हुनुहुन्छ। र मेरो शरीरमा जति पनि अस्वस्थ भए तापनि यो कुरा त सानै हो किनभने हामी संसारमा शरीरमा भएको कारणले कतिपय हाम्रो जीवनमा अस्वस्थ आउँदा छ कमी आउँदा छ किन परमेश्वरको पत्रले सिकाउँदा छ मानिस धैर्यवान हुनु लताका एकद हुनुभन्दा उत्तम हो आफ्नो क्रोध बसमा राख्नु सहरै कब्जा गर्नुभन्दा देश हो भनेर परमेश्वरको पत्रले सिकाएको छ। परमेश्वरलाई धन्यवाद अनि विशेष गरी हाम्रो पुनम बहिनीलाई धेरै धेरै सम्झनाको साथमा धन्यवाद, हाम्रो सन्ध्या बहिनीलाई धन्यवाद, हाम्रो सुजन सरलाई धन्यवाद, हाम्रो सरसलाई धन्यवाद, जोनास्थान गिरीलाई धन्यवाद, हाम्रो सन्दीप भाइलाई धन्यवाद, सुनिल दास सरलाई धन्यवाद, हाम्रो ज्ञानो बहिनीलाई धन्यवाद, हाम्रो अपराम सरलाई धन्यवाद, मिनिमा बहिनीलाई धन्यवाद। अनि यसै गरी धन्यवाद दिन चाहन्छु म हाम्रो आइजी राईलाई धन्यवाद, हाम्रो यसै गरी हाम्रो विशेष गरी आदन गुरुङ सरलाई, हिरो सरलाई धन्यवाद दिन चाहन्छु, कुमार विष्ट सरलाई धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनुपर्छ हाम्रो जेठदा सरलाई जसले हाम्रो जीवनको मार्गबाट बढाउनु छ, यहाँलाई म धन्यवाद दिन चाहन्छु सम्झनाका साथमा, अनि नारायण शर्मालाई धन्यवाद, मङ्गलमान महर्जनजीलाई धन्यवाद दिन चाहन्छु, श्रीमन पाण्डेजीलाई धन्यवाद, हरिपिक्कजीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो मिन कुमार राईलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, अनि धन्यवाद दिन चाहन्छु हिजो मलाई अस्वास्थ्यमा अचानक पम्फा रोग, हाम्रो पम्फा रोगका म्याडमले मलाई कन्ट्याक गर्नुभयो, अनि मेरो परिस्थिति मेरो स्थिति उहाँले जान्नुभयो, हामीलाई किन नपनेको भएर चित्त दुखाउँदै हुन्छ, उहाँको प्रार्थनाले म सफलता उन्नति पाइरहेछु, र म उहाँलाई धन्यवाद दिन चाहन्छु, उहाँको दाईलाई पनि धन्यवाद, अनि यसै गरी हाम्रो अमिता महर्जनले पनि मलाई अचानक हिजो मलाई आराम गरेर रेस्ट गरेर बसिरहेको थिएँ, मलाई उहाँलाई कन्ट्याक्ट गर्नुभयो, हामी हेराएर गरेर देखा देखि गरेर बोल्नु सक्यौँ, अनि उहाँलाई पनि धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, अनि विशेष गरी म धन्यवाद दिन चाहन्छु यसो भक्तजीलाई धन्यवाद, अनि उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अनि यसै गरी धन्यवाद दिन चाहन्छु हाम्रो हरि रोकाजीलाई, सावित्री रोकाजीलाई धन्यवाद, अनि चन्द्रमा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, पिचे शिखर सरजीलाई पनि धन्यवाद दिन चाहन्छु, उत्तम शिवकोटीजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म हाम्रो लक्ष्मी मगर बहिनीलाई पनि धन्यवाद, लक्ष्मी सुन्दास बहिनीलाई पनि धन्यवाद, शर्मिला गौतम बहिनीलाई धन्यवाद, अनि यसै गरी जमुना राणाजीलाई पनि धन्यवाद, यदि शिवाजीलाई पनि धन्यवाद, अनि धन्यवाद जसले हामीलाई ओखलढुङ्गाबाट कन्ट्याक गर्नुहुन्छ, हाम्रो हन्दा पहिला म सम्झेर धन्यवाद, उहाँको परिवारलाई दाई भाउजूलाई धन्यवाद दिन चाहन्छु, अनि यसै गरी म धन्यवाद दिन चाहन्छु अर्जुन प्रधानजीलाई पनि धन्यवाद दिन चाहन्छु, हाम्रो दिलकुमार राईलाई धन्यवाद, हाम्रो यसै गरी तेज दाजुलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु यसै गरी हाम्रो रुतेनलाई र हेराईलाई धन्यवाद, सन्तोष राईलाई धन्यवाद, रामकुमार राई हेराईलाई धन्यवाद, आशिष राईलाई धन्यवाद, अजय राईलाई धन्यवाद, शान्ति राईलाई धन्यवाद, हाम्रो कतिना राईको परिवार कतिना राईलाई धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु हाम्रो माया बहिनीलाई धन्यवाद, निष्पा बहिनीलाई धन्यवाद, अनि हाम्रो सुन्तली तामाङजीलाई धन्यवाद, सुन्ता बहिनीलाई धन्यवाद, हाम्रो यसै गरी तारा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु हाम्रो पुणादिनलाई धन्यवाद, हाम्रो सारा बहिनीलाई धन्यवाद, अनि म धन्यवाद दिन चाहन्छु सम्मी सङ्गीता रिमालजीलाई धन्यवाद, रेखा थापा कुँवरलाई धन्यवाद, शोभा मिश्रजीलाई धन्यवाद, हाम्रो दुर्गा बस्नेजीलाई धन्यवाद, अनि धन्यवाद धन्यवाद सम्पूर्ण मित्रहरूलाई म धन्यवाद दिन चाहन्छु, हाम्रो जन श्रेष्ठजीलाई धन्यवाद, हाम्रो यसै गरी धर्म राज विनोद बरालजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो कुमार राई दाईलाई धन्यवाद जसले भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ, अनि धन्यवाद उहाँलाई पनि, अनि राजु काप्राजीलाई धन्यवाद, विनोद काप्राजीलाई धन्यवाद, हाम्रो सुशील मगैयाजीलाई धन्यवाद, चित्र मगाजीलाई धन्यवाद, रामहरी पटेलजीलाई धन्यवाद, रामहरी सिपैजीलाई धन्यवाद, लालमान तामाङजीलाई धन्यवाद, अनि सम्पूर्ण मित्रहरूलाई म धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिएर नसकिने कुराहरू छ, कति कति हाम्रो मित्रहरू धेरैजना हुनुहुन्छ, यहाँलाई म सम्पूर्णलाई अनि म यसमा धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद दिनु पर्दछ हाम्रो कलाकार गायककार सङ्गीतकार हाम्रो रचनाकार सम्पूर्ण मित्रहरू हुनुहुन्छ, यहाँहरूलाई म सुमन्दरको तर्फबाट सम्झनाको साथमा यहाँहरूको गीत यहाँको सङ्गीत सुनेर म एकदमै भावक बन्दा छु, भावक बनाउनु भएको छ यहाँले एकदमै परमेश्वरको महिमा गरेर उहाँहरूले रच्नु भएको गीतद्वारा हामीले एकदमै आत्मिक वचन पाएको छौँ, अनि यहाँहरूलाई धेरै धेरै धन्यवाद, मेरो प्रार मण्डलीको सम्पूर्ण एल्लर चितन पास्टर प्रचारक मण्डली विशेष मण्डली सम्पूर्ण तथा दाजुभाइ दिदी बहिनी पूर्ववर्ती उत्तर दक्षिण जहाँ जता जता छरिनु भएको छ, परमेश्वरको प्रेरणालाई म सम्झनाको साथमा सुमन्दरको तर्फबाट धन्यवाद मात्रै म दिन सक्दछु, म केही गर्न सक्दिनँ, म एउटा मानिस जाति हो, संसारमा छु र शरीरमा छु, म केही गर्न सक्दिनँ, जीवित परमेश्वरको नाममा म सम्पूर्णलाई जय मसी पूर्व पश्चिम उत्तर दक्षिण पोखरावासीहरूलाई सम्पूर्णलाई म जय मसी धन्यवाद भन्न चाहन्छु बहिनी,
3: र
13: तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुमनजी, र हामी निरन्तर तपाईँलाई प्रार्थनामा सम्झिनेछौँ र फोन गर्नुभएको लागि एकदम धन्यवाद, खुसी लाग्यो। र अहिले चाहिँ हामी छुटौँ सुमनजी, जय मसी।
12: सन्ध्या बहिनीलाई एकदमै एकदमै परमेश्वरले प्रशस्ति प्रशस्ति मात्रामा आशिष दिएको होस्। हरेक परिस्थितिमा हरेक स्थितिमा हामीलाई एकदमै आत्मीय भजन पाउनुहुन्छ त्यहाँद्वारा हामीले केही गर्नु सक्दैनौँ। हजुरहरूलाई धेरै धेरै धन्यवाद सम्झनाको साथमा म भन्न चाहन्छु।
13: हुन्छ, धन्यवाद। जयमसी र सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट, र सम्पूर्णलाई उहाँले आफ्नो हृदयदेखि नै धन्यवाद दिएर जानुभएको छ, र उहाँको लागि निरन्तर हामी प्रार्थनामा सम्झिनेछौँ, र तपाईँले पनि यसरी नै आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। फोनलाइन एकदमै खुला रहेको छ र तपाईँले आफ्नो धन्यवादका कुरा राख्न सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो उहाँ फोनलाइनबाट बाहिरिसक्नु भएको छ, र तपाईँले हामीलाई फेरि पनि फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754, 01 47 70 754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 023 44 646, 98 023 44 646, र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा उहाँसँग म कुराकानी गर्छु। हेलो, जय मसी। हाम्रो पम्पा रोकाजी कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र पम्पाजी, आज तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
14: सर्वप्रथम परमेश्वरलाई धन्यवाद चढाउँछु आजको दिन पनि देख्ने मौका दिनुभयो, आजको दिन पनि आइथप दिनुभयो, आजको दिन पनि सबै आशिषले भरपूर गर्नुभएको, मलाई कामकाज गर्ने शक्ति दिनुभएको छ, डोडाएर ल्याउनु भयो, यहाँहरूमा सुरक्षा दिनुभयो, आजको दिन पनि दिनसम्म पनि जीवित राख्नु भएको छ, उहाँले बनाउनु भएको मेरो हरेक अङ्ग प्रत्यङ्ग सुरक्षित राख्नु भएको छ। दुईचोटि म गाडी आसिन पर्यो, तीनचोटि मोटरसाइकल आसिन पर्यो, खोलाले नै बगायो, यस्तो अवस्थामा पनि मलाई कुनै पनि चोटपटक लाग्न दिनु भएन। परमेश्वरलाई धन्यवाद आजको दिन, अनि हजुरलाई हजुरसँग कुराकानी गर्ने मौका समय पाएँ, बिहान उठ्ने बित्तिकै परमेश्वरलाई धन्यवाद गर्ने मौका समय पाएँ, सबैको निम्ति प्रार्थना गर्ने मौका समय पाएँ, परमेश्वरलाई धन्यवाद। अनि मिस हजुरलाई दुवै हात जोडेर सम्झनाको साथ कस्तो होइसिन्छ भनेर सोध्दै धन्यवाद चक्रमा छु, धन्यवाद चक्रले समय मौका ल्याइदिएको लागि हजुरलाई धन्यवाद। र अनि के विषय मिसलाई पनि सम्झे, मिसलाई पनि दुवै हात जोडेर सम्झनाको साथ प्रेमको साथ वाचा फिक्री गर्दै कस्तो होइसिन्छ भनेर सोध्दै म धन्यवाद चक्रमा छु। अनि गुनिजाको कार्यालयमा जो जति कार्यरत होइसिन्छ ताजन गुरुङ सरलाई दुवै हात जोडेर सम्झनाको साथ प्रेमको साथ आदर आदर चक्राउँदै म जमिसी धन्यवाद चक्राउँछु, जमिसी चक्राउँछु। अनि अब्राम सरलाई जमिसी चक्राउँदैछु सम्मानको साथ आदरको साथ सम्झना गर्दै, अनि सुनिल सरलाई धन्यवाद चक्राउँछु, अनि ज्ञानी मिसलाई धन्यवाद चक्राउँछु, अनि सुनिरहने साथीहरू, भाग लिने साथीहरू, इन्डियाबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ, अमेरिकाबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ, कुवेतबाट सुन्नुहुन्छ भाग लिनुहुन्छ, र देशका कुना कुनाबाट सुनिरहनु भएको साथीहरू, परमेश्वरको जन छोरीहरू सबैलाई म एकदमै सम्मानको साथ आदरको साथ सम्झना गर्दै म धन्यवाद चक्राउँदै छु, सम्झना गर्दै जन्मेसी धन्यवाद चक्राउँदै छु। अनि मेरो भक्तिपुर मण्डलको पाठशाला मण्डली परिवार सबै मण्डली परिवार गुन्जीडाफ सुनिरहने साथीहरू, भाग लिने साथीहरू, अनि गुन्जीडाफ परिवार सब पहिला धन्यवाद चाहन्छु, कारण मेरो निम्ति सम्झेर प्रार्थना गरिराख्नु पर्छ सबै साथीहरूले, हजुरहरूलाई एकदमै सम्मानको साथ आदरको साथमा धन्यवाद चक्राउँछु। अनि मेरो भक्तिपुर मण्डलको पाठशाल मण्डलको मलाई परमेश्वरमा चिनाउने मेरो बहिनी गाईले धन्यवाद चक्राउँछु, मलाई भजनमा जोडाउनु हुने, गीत भजनमा जोडाउनु हुने, स्थिति पञ्चमा जोडाउनु हुने भक्तिपुर मण्डलको क्वायर टिमका भाइ बहिनीहरू सबै गुणी जाने परिवार सबैलाई म एकै मुस्टमा धन्यवाद चक्राउँछु हजुर।
13: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ पम्पाजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ छुटौँ हामी पम्पाजी। हजुर, जयमसी। हाम्रो पम्पा रोकाजी एकदमै जोस र उत्साह सहित कार्यक्रम मार्फत उहाँले आफ्नो हृदयको आभार अनि एकदम धन्यवाद व्यक्त गरेर जानुभएको छ, र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ। यसरी नै हामी तपाईँसँग कुराकानीहरू गर्छौ, र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो, जयमसी। शोभाजी बोल्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ तपाईँ शोभाजी? एकदमै आरामै छौ हामी पनि। र आज तपाईँ कुकुसलाई किन धन्यवाद दिन चाहनुहुन्छ कार्यक्रम मार्फत? शोभाजी हुनुहुन्थ्यो तर फोनलाई एउटा बाहिरिनु भएको छ र केही छैन शोभाजी, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो धन्यवादका कुराहरू कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ। कहिलेकाहीँ विभिन्न कुराहरूले हामीलाई कुराकानी पूरा हुन दिँदैन तर पनि केही छैन, कार्यक्रम अवधिभित्र तपाईँले फोन गर्न सक्नुहुनेछ। कोही हुनुहुन्छ श्रोता, उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो, हजुर, जय मिसी शोभाजी, ठ्याक्कै बीचमा तपाईँ कता हराउनु भयो? हजुर हजुर, हुन्छ, केही छैन शोभाजी, तपाईँले आफ्नो धन्यवादको कुराहरू निरन्तर राख्न सक्नुहुनेछ। हुन्छ, धेरै धेरै धन्यवाद, तपाईँलाई पनि एकदमै खुसी लाग्यो शोभाजी, र यसरी फोन गरेर तपाईँले आफ्नो धन्यवादका कुरा राख्नु भएको छ, एकदमै धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। र हाम्रो शोभा मिश्रजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभयो।
14: Mm-hmm.

0: Play Swipe with Gursuma. Hello. Hello. Hello. कोही हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्न अलिकति असमर्थ भयौँ हामी, तर फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो हेलो, जय मसी. सङ्गीताजी बोल्दै हुनुहुन्छ?
1: हजुर
0: हजुर. आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छु. अहिले भर्खर छोरा जान लागेको, हामी त्यहाँ बोलिरहनु भएको रहेछ. अनि
0: हजुर हजुर, सङ्गीता
1: महिनाको किडनीको भिडेसेर गर्नुहुन्छ क्या?
0: ए हजुर हजुर, त्यसको लागि तपाईँ हस्पिटल जानु भएको छ?
1: जानु लागेको, अहिले भर्खर फेरि 2 बजे बोलाएको छ
0: क्या? ए हजुर हजुर, हुन्छ, राम्रोसँग जानुहोस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला सङ्गीताजी. र आज कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: सर्वोच्च परमेश्वरलाई धन्यवाद, अनि हजुरलाई नै धेरै धन्यवाद है. अहिले त्यति बोल्न नपाएको, कहिले कता भएर
0: हजुर
1: माफ गर्नु राम्रो है, माफ
0: केही छैन.
1: प्रभुमा क्षमा चाहन्छु. अनि अब्राहम सर, ज्ञानु तारण सर, अनि सन्ध्या, सबै सुदम, अनि यहाँ गुटनी टाफा परिवार जति पनि हुनुहुन्छ उहाँहरूलाई होइन, रोका दिल्ली नै अघि सबैलाई धन्यवाद प्रेमेसी भन्नुभएको थियो. ल, धन्यवाद सबैलाई एकमुष्टमा.
0: हजुर, धन्यवाद भन्न चाहनुहुन्छ.
1: चङ्गाई दिनुभएको, छुटकारा दिनुभएको, हरेक कुराबाट कतिले सुन्दै हुनुहुन्छ, प्रभुले नचिनेकाहरूले पनि प्रभुलेबाट छुटकारा हुन्छ हरेक रोगबाट पनि भनेर भन्न चाहन्छु. अनि सबैलाई धन्यवाद, जय मसी, प्रभुले आशीर्वाद दिनुभएको. अब म जान लाग्छ, मेरो राम्रो रिजल्ट
0: एकदमै हामी प्रार्थना सम्झिनेछौँ, राम्रोसँग जानु होला. र धेरै धेरै धन्यवाद सङ्गीताजी, छुटौँ हामीलाई. जय मसीह. राम्रो सङ्गीता रिमालजी हुनुहुन्थ्यो र उहाँले आफ्नो धन्यवादका कुरा राख्नु भएको छ कार्यक्रम मार्फत. हामी एकले अर्कालाई साँच्चै नै आभारहरू व्यक्त गरिरहेको छौँ. जब हामी धन्यवाद दिन्छौँ, ती असल कार्य गर्ने हृदयलाई अझै असल कार्य गर्न प्रोत्साहन मिल्नेछ. फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो
2: हजुर, जयमसी. हजुर म्याम.
0: जयमसी, हाम्रो लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ.
2: हजुर म्याम.
0: आरामै हुनुहुन्छ तपाईँ?
2: परमेश्वरको अनुग्रहले, उहाँको कृपा, हजुरहरूको प्रार्थना, मण्डलको प्रार्थनाले एकदमै ठिक छु म्याम. हजुरलाई कस्तो हुनुहुन्छ?
0: एकदमै आरामै छौँ हामी पनि लक्ष्मीजी. र आज तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
2: हजुर म्याम, सर्वप्रथम त परमेश्वरलाई नै धेरै धन्यवाद. आजको दिन हामीले देख्न पाएका छौँ, अनि यो दिनमा हामीलाई आजसम्म परमेश्वरले सुस्वास्थ्य दिनुभएको छ, अनि हामीलाई परमेश्वरको महिमा गर्नलाई फेरि पनि यो नयाँ दिनमा हजुरहरूसँग बोलेर अनि उहाँको महिमा अवसर मौका, परमेश्वरको प्रेमको कारण हामी जहाँ जहाँ भए तापनि हामी परमेश्वरको एउटै सन्तान भएर अनि उहाँको महिमा गर्ने यो अवसरको लागि परमेश्वरलाई नै हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु म्याम. अनि फेरि पनि हजुरले यो समय दिशा छ गुनिल जेठम, सम्पूर्ण परिवारलाई बिहान 6 बजेदेखि राति 10 बजेसम्म हामीलाई कति धेरै आशिषमय कुराहरू ल्याएर अनि हामीलाई आशिष तुल्याउनु भएको छ, अनि त्यसको लागि गुनिल जेठम हजुर लगायत सम्पूर्ण परिवारलाई, म गुनिल जेठम परिवारलाई नै म हृदयदेखि धन्यवाद दिन चाहन्छु. अनि सम्पूर्णलाई म नछुटाइकन अनि हजुरलाई धन्यवाद, ज्ञानु म्यामलाई धन्यवाद दिन चाहन्छु, अनि सन्ध्या म्यामलाई धन्यवाद, कुमार अप्राम सरलाई धन्यवाद, अनि सुनिल सरलाई धन्यवाद, अनि जनार्थन गिरी सरलाई धन्यवाद, अनि बिहान बिहान जुन उता एयरपोर्ट चर्चको गुरुबाले वचन ल्याइसिन्छ बिहान 6 बजेको प्रार्थना वचनको लागि, हरलाई पनि म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु. अनि सङ्गीतकार, गायककार, अनि हरेक कार्यक्रमहरू ल्याउनु हुने सम्पूर्णलाई म नछुट्याइकन मेरो हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु यो समय म्याम. अनि गुरुबा, मेरो मण्डली, ताल्ची खेल, मुलपानी दुइटै मण्डली परिवारलाई म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु. मेरो गुरुबा, गुरुआमा, अनि अर्को सम्पूर्ण परिवारलाई म नछुट्याइकन धन्यवाद दिन चाहन्छु यो समय. कृष्णकाजी दाईको परिवार, शोभाको परिवार, ज्ञानुको परिवार, अनि उदयको परिवार, अनि भगवती दिदी,

0: शर्मिला दिदी, ललिता दिदी, सम्पूर्णलाई म नछुटाई धन्यवाद दिन चाहन्छु। अनि सङ्गीता रिमाल दिदीलाई पनि म धन्यवाद भन्न चाहन्छु यस समय। पुना दिदीलाई धन्यवाद, चन्द्रमाई मगर दिदीलाई, हको सम्पूर्ण परिवारलाई धन्यवाद, पम्फा दिदीलाई धन्यवाद, पम्फा रुक्का दिदीलाई धन्यवाद, अनि सुमन राई दाई फोन गरेर गइसकेछ उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु, माया दिदीलाई धन्यवाद, अर्जुन प्रधानलाई पनि म धन्यवाद दिन चाहन्छु, उत्तम शिवाकोटी पास्टर बुवा उहाँलाई पनि धन्यवाद, यस्तु भक्त धन्यवाद, अनि अनिता महर्जन दिजुलाई पनि म धन्यवाद दिन चाहन्छु यो समय। सम्पूर्णलाई म्याम चौध अञ्चल 75 जिल्लादेखि गुन्युज एफएमलाई माया गरेर परमेश्वरको छोराछोरी मैले नाम लिन छुटेकोहरूलाई सम्पूर्णलाई पनि म नछुटाइकन सम्पूर्णलाई म हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु म्याम यो समय।
1: हजुर, धेरै धेरै धन्यवाद लक्ष्मीजी फोन गरेर साथ दिनुभयो, खुसी लाग्यो र यसलाई छुट्टौ हामी। जय मसी।
0: हुन्छ म्याम, हजुरलाई पनि धेरै धन्यवाद। जय मसी म्याम।
1: हजुर, राम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले आफ्नो धन्यवादको कुरा राखेर जानुभएको छ। कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र धन्यवादका कुराहरू तपाईँले पनि यसरी नै राख्न सक्नुहुनेछ। फोन लाइन एकदमै खुला रहेको छ। एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठोगी तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँसँग नै कुराकानी गरिरहेको छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ 01447754 01447754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98023446 98023446 हाम्रो वाट्सएप नम्बर रहेको छ। फोन गर्न सक्नुहुनेछ र तपाईँले आफ्नो हृदयदेखि नै धन्यवाद दिन चाहनुभएका कुराहरू तपाईँले राख्न सक्नुहुनेछ। कतिवटा यस्तो आशिषहरू हामीले पाइरहेका हुन्छौँ हाम्रो जीवनमा, हामीलाई होइन उत्साह दिने सम्हाल्ने व्यक्तिहरू हुनुहुन्छ। ओहो, हामीले एकचोटि निहाल्ने हो भने वास्तवमै हामीसँग धन्यवाद दिने धेरै कुराहरू छ, धन्यवादी हुने पनि कुराहरू छ। र परमेश्वरको वचनले सबै परिस्थितिमा धन्यवादी हुन सिकाउनु भएको छ। सँगसँगै हामीले ती व्यक्तिहरूलाई पनि धन्यवाद दिनुपर्दछ जसले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनु भएको छ। र फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी, मायाजी बोल्दै हुनुहुन्छ। आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिकठाक छु म्याम, मलाई एकदम हजुरहरूको एकदमै स्वस्थ छु, हेल्दी छु।
0: हामी पनि एकदमै आरामै छौँ र धेरै धेरै धन्यवाद यहाँहरूलाई। मायाजी, आज तपाईँले आफ्नो धन्यवादका कुराहरू यो समय राख्न सक्नुहुनेछ।
1: धन्यवाद पनि पुग्दैन म्याम, परमेश्वरले सुन्दर दिन दिनुभएको छ, परमेश्वरको अनुग्रह हामी माथि राखिदिनु भएको कारण यति धेरै स्वस्थ रहेर परिवारमा सेवा पुर्याउन पाएको छु। एकदमै म धन्यवादी छु परमेश्वरलाई, धेरै धेरै धन्यवाद। अनि गुड न्युज एफएमबाट धेरै वचनहरू अरूको गवाईहरू सुन्नु पाउँदा यति आनन्दित छु कि गुड न्युज एफएम त एकदमै सयमा सय प्रतिशत हजारौं लाखौं वर्ष टिकोस् भन्ने म चाहन्छु कि। परमेश्वरलाई एकदमै धन्यवाद दिन्छु सर म्यामहरू अनि बाटुली हजुर बा अजीलाई एकदमै धन्यवाद दिन्छु किनभने कसरी चाहिँ नि यी कार्यक्रमहरू सुन्दाखेरि के आफैलाई भएको घटना महसुस गर्छु हो नि, यताका म पनि यस्तो हो, यताका मलाई पनि यस्तो भएको, यस्तो मिठो लाग्छ कि कोही बेलामा त्यो प्रतिशत लाइन गएर सुन्न पाउँदैन, हो भयो आज त के आइरहेको थियो होला जस्तो हुन्छ। म एकदमै धन्यवादी छु गुड न्युज परिवार सम्पूर्ण सर म्यामहरूलाई धन्यवाद दिन्छु अनि गवाई दिने साथीभाइहरूलाई बाहिरबाट नेपालबाट जहाँ जहाँबाट दिनुभएको छ गवाईहरू एकदमै सुनेर खुसी लाग्छ। अनि बिहानको गवाई टेकदाल राष्ट्रजीको वचन गवाई सुन्दाखेरि हो यस्तो पनि भएको रहेछ है, कसरी त हामीलाई भन्दा धेरै ठुल्ठुलो घटनाहरूबाट पनि उहाँहरू आउनुभएको गुज्रिनु भएको सुन्दाखेरि चाहिँ एकदमै आशिष लाग्छ म्याम। साथीभाइहरूको अब आज नाम लिदिनँ, उसलाई लिदिनँ मलाई धेरै पनि आउँदैन, तर पनि जसले सुन्नु भएको छ बोल्नु भएको छ हरेकलाई नछुट्याइकन म धन्यवाद दिन्छु। यसै आफ्नो गवाईहरू होइन आफ्नो हृदयको कुराहरू राख्नुहुन्छ एकदमै खुसी लाग्छ, सबैलाई पनि नछुट्याइकन म धन्यवाद दिन्छु परमेश्वरलाई छोराछोरी दिनुभएको लागि धन्यवाद
0: दिन्छु विशेष गरेर। हजुर, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद मायाजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि र अहिले हजुर छुट्टौँ हामी। हजुर, माया मगरजी हुनुहुन्थ्यो र उहाँले कार्यक्रम मार्फत धन्यवादका कुराहरू राखेर जानुभएको छ र तपाईँले पनि हामीलाई यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ। कुन कुराले गर्दा तपाईँलाई एकदमै यी दिनहरूमा धन्यवादी हुन मन भइरहेको छ, धन्यवाद दिन मन लागिरहेको छ, ती कुराहरूलाई पनि सम्झिनु भएर तपाईँले धन्यवाद दिन सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो बहिनी, जय मसी बहिनी।
0: जय मसी, हाम्रो पुनाजी बोल्दै हुनुहुन्छ।
2: हजुर हजुर
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
2: म सन्चै छु बहिनी, एकदम आरामै छु।
0: आमेन आमेन,
2: भएको जति सबै निको पारिसक्नु भयो प्रभुले।
0: आमेन, प्रभुलाई धन्यवाद पुनाजी। र आज तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
2: मेरो प्रभुको छिमेकान, म सबै कुरा परमेश्वरलाई धन्यवाद दिन्छु है, धन्यवाद भन्दछु। मलाई प्यारै माया गर्ने मेरो प्रभु आज मलाई नै प्रेम गर्नुभयो, मैले चिन्न पाएँ, मैले गरिनँ उहाँलाई उहाँले नै गर्नुभयो है। अनि म धन्यवाद भन्दछु परमेश्वरलाई। अनि विशेष गरी अनि मण्डली परिवारलाई धन्यवाद दिन्छु म, अनि सबैलाई, अनि हजुरहरूलाई धन्यवाद बहिनी, म ज्ञानु बहिनी, पुनम बहिनी हजुरलाई, सम्पूर्ण नामै नलिन त नलिम, अनि सबैलाई अब खोज्न पर्छ भने यही भन् सम्झिन पर्छ सक्दैन है. अनि आशिषमा बनाइरहने मेरो प्यारो गुड न्युज परिवारलाई म धन्यवाद भन्दछु. अनि मैले यस्तो भेटाउनु पाएको छु, यति परमेश्वरको योजना यस्तो रहेछ, म हराएर बाँधे बच्चु जस्तो भएर हिँड्दा पनि मेरो प्रभुले मलाई समातेर ल्याएर मुन्टाएर ल्याउनु भयो. मुन्टाएर ल्याउनु भयो एउटा बदमास गर्ने छोरीलाई, जहाँ यहाँ माथि जकलटा समातेर झिसारेर नि ल्याइन्छ, ल्याउँछन् कोही कोही आमा बाबाले, त्यस्तै है मलाई नि के समातेर पक्रिएर ल्याउनु भयो मेरो प्रभुले. यस्तो योजना रहेछ, मेरो प्रभुलाई धन्यवाद. अनि सम्पूर्ण गुड न्युज परिवारलाई म नछोडिकन धन्यवाद भन्दछु. म चाहिँ अनि किनभने आज अहिले भर्खरै माया बहिनी जानुभएछ, अनि उहाँलाई नि सम्झिन्छु अनि धन्यवाद भन्दछु. अनि परमेश्वरको प्रेमले चिन्न पाइयो है, नत्र चिनेकै थिएन, कता कता. अनि पम्फा बहिनीलाई पनि सम्झिन्छु, अनि परमेश्वरको ज्ञानी छोरी हुनुहुन्छ, अनि उहाँलाई नि धेरै कुराहरूमा मलाई वास्ता गर्नुहुन्छ बहिनीले, धेरै धन्यवाद छ. मैले चाहिँ साँच्चै नै प्रभुले यति नजिक बनाउनु भयो. अनि सम्पूर्ण अनि बहिनी सारा बहिनी त बोले छ नि होइन, उहाँलाई नि धन्यवाद. अनि नछोडिकन अनि सुमन भाइले नि आँखाको ऊ गर्नु के भयो भाइको है, सम्झिया त पातनामा धन्यवाद छ. अनि सबै कुराको लागि धन्यवाद, किनभने म चाहिँ मेरो छोराछोरीलाई नि म धन्यवाद दिन्छु. अनि म चाहिँ किनभने आज मैले धन्यवाद दिएर नसक्नुहुन्छ त्यहाँनिर, अनि मैले क्षमा दिएर नसक्नु छ मेरो केटाकेटीलाई, म यही भन्छु. म आज चाहिँ नातिनीहरूलाई देख्न मन लागेको छ, सधैँ नजिक बसेर प्याचार पुत्ता गर्छन् बोल्छन्, मलाई जान मन लागेको छ त्यो नातिनीहरू. तिर्साना आग भएको छु, धेरै प्यासी भएको छु, आज जान्छु भनेको छु. अनि विशेष गरी चाहिँ अनि जुनै सुकै कुरामा सारा बरबन्दाका मालिकलाई नै धन्यवाद दिएर नसक्नु छ मैले. अनि सबै कुरामा पुग नपुग अभावमा साँच्चै नै परमेश्वरलाई धन्यवाद. कुनै कुरामा नि चिन्तित नहौ है भन्नुभएको छ, अनि त्यो कुराले गर्दा अनि त्यहाँबाट अनि आशिषमा बनाउनु भएको छ मलाई. अनि म यो गुड न्युज त मेरो साथी नै हो, अनि यहाँ मेरो एउटा दिदी आउनु भएको छ है, उहाँलाई नि धन्यवाद, हजुरलाई नि दिदी है, धेरै प्रभुको प्रेम. मलाई यहाँ भेटघाट गर्न दिने एउटा छोरी आइरहनुहुन्छ बेला बेलामा, अनि उहाँलाई धेरै धन्यवाद छ, धन्यवाद दिएर नसक्नुहुन्छ यहाँलाई पनि मैले. अनि म कोही पनि छिर्दैन, कोही आउँदैन, सङ्गति भए मण्डलीबाट त आउनुहुन्छ, उहाँहरूको नि आफ्नो आफ्नो व्यस्त हो छ है. अनि त्यो कारणले गर्दा नि हो, त्यसमा म असन्तुष्टि होइन. अनि यहाँ चाहिँ प्रभुको सेवा गरेर नै हिँड्नुहुन्छ, आउनुहुन्छ म अठार बेला बेलामा. धन्यवाद छ. अनि विशेष गरी कुनै कुरामा नि या होस् या नहोस् परमेश्वरलाई धन्यवाद, आनन्द दिनुभएको छ मलाई. मलाई चाहिँ म संसारको लागि के एउटा उनै छु, समस्या मनमा अलिकति हाम्रो लाइन नभएकै हो भनौँ न, तर पनि जुटाउनु भएको छ एउटा बच्चालाई, त्यो बच्चाले भारतीय देह. अनि त पनि यहाँनिर नभए पनि भए पनि अब प्रसतैमा म आनन्दै छु, एकदम आनन्दै छु नानी. धन्यवाद
0: हजुर. हुन्छ पुनाजी, प्रभु अझै प्रशस्त आशिष दिनुभएको सामी पुनाजीलाई, एकदम खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि. अहिले छुटौ हामी,
2: अहिले के नानी.
0: हजुर हजुर,
2: मैले शोभा छोरीलाई यहाँ यसमा त डाटा तानेछु, अर्कोमा हालिदियो भन्न बिर्सिएछु, शोभा अलिकति ब्यालेन्स हालिदियो न 20 रुपियाँ भने क्या, मलाई यहाँ बोल्नु मन लागेर है. अनि यसले त तान्छ, अर्को नम्बरमा हालिदियो भन्न बिर्सिएछु, उसले चाहिँ हालिदिएछ है कि फेरि है. अनि मलाई बोल्नु मन लागिरहेछ लगाइरहेछ ल ल है, धन्यवाद ल नानी.
0: हुन्छ धन्यवाद. र पुनाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ. र कतिचोटि हामीले बोलेको कुराहरूले हाम्रो जीवनमा काम गर्छ, कतिचोटि होइन हरेक चोटि नै, किनभने वचनले पनि हामीलाई भन्छ, बताएको छ कि हामीले चाहिँ जीवन बोल्नुपर्छ, जीवन र मृत्यु हाम्रो जिब्रोमा छ। यदि हामी एकदमै धन्यवादी हुन्छौं र जीवन बोल्छौं भने प्रभुले हाम्रो शब्दहरूबाट पनि हाम्रो जीवनमा काम गर्नुहुन्छ। अनि पुनाजीबाट चाहिँ एकदमै मलाई पनि यो कुराहरू चाहिँ उत्साह महसुस हुन्छ, उहाँ जीवन बोल्ने व्यक्ति हुनुहुन्छ र फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर, चित्रजी बोल्दै हुनुहुन्छ, आरामै हुनुहुन्छ तपाईँ? हजुर, एकदमै आरामै छौँ हामी पनि। र चित्रजी, आज तपाईँको कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
3: अनिष्टबाट पनि जोगाउनुहुन्छ, विपत्तिबाट पनि टाढै राख्नुहुन्छ, परमेश्वर चाहिँ महान परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो हामीलाई चाहिँ उहाँको छोटो छान पनि राख्नुहुन्छ। प्रभुलाई धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ हाम्रो बाटो सत्य जीवन पनि हुनुहुन्छ, डुरान भएको छ र हाम्रो बाटो पनि उहाँ छ, उहाँले हामीलाई सत्य र जीवनमा डुरान भएको छ। यो कुराको लागि परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु र मलाई प्रभुमा डोर्याउनु साथी उमेश तामाङको लागि पनि मलाई पनि धन्यवाद भन्न चाहन्छु। उहाँको कारणले मैले प्रभुलाई चिन्न पाएँ, धन्यवाद प्रभुले आशीष पनि भन्न चाहन्छु र अग्रपाश्चरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। उहाँको कारणले प्रभुमा बढ्न कलाको लागि पनि उहाँले धेरै सहायता गर्नुभएको छ, प्रभुबाट मिलेको होस् भन्न चाहन्छु। उहाँलाई धन्यवाद भन्न चाहन्छु र गुर्ने चाहिँ परिवारलाई पनि धन्यवाद भन्न चाहन्छु। उहाँहरू हजुर गुर्ने चाहिँबाट पनि धेरै आशा गवाईहरू सबैजना प्रथम सुन्नु पाएको छु, गीत भजन सुन्नु पाएको छु। गुर्ने चाहिँ सबैजना एफएम छ भन्ने विश्वास गर्छु र धन्यवाद भन्न चाहन्छु सम्पूर्ण परिवारलाई र जतिजना समग्र भन्न चिन्नुहुन्छ र हामी सम्झिनुहुन्छ उहाँहरू सम्पूर्णलाई नै धन्यवाद भन्न चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद चित्रजी, अहिलेलाई छुटाउँ। जय मसी। र चित्र मगरजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, उहाँले आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ र कार्यक्रम थ्याङ्क यू गुड न्युज तपाईँ सुन्दै हुनुहुन्छ। यसरी नै हामी हाम्रो हृदयबाट नै धन्यवाद दिन्छौं विभिन्न व्यक्तिहरूलाई हामी सम्झिएर, र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ भने समयमा एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता, अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र तपाईँसँग कुराकानी गर्न अब हामी असमर्थ छौं। र आज थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद। र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्युजबाट यो समयमा पुनः बिदा हुन चाहन्छु।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौं। डेभिड ओ मिके।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टूको इक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
8: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।
9: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सन्ध्या र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि हामीलाई कार्यक्रममा साथ दिनुपर्ने हुन्छ र सुनेर साथ दिनुपर्ने हुन्छ। विशेष गरिकन होइन, महत्वपूर्ण कुरा नै कार्यक्रममा म पस्कनेछु। आज तपाईँ र मेरो निम्ति नभई नहुने महत्वपूर्ण कुरा नै आज कार्यक्रममा रहनेछ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र बोलावट र दर्शन कार्यक्रममा तपाईँ हुनुहुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा दर्शनको कुरा बोलावटको कुरा गर्दाखेरि इमान्दारिता चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। जहिले पनि परमेश्वरले हामीलाई त आवाज दिनुहुन्छ, परमेश्वर बोल्नुहुन्छ हामीसँग, तर हामी जुन वरदान पाएका छौं, जुन बोलावट पाएका छौं, त्यो कुरालाई पूरा गर्न चाहिँ इमान्दारिता चाहिँ एकदमै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई। तपाईँ जहाँ जानुहोस्, जे गर्नुहोस्, तर त्यहाँनिर इमान्दारिता भयो भने त्यही इमान्दारिताबाट चाहिँ परमेश्वरको महिमा हुँदछ। कतिचोटि हामी देख्छौ मानिसहरू होइन कुनै पनि ठाउँमा अथवा कुनै पनि काम गर्ने कार्यालयमा अथवा कुनै पनि एउटा कम्पनीको कुरा गरौँ, जब त्यहाँ बोस हुँदैन, जब मालिक हुँदैन, मानिसहरू बस्ने ठग्ने गर्छन् नि। तर एउटा कुरा चाहिँ के हो भने हामीमा इमान्दारिता भयो भने हामी जति सुकै गरे पनि परमेश्वरले हाम्रो परिश्रमलाई चाहिँ देख्नुहुन्छ होइन। हामी जहाँ गए पनि परिश्रमी चाहिँ हुनुपर्छ, मेहनती हुनुपर्छ, मेहनत गर्नुपर्छ, किनभने परमेश्वरले परिश्रमीहरूलाई आशिष दिने पनि प्रतिज्ञा चाहिँ गर्नुभएको छ र यो कुरा एकदमै महत्वपूर्ण कुरा पनि छ। र तपाईँले पनि हामी जहाँ छौँ, म जहाँ छु, तपाईँ जहाँ हुनुहुन्छ, एउटा इमान्दारिताको जीवन चाहिँ हामी जिउनुपर्छ। यो जीवनबाट चाहिँ परमेश्वरको महिमा हुन्छ नि त होइन। परमेश्वरको बोलावट पाएको मान्छे छ, सानो कुरामा इमान्दारिता छैन भने त कसैले उसलाई पत्याउँदैन नि त होइन। त्यो भएर तपाईँ र म सानो सानो कुरामा विश्वासयोग्य भयौँ भने परमेश्वरले ठूलो ठूलो जिम्मेवारी तपाईँ र मलाई पनि पक्कै दिनुहुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू पनि बताइरहेको छु र इमान्दारिताको बारेमा पनि मैले तपाईँलाई बताइरहेको छु र हामी सानो सानो कुरामा इमान्दारिता भयौँ भने इमान्दारी भयौँ भने परमेश्वरले हाम्रो जीवनमा चाहिँ ठूलो ठूलो जिम्मेवारीहरू दिनुहुन्छ तर हामी सानै काममा पनि जिम्मेवारी भएनौँ भने त हामी ठूलो काम कहिले पनि पाउन सक्दैनौँ त्यो भएर इमान्दारिता भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ हामी प्रभुको जनहरूको जीवनमा हामी जहाँ जाउँ जे काम गरौँ सानो सानो कुरामा पनि हामी इमान्दारी हुनु आजको आवश्यकता हो मैले धेरै वर्ष अगाडि एउटा घटना पढेको थिएँ इमान्दारिताको बारेमा त्यो कुरा मलाई बताउन मन लाग्यो तपाईँ र मलाई थाहा छ अब्राहम लिङ्कन भन्ने व्यक्ति सबैलाई थाहा छ अमेरिकाको 16 र 17 राष्ट्रपति उहाँको जीवनमा यति इमान्दारी उहाँ एकचोटि उहाँ एउटा पसलमा ठूलो पसलमा काम गर्नुभयो उहाँले होइन जस्तो मार्केटमा एउटा म्यानेजरको जस्तो काम पाउनुभयो उहाँले अनि बेलुका त सबै कुराहरू हिसाब गरिन्छ हिसाब गर्दै जाँदाखेरि एकजना व्यक्तिले केही पैसा बढी दिनुभएको रहेछ उहाँलाई होइन अनि उहाँले त्यो मान्छेको अब सबै त्यहाँ मेम्बरसिप सबै नम्बरहरू सबै भइहाल्छ अनि उहाँले चाहिँ त्यो फिर्ता पैसा लान बिर्सिनु भएको रहेछ होइन केही रकम उहाँलाई पनि थाहा थिएन तर उहाँले चाहनुभएको भए त्यो पैसा आफ्नो गोजीमा पनि हाल्न सक्नुहुन्थ्यो नि होइन तर उहाँले यति इमान्दारी उहाँको घरमै पुगेर त्यो थोरै पैसा पनि उहाँले फिर्ता दिनुभयो क्या अनि त्यो पसलप्रति अब्राहम लिङ्कनप्रति त्यो मान्छेको विश्वास यति धेरै बढ्यो अरे यति धेरै बढ्यो हो मान्छेको मन जित्नु एकदमै गाह्रो छ जितिसकेपछि फेरि सजिलो छ होइन जसरी उहाँले थोरै पैसा पुर्याउनको लागि उहाँ जानुभयो नि त्यो नै सबैभन्दा ठुलो कुरो हो भनेपछि हामी सानो सानो कुरामा इमान्दारी भयौँ भने परमेश्वरले आशिष दिनुहुन्छ नि अमेरिकाको 16 र 17 राष्ट्रपति भने अब्राहम लिङ्कन इमान्दारिताको त हुने उदाहरण नै हुन्थ्यो होइन त्यो भएर तपाईँ र म पनि झुक्ने कुरामा उदाहरण भन्ने कुरामा इमान्दारितामा चाहिँ हामी A1 भयौँ भने नम्बर 1 भयौँ भने परमेश्वरले पनि हामीलाई नम्बर 1 नै बनाउनुहुन्छ अम्ला उठाउने ठाउँ हामीले दिनुहुँदैन तिमी यस्तो भन्ने ठाउँ कहिले पनि दिनुहुँदैन मान्छेलाई इमान्दारी भएर हामीले काम गर्यौँ भने परमेश्वरले हाम्रो परिश्रमको कदर गर्नुहुन्छ हामीलाई जवाब दिने परमेश्वर पनि त हुनुहुन्छ नि होइन र पक्कै पनि अरूलाई पनि राख्न चाहन्छु फेरि पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मेरो एसी पनि सकियो,
4: मेरो प्लस टूको इक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
6: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
7: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
9: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

र छोटो व्यापारिक विश्राम पछि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मैले निकै नै अर्थपूर्ण एउटा घटना तपाईँलाई, एउटा स्टोरी तपाईँलाई मैले बताइसकेको छु, र इमान्दारिताले तपाईँ र मलाई त्यो ठूलो पोजिसनहरू पनि दिन्छ क्या। अब मानिलिनु, एउटा मान्छेलाई तपाईँले काममा ल्याउनुभयो अनि उसलाई काममा राख्नुभयो, तर उसले काम गर्दैन, ठग्छ, बस्छ, फोन गर्छ, कामको बेलामा सुत्छ, भनेपछि त्यो मान्छेको प्रमोसन हुन्छ होला? तपाईँ आफै भन्नुहोस् त, हुँदैन नि। तर ऊ काम गर्छ, समयमा काम गर्छ, समयमा खाजा खान्छ, समयमा बस्छ, छुट्याइदिएको हुन्छ नि त समय पनि, यतिखेर काम गर्ने, यतिखेर खाजा खाने। यदि त्यो समय उसले गर्यो भने त उसले मन जित्छ नि त एउटा मालिकको पनि, होइन? अनि अहिले चाहिँ मान्छेहरू कस्तो हुन्छ भने काम हुँदैन, अनि त्यसपछि मान्छे होइन काम नभएपछि के हुन्छ, एक प्रकारको अल्छेपन हुन्छ क्या मान्छेलाई। अनि त्यो अल्छेपनले के गर्छ, मानिसलाई गरिब बनाउँछ, होइन? अनि झगडा हुने यही कारणले पनि हुन्छ मान्छेमा, होइन? रिस उठ्ने, झगडा हुने, मान्छे कुनै पनि काममा व्यस्त भइरह्यो भने ऊ रिसाउन पनि पाउँदैन, ऊ भुलिन्छ, हेल्दी पनि हुन्छ ऊ। तर कामै भएन भने एउटाको कुरा एउटालाई सुनाउने, अर्को कुरा त्यो हो नि त, होइन? खाली समय हुने बित्तिकै त भनिन्छ नि यो दुष्टको समय हो भनेर, खाली समयले जहिले पनि समस्या सिर्जना गर्छ। तर व्यस्त छौँ भने झगडा पनि हुँदैन, होइन? मिसअन्डरस्ट्यान्डिङ पनि हुँदैन, झगडा गर्ने टाइमै पाउँदैन नि त उसले, होइन? त्यो भएर पनि हामी व्यस्त चाहिँ हुनुपर्छ। र मैले भने इमान्दारिताको प्रतिफल चाहिँ आशिषमय हुन्छ। त्यो भएर तपाईँ र म जहाँ छौँ, जे गरिरहेको छौँ, इमान्दारिता साथ गरौँ। हुनसक्छ तपाईँको मालिकले नदेख्ला, तपाईँको आमाले नदेख्ला, बुवाले नदेख्ला, तर परमेश्वरले देख्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ र ममा हुनु अति नै आवश्यक छ। र यो कुरा पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई। अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र निकै नै अर्थपूर्ण कुराहरू नै हाम्रो जीवनमा रहिरहेका छन्। इमान्दारिता भन्ने कुरा कति महत्वपूर्ण कुरा हुन्छ, जस्तो हामी देख्न सक्छौँ युसेफको जीवनमा एउटा इमान्दारिता उसलाई कति पोजिसनमा पुर्यायो, अथवा मोसाको जीवनमा हेरौँ, अनि यहोशूको जीवनमा हेरौँ, परमेश्वरले दिनुभएका आज्ञा अनुसार उनीहरू चलेको कारण परमेश्वरले उनीहरूलाई कहिले पनि शर्ममा पार्नु भएन, परमेश्वरले उच्चमा पार्नुभयो। कतिचोटि तपाईँ र म यस्तो हुन्छ, म केही गर्न सक्दिनँ, ममा केही छैन भन्नुहुन्छन्, त्यो होइन। तपाईँ र मैले परमेश्वरमाथि चाहिँ भरोसा राख्नुपर्छ, किनकि उहाँले भन्नुहुन्छ माग त म तिमीलाई दिनेछु, होइन तपाईँ र मलाई दिने परमेश्वर हुनुहुन्छ नि, उहाँले तपाईँ र मलाई सहायता गर्नुहुन्छ, होइन उहाँले हाम्रो आँसुलाई देख्नुहुन्छ, हाम्रो पुकारलाई सुन्ने परमेश्वर तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ भने तपाईँ र म किन हात दिने, किन होइन किन अलिकति चिन्तामा हुने, त्यो कुरा एकदमै महत्वपूर्ण छ। र तपाईँ र मैले चाहिँ जहिले पनि एउटा सुरुवातमै सबैभन्दा ठुलो कुरो चाहिँ जहाँ हिँड्दा पनि होस् जे गर्दा होस् एउटा प्रार्थनाको जीवन, परमेश्वरसँग समय बिताउने जीवन चाहिँ एकदमै आशिषमय जीवन हुन्छ। हामी विश्वासी भएर पनि कतिचोटि प्रार्थना गर्दैनौँ, होइन बा हामीले सिकाउन पो सकेका छैनौँ कि हाम्रो छोराछोरी प्रार्थनामा समय बिताउँदैनन्, होइन जतिखेर पनि मोबाइलमा झुन्डेको देखिन्छ, हामी पो प्रार्थना गर्दैनौँ कि, अनि छोराछोरी पनि पो त्यसरी मोबाइलमा झुन्डिरहेका छन् कि, होइन प्रार्थनाको समय कति महत्वपूर्ण कुरा छ भन्ने कुरा चाहिँ हामीले एकअर्कालाई बुझाउनु पर्छ र बुझ्नु पनि पर्छ। ती कुराहरू एकदमै महत्वपूर्ण लाग्छ मलाई र तपाईँ र मैले कोसिस पनि गर्नुपर्छ। रहेर भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

बाबाको खल्ती खाली हुन सक्छ, तर सन्तानको आवश्यकता पूरा गर्ने उहाँको मन कहिले पनि खाली हुँदैन। यो कुरा तपाईँ र मैले याद गर्नुपर्छ। परमेश्वरले तपाईँ र मलाई यति धेरै सहायता गर्नुहुन्छ, यति धेरै वास्ता त्यो मन छ उहाँको, त्यो अगापे मन, अगापे प्रेम। कतिचोटि तपाईँ र मेरो कारणले गर्दा हामीले धोका पाउँछौ, दुःख पाउँछौ, तर उहाँले गर्ने प्रेम त एकदमै महत्वपूर्ण कुरा छ नि। यो बाबाको खल्ती खाली हुन सक्छ, तर सन्तानको आवश्यकता पूरा गर्ने उहाँको मन कहिले खाली हुँदैन। यो कुरा तपाईँ र मैले मनैदेखि बुझ्नुपर्छ। हाम्रो एउटा शारीरिक बाबाको पनि कुरा गरौं न। उहाँले कति एउटा बुवा आमाको कुरा गर्दाखेरि हामी नखाई नखाई पनि हुर्काई बढाई गरिरहेको हुन्छन्, होइन? हाम्रो लागि दिन रात नभनी परिश्रम गरिरहेका हुन्छन्, होइन? झन् परमेश्वरले कति धेरै एउटा संसारिक बाबाले त, शारीरिक बाबाले त यति धेरै वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ भने, एउटा स्वर्गीय पिताले त तपाईँ र मलाई झन् धेरै वास्ता गर्नुहुन्छ नि, होइन र? तर तपाईँ र म चाहिँ कतिचोटि होइन हाम्रै कारणले गर्दा हामी कमजोर हुन्छौँ, हाम्रै कारणले गर्दा हामी त्यो स्थानमा पुग्छौँ। तर इमानदारी भएर, परमेश्वरमा समर्पित भएर, उहाँको बोलावटलाई थाहा गरेर हामी अघि बढ्यौं भने परमेश्वरले कहिले पनि तपाईँ र मेरो जीवनमा आँसु ल्याउनुहुन्न। हामी कस्तो छौँ भने एकदमै गनगन गर्छौँ। परमेश्वरले हामीलाई जे होस् जे छ त्यसैमा सन्तुष्टिसहितको भक्ति चाहिँ महत्वपूर्ण हो नि त, तर हामी एकदमै गनगन गर्छौँ, मलाई यो भएन, त्यो भएन, होइन। हामी कस्तोसम्म गर्छौँ भने हामी बासी भात खान्छौँ अनि त्यसपछि हामीलाई पेट दुख्छ, अनि त्यसपछि हामीलाई डाइरिया हुन्छ, अनि कोही प्रभुले केही त गर्नु भएन भन्छौँ क्या। हामी जानी जानी कति दिनको बासी भात खाइरहेका छौँ, अनि दोष जति सबै परमेश्वरलाई दिन्छौँ, होइन? कतिचोटि हामी पनि यस्तो अबुझ चाहिँ हुनुहुँदैन क्या, हामी के गर्दा के हुन्छ, के गर्दा के हुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ क्या। हामीले परिणाम के हो त त्यसको, होइन? उहाँले तीन दिनको बासी भात खानुभयो, त्यसको परिणाम त पेट दुख्ने नै हो नि, डाइरिया हुने नै हो नि त। अनि खै त परमेश्वरले मलाई पेट दुखाउनु भयो, मलाई निको पार्नु भएन, परमेश्वरलाई दोष दिने होइन। कतिचोटि तपाईँ आफ्नै कारणले, हामी आफ्नै कारणले पनि हामी दोषी बनिरहेका हुन्छौँ। तर हाम्रो स्वभाव चाहिँ के छ भने दोष मात्रै दिने, अरूलाई दोष मात्रै दिने, म जतिको कोही छैन, म जतिको पवित्र कोही छैन, म जतिको भन्ने, अनि अरूलाई चाहिँ दोष दिने क्या। आफू चाहिँ म दोषी छु भन्ने कुरा कहिले पनि नस्वीकार्ने, म कमजोर छु भन्ने कुरा कहिले नस्वीकार्ने, त्यो कुराले नै हो तपाईँ र मलाई घमण्डी बनाउने, पाखण्डी बनाउने, होइन? परमेश्वरको बोलावट पाएको मान्छे, इमानदारी मान्छे, परमेश्वरमा समर्पित मान्छे न झगडा गर्छ, न कसैको निम्ति समस्या बन्छ। ऊ त सबैको लागि के भन्छ, समस्याको सल्युसन गर्ने व्यक्ति भन्छ, सबैको लागि आशाको किरण भन्छ। त्यो किरण बन्नु तपाईँहरूमा आवश्यक छ। अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शनमा तपाईँ हुनुहुन्थ्यो र आज केही महत्वपूर्ण कुरा तपाईँको निम्ति र मेरो निम्ति नभई नहुने कुरा नै कार्यक्रममा पस्किसकेको छु। र जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
4: प्रोपाइटर सानु सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
7: लु दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444
8: र 40225742 40225742।
11: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
1: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
16: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
15: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
16: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
15: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
16: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
15: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
16: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz छौं। कार्यक्रम आदमीको साथमा म टाजन हजुर। अब केही घण्टा हामी मिठा मिठा गीत संगीतको साथमा वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छौं। प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई धन्यवाद दिन चाहन्छौ। र श्रोता मित्र, हामीले सम्बन्ध असल हुनुपर्छ, स्वस्थ रहनुपर्छ भन्ने कुराहरू नै गर्दै गरेका छौं। आज पनि विविध कुराकानी नै हुनेछन् भन्दै शुरूआतमा एउटा निकै नै मिठो गीत सुनाउन चाहन्छौ।

0: आज निकै अर्थपूर्ण वचन हामीले सुन्यो श्रोतामित्र, र आज पनि हामी सम्बन्धको कुराहरू गर्नको लागि तयार छौं। र सम्बन्ध नै महत्वपूर्ण छ यो हाम्रो जीवनमा। हामी कोसँग सम्बन्ध राख्ने, कसरी सम्बन्ध राख्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। जस्तै तपाईँ अहिले कोसँग सम्बन्ध, अहिले तत्काल वर्तमानमा पनि कोसँग सम्बन्धमा रहिरहनु भएको छ भन्ने कुरा चाहिँ तपाईँको जीवनको लागि महत्व दिन्छ यसले। होइन ज्ञानजी, अब जस्तै हामी आज कोसँग सम्बन्धित छौं भनेपछि येशु ख्रीष्टसँग पक्कै पनि भन्ने हाम्रो चाहिँ उत्तर हुन्छ। र मैले यहाँ वचन हेरिरहेको थिएँ अनि योहन्नाको पुस्तकमा हेर्दै गर्दा अचम्म मिठो वचन मैले भेटेको छु। 15:4 भन्दछ, ममा रहो र म तिमीहरूमा रहन्छु, जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले केही पनि गर्न सक्दैनौ भनेर भन्नुभएको छ। यो पनि प्रभु येशूसँग सम्बन्धमा रहिरहने भन्ने कुराहरू भयो। अनि सम्बन्ध कसरी राख्ने भन्दाखेरि चाहिँ उहाँसँग टाँसिएर उहाँसँग रहेर भन्ने भयो। अर्को एउटा पद पनि पढ्छ है त, म यहाँ 14:21 भन्छ, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछन् भनेर भनिएको छ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यसमा प्रकट गर्नेछु। कति राम्रो कुराहरू लेख्नु भएको छ। र आज पति पत्नीको सम्बन्धमा यो कुराहरू आइरहेको छ। श्रोतामित्र, जब हामी येशु ख्रीष्टसँग राम्रो सम्बन्धमा रहन चाहन्छौ भने मानिससँग सम्बन्ध चाहिँ त्यतिकै सुध्रिन सक्छ, किनभने हामी गलत कामहरूतिर त्यति हामी जाँदैनौ नि त, लालाइ त हुँदैनौ नि त।
1: पक्कै पनि। र सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौँ, तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम आदम इभ, होइन, हामी दुवै तपाईँहरूलाई साथ दिइरहेका छौँ। र आज हामीले चाहिँ तपाईँहरूको बीचमा चाहिँ सम्बन्ध त धेरै प्रकारको हुन्छ संसारमा, थुप्रै सम्बन्धहरूसँग तपाईँ रहिन्जेलसम्म फरक फरक प्रकारको सम्बन्ध हुन्छ नि। एकछिन भेट्यो भने पनि साथीको सम्बन्ध हो कि, अलिकति आफ्नो एज अनुसार अङ्कल आन्टीको सम्बन्ध हो कि, होइन, त्यो खालको सम्बन्ध त हामीले बनाइ नै रहेका हुन्छौँ। एकछिनमा पनि साथी अथवा एकछिनमा पनि सम्बन्ध त बनि नै रहेको हुन्छ। तर त्योभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ अघि टार्जनजीले भनेको जस्तो परमेश्वरसँगको सम्बन्ध चाहिँ कस्तो छ त हाम्रो, होइन, उहाँसँगको सम्बन्ध त छ भन्छौँ तर कस्तो प्रकारले निभाइरहेका छौँ। हामी मतीको पुस्तक 27 पढ्दै गर्दा, 26-27 पढ्दै गर्दा पनि त्यहाँनिर येशु ख्रीष्टको जुन प्रकारको त्यो मृत्युको तयारी गरिरहेका छन् मानिसहरूले, होइन, त्यहाँनिरको जति पनि भिडले गरिरहेका छन्, त्यहाँनिर चाहिँ एकदमै नजिक भएर टाँसिएर रहेका चेलाहरूले चाहिँ धोका दिएका छन्, होइन, त्यहाँनिर कतिजनाले सिक्कामा बेचिरहेका छन्, कतिजनाले के गरिरहेका छन्। त्यो कारणले गर्दा चाहिँ सम्बन्ध महत्वपूर्ण कुरा छ, र त्योभन्दा पनि बढी महत्वपूर्ण कुरा चाहिँ निभाउनुमा छ।
0: जीवनको यात्रा गर्ने क्रममा हामीले विभिन्न किसिमका व्यक्तित्वहरूलाई भेट्छौँ। सबैजना पोजिटिभ अनि सबैजना असल व्यक्तिहरू नहुन सक्छन्। र हाम्रो जीवनमा कतिले हामीलाई धोका दिएर गए होला, अनि तपाईँले पनि कसैलाई धोका दिनुभएको छ होला। हामी भन्दैनौँ कि हामी चाहिँ चोखा छौँ, हामी पवित्र छौँ भन्न सक्दैनौँ, किनभने येशू ख्रीष्ट मात्रै सिद्ध एकजना हुनुहुन्थ्यो। र त्यस्तो हुन नसके पनि हामी अनाकारी चाहिँ पक्कै पनि बन्नु हुँदैन भनेर वचनले भन्दछ। र तपाईँ हामीले पनि जीवन जिउने क्रममा कहिलेकाहीँ अन्जानहरूलाई धोका दिन सक्छौँ। यो कस्तो हुन्छ ज्ञानजी, अब प्रभुलाई पाइसकेपछि चाहिँ हामीले गर्ने धोकाहरू भनेको चाहिँ अन्जानमा हुनुपर्छ कि, कहिलेकाहीँ अन्जानमा नै तपाईँलाई मैले मेरो गोडाले तपाईँलाई लाग्दछ नि, त्यतिखेर मैले तपाईँसँग सरी माग्नु भनेको चाहिँ यो अन्जानमा अहिले परमेश्वरले पनि देख्नुहुन्छ नि त, होइन। र हामीले अहिले जति पनि गर्छौँ काम, त्यो सबै अन्जानमा गरिएको चाहिँ क्षमा हुन्छ भनेर म जहिले पनि कार्यक्रमहरूमा पनि भन्ने गर्छु। यो चाहिँ मेरो लागि पनि महत्वपूर्ण छ, अनि अरूको निम्ति पनि आचरण सुधार्नको निम्ति नभई नभने कुरो नै हो। र यो जीवन जिउने क्रममा हामीले, मैले त झन् कति मानिसहरू त्यस्तो भेटेको छु, होइन, मलाई एकचोटि एकजना व्यक्तिले प्रभुको जन भनेर मैले विश्वास गर्दाखेरि धेरै ठूलो ढोका पाएको छु, होइन, मैले पहिले कार्यक्रमहरूमा पनि भनेको थिएँ, उहाँले चाहिँ अलिअलि यसो अर्थतन्त्रमा पनि गडबडी गर्नुभयो, होइन, आर्थिक कुराहरूमा पनि मलाई लुटेर जानुभयो, होइन, त्यसले गर्दाखेरि परमेश्वरले देख्नुहुन्छ धेरै एमाउन्ट नभए पनि मानिसलाई सानो कुराको इमान्दारिताले ठूलो इमान्दारिता त्यहाँ देखाउँछ,
1: जिम्मेवारी
0: पाइन्छ। तर कसैले तपाईँ र मलाई चाहिँ हानि हुने काम गर्छ भने म चाहिँ थिस्सलुनीकाको वचन जहिले पनि सम्झिन्छु कि ज्ञानजी, त्यहाँ वचनमा के भनेको छ भन्दाखेरि, दोस्रो अथवा पहिलो अहिले म निकाल्छु, त्यो एकदमै मिठो वचन छ, तिमीलाई दुःख दिनेहरूलाई मैले दुःख दिनु चाहिँ मेरो न्यायसंगत काम हो भनेर परमेश्वरले भन्नुभएको छ। जस्तै मलाई कसैले हानि गर्ने मन गर्नुहुन्छ भने म आज्ञाकारी छु भने परमेश्वर मेरो निम्ति लड्नु हुँदो रहेछ। थिसलोनिकाको पुस्तकले हामीलाई हरेक कुरा चाहिँ वचनबाट नै हामीले बोल्नुपर्छ नि त होइन। त्यसैले गर्दाखेरि चाहिँ हामीले सम्बन्ध असल बनाउनु पर्छ श्रोता मित्र। तपाईँको परिवारमा सम्बन्ध असल हुनको निम्ति येशू ख्रीष्टसँग विशेष गरी सम्बन्ध राम्रो छ भने चाहिँ उहाँकै डरले नै तपाईँको पारिवारिक सम्बन्ध, व्यक्तिगत सम्बन्ध, अफिसियल सम्बन्ध, हरेक कुराको सामाजिक सम्बन्ध पनि राम्रो हुन जान्छ। त्यसैले हामीलाई मानिसले एउटा डबल फेसेस भनेर भनिन्छ नि, दुई किसिमको क्यारेक्टर भएर हामी हिँड्नु हुँदैन। हामी जे हौ त्यो सत्य कुरा चाहिँ मानिसहरूको अगाडि प्रकट गर्नुपर्छ, चाहे संसारले हामीलाई राम्रो भनोस् नराम्रो भनोस्, तर परमेश्वर चाहिँ खुसी हुनु पर्यो हाम्रो जीवनबाट। होइन,
1: पहिलो सम्बन्ध नै परमेश्वरसँग भएको कारणले गर्दा उहाँसँगको सम्बन्धमा नै हामी इमान्दार भएनौँ भने चाहिँ अरूसँगको सम्बन्धमा हामी इमान्दार छौँ भनेर भन्नु चाहिँ गलत हुन सक्छ। र यो समय एउटा गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौँ। गीत पछि भने यसै कुराकानी लिएर हामी आउने नै छौँ। तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: किन परमेश्वरले रोज्नुभयो त भन्दाखेरि सम्बन्धमा रहनको लागि नै हो। कसैसँग कसैलाई हामीले चुनाव गर्छौं भने, जस्तै विवाह गर्छौं भनेदेखि त्यो पनि सम्बन्धमा रहनको लागि नै तयारी भएर एउटा प्री प्लान साथ अनि प्रार्थना साथ हामी त्यो मानिससँग म जीवन बिताउन सक्छु भनेर नि त सम्बन्ध जोड्ने
1: भन्ने कुरा विचार गरेर पनि गरिन्छ होइन। परमेश्वरले तपाईँ र मलाई यतिकै चुन्नु भएको छैन, संसारमा ल्याउनु भएको छैन होइन, त्यो पनि एउटा असल सम्बन्धको कारणले गर्दा, तपाईँ र मलाई प्रेम गर्ने भएको कारणले गर्दा नै आज हामी यो संसारमा छौँ। कतिपटक चाहिँ हामीलाई व्यर्थ लाग्छ कि सम्बन्धहरू संसारमा भताभङ्ग हुन्छ, भनेको जस्तो हुँदैन, सोचेको जस्तो हुँदैन। अघि राजनजीले भनेको जस्तो इकोनोमिकली कहिलेकाहीँ हामी चाहिँ आर्थिक रूपमा पनि सम्बन्ध राख्दै गर्दाखेरि विश्वास गर्छौँ, त्यहाँ घात हुन्छ होइन, कतिवटा अन्य कुरामा हुनसक्छ, बोलीमै हुनसक्छ, लिने दिने कुराहरूमा हुन सक्छन् होइन, विभिन्न किसिमका कुराहरूमा हुन सक्छ, अनि त्यो समय चाहिँ हामी टुट्छौँ। तर हाम्रो परमेश्वरसँग राखेका सम्बन्धहरू चाहिँ फरक प्रकारको सम्बन्ध छ, जस्तो हामीले यो थेसलोनीको पुस्तकबाट पनि हेर्दै थियौँ होइन राजनजी।
0: यहाँ चाहिँ सम्बन्धमा कसैले घात गर्छ भनेदेखि होइन, यसो ख्रिस्टले त बदला लिनु भएन नै, एउटा इस्करियोति आफै नै झुन्डिएर मर्नु पर्यो होइन, मन्दिरमा त्यो 30 टुक्रा चाँदी फ्याँकेर भनेको छ। यहाँ पहिलो थेसलोनीकाको पुस्तकले चाहिँ हामीलाई के भन्छ भनेदेखि, यहाँ एउटा पद चाहिँ एकदमै राम्रो छ कि, छ पदमा भनेको छ, परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिनीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ। म चाहिँ जब कसैले धोका दिन्छ, त्यो दाइले चाहिँ मलाई जब धोका दिनुभयो अनि मैले यो वचन सम्झिरहेको थिएँ कि उहाँले पनि कतै दुःख पाउनुभयो होला, तैँले मैले उहाँले दुःख पाउनुहोस् भन्ने मेरो उद्देश्य चाहिँ पक्कै पनि होइन, तर बाटो जसरी बनाइयो त्यही हिँड्नुपर्छ नि त हामीले,
1: जे रोप्छौँ त्यसको कटनी गर्छौँ, सरलाई धोका दिन्छौँ भने आफूले पनि धोका बेहोर्न पर्ने हुन्छ।
0: अनि ज्ञानजी, संसारमै पनि के भन्ने चलन छ भनेदेखि, दुई दिनको जीवनमा किन मान्छेसँग सम्बन्ध बिगार्ने, हाँस्नुपर्छ, रमाइलो गर्नुपर्छ, खेल्नुपर्छ, बोल्नुपर्छ, अनि किन नबोली हिँड्नुपर्ने भनेर चाहिँ संसारकै मानिसहरूले पनि यति राम्रा कुराहरू गर्नुहुन्छ कि, उहाँहरूले चाहिँ भन्नुहुन्छ दुई दिनको जीवन हो हाम्रो, दुई दिनको जीवन मूसाले पनि जब इजरायलीहरूलाई 40 वर्षको यात्रामा डोर्याउँदै थियो त्यतिखेर उहाँले चाहिँ 70 वर्ष अनि बलले 80 भयो भने नत्र भनेदेखि मानिसको उमेर त्यति मात्रै, अनि त्यो 40 वर्षको अन्तरालमा नि किनभने उनीहरू कतिजना मरे गनगन गर्दाखेरि, कति श्रापित भए होइन, अनि मान्छेहरू मर्दाखेरि चाहिँ उमेरको हदबन्दी चाहिँ 70-80 नै थियो होइन, अहिलेको लागि भनिएको होइन, त्यो भन्सङ्ग्रह 90 छ कि, अनि जब मूसाको अन्तिम आदेश मूसाले चाहिँ यहोशूलाई त्यो कार्यभार सुम्पदै हुनुहुन्थ्यो त्यतिखेर चाहिँ यो 40 वर्षको यात्राको कुराहरू उहाँले भन्सङ्ग्रह 90 गर्नुभएको छ, अनि मानिस चाहिँ घाँस जस्तै हो, घाँस ओइलाउँछ, फूल ओइलाउँछ भनेर यसैले भनेको जस्तो भनेका छन्। अनि संसारमै पनि कति मानिसहरूले कर्कलाको पानी जस्तो हो जीवन, किन चाहिँ दुई दिनको जीवनमा किन झगडा गर्छौ, मिलेर बस भन्ने कुरा समाजमा पनि अहिले सुनिन्छ भनेदेखि उनीहरूले त वचन बुझेका छैनन्, तर पनि जीवन के हो बुझेको मानिसले चाहिँ त्यति पनि भन्दा रहेछन् होइन। त्यसैले गर्दाखेरि हामीले सम्बन्ध बिगार्नु हुँदैन नै, मानव जातिको लागि चाहिँ सबैभन्दा कल्याणकारी कुरो चाहिँ सम्बन्ध असल हुनु नै हो पक्कै पनि होइन। अहिले पनि तपाईँ र मेरो सम्बन्ध यहाँ भएन भने हामी मिलेर बोल्नै सक्दैनौँ होइन, कति सम्बन्धमा दरार आउँदाखेरि चाहिँ कार्यक्रम सँगै पनि गर्न सक्दैनौँ हामीले, किनभने हाम्रो मन त मा त फोहोर छ नि त, हाम्रो मनमा त केही दूषित कुराहरू बाँकी नै छ नि त, ती कुराहरूलाई हामीले फ्याँक्न सकेका छैनौँ होइन। परमेश्वरको जन भइसकेपछि हामीले हृदयमा शुद्ध कुराहरू राख्नुपर्छ, म अरूको निम्ति जिउने होइन कि म आफ्नो निम्ति र फेसको निम्ति जिउने हो कि, मलाई तपाईँले कस्तो हुनुपर्छ भनेर ड्रेसअप गर्ने होइन, कस्तो गर्नुहुन्छ भन्नुहुन्छ होला ज्ञानजीले भनेर मैले मेरो आचरण सुधार्ने होइन। कति मानिसहरू सम्बन्धको लागि चाहिँ मानिसलाई देखाएर चाहिँ होइन व्यक्तिको अगाडि असल बन्न खोज्छन्, तर त्यो गलत हो, किनभने तपाईँलाई बनाउनु हुने परमेश्वरको अगाडि चाहिँ तपाईँको सम्बन्ध असल हुनुपर्छ। कहिलेकाहीँ परमेश्वरसँग सम्बन्ध राखिरहँदाखेरि मानिसको अगाडि चाहिँ त्यो सम्बन्ध राम्रो नदेखिन पनि सक्छ, किनभने प्रभु येशु ख्रीष्टले चाहिँ हाम्रो बाहिरी रूप हेर्नुहुन्न नि त, अनि मानिसले जस्तो नहेर्ने भएको हुनाले चाहिँ हामीले उहाँसँग सम्बन्ध राख्दा हामी नम्रतामा आउँछौ, हामी आज्ञाकारी हुन्छौं, र हामी हेर्दाखेरि एउटा निरीह जस्तो देखिन्छौं होइन, त्यतिखेर मानिसहरूले कस्तो किसिमको आकलन गर्छन् भनेदेखि यो चाहिँ अलिक राम्रो होइन, संसारसँग सुहाएन भन्ने जस्तो कुराहरू हुन्छ। तर त्यो सम्बन्ध निभाउने क्रममा चाहिँ संसारसँग निभाएको सम्बन्ध चाहिँ झिलिमिली तामझाम होइन हुन सक्छ, त्यसमा श्रृङ्खलको कुराहरू हुन सक्छ, त्यसो नगरी त संसारले पनि एक्सेप्ट हामीलाई गर्दैन। त्यसैले त परमेश्वरले भन्नुभएको छ तिमीहरूको संसारका होइनौ अनि उनीहरूसँग मिल्न पनि सक्दैनौ, अनि यो वचन संसारका मानिसहरूले सुन्यो भने चाहिँ पक्कै पनि नराम्रो लाग्ला, तर हो हामी जति मिलौं भन्दा पनि अहिले त मलाई

0: कस्तो लाग्छ भने यहाँनिर जब परमेश्वरको वचनले हृदय भरिसकेपछि होइन संसारका एउटा कुनै पनि कुरामा इन्ट्रेस्टै लाग्दैन, त्यसले आनन्दै दिँदैन कि, अनि यो बेकारको हो, यसमा जीवनै छैन, यसमा अनन्तता छैन भने म किन पछि लाग्ने भनेर त्यो चाहिँ मेरो समय खेर गएको जस्तो लाग्छ।
1: पक्कै पनि जस्तो यो हामीले भन्न खोजेको चाहिँ टार्जनजीले भन्न खोज्नु भएको कुरामा चाहिँ जस्तो अब संसारको हामी पनि संसारमै छौँ, संसारका मानिसहरूसँग छौँ हामी पनि, र हामी संसारका होइनौँ भन्न चाहन्छ, यो मिनिङमा भन्न चाहन्छौँ कि हामी परमेश्वरका सन्तानहरू हौँ, र जुन कुराले परमेश्वरबाट टाढा लान्छ, जुन कुराले परमेश्वरको प्रेमलाई होइन भन्छ होइन, जुन कुरा चाहिँ परमेश्वरको विरुद्धमा छ त्यो कुरा चाहिँ हामीलाई केही जस्तो पनि हामीलाई लाग्दैन होइन, जुन कुरा परमेश्वरसँग छ जस्तो प्रकृतिको कुरा, संसारमा भएका हरियाली हामीलाई कति धेरै मनपर्छ होइन, प्रकृतिका कुराहरू मनपर्छ, जब जब परमेश्वरको विरुद्धका कुराहरू हुन्छन् परमेश्वरलाई केही जस्तो पनि छाइँदैन, जहाँ परमेश्वरको अपमान हुन्छ त्यो कुरा चाहिँ हामीलाई सह्य हुँदैन, किनकि उहाँले यति धेरै प्रेम गर्नु भएको छ, जुन प्रेमलाई हामीले बुझेका छौँ, जुन प्रेमलाई हामीले महसुस गरेका छौँ भने त्यो प्रेमलाई हामीले अभ्यास गर्न पाउनुपर्छ, र त्यो अभ्यास गरिरहेको व्यक्तिलाई चाहिँ अन्य कुराहरू मन नपर्नु चाहिँ स्वाभाविक पनि होइन, यसलाई यसरी पनि तपाईँहरूले लिन सक्नुहुन्छ, यसलाई तपाईँहरूले पनि कदर गर्न सक्नुहुन्छ अथवा यो कुरामा तपाईँहरूले पनि मानिलिन सक्नुहुन्छ। अर्को कुरा चाहिँ अघि हामीले भन्दै थियौँ होइन, बदला दिने काम हाम्रो होइन भनेर, किनकि परमेश्वर चाहिँ प्रेमिलो परमेश्वर हुनुहुन्छ र परमेश्वरले तपाईँ र मलाई प्रेम गरिसके पछाडि उहाँ हाम्रो हरेक कुरासँग लड्न चाहनुहुन्छ कि, यो बदला लिने काम, यो भनौँ जय झगडा गर्ने कामहरू चाहिँ संसारमा के छ भन्दा जस्तालाई तस्तै गर्ने होइन, टिट फर ट्याट भन्ने अथवा जस्तालाई त्यस्तै गर्नुपर्छ, मलाई एक हिर्काउनेलाई अर्कोलाई हिर्काउनै पर्छ, एक शब्द बोल्नेलाई बोल्नुपर्छ, संसारमा हामी त्यस्तै पनि छौँ, नबोल्नेको पिठो पनि नबिकेका कुराहरू छन्, बोलेको चामल पनि बिकेका कुराहरू छन्, त्यो किनकि हामीले त्यहाँ जे पनि गर्नुपर्ने कुराहरू पनि छ, तर त्यसको बावजुद पनि असल कुरा के हो त भन्ने कुरा चाहिँ मुकाबिला गर्नु हुँदैन, झगडा गर्नु हुँदैन, तिमी नगर, संसार संसारमा पनि भनिन्छ नि टार्जनजी, संसार बोलो छ पालो सबैको आउँछ पर्ख भन्नेहरू पनि छन् भने, कतिजना कहाँ कुरेर बसिरहने, आजको आजै गर्ने हो, फैसला आजै हुनुपर्छ, आज मलाई पिटेको छ भने आजै पिट्नुपर्छ, अथवा आज मेरो पैसा लिएको छ भने आजै फिर्ता दिएन भने त त्यसको हुनै छैन भन्ने पनि छ।
0: अनि कति मानिसहरू संसारमा दुई किसिमका मानिसहरू हुन्छन्, एकजना मानिसले चाहिँ जित्नै पर्ने, आफूले नै जित्नु पर्ने कि, आफूले के भन्छ भने म त बाबु बाजेको पालादेखि नै जित्दै आउनेका सन्तान हो म, होइन ठुलो व्यक्तिको सन्तान
1: हो,
0: म हारेको छैन, मैले हार्न जानेको छैन, होइन कस्तो नराम्रो नमिठो शब्द लाग्छ, होइन मैले हार्न जानेको छैन भन्न कस्तो जान्दिन, होइन अनि त्यो व्यक्तिलाई जीवन चाहिएको छ, त्यस्तो भन्ने व्यक्तिको मन परिवर्तन हुनु परेको छ। जसरी हामी चाहिँ एकजना एरियोतिर जाँदै गरेको यात्रीलाई देख्छौँ नि, अदमरो पारिसकेपछि सामरीले भेटेको कुराहरू पाउँछौँ, होइन त्यसैले गर्दा हामी पनि पापमा अधमरो भएर चाहिँ बाटोमा लडिरहेको व्यक्तिलाई प्रभुले उठाउनु भएको हो, त्यसैले गर्दा हामी चाहिँ अधमरो व्यक्तिको एउटा समर्पित, अब अधमरो व्यक्तिले चाहिँ सरेन्डर गर्छ आफूलाई, होइन म केही पनि गर्न सक्दिनँ भनेपछि येशूलाई जीवन दिन्छ, होइन त्यस्तो मान्छे हो। तर यहाँ मानिसहरूले संसारमा के भन्छ भने मैले जित्नै पर्छ, मैले येशूलाई जीवन कहाँ दिने हो र म आफै जित्ने हो, होइन भन्ने कुराहरू हुन्छ। अनि यहाँ मैले दोस्रो पहिलो योहन्ना दुई अध्यायको केही पद हेर्दै थिएँ, यहाँ लेखिएको छ, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर, यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। र कस्तो डरलाग्दो कुरो छ, यदि संसारलाई प्रेम गर्छौँ भने चाहिँ पिताको प्रेम हामीमा नरहने बित्तिकै हामी रित्तो हुन्छौँ पक्कै पनि, किनकि यस संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकी पितातर्फ आएको होइन तर संसारबाट आएको हुन्। एउटा कुरा चाहिँ म के लाग्छ भने आँखाको अभिलाषा भन्दा नि ज्ञानजी, जब हावाले चाहिँ आँखाको अभिलाषाद्वारा नै फल्काइन, होइन त्यो हेर्नमा राम्रो थियो, यदि कुहिएको पुवाल परेको नराम्रो थियो भने त खाँदैन पनि थिइन होला, होइन त्यसरी भन्छु, तर हजुर तर परमेश्वरले चाहिँ त्यहाँ एउटा चुनाव स्वतन्त्रता दिनुभएको थियो। कति व्यक्तिले के भन्छन् भन्दाखेरि परमेश्वरले त जान्नुहुन्थ्यो नि मानिसको मनलाई कन्ट्रोल गर्ने परमेश्वर, किन चाहिँ पाप कर्म गर्न लगाउनु भयो अदनको भविष्यमा भन्ने कुराहरू पनि छ। तर परमेश्वरले मानिसलाई त्यसै बनाउनु भएन, केही समयको निम्ति मानिसकै हृदयमा फ्रिडममा छोडिदिनु भयो कि, यसले कस्तो चुनाव गर्दो रहेछ त भन्ने कुराहरू र त त्यहाँ असल र खराबका कुराहरू पनि राखियो नि त, होइन त्यसैले गर्दाखेरि हामीले के बुझ्नु पर्दछ भन्दाखेरि चाहिँ संसारसँग प्रेम गर्ने कि नगर्ने, अनि आँखाको अभिलाषा कुराहरू गर्दाखेरि मलाई पनि ड्रेसअपमा चाहिँ एकदम मनपर्ने कि, म लुगाफाटोहरू चाहिँ पसलतिर गयो भने पनि पहिलो नजर चाहिँ मेरो लुगाफाटोमै जान्छ अहिले पनि, अनि यो चाहिँ आँखाको अभिलाषा हो कि होइन प्रभु भनेर यो चाहिँ मेरो मनबाट हट्न सकेको छ।
1: पहिलाको तुलनामा त घट्यो
0: घट्यो होला तर पनि अहिले पनि घरमा छँदा छँदै पनि कहिले काहीँ मनले चाह्यो भने त्यो भोलि त्यो ऋण खोजेर हुन्छ कि के गरेर हुन्छ त्यो लुगा किन्ने अलिकति
1: हुँदा हुँदै पनि किन्ने
0: हो किन्ने त्यो मेरो बानी राम्रो होइन भन्ने पनि म जान्दछु तर आँखाको अभिलाषाले चाहिँ मानिसलाई हरेक हाम्रो दैनिक कुराहरूमा पनि असर
1: गर्छ एकदमै राम्रो कुरा जोड्नु भयो जुन कुरा आँखाको अभिलाषाका कुराहरू होइन सम्बन्धमा पनि यो एकदम महत्वपूर्ण कुरा हो किनकि हामी सबैजनालाई देख्दाखेरि चाहिँ आकर्षक लाग्ने कुराहरू मनपर्छ कतिपटक त्यो कुराहरू विषाक्त पनि हुन सक्छ कि बाटोतिर हिँड्दा पहिला पहिला छ नि दार्जिलिङ सर जस्तो हाम्रो घरतिर हिँड्दाखेरि चाहिँ एक प्रकारको फुलहरू फुलिरहेको हुन्थ्यो कि जङ्गलतिर बाटोतिर अनि त्यो फुल चाहिँ प्रायः त्यो फुलमा सर्पहरू बस्छ सर्पको फुल भनिसकेपछि जति राम्रो भए पनि त्यो सर्पको विष लाग्छ होला अथवा त्यो नजिक जाँदा राम्रो हुँदैन होला भनेर चाहिँ हामी जाँदैनथ्यौँ कि भन्न खोजेको मतलब चाहिँ सबै कुरा आकर्षक कुराहरू फाइदाजनक हुन्छ भन्ने पनि छैन त्यो त्यसकै लागि बनेको छ होला त्यो फरक ठाउँको लागि बनेको छ होला तपाईँ र मेरो लागि नबनेको हुनसक्छ त्यसले गर्दाखेरि सम्बन्धमा नराम्रो पनाहरू पनि आउन सक्छ होइन जस्तो अघि दार्जनजीले भनेको उदाहरणसँगै मलाई पनि जोड्न मन लाग्यो कतिपटक अझ मलाई पनि कतिवटा बजारमा हिँड्दै गर्दा बाटोमा हिँड्दै गर्दा कतिवटा मलाई मनपर्ने कलरको कुराहरू देखेँ मैले होइन मलाई एकदमै धेरै मनपर्छ कुनै कलर भने त्यो देखेँ भने चाहिँ लिनु पाए हुन्थ्यो त्यो कलर चाहिँ मेरै भइदियो हुन्थ्यो त्यो कलरको लुगाहरू ड्रेसअपहरू होइन त्यो लिनु पाए हुन्थ्यो भन्ने हुन्थ्यो तर जहिले पनि मैले चाहिँ अघि टार्जनीले भनेको जस्तो होइन यो चाहिँ मेरो लागि नहुन सक्छ अथवा मसँग छ नि हुँदाहुँदै मैले चाहिँ यो अनावश्यक खर्च गर्नु हुँदैन भन्ने कुरा चाहिँ म प्रार्थनासहित हिँड्ने गर्थेँ नर्मल लाग्छ यो कुरा तर पनि एउटा असल भनौँ यसले गर्दा सम्बन्धमा चाहिँ धेरै असर पनि गरिरहेको हुन्छ
0: हुन्छ सर हामी यतिखेर एउटा निकै निकै गीत सुन्छौँ त्यसपछि आउनेछौँ

0: हजुर, परमेश्वरले हामीलाई प्रेम साथ बोलाउनुहुन्छ, हामी चाहिँ कस्तो तरिकाले उहाँ कहाँ जान्छौं, किनभने परमेश्वरले मेरो नजिक आओ भनेर भन्नुभएको छ, अनि उहाँ कहाँ नजिक जाने मानिसहरू चाहिँ जहिले पनि पवित्र निष्कलङ्क बन्ने कोशिश गर्नैपर्छ। हामीले हितोपदेश 3:5-6 पनि भन्छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तिम्रो आफ्नै समशक्तिमा भर नपर र आफ्ना सारा मार्गमा उहाँलाई सम्झि र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ भनेर भनिएको छ। हामी जब त्यो सोझो बाटो हिँड्ने कोसिस गर्छौँ भने मात्रै सोझ्याइदिनुहुन्छ परमेश्वरले। हावाले जस्तो चुनाव दियो भन्दैमा, फ्रिडम पाए भन्दैमा जे पनि गर्न थाल्यौँ भनेदेखि चाहिँ परमेश्वरले फेरि त्यो बाटो सोझ्याउनको लागि गाह्रो हुन्छ उहाँलाई पनि, र हामीले उहाँलाई चाहिँ आउने निम्तो पक्कै पनि दिनुहुन्छ पर्छ हाम्रो हृदयमा। येशू ख्रीष्टले भन्नुभएको छ, हाम्रो हृदयको ढोका घडघडाएर म तिमीहरूको भित्र बस्छु पनि भन्नुभएको छ, होइन। विभिन्न कुराहरू उहाँले जसरी निर्देशन राख्नको निम्ति तिमीलाई चाहिँ म प्रेम गर्छु, तिमी कपाल फुलेको अवस्थामा पनि म बोकेर हिँड्ने छु, छोड्ने छैन भन्ने यस्ता कुरा सम्बन्धकै कारणले त बोल्नुभयो, होइन। अनि अहिले बुढाबुढी जुन वृद्ध भएका व्यक्तित्वहरूलाई म के भन्न चाहन्छु भने, तपाईँहरूले पनि यो यसैको वचनलाई लिइराख्नुहोस्। जब बुढेसकाल आउँदछ अनि कपाल फुलेको अवस्थामा पनि मानिसले मलाई छोडे पनि छोरा नातिले मलाई वास्ता नगरी पनि प्रभु त हुनुहुन्छ भन्ने तरिकाले पनि हामीले एउटा उत्साह पाउन सकौं, होइन, वृद्ध अवस्थामा पनि भन्ने हाम्रो, किनभने हामीलाई जीवन जिउने तरिका परमेश्वरले सिकाउनु भएको छ। अनि किन वचन पढ्ने भन्दा ज्ञानजी यही रहेछ, वचन मनभरि भएको व्यक्ति र वचनमा भएको व्यक्तिमा एकदमै फरक हुन्छ कि। उसले वचन अनुसार जिउन जानेको हुन्छ अनि त्यो वचनलाई आदर गर्न जानेको हुन्छ, अनि त्यो वचनले के भन्दछ भन्ने कुरा चाहिँ, अनि मुखले बोल्ने बेलामा जे पाए त्यही बोल्दैन, किनभने वचनले नै त्यो कुराहरूलाई चाहिँ काटिरहेको हुन्छ नि त। त्यसले गर्दा वचन छैन भने चाहिँ हामी रित्तो हुन्छ श्रोता, वचन पढ्नुपर्छ। कतिजनाले भन्नुहुन्छ होला म पढ्नै जान्दिनँ, तर तपाईँले सुनेर पनि रेकर्ड गर्नुपर्छ, किनभने आज मानिसको मन यस्तरी बनाइदिनु भएको छ परमेश्वरले, त्यो रेकर्ड राख्न पनि सक्छ कि। हामीले पुराना कुराहरू भन्यो भने बाल्यावस्थाकोदेखि नै रेकर्ड छ नि त, त्यसरी नै परमेश्वरको वचन पनि त केही त राख्न सकिन्छ
1: एकदम। र परमेश्वरले पनि हामी हेर्छौँ भने शिक्षित अशिक्षित भन्ने कुराभन्दा पनि परमेश्वरको वचन सबैजनाको लागि छ, होइन, सम्झिन सक्ने खालको छ। उहाँको प्रेम चाहिँ हामी अनुभूति पनि गर्न सक्छौँ, जस्तो टार्मीजीले भनेको जसरी नै हामी याद पनि गर्न सक्छौँ। हामीले वचन पढ्न सक्दैनौँ भने पनि हामीले हरेक हप्ता मण्डलीमा सुनिरहेका हुन्छौँ, हाम्रो परिवारमा सुनिरहेका हुन्छौँ, र सबभन्दा ठुलो कुरा हामी गुड न्युज एफएम परिवार पनि तपाईँहरूको सङ्गतिको साथी बन्ने जमर्को लगभग 20 वर्षदेखि गरिरहेका छौँ, होइन। तपाईँहरूले गुड न्युज एफएमलाई सुनेर पनि कतिवटा कुराहरूलाई याद गर्न सक्नुहुन्छ, आत्मिक वृद्धि गर्न सक्नुहुन्छ। हामी एकदमै प्रयासरत छौँ तपाईँहरूको बीचमा चाहिँ यो सम्बन्धलाई सुमधुर बनाउनुपर्छ अथवा परमेश्वरको वचनलाई मनन गर्नुपर्छ। परमेश्वरको वचन भएन भने अघि टार्जनजीले भनेको जस्तो हामी रित्तिन्छौँ, हामी सम्बन्धहरूलाई पुनर्जीवित बनाउन सक्दैनौँ। जस्तो बदला लिने काम मेरो हो तिम्रो होइन भन्ने वचनलाई हामीले याद गरेनौँ भने त हामी त बदला लिन्छौँ नि त, होइन। त्यो कारणले गर्दा यी वचनहरूबाट पनि हामीले सम्बन्धलाई सुमधुर बनाउँछौँ। रिस नगर होइन, पाप नगर भन्ने कुराहरू जब हामी वचनलाई अध्ययन गर्दैनौँ भने त हामी त त्यो कुरा गरिरहन्छौँ नि त, होइन। र यो नगर, चोरी नगर, हत्या नगर भन्ने कुरा जुन प्रकारले वचनले दिइरहेको छ, यो पनि एउटा सम्बन्धलाई सुमधुर बनिरहोस्, संसारमा रहँदा बस्दा त तिमीहरूको चाहिँ सम्बन्ध असल बनोस् भन्ने नै छ। तिमीहरूको सम्बन्ध जेसुकै होस् भनेर चाहिँ बाइबलमा भनिएको छैन, यो परमेश्वरको वचन चाहिँ सम्बन्धको पुस्तक हो भन्ने पनि फरक पर्दैन, होइन।
0: हो नि, यो पक्कै पनि हो ज्ञानजी। त्यसैले गर्दा हामी नम्रतामा आउँ, सबैसँग राम्रो व्यवहार गरौं। श्रोता मित्र, हाम्रो आफ्नो पति पत्नी बीचको सम्बन्धको कुराहरू हामी गर्ने गर्छौँ यो कार्यक्रममा, र यसरी नै हामी चाहिँ यो पति पत्नीको सम्बन्धलाई अझ प्रगाढ बनाउनको निम्ति चाहिँ परमेश्वरसँग सम्बन्ध बलियो बनाउन खोजौं, पति पत्नी मिलेर नै प्रार्थनामा अगाडि बढौं, र हामीले जेहरूलाई दिन्छौं ती कुराहरू नै रिटर्न पाउने हो हामीले पनि। र चन्दा देवानले एउटा गीत गाउनुभएको छ, प्रेमले प्रेमा जन्माउँछ, घृणाले घृणा जन्माउँछ भन्ने वचन यतिखेर हामी राख्दैछौ, त्यसपछि फेरि पनि हाम्रा कुराकानी लिएर आउनेछौं।

0: प्रेमले प्रेम जन्माउँछ निकै अर्थपूर्ण भजन हामी पनि सुनिरहेका थियौं श्रोता मित्र। अब भने कार्यक्रमको लगभग अन्ततिर हामी छौं, छुट्टिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र सरोज राज मुखीज्यूलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म टार्जन
1: म ज्ञानो
0: हामी विदा माग्छौं।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु हतियार छ टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

कसैले भन्नुभयो? यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

क्रिसमसको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रिय श्रोता मित्र जयमसी तथा हार्दिक स्वागत छ गुडनी जसनको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुडनी जसनमा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आयोजक राई। मित्र अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर त्यस्तै वचनलाई सुनौ।

श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। अर्थपूर्ण भजन पछि श्रोता मित्र, अहिले हामी बाइबललाई बुझ्ने क्रममा छौं। कार्यक्रमको यस भागमा चाहिँ हामी पवित्र बाइबलको नयाँ करारको भागलाई बुझ्नको लागि पवित्र आत्माको प्रेरणामा पवित्र बाइबलबाट केही कुरालाई हेर्दै पवित्र बाइबललाई बुझ्नको लागि प्रयास गर्नेछौ र आत्मिक रूपमा अझ वृद्धि हुँदै जानुको लागि केही ऊर्जा प्राप्त गर्नेछौ। मित्र, हामीले तपाईँलाई यस प्रसारणमा अहिलेसम्ममा नयाँ करारको बारेमा बताउने क्रममा नयाँ करारको संसारको बारेमा केही कुरा बताएका थियौं र त्यसपछि हामीले तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा बताएका थियौं र त्यसपछि हामीले तपाईँलाई येशु र परमेश्वरको राज्यको बारेमा बताएका थियौं र हामीले गत श्रृंखलामा चाहिँ चारवटा सुसमाचारका पुस्तकको बारेमा हेर्नलाई शुरू गरेका थियौं र हामीले तपाईँलाई यस भागको अर्थात चारवटा सुसमाचारका पुस्तकको बारेमा बताउने क्रमको पहिलो भागमा चाहिँ अर्थात पहिलो बुझाइ क्रमाङ्कमा चाहिँ येशूको प्रारम्भिक जीवनको बारेमा लुकाको भूमिका अनि त्यसै गरी बपतिस्मा दिने युहन्नाको जन्मको भविष्यवाणीको विषयमा अनि स्वर्गदूतले मरियमलाई तयार पारेको विषयमा र मरियम एलिसिबालाई भेट्न गएकी घटनाको बारेमा अध्ययन गरेका थियौं। र मित्र, आज चाहिँ हामी बप्तिस्मा दिने युहन्नाको जन्म जसलाई तपाईँले लुका अध्याय एकको 57-80 पदमा पढ्न सक्नुहुन्छ र त्यसै गरेर येशूको वंशावलीको विषयमा हामी हेर्नेछौ जसलाई तपाईँले मत्ती अध्याय 1:1-17 र लुका अध्याय 3:23-35 पढ्न सक्नुहुन्छ र त्यसपछि हामी तपाईँलाई येशूको जन्मको बारेमा पनि बताउनेछौ जसलाई तपाईँले मत्ती अध्याय 1:18-25 पाउन सक्नुहुन्छ र त्यसै गरेर हामी गोठालाहरू गोठमा गएका बारेमा पनि हामी हेर्नेछौ जसलाई हामी लुका 2:1-20 पदमा पढ्न सक्छौ र त्यसै गरेर हामी यरुसलेममा मन्दिरका विधिहरू जसको बारेमा हामीले लुकाको सुसमाचार अध्याय 2:21-24 पदमा हेर्न सक्छौ र त्यसपछि हामी तपाईँलाई सिमियोन र हन्नाको विषयमा पनि केही कुरा बताउनेछौ जुन चाहिँ हामीले लुका अध्याय 2:25-38 पदमा हेर्न सक्छौ र हामी आजको अध्ययनलाई अर्थात् बाइबल बुझाइ क्रमाङ्क 2 समाप्त गर्नेछौ र हामी आगामी श्रृङ्खलामा चाहिँ हेरोद र ज्योतिषीहरूको बारेमा येशु ख्रिस्ट नासरत फर्किनु भएको विषयमा अनि येशुका 12 चेलाहरूको विषयमा र यस्तै अन्य शीर्षक अन्तर्गत रहेर हामी तपाईँलाई चारवटा सुसमाचारका पुस्तकको बारेमा बताउँदै जानेछौ र बाइबललाई बुझ्नको लागि मदत पुर्याउनेछौ। अब आउनुहोस् आजको अध्ययनलाई शुरू गरौं। चारवटा सुसमाचारका पुस्तकको बुझाइ क्रमाङ्क भाग 2, बप्तिस्मा दिने युहन्नाको जन्म जसलाई तपाईँले लुका अध्याय 1:57-80 हेरेर पनि आफै पढ्न सक्नुहुन्छ। मित्र, एलिसिबाको छोरा खुसी र आनन्दको बीचमा जन्मियो र 8 दिनपछि इसरायलको व्यवस्था अनुसार बालकको खतना गरियो। खतना सबै इसरायली बालकको लिङ्गमा सानो चोट पारिने एउटा विधि थियो र त्यो विधि इसरायल परमेश्वरका मानिसहरू हुन् भन्ने करारको चिन्ह थियो। यही विधि गर्दा नै प्राय बालकको नाउँ राखिन्थ्यो। यस विषयमा तपाईँले लुका अध्याय 1:57-60 पद र लुका 2:21 पदमा पनि हेर्न सक्नुहुन्छ र पुरानो करारमा चाहिँ तपाईँले उत्पत्ति 19:9-14 पद र लेवी 12:3 पदमा यस कुरालाई पढ्न सक्नुहुन्छ। बालकको नाउँ राख्ने बेलामा जब नातेदारहरूले हस्तक्षेप गर्न खोजे त्यसबेला जकरियाले बालकको नाउँ
योहन्ना राखिनु पर्छ भनी जोड दिएर परमेश्वर प्रति तिनी अधिकारी भएको प्रमाण दिए। त्यसको फलस्वरूप परमेश्वरले जकरियाको गुङ्गोपन हटाइदिनुभयो। यसको लागि तपाईँले लुका अध्याय एकको 61 पददेखि 66 पदमा पढ्न सक्नुहुन्छ र लुका एक अध्यायकै 13 र 20 पदसँग तुलना गर्न सक्नुहुन्छ यस कुरालाई। मित्र, त्यसपछि जकरियाले परमेश्वरको प्रशंसाको गीत गाए। तिनको प्रशंसाका प्रथम शब्दहरू तिनको छोराको निम्ति थिएन, तर तिनको छोराले घोषणा गर्ने उद्धारकर्ताका निम्ति थियो। यो उद्धारकर्ता दाउद वंशीय मसीह र उहाँका मानिसहरूका उद्धारक हुनुहुन्थ्यो। परमेश्वरले अब्राहमसँग गर्नुभएको करार अनुसार परमेश्वरका मानिसहरूले आदर, पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्न सकुन् भनी उहाँले तिनीहरूलाई दासत्वबाट छुटकारा दिनुहुनेछ। लुका एकको 67-75 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ र आफैले पनि यस कुरालाई अझ विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ। जब जकरियाले आफ्नो पुत्रतिर ध्यान लगाए, तब तिनलाई योन्नाको काम मानिसहरूलाई तिनीहरूका पापबाट पश्चाताप गराएर तिनीहरूलाई अन्धकारबाट उज्यालोमा ल्याउनु हो भन्ने कुरा स्मरण गराइयो। यसरी तिनले मानिसहरूमा भएको मसीह सम्बन्धी गलत विचारहरूलाई सचाउनेछन् अनि उहाँलाई स्वागत गर्न तिनीहरूका निम्ति बाटो तयार पार्नेछन्। एउटा नयाँ युगको शुरूआत हुनेछ। लुका एकको 76-79 पदसम्ममा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। तर योहन्नाले मसीहलाई ग्रहण गर्न अरूलाई तयार गर्नुभन्दा अघि तिनी आफै तयार हुनु पर्थ्यो। लुका एकको 80 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। मित्र, बपतिस्मा दिने योहन्नाको जन्मको विषयमा रहेको लुकाको सुसमाचार अध्याय एकमा रहेको कुराहरूबाट हामीले यिनै कुरा बुझ्न र पढ्न सक्छौ। र अब हामी तपाईँलाई येशूको वंशावलीको विषयमा केही कुरा बताउन चाहन्छौ र बाइबललाई बुझ्नको लागि मदत पुर्याउन चाहन्छौ, जसको विषयमा तपाईँले मत्ती अध्याय एकको 1-17 पद र लुका 3 अध्यायको 23-38 पदमा आफै पनि पढ्न सक्नुहुन्छ। प्रिय मित्र, मत्ती र लुकाले उल्लेख गरेका वंशावलीहरूले येशूको जन्मले कसरी अब्राहमलाई दिइएको प्रतिज्ञा पूरा गरे भन्ने कुरा देखाउँछ। उत्पत्ति अध्याय 12 2 र 3 पद अनि उत्पत्ति अध्याय 22:18 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। परमेश्वरले दिनुभएको प्रतिज्ञाको बारेमा मत्तीले यहुदीहरूका निम्ति लेख्दै तिनको वंशावली यहुदी जातिका पिता अब्राहमबाट सुरु गर्दछन्। मत्ती 1:1 र मत्ती 1:2 भाग कमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। लुकाले गैर यहुदीहरूका निम्ति लेख्दै सारा मानव जातिसँग येशूको सम्बन्ध देखाउनका निम्ति येशूको वंशावली अब्राहमदेखि पनि उता आदमसम्म पुर्याउँछन्। लुका अध्याय 3:34-38 लिएर 38 तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। अब्राहम र दाउदको बीचका दुई वंशावली एउटै हुन्। मत्ती अध्याय 1:2-6 अनि त्यसै गरी लुका 3 अध्यायको 32 लिएर 34 खसम्म। तर दाउद र येशूको बीचमा ती भिन्न छन्, किनकि तिनमा दाउदबाट शुरू भएको सन्तानका दुईवटा वंश छन् जुन येशूमा आएर मिलेको छ। मत्ती अध्याय 1:6-16 र लुका 3 अध्यायको 23-31 तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ। मत्तीले प्रस्तुत गरेको वंशावलीले दाउदको सिंहासनमाथि दाउदको कानूनी हक थियो भन्ने कुरा देखाउँछ, किनकि उहाँ त्यस राजकीय वंशका हुनुहुन्थ्यो जुन वंश सोलोमन र यहुदाका अन्य राजाहरू हुँदै येशूसम्म आइपुगेको थियो। त्यसकारण येशूले
मसीह दाउदको राजकीय सन्तान मध्येको एक व्यक्ति हुनेछ भन्ने प्रतिज्ञा पूरा गर्नुभयो। दोस्रो समुएल 7 अध्यायको 12 पददेखि 16 पदसम्म अनि यर्मिया 23 5 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। तर दुवै लेखले यो देखाउँछन् युसुफ यशुको कानूनी पिता भए पनि तिनी उहाँको स्वाभाविक पिता थिएनन्। मत्ती 1:16 पद र लुका 3:23 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, यी वंशावलीले त्यस वंशको प्रत्येक पीढ़ीका व्यक्तिको नाउँ उल्लेख गरेको छैन। धेरैचोटि आफ्नो सरल योजनासँग मिलाउनलाई त्यही प्रकारले नाउँहरू चुनिएका छन्। उदाहरणको निम्ति मत्तीले 14 नाउँका 3 भाग बनाउनका निम्ति कतिपय नाउँ छोडेका छन्। मत्ती 1:17 पदमा पनि तपाईँले स्कुललाई हेर्न सक्नुहुन्छ। लुकाको वंशावलीले दाउदको अर्को छोरो नातानको वंशद्वारा यीशुका पुर्खाहरू पहिल्याउँदै उहाँ दाउदको वंशबाट आउनुभएको अर्को प्रमाण दिदछ। यसले दाउददेखि युसुफसम्मको पीढ़ीको प्रतिनिधित्व गर्न सक्छ वा यसले दाउददेखि मरियमसम्मको पीढ़ीको प्रतिनिधित्व गर्न सक्छ। तर मरियमको नाउँ उल्लेख छैन किनकि वंशावलीमा पुरुषका नाउँहरू मात्र उल्लेख गरिन्थ्यो। यदि पछिल्लो कुरा सत्य हो भने मरियमलाई विवाह गरेको कारण मात्र युसुफ एलीका छोरा भएका थिए, अर्थात् मरियम एलीकी छोरी थिए र युसुफ ज्वाई थिए। सम्भवत मरियमकी आमा लेबी कुलकी थिइन् र तिनी हारूनकी सन्तान थिइन्। लुका 1:5-36 पद र तिनका पिता यहुदा कुलका र दाउदका सन्तान थिए। लुका 1:32-69 पद मा तपाईँले यी कुराहरूलाई पढेर आफै पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, अब भने हामी तपाईँलाई यशुको जन्मको विषयमा केही कुरा बताउन चाहन्छौ। मत्ती 1:18-25 पदमा तपाईँले यस कुरालाई पाउन सक्नुहुन्छ पवित्र बाइबलमा। युसुफ र मरियमको विवाह भइसकेको थिएन। जब युसुफले मरियम गर्भवती भएको थाहा पाए तब तिनी छक्क परे। मरियमको तिनीसँग विवाह गर्नका निम्ति मगनी भएकोले गर्दा युदीहरूको प्रथा अनुसार युसुफसँग त्यो कुरा धर्मगुरूहरूलाई बताउने र विवाह सम्बन्धमा अविश्वासयोग्य भएकीमा मरियमलाई दण्ड दिलाउने पूरा अधिकार थियो। युसुफ नैतिक रूपमा एक सोझा व्यक्ति थिए तर तिनी दयालु पनि थिए। मरियमसित द्वेषपूर्ण व्यवहार गर्नुको साटो तिनले गुप्तमा मगनी तोडेर मरियमलाई खुलमखुल्ला बेइज्जत हुनबाट बचाउन खोजे। तर परमेश्वरले मरियमको गर्भधारण अचम्म प्रकारले भएको शुद्ध र पवित्र आत्माबाट भएको हो भनी युसुफलाई देखाउन हस्तक्षेप गर्नुभयो। तिनीद्वारा जन्मन लागेको पुत्र अर्थात् मरियमद्वारा जन्मन लागेको पुत्र इसरायलले धेरै वर्षदेखि बाटो हेरेको मसीह हुनेछन्, जसको कार्य उहाँका मानिसहरूलाई विदेशीको अधीनताबाट बचाउनु होइन तर तिनीहरूका पापबाट बचाउनु हो भन्ने कुरा देखाउनुभयो। यस कुरालाई तपाईँले मत्ती 1:18-21 पढ्न सक्नुहुन्छ। अनि मित्र, विश्वास गर्ने मानिस भएकोले युसुफले परमेश्वरमा विश्वास गरे। तिनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। तापनि यशु नजन्मनु भएसम्म तिनले मरियमसँग सहवास गरेनन्। यस कुरालाई तपाईँले मत्ती 1:22-25 आफै पनि पढ्न सक्नुहुन्छ यस तथ्यलाई। मित्र, आजको लागि यशुको जन्मको विषयमा रहेका केही कुराहरू यतिकै राख्न चाहन्छौ। र मित्र, आज हामीले तपाईँलाई बप्तिस्मा दिने युहन्नाको जन्मको बारेमा अनि यशुको वंशावलीको बारेमा
अनि यीशुको जन्मको बारेमा बताएका छौं। चारवटा सुसमाचारको पुस्तकको उजाइ क्रमाङ्क दुईमा आशा छ तपाईँले यस कुरालाई बाइबलमा नयाँ करारको खण्डमा मत्तीको सुसमाचार र लुकाको सुसमाचारमा आफै पनि पढेर अझ बुझ्नलाई प्रयास गर्नुहुनेछ र आजको यस अध्ययनद्वारा पनि तपाईँले केही आत्मिक लाभ प्राप्त गर्नुभएको छ र बाइबल सम्बन्धित केही ज्ञान पनि प्राप्त गर्नुभएको छ र तपाईँको जीवनमा बाइबल बुझाइ सम्बन्धित अझ ऊर्जा थपिएको छ भन्ने हामी आशा गर्छौ। र मित्र, हामी तपाईँलाई बाइबललाई बुझौं कार्यक्रमको यस भागको अर्को श्रृंखलामा चाहिँ गोठालाहरू गोठमा गएका यरुसलेममा मन्दिरका विधिहरू सिम्सोन र हन्ना हेरोद र ज्योतिषीहरू जस्ता शीर्षक अन्तर्गत रहेर तपाईँलाई चारवटा सुसमाचारका पुस्तकको बारेमा अझ थप जानकारीहरू दिनेछौ र बाइबललाई बुझ्नको लागि मदत र प्रेरणा दिनेछौ भनी तपाईँलाई भन्न चाहन्छौ र कृपया प्रतीक्षा गर्नुहोला भन्ने पनि अनुरोध गर्न चाहन्छौ। र अहिलेसम्म हामीलाई यस बाइबललाई बुझौं कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर त्यस्तै वचनलाई सुनौ।

श्रोता मित्र कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यो अर्थपूर्ण भजन पछि अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धन्यवाद। त भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट। र हामीलाई तपाईँले www.goodnewsfm.com.np मा लगन गरेर पनि सुनिरहनु भएको छ। प्रिय मित्र, हामीले यस कार्यक्रमको श्रृंखलामा तपाईँलाई पुरानो कराका पुस्तकहरूका विषयमा छोटकरी रूपमा परिचय र उद्देश्यहरू बताउने कार्यलाई निरन्तरता दिइरहेका छौं। र हामीले तपाईँलाई उत्पत्ति, प्रस्थान, लेवीहरू, गन्ती, व्यवस्था, योशु, न्यायकर्ताहरू, रूट, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास, दोस्रो इतिहास, एजरा, नेहेमिया, एस्तर र अय्यूबको पुस्तकबाट केही कुरा बताइसकेका छौं। र आजको श्रृंखलामा भने हामी तपाईँलाई भजन संग्रहको पुस्तकबाट केही कुरा बताउनेछौ। मित्र, भजन संग्रहको पुस्तक व्यक्तिगत र सामूहिक रूपमा आराधना गर्दा प्रयोग गर्ने भजनहरू, स्तुति, प्रशंसा र प्रार्थनाको संग्रह हो। परमेश्वरले आशिष र उन्नति दिनुभएको समयमा लेखिएका हुन्। भजन संग्रहका गीतहरू लगभग 1000 ईसा पूर्वमा इसरायलीहरूको सुनौलो युग, परमेश्वरले आशिष र उन्नति दिनुभएको समयमा लेखिएका हुन्। तर कतिपय भजनहरू 722 586 ईसा पूर्वमा असुर र बेबिलोनमा यहुदीहरूको कैदको समयमा लेखिएका हुन्। जस्तै भजन संग्रह 137। भजन संग्रहका आधा भाग संकष्टको समयमा गरिने विश्वासको प्रार्थनाले ओगटेको छ भने 40 जति भजनहरूले परमेश्वरको प्रशंसाको विषयलाई छोएका छन्। भजन संग्रहका भजनहरूको शुरूमा लेखिएका परिचयलाई हेर्ने हो भने 72 भजनहरूका लेखक राजा दाउद हुन्। त्यसरी नै 12 भजन संगीतकार आसाफका हुन्। 11 भजनका लेखक कोरहका छोराहरू हुन्। 2 लेखक राजा सुलेमान हुन्। मोसा र एथान एक एक भजनका लेखकहरू हुन्। भजन संग्रहका हरेक भजनले निचोडमा मान्छेलाई परमेश्वरको उच्च आदर गर्नको लागि विशेष जोड गर्दछ। र भजन संग्रह 150 सम्पूर्ण भजन संग्रहको निष्कर्षको रूपमा परमेश्वरको महिमा गर्न सबै प्राणीलाई र सृष्टिलाई नै निमन्त्रणा दिदछ। अनि मित्र, अब भने हामी भजन संग्रहको उद्देश्यलाई हेरौं। मित्र, पवित्र आत्माले प्रेरणा दिनुभएको प्रार्थना र प्रशंसाका रूपमा भजनहरू सामान्यतया परमेश्वरसितको सम्बन्धमा मानव हृदयका भित्री गहिरा भावनाहरूका लिखित अभिव्यक्ति थिए। हामीले बुझ्नुपर्ने पहिलो उद्देश्य, धेरै भजनहरू परमेश्वरमा चढाइएका प्रार्थनाहरूका रूपमा लेखिएका थिए जसले निम्न भावहरू व्यक्त गर्दछन्। पहिलोमा भरोसा, प्रेम, उपासना, धन्यवाद ज्ञापन, प्रशंसा र घनिष्ठ संगतिको चाहना। दोस्रोमा निराशा, गहिरो दुःख, डर, चिन्ता, अपमान र छुटकारा, चंगाई वा निर्दोष ठहराउन गरिएको पुकारा। अनि दोस्रो उद्देश्यमा हामीले बुझ्नुपर्छ कि अरू भजनहरू चाहिँ परमेश्वर जो हुनुहुन्छ र उहाँले गर्नुभएका महान कार्यहरूका प्रशंसा र धन्यवाद ज्ञापन र उपासना व्यक्त गर्न लेखिएका गीतहरू थिए। अनि तेस्रो कुरा चाहिँ केही भजनहरूमा मसीह सम्बन्धी महत्वपूर्ण सन्देशहरू पनि पाइन्छ। मित्र, हामी आशा गर्छौं भर्खर प्रस्तुत गरिएको भजन संग्रहको पुस्तकको विषयमा रहेको परिचय र उद्देश्यद्वारा तपाईँ भजन संग्रहको पुस्तकमा रहेका केही कुराहरू बुझ्नको लागि तपाईँलाई मदत मिलेको छ र यस पुस्तकलाई अझ ध्यान दिएर पढ्नको लागि तपाईँलाई मदत मिल्नेछ भनी हामी विश्वास गर्छौं। मित्र, भजन संग्रहको पुस्तकको

0: मुख्य विषय चाहिँ प्रार्थना र प्रशंसा हो अनि यसको लेखिएको मिति चाहिँ ईसा पूर्व 10 औंदेखि 5 औं शताब्दीसम्म रहेको छ। मित्र, हामी तपाईँलाई हाम्रो कार्यक्रमको अर्को श्रृंखलामा हितोपदेशको पुस्तकबाट केही कुरा बताउनेछौ र तपाईँलाई आशिषित र उत्साहित तुल्याउनको लागि प्रयत्न गर्नेछौ र बाइबललाई बुझ्नको लागि तपाईँलाई अझ मदत पुर्याउनको लागि हामी उपस्थित हुनेछौ। अहिलेसम्म हामीलाई कार्यक्रममा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: God, we praise you. प्रभु हामी तपाईँको प्रशंसा गर्दछौ, हामी तपाईँको नाउँलाई धन्यको भन्दछौ। प्रभु तपाईँ जस्तो कोही पनि छैन, तपाईँ नै हाम्रो गोठालो हुनुहुन्छ अनि हामी तपाईँको नाउँलाई धन्यको भन्दछौ। यहोवा मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको खटी हुँदैन। उहाँले मलाई हरियो खड्कामा लेटाउनुहुन्छ र शान्तमय पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मलाई पुनर्जीवित पार्नुहुन्छ। Hallelujah.

0: मित्र अहिले तपाईँ कार्यक्रम बाइबल लाइभ बुझाउनमा हुनुहुन्छ र अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशू ख्रीष्टको नाउँमा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। आज हामीले हाम्रो पाठको निम्ति प्रयोग गर्न लागिरहेको वचन उत्पत्ति अध्याय 3:16 हो र यस पदको पहिलो अंशले भन्दछ, स्त्रीलाई उहाँले भन्नुभयो, तेरो दुःख र सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैले बालक जन्माउनेछस्। मित्र, तपाईँलाई याद छ होला कि हामी हाम्रो पहिलो आमा बाबु आदम र अब्बासित अरनको बगैँचामा खडा छौं र त्यहाँ साँप पनि उपस्थित छ। परमेश्वरले आदम र हब्बा हाम्रो पहिलो आमा बाबु र साँपको समक्ष यो वास्तविकता लिएर आउनुभयो कि उनीहरूले परमेश्वरको विरूद्धमा पाप गरेका छन्। यसको अघिल्लो पद 15 हामीले देख्यौं कि परमेश्वरले उनीहरूको विद्रोहको कारणले गर्दा साँपलाई श्राप दिनुभयो र उहाँको र साँपको बीचमा दुश्मनी छ भनी संकेत गर्नुभयो र साँपको दासहरू र परमेश्वरलाई पछ्याउनेहरूका बीचमा दुश्मनी छ। उत्पत्ति अध्याय 3:15 आखिरी अंशले भन्दछ, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस्। यस पदलाई हामीले विस्तारपूर्वक अध्ययन गरेका छैनौं। यस पदको अर्थ संक्षेपमा भन्नुपर्दा यो हो कि मानव जातिलाई शैतानको दासत्वबाट छुटकारा दिनको निम्ति स्वयं परमेश्वरले मानव रूप धारण गरेर अर्थात प्रभु येशू ख्रीष्ट रूप धारण गरेर भयंकर कष्ट र दुःख भोग्नु पर्नेछ। अर्थात प्रभु येशू ख्रीष्ट शैतानको दासत्वमा पर्नुहुनेछ। हामी यस विषयको अरू चर्चा पछि गर्नेछौ र तपाईँले याद गर्नुहोस् कि ख्रीष्टले भोग्नुभएको दण्ड नै विजयको कारण थियो, किनभने सैद्धान्तिक रूपमा शैतानको नाश भएको थियो र यस संसारको समाप्तिमा शैतानलाई नरकमा फालिनेछ र शैतान सदा सर्वदाको नरकदण्डमा पर्नेछ। यस विषयमा हामी कुनै अरू समयमा अध्ययन र छलफल गर्नेछौ, तर अहिले चाहिँ हामी उत्पत्ति अध्याय 3:16 हेर्नेछौ र यस पदले भन्दछ, स्त्रीलाई उहाँले भन्नुभयो, तेरो दुःख र छुटकिरी वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैले बालक जन्माउनेछस्। मित्र, के तपाईँले कहिले सोच्नु भएको छ कि संसारमा यति धेरै दुःख किन छ, यति धेरै पीड़ा किन छ? अब परमेश्वरले हामीलाई संसारमा यति धेरै दुःख र पीड़ा किन छ भनी बताइरहनु भएको छ। यस संसारमा दुःख र पीड़ा छ किनभने परमेश्वरले संसारलाई श्राप दिनुभएको छ। मानव जातिले परमेश्वरको विरूद्धमा विद्रोह गर्यो, यसै कारणले परमेश्वरले मानव जातिको साथमा यस पृथ्वीलाई पनि श्रापित तुल्याउनुभयो। यस पदमा परमेश्वरले बालकको उत्पन्न अर्थात जन्म हुने कुरालाई बताइरहनु भएको छ। हामी सोच्दछौ कि बालक जन्म हुने कुराको अनुभव हाम्रो निम्ति एकदमै आनन्ददायक र अद्भुत हुनुपर्दछ र जब बालकको जन्म हुन्छ तब हामीले खुशी मनाउँदछौ। यो कुरो साँच्चै नै आजको दिनमा पनि अद्भुत नै छ। जब बालकको जन्म हुँदछ तब हामी त्यस शिशुको साना साना हातहरू, उसका चम्किला आँखाहरू र उसका सुन्दर मुस्कान देखेर प्रफुल्लित हुँदछौ र यस्तो हुन्छ किनभने त्यो बालक पनि मानिस जस्तै परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो। तर त्यस बालकको जन्मसित एकदमै दुःख र कष्ट घाँसिएको हुन्छ। गर्भधारणदेखि लिएर बालकको जन्म हुने बेलासम्म, शुरूदेखि लिएर अन्तसम्म सबै कुराहरू निर्दोष आनन्दले भरिएको हुन्छ किनकि बालकको जन्म एउटा अनौठो चमत्कार हो। तर वास्तवमा त्यस्तो हुँदैन। जब स्त्री गर्भवती हुँदछिन् उसलाई भयंकर शारीरिक र मानसिक पीड़ा र दुःख हुन थाल्दछ र बालक जन्मने क्षणमा त उसलाई झन एकदम असहाय पीड़ा हुँदछ। कहिलेकहीँ सुत्केरी वेदना यति ज्यादा हुँदछ कि कति सुत्केरीहरूको मृत्यु पनि हुँदछ। मृत्यु हुन्छ अवश्य नै। अहिलेका यी आधुनिक औषधि उपचारका दिनहरूमा सुत्केरी वेदना कम गराउने धेरै प्रक्रियाहरू छन्। तर इतिहास भरि नै यस अवस्थामा आमाहरू मर्न सक्ने एकदमै सम्भावना थियो। तर पीड़ाको अन्त्य यतिमै हुँदैन। बालक जति जति बढ्दै जान्छ ऊ आमाको निम्ति पीड़ा र कष्टको कारण बन्दै जान्छ। ऊ जब बढ्दै जान्छ उसले घरिघरि आफ्नो आमा बाबुको आज्ञा उल्लङ्घन गर्न थाल्दछ र कतिपटक त उसले आफ्नो आमा बाबुको नामलाई कलङ्कित तुल्याउँदछ। हामी दोषले भरिएको संसारमा बाँचिरहेका छौं र यो संसार दुःख कष्ट पीड़ा र दोषले भरिएको छ किनभने मानव जातिले परमेश्वरको विरूद्धमा काम गरेको छ र यही कुरालाई नै हामीले उत्पत्ति अध्याय 3 16 सिक्दछौ। जुन अनुभव मानव जातिको निम्ति आनन्द र उल्लासको हुनुपर्ने थियो त्यो दुःखद्वारा कलंकित भएको छ किनभने मानव जातिले परमेश्वरको विरूद्धमा विद्रोह गरेको छ र यो अनुभव उदासीनताले भरिएको छ। परमेश्वरको कृपा र परमेश्वरको अनुग्रहले पापी मानिसको हृदयमा कुनै यस्तो रोकावट ल्याउँदछ जसले गर्दा मानिसले उत्तिको पाप गर्न सक्दैन। जतिको पाप गर्ने शक्ति स्वाभाविक रूपमा उसमा हुन्छ। यदि परमेश्वरले कुनै पनि रोकावट नल्याउने हुनुभएको भए त मानिसले लगातार भयंकर पाप गरिरहन्थ्यो। यसै कारण आमा बाबुले आफ्नो छोराछोरीसित र छोराछोरीले आमा बाबुसित प्रेम राख्दछन् र यो परमेश्वरको अनुग्रहको कारणले गर्दा हो। स्वभावैले मानव जातिले आफ्नो आमा बाबुको आज्ञा उल्लङ्घन गर्न चाहँदछन् र अवश्य नै जब विचारधाराहरू आउँदछन् जसमा उनीहरूले बालकहरूलाई आफ्नो आमा बाबु तथा आफूभन्दा ठूलाहरूको आज्ञा पालन नगर्नु र उनीहरूलाई आदर पनि नगर्नु भनी अलिकति मात्रै भए पनि शिक्षा दिदछन् तब हाम्रा बालकहरूले यस विचारधाराहरूलाई झट्टै नै अप्नाउँदछन्। उनीहरूले यस विचारधारालाई प्रेम गर्दछन् किनभने परमेश्वरको विरूद्ध कार्य गर्नु र आफ्नो आमा बाबुको आज्ञा उल्लङ्घन गर्नु उनीहरूको स्वभाव नै हो। मित्र, जे भए तापनि यो संसारको अवस्था एकदमै दुःखदायी छ किनभने यो वास्तविकता हो कि पाप संसारमा प्रवेश गरेको छ र पापी अवस्थाको शुरूआत आमाको गर्भबाट नै हुँदछ। केही मानव शास्त्रीहरूले सिकाउँदछन् कि बच्चाहरूले उनीहरूको वरपर भएका वस्तुहरू जसले उनीहरूलाई घेरिरहेको छ घेरिरहेको हुँदछ तिनै वस्तुहरूको कारणले पापी बन्दछन् र पाप गर्दछन्। तर यो असत्य कुरा हो। जब हामीले पवित्र बाइबलको अध्ययन गर्दछौ तब हामीलाई थाहा हुँदछ कि बालकको जन्म भएदेखि नै उसको हृदयमा पापी स्वभाव हुन्छ। जन्मिन साथै उनीहरू परमेश्वरको विरूद्धमा हुँदछन् र उनीहरूको कार्यद्वारा थाहा दिदछन् कि उनीहरूले आफ्नो मनमानी गर्नेछन् र यदि परमेश्वरले उनीहरूको हृदयमा रोकावट ल्याउने काम नगर्नु भएको भए उनीहरूले जन्मदेखि नै त्यो पाप गर्ने थिए जुन पापको विषयमा सोच्दा मात्र पनि हामीमा भय उत्पन्न हुन थाल्दछ। मित्र, यसरी हामीलाई यस पदले स्पष्ट रूपमा बताइरहेको छ कि बालकको जन्म संसारमा हुनासाथ उसले आफ्नो साथमा दुःख कष्ट पीड़ा र शोक ल्याउँदछ र यस पदको बाँकी अंश जसलाई हामीले आजको हाम्रो अध्ययनको भागको रूपमा समावेश गरेका थिएनौ त्यहाँ हामी पढ्छौ, तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ, त्यसले तँलाई अधीनमा राख्नेछ। र यस वचनले हामीलाई त्यही कुरा बताइरहेको छ कि जुन कुरा संसारमा प्रारम्भदेखि नै चल्दै आएको छ र याद गर्नुहोस् मित्र, कतिपय देशले नारी र पुरुष बराबरी हुन् भन्दै यो नियमलाई परिवर्तन गरेका छन् तर वास्तवमा परमेश्वरको योजना अनुसार पति आफ्नो परिवारको शिर हो र पतिले आफ्नो पत्नीलाई प्रेम गर्नुपर्दछ र उसलाई वास्ता गर्नुपर्दछ र सबै कुराहरू पतिले आफ्नो पत्नीसित सल्लाह लिनुपर्दछ र आखिरमा निर्णय गर्ने अधिकार पतिसित हुनुपर्दछ। पत्नीको पनि यो कर्तव्य हो कि उसले आफ्नो पतिलाई प्रेम गर्नुपर्दछ र उनी आफ्नो पति पतिको अधीनमा बस्नुपर्दछ। यही नै परमेश्वरको आज्ञा हो र जब यस नियमलाई होसियारीपूर्वक पालन गरिन्छ तब परिवारमा शान्ति र स्थिरता हुँदछ र घरमा खुशी र आनन्दका कुराहरू हुँदछन्। तर वास्तवमा यही नियमलाई नै प्राचीन राष्ट्रहरूले विगतका समयमा पालन गरेका थिए जसले ठूलो सन्तोषको अनुभव गरेका थिए। तर जहाँ यस नियमलाई तोड्ने काम गरिन्छ त्यहाँ खुशी र आनन्द हुँदैन, पारिवारिक शान्ति र स्थिरता हुँदैन। मित्र, अबको हाम्रो आउने बाइबल अध्ययनमा हामी अर्को पदलाई हेर्नेछौ, अर्थात् उत्पत्ति अध्याय 3 पद 17 के रहेको छ भनी हामी हेर्नेछौ र त्यही नै हाम्रो पाठ हुनेछ। हामी हेर्नेछौ कि परमेश्वरले पृथ्वीलाई कस्तो प्रकारको श्राप दिनुभयो र तब हामीले थाहा पाउनेछौ कि संसारको यस्तो दुःखदायी अवस्था किन छ जसको बारेमा हामीले विचार गरिरहेका छौ। मित्र, यो हाम्रो बाइबल अध्ययनको क्रमाङ्क 45 हो। अहिलेसम्म हामीलाई यस बाइबल अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: कृपया तपाईँले पवित्र बाइबललाई आफै पनि पढ्नको लागि प्रयास गर्नुहोला र पवित्र आत्मा परमेश्वरसँग शक्ति माग्दै यो कार्य गर्नुहोला। मित्र, अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझौमा हुनुहुन्छ।

0: श्रोता मित्र कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। चर्चापूर्ण भजन पछि
1: श्रोता मित्र आओ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र अब जाँदा जाँदै हामीलाई चिन्नेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौ कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्युज एफएमलाई सुन्दै गर्नुहोला।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 25:14-30 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। मत्तीद्वारा लिखित सुसमाचारको 25:14-30 पदहरूलाई हामी पढ्नेछौ। किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार एउटालाई 5 सुनका सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। तब 5 सुनका सिक्का पाउनेले तुरुन्दै गएर त्यो व्यापारमा लगाइकन अरू 5 सिक्का कमायो। त्यसरी नै 2 सिक्का पाउनेले पनि अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्नो मालिकको धन लुकाई राख्यो। धेरै दिनपछि ती नोकरहरूको मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। तब 5 सुनका सिक्का पाउने नोकरले अरू 5 सिक्का ल्याई अगाडि आएर यसो भन्यो, हजुर, तपाईँले मलाई 5 सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू 5 सिक्का कमाएको छु। मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, तपाईँले मलाई 2 सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू 2 सिक्का कमाएको छु। त्यसका मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो। 1 सुनका सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफानेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुगाइराखे। हेर्नुहोस्, यो तपाईँको सिक्का लिनुहोस्। त्यसका मालिकले त्यसलाई जवाफ दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैले जानेको थिइस् भने तैले मेरो धन साहुकार राख्नुपर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिए। यसकारण त्यसबाट यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई देऊ, किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यस बेकाममा नोकरलाई चाहिँ बाहिर अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दारा किर्ने छन्। आदरणीय श्रोता, यो खण्डमा लेखकले भनेका कुरा अनुसार असल र विश्वासी व्यक्तिले आफ्नो जिम्मालाई पूरा गर्छन् भन्ने कुरा हामी यहाँ देख्छौ। मुख्य विचार हामी यहाँ देख्छौ, असल र विश्वासी व्यक्तिले आफ्नो जिम्मालाई पूरा गर्छन् भन्ने कुरा हामीले यहाँ देख्छौ। र लेखकले यसरी भन्दै जान्छन्, एकजना मानिसले आफू परदेश जाँदा आफ्नो नोकरहरूलाई बोलाएर आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए भनेर लेखेका छन्, र मालिकले आफ्ना नोकरहरूलाई बोलाएर धन सम्पत्तिको जिम्मा दिएर गएको कुरा हामी दृष्टान्तमा हामी देख्छौ। तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार, एउटालाई 5 सुनका सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। र मालिकले भनेको कुरा यहाँ हामी सबैको लागि पनि विचार गर्नुपर्ने कुरा हो, आआफ्नो योग्यता अनुसार भनेका छन्। सबैले एकै नासले काम गर्न सक्दैनन्, सबैलाई परमेश्वरले योग्यताहरू दिनुभएको छ, तर फरक फरक योग्यताहरू छन्। कसैलाई परमेश्वरले धेरै दिनुहुन्छ, कसैलाई परमेश्वरले कम पनि दिनुहुन्छ। त्यसको कारण चाहिँ त्यो व्यक्तिको योग्यताको आधारमा सबै एउटा व्यक्तिमा भनौँ सबै व्यक्तिमा एकै नासको योग्यताहरू हुँदैनन् भन्ने कुरा हामीले यहाँ देख्छौँ। व्यक्ति व्यक्ति फरक छन् र व्यक्तिहरूमा पनि योग्यताहरू पनि फरक फरक छन्। परमेश्वरले सृष्टि गर्नुहुँदाखेरि हरेक व्यक्तिलाई आफ्नै इच्छा अनुसार योग्यताहरू दिएर सृष्टि गर्नुभएको छ। कसैलाई परमेश्वरले वरदानहरू दिनुभएको छ, शिक्षकको वरदान छन्, कसैलाई पास्टरको वरदान छन्, कसैलाई परमेश्वरले शिक्षाको वरदान भनेका छन् भने कसैलाई अगमवक्ताको वरदान, अगमवाणीको वरदान र प्रेरितको वरदान, यसरी उहाँले विभिन्न वरदानहरू दिएर उहाँले मानिसलाई सृष्टि गर्नुभएको छ। त्यसैले पनि यहाँ दृष्टान्तमा हामी देख्छौ, आआफ्नो योग्यता अनुसार जो व्यक्तिले धेरै काम पनि गर्न सक्छ त्यसलाई 5 सुनको सिक्का दिनुभएको देखिन्छ यहाँ मालिकले, र त्यसपछि अर्कोलाई चाहिँ 2 दिएको देखिन्छ, र त्यसै गरिकन एवं रीतिले अर्कोलाई 1 मात्र दिएको छ। र अब यो दिएको अनुसार मालिकले पनि अब हिसाब लिनका लागि यहाँ हामी देख्छौ, 5 सुनका सिक्का पाउनेले कमाएर व्यापारमा लगाएर 5 सिक्का कमाएको कुरा यहाँ देखिन्छ, र त्यसरी नै 2 सिक्का पाउनेले पनि व्यापारमा लगाएर 2 कमायो। अनुपातको हिसाबमा 5 कमाएर 10 बनायो र 2 पाउनेले 2 कमाएर 4 बनायो, त्यसै गरिकन 1 पाउनेले चाहिँ 1 कमाएर 2 बनाएर ल्याउनु पर्थ्यो, तर 1 सिक्का पाउनेले चाहिँ व्यापारमा लगाएन र यसलाई ब्याङ्कमा पनि राखेन, कुनै मालिककोमा लगेर यसलाई ब्याज पाउने हिसाबले पनि दिएन, र त्यसपछि उसले लुकाइराखेको अर्थले हामी देख्छौ उसले केही पनि गरेन, आफ्नो जिम्मेवारी प्रति ऊ गम्भीर भएन, र उसले आफ्नो योग्यता अनुसार पाएको 1 सुनको सिक्कालाई उनले लगेर व्यापारमा लगाएर कमसेकम 1 कमाएर मालिकलाई बुझाउनु पर्थ्यो, तर उसले बुझाएन। धेरै दिनपछि ती नोकरहरूको मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। 5 पाउनेले अरू 5 कमाएर ल्याएपछि मालिकले स्याबास असल र विश्वासी नोकर, थोरै कुरामा विश्वासी भइस्। अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। त आफ्नो मालिकको खुशीमा सहभागी हो भन्नुभयो। आदरणीय श्रोता, स्याबास असल र विश्वासी नकर त थोरै कुरामा विश्वासी भइस भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा रह्यो। थोरै कुरामा विश्वासी भइस, अनि यो पनि उहाँले मालिकले भनेको कुरा हामी देख्छौ, तँलाई धेरै कुराको जिम्मा दिनेछु भनेका छन्। सिद्धान्त, जिम्मेवारीको सिद्धान्त, सानो कुरामा विश्वासयोग्य भयो भने, विश्वासी भयो भने सैद्धान्तिक रूपमा त्यो व्यक्तिले अरू बढी जिम्मा पाउँछ। र त्यसै गरिकन त्यति मात्र होइन, आफ्नो मालिकको खुशीमा सहभागी हुन पनि पाइन्छ। जुन व्यक्तिले आफूलाई दिएको जिम्मेवारी विश्वास योग्यताका साथ पूरा गर्छन् र मालिकले उनलाई इनाम दिने कुरा गरेका छन् भने मालिकसँगै खुशी हुने कुरा पनि यहाँ उल्लेख गरेको छ। दुई पाउनेले अरू दुई कमाएर मालिकलाई हिसाब बुझाएपछि मालिकबाट प्रशंसा पाएको छ र जिम्मा पनि थपिएको छ। तर एक पाउनेले एक मात्रा ल्याएर दिएकोमा मालिक अति क्रोधित भएर उनलाई दण्ड दिएको छ। र यो पनि छ, जससँग छ त्यसलाई अरू दिनेछ र त्यससँग प्रशस्त हुनेछ, र नहुनेको चाहिँ खोसेर लिएको कुरा पनि छ। यदि यसरी नै उसलाई दिएको कुरा व्यापारमा लगाउनु पर्ने कुरा उसले लगाएन, अरूले लगायो र व्यापारमा नाफा कमाएर ल्यायो, यसको अर्थ यही हो कि जिम्मा दिएको कुरालाई विश्वास योग्यताका साथ त्यसलाई पूरा गर्नुपर्ने हुन्छ। र यो एक पाउनेले त्यो जिम्मेवारी पूरा नगरेको कारण उसले दण्ड भोगेको छ। आदरणीय श्रोता, यसरी लेखकले यो खण्डमा असल र विश्वासी व्यक्ति बनेर आफ्नो जिम्मालाई पूरा गर्नुपर्छ भनेर प्रोत्साहन दिएका छन्। आफूलाई आफ्नो आफ्नो योग्यता अनुसार पाएको जिम्मेवारीलाई विश्वास योग्यताका साथ पूरा गर्नुपर्ने हुन्छ। जसले आफ्नो योग्यता अनुसार पाएको जिम्मेवारी पूरा गर्छन्, त्यो जिम्मेवारी पूरा गरेकोमा परमेश्वरले आशीर्वाद दिनेछ। स्याबास असल र इमानदार नोकर भनिकन सम्बोधन पाउनेछ। त्यति मात्र होइन, उसले मालिकसँगै आनन्द पनि लिनेछ, खुशी पनि हुनेछ, र जिम्मेवारी पूरा गर्नुपर्छ। आदरणीय श्रोता, यहाँहरूलाई परमेश्वरको राज्यमा आफूलाई दिएको वरदान अनुसार, आफूलाई दिएको जिम्मेवारी अनुसार कसैलाई धेरै कसैलाई थोरै होला तुलना नगरिकन आफूले पाएको जिम्मेवारी प्रति विश्वास योग्य हुनका लागि परमेश्वरले हामीलाई पनि त्यसरी नै आशा गर्नुभएको छ। हामीले आफ्नो जिम्मेवारी कसैलाई धेरै कसैलाई थोरै योग्यता अनुसार प्रभुले दिनुभएको जिम्मेवारी पूरा गर्नलाई, विश्वास योग्य साथ पूरा गर्नका लागि परमेश्वरले आह्वान गरिराख्नु भएको छ। उहाँले अब हरेकको हिसाब लिनुहुनेछ। हरेकको हिसाब लिँदाखेरि जुन उद्देश्यले योग्यता अनुसार दिनुभएको छ जिम्मेवारी, त्यो जिम्मेवारी हरेकको हिसाब उहाँले लिनुहुनेछ। र त्यो हिसाब उहाँले लिँदाखेरि स्याबास असल र इमान्दार नोकर, त सानो कुरामा विश्वासी भइस, अब म धेरै कुरामा तिमीलाई प्रयोग गर्छु भन्नु राम्रो कि ए दुष्ट नोकर अल्छे भनेर त्यो भएको पनि खोज्ने अवस्थाहरू नआउ, र त्यस्तो अवस्था कसैलाई पनि मन पर्दैन। त्यसै कारण आज हरेक विश्वासीहरूले यो कुरा बुझ्नुपर्छ कि उहाँले दिनुभएको जिम्मेवारीहरूलाई विश्वासी बनेर जिम्मा पूरा गर्नुपर्छ। र आज यहाँहरूको बीचमा पनि परमेश्वरको अगाडि हामीलाई दिएको जिम्मेवारीहरू पूरा गरेर परमेश्वरबाट स्याबास असल र इमान्दार नोकर भनेर आशीर्वाद हामी परमेश्वरबाट पाउने आशा गरौं, मेहनत गरौं, विश्वासी भएर उहाँले दिनुभएको जिम्मेवारी पूरा गरौं, र एक दिन परमेश्वरबाट इनाम पाउने व्यक्तिहरू बनौ। आउनुहोस्, यहाँहरू सबैलाई यो अनुरोध गर्न चाहन्छु, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गरेर आनन्द जीवन पाउनुहोस् र आनन्द जीवन पाएर उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गर्नुहोस् र उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गरेर उहाँबाट पाउने इनाम पनि प्राप्त गर्नुहोस्, ताकि यहाँहरू सबैलाई परमेश्वरले अझै अझै आशीर्वाद दिनुभएको होस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होइन यो झोला भित्र के छ?
6: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
5: यो झोलाको पोकाहरूमा के छ?
2: होइन यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
7: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
8: प्रस्तुता कुमार अब्राहमको साथमा।
6: वा वा, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
7: र 9818251240, 9818251240।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: जय मसीह। म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छमा र आदरणीय श्रोता कार्यक्रम झोलाभित्र के छ कार्यक्रम लिएर प्राविधिक मित्र विजय र म ब्रह्म उपस्थित भइसकेका छौं र झोलाभित्र चाहिँ 12 पोका छन् है र कति नम्बरको पोका तपाईँ खोल्न चाहनुहुन्छ त्यसको लागि त तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ राम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646 हजुर र कार्यक्रमको केही नियमहरू छन् म तपाईँलाई बताउन चाहन्छु एकजनाले दुईचोटि भाग लिन सक्नुहुन्छ झोलाभित्र के छमा र दोस्रो नम्बर रहेको छ तपाईँको व्यापार व्यवसाय छ भने पनि यो कार्यक्रमलाई तपाईँले रिचार्ज कार्ड दिएर हुन्छ कि गिफ्ट ह्याम्पर प्रायोजन गरेर पनि सहायता पुर्याउन सक्नुहुन्छ तपाईँको व्यापार व्यवसायको हामी सक्दो प्रचार प्रसार गर्ने नै छौ र यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउनको लागि के गर्नु पर्ला तपाईँको विचारमा यस्तो लाग्छ नि त हामीलाई अझै अब्राम सरले यस्तो गरिदिएको त कति राम्रो हुन्थ्यो जस्तो पनि लाग्छ नि त होइन त्यसको लागि पनि तपाईँले सरसल्लाह हामीलाई दिन सक्नुहुन्छ है यो कार्यक्रम मेरो होइन हाम्रो भन्न चाहन्छु र कार्यक्रम झोलाभित्र यतिखेर कोही मित्र आइसक्नु भएको छ कार्यक्रममा उहाँलाई स्वागत गरौं हेलो
1: झोलाभित्र के छ कार्यक्रम धेरै नै छ हजुर आशिमय झोलाभित्र के छ कार्यक्रम धेरै नै छ हजुर आशिमय त्यसैले त म पम्फा रोका भाग लिन भनी दौडी दौडी आए परमेश्वरको अनुग्रह कृपामा राम्रोसँग चलाउनु होला कार्यक्रम गुनी जग्नु कार्यालयमा बसी बसी हजुरलाई दुवै हाजर ठक्राउँछ हजुर
0: जयमसी हजुर जयमसी अभिवादन हजुर पम्फाजी कस्तो छ हाल खबर
1: ठिक छ हजुर ठिक छ
0: खाना खाइ बस्यो खाना खाजा के भयो तपाईँको
1: सबै
0: थक भइसक्यो ल त भनेपछि झोलाभित्र हात हाल्न तयार हुनुहुन्छ
1: तयार छ हजुर
0: ल हाल्नुहोस् कति नम्बरको पोका खोल्न चाहनुहुन्छ चार नम्बर सात ल सात नम्बरमा मलाई सुरुमै हाँस उठी गयो होइन एउटा जोक्स भन्नु सरे एउटा जोक्स भन्नु सरे तपाईँले सात नम्बर अब भन्नु पर्यो अब तपाईँले जसरी पनि भन्नु पर्ने हुन्छ एउटा सम्झिनु सम्झिनुहोस् एउटा हजुर
1: एउटा मान्छेको त्यो साथीले जाउ भनेको म त जिग्गा होइन एउटा मान्छेको बारीमा काँक्र फलेको थियो है
0: हजुर
1: अनि साथीहरूले उ त पम्फा म त सोध्छ त्यो बेलामा सानो बेलामा अनि अहिले पनि सोध्छु है पम्फा उ त्यो काँक्रो लिएर जा हामी त नुन खोर्सानी पिनेर लिएर आउँछौँ अनि काँक्रो र नुन खोर्सानी खाने भन्नुभयो अनि म त चोर्न गएँ अनि ठुलो बाको घरमा अनि त्यहाँबाट सुलामाले देखिहाल्नुभयो अनि मेरो ठुलबा चाहिँ सुकदार अनि सुकदारको घरमा ठुलो बन्दुक पनि थियो है सर अनि मेरो ठुल मम्मी यो चाहिँ पापा अब काँक्रो चोर्नु चोरी तैले अब ठुलबाले तँलाई बन्दुकले हान्नुहुन्छ भन्नुभयो अन्त त दिनभरि कसैले थाहा नपाउने गर माथि घरको सबभन्दा माथि माथि घर कुनामा लुकेर बसेको म आमाले बोलाउनुहुन्छ अनि त्यहाँ बोल्न पनि डर लाग्यो अनि ठुलबाले बन्दुक लिएर आउँछु भन्नुभएको छ बन्दुकले मार्नुहुन्छ भनेर दिनभरि आमाले बोलाउँदा नबोलिकन बसेर राति मात्र ओर्लेको मन त्यो सम्झेर एकदमै हाँस उठ्छ
0: म त यस्तो सोचेको थिएँ ठुलोबाले बन्दुक लिएर आउनुहुन्छ भन्नु मात्रै भएको थियो म त भ्याक्कै बिहोस भएर लडे भन्नुहुन्छ जस्तो लागेको थियो
1: माथि कसैले नदेखिसम्म लुकेर बसेर राति नपर्ने जेसम्म
0: भनेपछि बन्दुकदेखि तपाईँलाई त्यति डर लाग्छ
1: अनि त्यो सानो बेला त्यस्तो होला नि त अहिले किन डराउनु
0: अनि किन रमाइलो एउटा घटना सुनाएर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ है त हजुर न्याय पाए पाए पाए एकदमै धन्यवाद धन्यवाद पम्फा रोकाजी हुनुहुन्थ्यो हामीलाई झोलाभित्र के छ कार्यक्रमको सात नम्बरको पोका खोलेर साथ दिनुभयो र 12 पोका छन् है हजुर तपाईँको भागमा कुन पोका पर्ने हो थाहा छैन र तपाईँले फटाफट हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँले दुईचोटि भाग दिन सक्नुहुन्छ कार्यक्रममा र तपाईँको व्यापार व्यवसाय छ र म पनि यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउन चाहन्छु जस्तो लाग्छ र तपाईँको व्यापार व्यवसायलाई प्रवर्धन गर्न चाहनुहुन्छ, प्रचार प्रसार गरेको तपाईँ चाहनुहुन्छ भने हामी तपाईँलाई साथ दिनेछौ र त्यसको लागि चाहिँ तपाईँले गिफ्ट ह्याम्पर प्राइज गर्नुपर्ने हुन्छ। र त्यस्तै गरेर यो कार्यक्रमलाई अझै धेरै उत्कृष्ट बनाउनको लागि के गर्नुपर्छ त्यसको लागि पनि तपाईँले सल्लाह सुझाव हामीलाई दिन सक्नुहुन्छ। र हाम्रो बाह्रवटा जुन झोलाभित्र बाह्रवटा पोका एकदमै तपाईँको प्रतीक्षामा छन् र तपाईँले खोल्न सक्नुहुन्छ। र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर पनि कोही मित्र फोन लाइनमा हुनुहुन्छ, कार्यक्रम झोलाभित्र रहेको पोका खोल्नलाई उहाँलाई स्वागत गरौं। हेलो हेलो, व्हाट्सएपमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हजुर, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म चाहिँ रुचमाङ राती, म कुवेतबाट हो, मेरो घर चाहिँ विराट चोक मोरङ पर्छ।
0: रुत मगराती हजुर, अहिले कहाँ हुनुहुन्छ हजुर, बाहिरै हुनुहुन्छ?
1: हजुर, म चाहिँ अहिले यतिखेर कुवेतमा छु।
0: कुवेतमा हुनुहुन्छ, कुवेतबाट हामीलाई सुन्दै हुनुहुन्छ। एकदमै खुसी लाग्यो रुचजी। अब चाहिँ तपाईँ झोलाभित्र के छ कार्यक्रममा हुनुहुन्छ होइन? झोलाभित्र चाहिँ 12 पोका छ, एउटा पोका तपाईँले खोल्नु पर्यो।
1: मलाई
0: 7 नम्बरको चाहिँ हाम्रो पम्फा रोकाजीले खोलिसक्नु भएको छ। हजुर,
1: त्यस्तो भए 8 नम्बरको दिनु न त।
0: 8 नम्बरको चाहिँ तपाईँ चाहिँ तपाईँले रिचार्ज कार्ड प्राप्त गर्नुभयो तपाईँको पोकाभित्र चाहिँ रिचार्ज कार्ड रहेछ होइन? ल बधाई छ तपाईँलाई। अब तपाईँलाई हजुर, अब यो रिचार्ज कार्ड चाहिँ अब तपाईँको नेपालमा कोही आफन्तहरू हुनुहुन्छ भने उहाँको नम्बर पठाइदिनुहोस्, हामी उहाँलाई रिचार्ज कार्ड गरिदिन्छौँ है। नम्बर होइन, हुन्छ तपाईँलाई बधाई छ, हामीलाई साथ दिनुभयो कुवेतबाट, कार्यक्रम सुन्दै रहनुलाई रुचजी। अहिलेलाई छुटौँ, रुत मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट, हामीलाई साथ दिनुभएको थियो र तपाईँ पनि हामीलाई देश विदेशबाट साथ दिन सक्नुहुन्छ। यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउनु छ भने चाहिँ तपाईँको फोन कल हामीलाई आवश्यक पर्दछ। र कार्यक्रममा झोलाभित्र के छ र झोलाभित्र के छमा 12 पोकाहरू छन् र 7 र 8 नम्बरको पोका चाहिँ हाम्रो श्रोताहरूले खोलिसक्नु भएको छ र अझै कतिवटा पोकाहरू बाकी छन् त्यसको लागि त तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ यतिखेर, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी हजुर।
0: जय मसी चन्द्रमायाजी
2: हजुर
0: भनेपछि ठिकै हुनुहुन्छ? कति नम्बरको झोला हजुर, झोलाभित्रको पोका खोल्न चाहनुहुन्छ यतिखेर? मोबाइल कामेको कि तपाईँ काम भएको?
2: मोबाइलै
0: डरले कि खुसीले हो चन्द्रमायाजी?
2: खुसी पनि डर पनि लागेछ नि त, त्यहाँ पोकोमा के पर्ने हो फेरि?
0: त्यो पनि हो होइन,
2: सुन्नु पाउँदा चाहिँ खुसी, अनि फेरि त्यहाँ के पर्ने हो भनेर चाहिँ हात तानेको होला।
0: प्रार्थना गरौँ तपाईँलाई त्यस्तो गरौँ, झोला नपरोस्, हलुका परोस्।
2: हजुरले साथ दिनुभयो हुन्थ्यो नि
0: पक्कै पनि। चन्द्रमायाजी कति नम्बरको पोका खोल्न छ?
2: 12
0: नम्बरको। ल, जो सजिलै पोका परेछ त्यो चाहिँ हजुरले एउटा किताब पाउनु भएको छ।
2: ए धन्यवाद, मेरो कति बाटो
0: 700 सन्देश भन्ने किताब पाउनुहुन्छ। यो किताब चाहिँ हामीलाई लेखक जेम्स तामाङजीले प्रदान गर्नुभएको छ, उहाँले लेख्नु भएको किताब है। धन्यवाद, तपाईँलाई साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। जयमसी उहाँ हुनुहुन्थ्यो, चन्द्रमाया मगरजी हामीलाई साथ दिनुभएको थियो कार्यक्रममा फोन गरेर। र कार्यक्रम झोलाभित्र के छ हजुर सुन्दै हुनुहुन्छ र तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ फोन गरेर। फोन लाइन एकदमै खुल्ला रहेको छ, 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: शान्ता सुनवार हरिसिद्धिबाट।
0: शान्ता सुनवार ठिकै हुनुहुन्छ?
4: म पनि एकदमै ठिकठाक छु शान्ताजी, तपाईँको नाम अनुसारै छु, शान्त छु।
2: हजुर,
4: अनि कार्यक्रम झोलाभित्र के छमा हुनुहुन्छ तपाईँ? होइन, 12 पोका छन् अब लगभग, अब 7 पोका, 8 र 12 चाहिँ खोलिसक्नु भएको छ, अझै पनि कयौं पोकाहरू बाँकै छन्। कति नम्बरको पोका खोल्नुहुन्छ यतिखेर?
2: चार नम्बरको
4: के पर्यो भने नि शान्ताजी, बाइबलमा तपाईँलाई मनपर्ने बाइबलको 2 पद भन्नुहोस् भनेको छ है पोकाभित्र।
2: ए हजुर हजुर, मलाई बाइबलको मनपर्ने पद फिल्पी 4:4 भन्नुभएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर भन्नुभएको छ होइन। भजन 3:3 के भन्नुभएको छ भने, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुनेछ र तेरा सबै रोगहरू निको पार्नुहुनेछ भन्नुभएको छ।
4: आमेन। धेरै धेरै धन्यवाद, आफ्नो कर्तव्यलाई पूरा गर्नुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
2: हस् त, धन्यवाद।
4: जयमसी शान्त सुनवारजी हुनुहुन्थ्यो। र निर्धक्क साथ यसले चाहिँ तपाईँलाई एउटा के फाइदा गर्छ भने, तपाईँको डर पनि हराउँछ होइन, एक प्रकारको तपाईँलाई कन्फिडेन्ट पनि अगाडि बढ्छ, तपाईँ कन्फिडेन्ट तपाईँमा बढ्न सक्छ। किन जस्तो सुकै परिस्थितिको म सामना गर्छु भनेर फोन गर्नुपर्ने हुन्छ कार्यक्रममा होइन। ओके, धेरै धेरै धन्यवाद शान्त सुनवारजीलाई, र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुन्छ। कार्यक्रम हो झोलाभित्र के छ, र झोलाभित्र 12 पोका छन्। यो पोकामा के छ त्यो मलाई पनि थाहा छैन, तपाईँले खोलेपछि मात्रै थाहा हुन्छ। र रिचार्ज कार्ड छन्, किताब छन्, आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने ठाउँहरू छ होइन, यो एउटा मौका पनि हो, र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र यतिखेर कोही हुनुहुन्छ? पक्कै पनि कोही मित्र हुनुहुन्छ, तर बाहिरको जानकारी मैले पाइसकेको छु। र यसलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रम झोला भित्र के छमा यतिखेर उहाँलाई स्वागत गरौं। हेलो
1: जय मसी पम्पाजी, फेरि पनि हजुरलाई स्वागत छ कार्यक्रममा। अब झोला भित्र के छ त, कति नम्बर पोका? नौ नम्बर। निकै रमाइलो परेछ तपाईँलाई यो पालि पनि होइन? अब के रमाइलो, मान्छेलाई रमाइलै परेको होला क्या? अब कस्तो परेछ भने अघिकै कुरा पनि जोड्न मन लाग्यो, त्यो कुरै छ क्या। यहाँ फेरि सानोमा तपाईँले बुवा आमाको के चोर्नु भएको छ भन्ने आयो। अघि चाहिँ गाउँको काँक्रा चोर्नु भयो, अब बुवा आमाको चाहिँ के चोर्नु भयो? आज पोल खोलिदिनु पर्यो।
2: बुवा आमाको त खास चाहिँ मैले के चोरिन, त्यहाँ पनि रमाइलो छ नि म भन्छु। बाबा आमाको केही पनि चोरीको मलाई याद छैन, तर म एकदमै अहिले पनि हाँसुटेर आउँछ। म सानो बेलामा सानो सानो बच्चाहरू मेरो साथीहरू लिएर अनि एउटा धारामा एउटा त्यो पानी थाप्ने भाँडो थियो सानो आमाको, अनि त्यो लिएर गयो। अहिले स्कुल जाने छुट्टी भएको थियो, त्यो बेला छुट्टी थियो, अनि त्यहाँ त्यो लिएर गयो त्यो धारामा पानी लिने भनेर। आमालाई थाहा पनि छैन, त्यो बोकेर सबैजना त्यो सानो सानो बोकेर गएको। अनि त्यो धारामा त मान्छेहरूले त्यो मरेको मान्छेको पिण्ड चढाउँछ नि हजुर।
1: हजुर हजुर।
2: अनि हो त्यो रहेछ थुप्रै पैसा पनि रहेछ है। अनि सबैजनाले खायो, यो त कति मिठो हुन्छ भन्यो है।
1: हजुर हजुर।
2: अनि हामीले खायो, पैसा पनि टिप्यो, अनि त्यो अनुसार त्यो भाँडो के लगाएको थियो, भाँडो भरिभरि त्यो पिण्ड पिण्ड चाहिँ हाल्यो है। अनि मकैको बोट छोटो छोटो थियो, अनि हामी बस्दाखेरि चाहिँ त्यो मकै बोट चाहिँ नदेखिने थियो। अनि हामी दिनभरि त्यो त्यो भाँडो भरिभरि त्यो पिण्ड हालेको, अनि दिनभरि त्यो खाँदै मकै बारीमा मान्छेहरूले देख्छ गाली गर्छ भनेर लुकेर सबैजना खाइसकेपछि अनि घरमा गएको एकदमै मिठो थियो नि हजुर त्यो पिण्ड। मलाई अहिले पनि कस्तो मिठो लाग्छ भने अहिले त त्यस्तो मिठो त छँदै छैन, केही पनि कस्तो मिठो थियो। अनि हामी दिनभरि खाएर सिद्धाएर हिँड्यो नि हजुर, अनि त्यो रमाइलो लाग्यो मलाई।
1: भनेपछि त्यो स्वाद अहिलेसम्म छ? ल त ल, खुसी लाग्यो। आज जस तपाईँले चाहिँ धेरै रमाइलो रमाइलो कुरा बताउनु भयो, धेरै पोल खोलिसक्यो होइन। अब त काहीँ काँक्रा घरतिर भयो भने त लुकाउनु पर्ने भयो नि त हामीले त होइन। ल एकदमै खुसी लाग्यो पम्पाजी, साथ दिनुभयो अहिलेलाई छुटौ। हस् धन्यवाद। चाहिँ श्री पम्फा रोक्काजी हुनुहुन्थ्यो, नौ नम्बरको पोका खोल्नु भएको थियो र पम्फाजीलाई चाहिँ एकदमै रमाइलो मान्छेलाई रमाइलै कुराहरू पर्यो र अझै पनि हामीसँग रमाइला कुराहरू र निकै नै अर्थपूर्ण कुराहरू पनि छन् र हजुरहरूले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र यो कार्यक्रमलाई अर्थपूर्ण बनाउनको लागि तपाईँको फोन कल एकदमै आवश्यक पर्छ। र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो रोजी, फेरि आउनु भयो हजुरलाई,
3: दुईपल्ट पानी छ भनेर सुने नि त
1: हजुर। एकदम
3: सुने अनि बल्ल बल्ल फर्स्ट टाइम यो समय जोइन भएको म आज।
1: एकदमै खुसी लाग्यो रुचि। अब चाहिँ कति नम्बरको पोका खोल्न चाहनुहुन्छ?
3: अब कतिवटा कुन कुन पोकाहरू होला बाँकी?
1: एक दुई तिन पाँच छ दस एघार, ल एकदमै रमाइलो परेको छ। दस नम्बरको पोकामा के परेको छ भने रुचि तपाईँको कमजोरी के हो भन्नुहोस् र आजदेखि त्यसलाई त्याग्ने प्रतिज्ञा गर्नुहोस्।
3: मेरो कमजोरी चाहिँ अब कतिवटा कुन कुन पोकाहरू होला बाँकी?
1: एक दुई तिन पाँच छ दस एघार,

0: भएर हुन्छ, कमजोरी हो त्यो होइन?
1: दबाई खिचोरी केही कुरा भयो भने अलिक भन्नु चाहिँ मान्दैन नि,
0: अब तपाईँले अबदेखि म रिसाउँदिन भनेर प्रतिज्ञा गर्नु पर्यो। यहाँ त अब धेरैले सुनिराख्नु भएको छ नि त,
1: अबदेखि चाहिँ म रिसाउँदिन भनेर चाहिँ, अनि मैले चाहिँ अब त्यो प्रतिज्ञा, मेरो कमजोरी चाहिँ त्यही हो, म त्यो रिसाउने बानी चाहिँ मेरो कमजोरी हो।
0: ल आमेन भन्यो है त हामीहरूले,
1: क्षमा पनि माग्ने बानी छ, चित्त रिसाई पनि हाल्छु होइन, फेरि के भयो भने उसलाई चित्त दुख्यो कि भन्ने क्षमा पनि माग्ने बानी छ कि, त्यो चाहिँ मेरो एउटा
0: कस्तो राम्रो रहेछ। कतिको त रिसाएपछि एक महिनासम्म, दुई महिनासम्म, एक हप्तासम्म होइन हुन्छ नि त, तर हजुरको स्वभाव चाहिँ राम्रो रहेछ, तुरुन्तै क्षमा माग्नु चाहिँ राम्रो हो र खुसी लाग्यो आज तपाईँको, आज तपाईँको कमजोरी पनि थाहा पाइयो होइन, खुसी लाग्यो। केही भन्न चाहनुहुन्छ?
1: म चाहिँ कस्तो हो भने, म चाहिँ कस्तो हो भने अब सङ्गतिमा पनि होइन, अब हुन्छ नि त, अब केही भजन गीत गाउने समय हुन्छ, अनि त्यस्तो समयमा ला मेरो भाग पर्दै हुन्थ्यो भन्दै गर्दा चाहिँ टक्क अर्काको भाग परेन ला होइन, हृदयमा एउटा चिसो जस्तो हुने, अनि फेरि लास्टमा फेरि उहाँले गाउँदै गर्दा परमेश्वरको योजना त रोकिँदैन नि त, अनि फेरि मेरो पनि भाग आइरहेको हुन्छ क्या, अनि मैले गाउँदै गर्दा मलाई पनि भाग दिनुभयो धन्यवाद भन्दै गर्दा ला मैले बोलेको शब्दले उसलाई दुख्यो कि होइन, फेरि गएर प्रश्नमा गएर लास्ट क्षमा माग्छु है,
0: जयमसी धेरै धेरै धन्यवाद। हाम्रो रुथ मगरातीजी कुवेतबाट हामीलाई सम्झिनु भएको थियो र तपाईँ पनि हामीलाई देश विदेशबाट जोडिन सक्नुहुन्छ र यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: म पनि त खुसी भएर बोल्छु हाँसी हाँसी, म पनि त खुसी भएर बोल्छु हाँसी हाँसी, छोला भित्र के छ भन्ने कार्यक्रममा आए है जयमसी।
0: ओहो, ताली बजाउन मन लाग्यो मलाई त, सबै कवियत्री मात्रै हुनुहुन्छ, यति मजाले कविता कोर्नुहुन्छ। रश्मिलाजी आरामै हुनुहुन्छ?
2: हजुर ठिक छ,
0: हामी पनि एकदमै ठिक ठाक छौँ, एकदमै खुसी छौँ, शान्त छौँ, प्रभुको आशिष अनुग्रह प्रशस्त मात्रामा छ भन्नुपर्छ। हजुर तपाईँको के छ नयाँ नौलो?
2: ठिकै छ
0: भनेपछि रश्मिलाजी कति नम्बरको पोका यतिखेर खोल्न चाहनुहुन्छ हजुर?
2: कुन कुन बाँकी नै अब?
0: एक, दुई, तीन, पाँच, छ र एघार। दुई नम्बरमा चाहिँ के छ भने रश्मिलाजी, पाँचजना पास्टरको नाम भन्नुहोस् र पाँचवटा मण्डलीको नाम भन्नुहोस्। अब रमाइलो होला जस्तो छ होइन?
2: अब त यहाँ जरै आउला जस्तो छ।
0: सीतामोल पनि छेउमै राख्नुहोस्।
2: के भन्छ, मलाई त चारजना मात्रै नाम कन्ठ छ, गाउँमा पनि सानो सानो मण्डलीमा गएको, त्यही पनि त्यो दाईहरूको नाम भरि थाहा छ, मण्डलीको नामै थाहा छैन क्या मलाई त।
0: अब तपाईँ गुड न्युज एफएम सुन्नु भएको कारणले धेरैभन्दा धेरै पास्टर बुवाहरूले वचन बाँड्नुहुन्छ नि त।
2: हजुर,
0: त्यो भएर उहाँहरूको भन्दा पनि हुन्छ, जस पाँचजना पास्टरको नाम चाहिँ भन्नुपर्ने हुन्छ, अनि हजुरले पाँचवटा गुड न्युज एफएमबाट पाँचवटा पास्टर बुवाको नाम, पाँचवटा मण्डलीको नाम भन्नुपर्ने हुन्छ। हुँदैन हुँदैन, म तपाईँलाई सहायता गरौँला नि।
2: के भन्छ, मैले चिन्ने पास्टर चाहिँ हाम्रो एउटा के भन्छ जितबहादुर रोका, त्यो मण्डलीको नाम चाहिँ सिनायजी सर छ कि के भन्ने छ मुर्गी है त्यो पनि।
0: हजुर हजुर ठिक छ।
2: अनि के भन्छ, एउटा हाम्रो कृष्ण बहादुर दिक भन्ने हुनुहुन्छ, हाम्रो इमानुएल सर, इमानुएल क्रिस्चियन मण्डली।
0: हजुर,
2: अनि एउटा प्रेम रसाइली भन्ने हुनुहुन्छ, अनि त्यो पनि हाम्रो एउटै हो, त्यो इमानुएल इमानुएल क्रिस्चियन मण्डली।
0: हजुर,
2: अनि एकजना के भन्छ यो कुलबहादुर बुढा थोकी भन्ने हुनुहुन्छ, उहाँको पनि त्यो सिनायजी नै पर्छ। अनि अरू बाँकी मलाई एफएमबाट प्रचार गर्नुहुने पास्टर एकजना हजुर नै भनौँ, अब्राहम सर।
0: हजुर,
2: अनि अर्को हुनुहुन्छ अब अरू अरू कार्यक्रम चलाउनु हुने सरको नाम भन्दा पनि हुन्छ।

0: हुन्छ हुन्छ होइन, तर तपाईँले पुर्याउनु भयो, पाँचजना पुर्याउनु भयो, एउटा पाँचवटा मण्डलीको पुर्याउनु
1: भयो,
0: मण्डलीको नाम आएन, तर अब चाहिँ याद गर्नुपर्छ भन्ने थाहा भयो नि त होइन, होइन होइन एकदमै खुसी लाग्यो, ट्राई गर्नुभयो, कोसिस गर्नुभयो, सम्झने एउटा मौका पाउनुभयो, आफ्नो आदरणीय पासो बुवाहरूलाई पनि धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौ
1: हस्
0: धन्यवाद चैमसी। उहाँ हुनुहुन्थ्यो रश्मिला बोहराजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, पाँचजना पार्षदको नाम र पाँचवटा मण्डलीको नाम बताएर, र यो समय तपाईँको निम्ति हो र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ, कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो जयमसी सर, जयमसी भर्खर आयो,
0: जयमसी पम्फाजी आरामै हुनुहुन्छ?
2: म त एकदम ठिक ठाक, परमेश्वरको अनुग्रह, हजुरहरूको प्रार्थना, हजुर कस्तो हुनुहुन्छ नि सर?
0: म पनि एकदमै ठिक ठाक छु पम्फाजी, तपाईँहरूको प्रार्थना परमेश्वरको अनुग्रहले गर्दा सबै कुरा ठिक ठाक छ। अनि खाजा खानुभयो?
2: खाजा खाएँ नि मैले त, हजुरले खानुभयो त?
0: मैले पनि लगभग लगभग खाएँ।
2: लगभग भनेपछि खानु भएको छैन जसलाई,
0: लगभग लगभग खाएकै छैन भन्नुपर्छ,
2: खाएकै सर भने चाहिँ खानु भएको रहेछ, अब के गर्नु है, कार्यक्रमले गर्दा होला।
0: हजुर पक्कै पनि अब कार्यक्रम सकेर खानु पर्ला।
2: हजुर
0: पम्फाजी, कति नम्बरको पोका झोलाभित्र छ, खोल्न चाहनुहुन्छ?
2: कति कति नम्बरको छ सर?
0: एक नम्बर, तीन नम्बर, पाँच नम्बर, छ नम्बर, एघार नम्बर।
2: आज एघार नम्बरतिर जानु पर्ला जस्तो छ, अलि त बत्ती गएर कार्यक्रम भागै लिन नपाउनु भयो भनेको, बत्ती आयो परमेश्वरलाई धन्यवाद। एघार नम्बरको झोलामा के छ हेरिदिनु त सर,
0: एघार नम्बरको झोलालाई मैले खोल्दाखेरि चाहिँ के रहेछ भने, पम्फाजी मोसाले लेखेको पाँचवटा पुस्तकको नाम भन्नुहोस्, व्यवस्थाको पुस्तक भनेर भन्ने आएछ। ल
2: हजुर,
0: मोसाले लेख्नु भएको व्यवस्थाको पुस्तकहरू छ नि,
2: मुसाले लेखेको
0: पुस्तकको नाम बताउनु पर्यो हजुरले।
2: ओहो, कुन कुन होला त है?
0: अब तपाईँलाई सुरुको पुस्तकहरू, उत्पत्तिको पुस्तक भन्नाले, त्यहाँ पाँचवटा पुस्तकलाई चाहिँ हामी व्यवस्थाको पुस्तक भन्छौँ होइन, त्यो पुस्तक चाहिँ मुसाले लेख्नु भएको, त्यो व्यवस्थाको पुस्तकको नाम बताउनु पर्ने हुन्छ हजुरले, पाँचवटा पुस्तक छन्।
2: प्रस्थानको पुस्तक पनि होला जस्तो लाग्यो मलाई।
0: हो हजुर हो, उत्पत्ति, प्रस्थान, लेवी,
2: अनि
0: म तपाईँलाई सहायता गर्छु है त यसमा, उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थाको पुस्तक चाहिँ मोसाले लेखेका हुन्।
2: हजुर हजुर,
0: एउटा कुरा तपाईँलाई सबैलाई पनि जानकारी भयो होइन, ल धेरै धेरै धन्यवाद, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ।
2: हुन्छ सर, बोल्न पनि पाएन भने बच्चाहरू यति बेलै आएर हस् ल,
0: होइन केही छैन, साथ दिनुभयो खुसी लाग्यो। पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो, र धेरै धेरै धन्यवाद पम्फा गोपालीजीलाई, र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट?
3: मकवानपुर राई गाउँ भएको छ।
0: ए मकवानपुरबाट हामीलाई सुन्दै हुनुहुन्छ?
3: हजुर, यता कतै सुनिँदैन, यो ठाउँ ठाउँमा कतै कतै सुनिन्छ, यो सुनिँदैन सुन्नु चाहिँ।
0: ज्ञानबहादुर पहरी भन्नुभयो है?
3: हजुर।
0: ज्ञानजी यतिखेर कति नम्बरको तपाईँ चाहिँ पोका खोल्न चाहनुहुन्छ? हजुर, झोलाभित्र चाहिँ हामीसँग बाह्रवटा पोका छन् होइन, त्यो बाह्रवटा पोकाभित्र जे छ त्यो प्रस्तुति गर्नुपर्ने हुन्छ।
3: मैले त त्यो सम्झना हो कि पहिलाकै कार्यक्रम होला भनेर गरिराखेँ, अनि हुन्छ नि
0: तपाईँलाई एक नम्बर, तीन नम्बर, पाँच नम्बर, छ नम्बर बाँकी छ।
3: पाँच नम्बर खोलिदिनु न त
4: ल। पाँच नम्बरको पोकाभित्र चाहिँ के छ भने नि ज्ञानजी, सुसमाचार सुनाउने मौका पाउनु भयो भने कसरी सुसमाचार सुनाउनुहुन्छ? अब ठ्याक्क म अब्राम सर अगाडि छु, तपाईँले अब सुसमाचार सुनाउनु पर्यो मलाई।
3: म आउनु त आउँदैन दाई, म थोरै यसो प्रयास गरिहेर्छु। म सुसमाचार सुनाउनुको निम्ति चाहिँ म यसो मलाई चाहिँ आफ्नो जीवनको गवाई भारै सुरु गर्छु दाई। अनि मलाई चाहिँ पैसा धेरै नै समस्या थियो, अनि समस्या भएर चाहिँ म अनि यसरी नै अनि मलाई चाहिँ अहिले चाहिँ एकदम राम्रो भइरहेछ, अनि यसरी नै गर्नुपर्छ भनेर अनि यसरी नै अनि म भन्न चाहन्छु दाई।
4: यसरी नै सुनाउनुहुन्छ नि त?
3: हजुर,
4: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। हजुर अहिलेलाई छुटौ।
3: हजुर
0: छिटो दाई, हस् धन्यवाद। सिवन्त ज्ञान बहादुर पहाडीजी मकवानपुरबाट हामीसँग जोडिनु भएको थियो। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जीवन छोटो छ, मलाई चाहिँ हाम्रो श्रोताको फोन कल नै मिठो छ। यतिखेर फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
1: हजुर सर, जयमसी हजुर।
0: जयमसी अभिवादन हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर सर, मलाई
0: संगीताजी
1: होइन सर सर म लक्ष्मी मगर रामकोटदेखि।
0: ए लक्ष्मीजी हो, लक्ष्मीजी, लक्ष्मी मगरजी ठिकै हुनुहुन्छ?
1: एकदम आरामै छु सर, परमेश्वरको अनुग्रहले हजुरलाई अनि गुन्नुज एफएम परिवार कस्तो हुनुहुन्छ?
0: एकदमै ठिक ठाक छ। तपाईँ र सङ्गीता रिमालजीको आवाज चाहिँ मलाई एउटै लाग्छ क्या, त्यही भएर म झुकिन्छु होइन। लक्ष्मीजी माफ गर्नुहोला। अब चाहिँ भने तीनवटा पोका बाँकी छन्, छ नम्बर, तीन नम्बर र एक नम्बर, कुन नम्बर रोज्न चाहनुहुन्छ हजुर?
1: सर म त आज सुन्दै थिएँ होइन, फर्स्ट सर, मलाई केही पनि थाहा छैन
0: हजुर।
1: अब मलाई त खै आउँदैन होला नि सर, आज फर्स्ट हो, त्यही पनि मैले फोन चाहिँ गरेको सर।
0: होइन, कोसिस पनि गर्नुपर्छ, केही छैन।
1: एकदम आज म सुन्दै थिएँ अनि मलाई अनि चन्द्रमाया मगर दिजुले चाहिँ फोन गर्नु, यो नयाँ कार्यक्रम फेरि सुरु भएको छ गुड न्युज एफएममा हाम्रो भन्छ उहाँले मलाई।
0: हजुर हजुर।
1: अनि मैले पनि आज ठ्याक्कै रेडियो खोलेर अनि म अघिदेखि ट्राई गर्दै थिएँ, फोन लागेन, बिजी बिजी थियो, सबैजनाले गर्दै हैसिन्थ्यो होला नि।
0: हजुर हजुर।
1: अनि अहिले चाहिँ लागेको छ, र कति नम्बर बाँकी छ भन्छ सर?
0: एक नम्बर, तीन नम्बर, छ नम्बर।
1: अब के चाहिँ रोज्नु त सर मैले? अब एक, अब नम्बरमा के छ त्यही हेर्दैछ।
0: अब एक नम्बर नै
1: क्षमा गरिछु होला।
0: हजुर सर, एक नम्बर रोज्न चाहनुहुन्छ?
1: हजुर सर।
0: ल, मैले एक नम्बरको पोका खोले है त। ल, पोकाभित्र चाहिँ के छ भने नि, गुड न्युज एफएम रेडियोबाट प्रसारण हुने पाँचवटा कार्यक्रमको नाम भन्नु सर। तपाईँ गुड न्युज एफएम त सुन्नुहुन्छ नि त?
1: हजुर सर।
0: अब पाँचवटा कार्यक्रमको नाम तपाईँले बताउनु पर्ने हुन्छ लक्ष्मीजी।
1: एउटा चाहिँ सर मलाई पाँचवटै थाहा भएन भने के गर्ने
0: होइन, सक्नुहुन्छ?
1: अब त्यो बिहान बिहान सुरु हुने पनि हुन्छ सर?
0: हुन्छ हुन्छ, जुनै भए पनि
1: प्रार्थना गर्ने, अनि बिहान त्यो पास्टर बुवाले बिहानको प्रार्थना गर्ने, अनि बिहान वचन, अनि त्यो प्रार्थनाको विषयहरू राख्ने, सबै भन्दा हुन्छ सर?
0: मजाले हुन्छ, कार्यक्रमको नाम चाहिँ भन्नुपर्छ तपाईँले फेरि।
1: ए, अब त्यो उता फर्स्ट नम्बरमा चाहिँ त्यो ग्यास मनी एयरपोर्टको गुरु होइसिन्छ नि,
0: जीवनको रोटी,
1: बिहानमा हले चाहिँ सुरुको प्रार्थना गरिसिन्छ है सर?
0: हजुर हजुर।
1: अनि अनि दोस्रो चाहिँ हाम्रो, अनि फेरि बाटुलीको कुरा ल्याइसिन्छ है हजुरहरूले।
0: ल, दुईटा भयो।
1: अनि अनि हजुरबालाई
0: चिट्ठी होइन, तिनवटा भयो।
1: अनि अनि गएर हजुरबालाई चिट्ठी, अनि अर्को चाहिँ अब यो हाम्रो यही जयमसी कार्यक्रम एउटा,
0: जयमसी
1: कार्यक्रम एउटा, अनि फेरि अर्को चाहिँ तपाईँको उत्तर, जब हाम्रो प्रश्न तपाईँको जवाब भन्ने।
0: हजुर हजुर, हाम्रो प्रश्न तपाईँको जवाब होइन।
1: हजुर सर, कति भयो सर?
0: पुग्यो, सुरुमा जीवनको रोटी भन्नुभयो, बाटुलीको कुरा, हजुरबालाई चिट्ठी, जय मसी, हाम्रो प्रश्न, तपाईँको जवाब। धेरै धेरै धन्यवाद तपाईँलाई है।
1: हजुर
0: लक्ष्मीजी, अहिलेलाई छुटौ।
1: हुन्छ सर, हस्, परमेश्वरलाई धन्यवाद यो समय सुनेर अनि यो मौकाको लागि, फेरि पनि हामीले अगाडि बढ्ने अवसर मौकाको लागि हजुरहरूलाई पनि धेरै धन्यवाद सर। जय मसी सर।
0: जय मसी। हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, र भने अब भन्ने पक्कै पनि दुईटा पोका चाहिँ बाँकी छन् है, के थाहा यो पोका तपाईँकै निम्ति पो हुने हो कि होइन, र तीन नम्बर र छ नम्बर पोका बाँकी छ, र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हेलो,
0: जय मसी चन्द्रमायाजी, खुसी लाग्यो फेरि पनि साथ दिनुभयो। अब भने तीन नम्बर पोका र छ नम्बर पोकामा कुन रोज्न चाहनुहुन्छ?
2: ओहो,
0: तिन नम्बरमा त तपाईँले त जानेरै गरे जस्तो भयो, रिचार्ज कार्ड पाउनु भयो तपाईँले।
2: मलाई मेरो प्रभुले कति माया गर्छ
0: हो नि, गएको हप्ता पनि तपाईँले पार्नु भएको थियो एउटा है, यो पालि पनि तपाईँलाई पर्यो र आशिषको कुरा चाहिँ तपाईँले रिचार्ज कार्ड अरूलाई उपहार दिनुहुन्छ, त्यो चाहिँ आशिषको कुरा छ। आजको पनि आजको रिचार्ज कार्ड चाहिँ आठ नम्बरको कसले जित्नु भएको थियो, रूप मगरातीजीले जित्नु भएको थियो होला, हो उहाँले रिचार्ज कार्ड पाउनु भएको छ। तपाईँको रिचार्ज कार्ड चाहिँ म उहाँलाई दिन्छु है त। धेरै धेरै धन्यवाद तीन नम्बर पोकाको लागि, धन्यवाद। हाम्रो चरणमाया मगर्जी हुनुहुन्थ्यो र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ। तीन नम्बरको पोकामा रिचार्ज कार्ड थियो र अन्तिम पोका बाँकी छ के थाहा, यसको आशिषको कुरा तपाईँलाई नै पो हुने हो कि, र फोन गर्नुहोस् है, कोही हुनुहुन्छ अन्तिम कलर हुनुहुन्छ हामीसँग, अन्तिम पोका पनि बाँकी छ झोलाभित्र, उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी हजुर,
1: म माया मगर बोल्दैछु सर। मैले चन्द्रमा छोरीले रिक्वेस्ट गरेर मैले सुन्नु खोजेको, तर झन् बत्ती लाइन पनि गरेँ, केही सुन्नु नि पाएको होइन मैले।
0: माया मगर चाहिँ खुसी लाग्यो हजुरले साथ दिनुभयो फोन।
1: कति नम्बर गइसक्यो, कति छ
0: अब? छ नम्बर मात्रै बाँकी छ होइन,
1: छ नम्बर बाँकी छ
0: हजुर, छ नम्बर मात्रै बाँकी छ, खोलौ।
1: हजुर सर, अब मैले पहिलाचोटि हो, मैले सुनेको पनि छैन आजसम्म।
0: ल, छ नम्बरमा चाहिँ के परेको छ भने, मनपर्ने भजन गाउनुहोस् है भन्नुभएको छ।
1: ए हजुर,
0: कति राम्रो परेछ, कार्यक्रमको अन्तिममा एउटा भजन सुनेर हामी बिदा हुन पायौँ नि त होइन, अन्तिम भजन। ल सुरु गर्नुहोस्।
1: गाउनु पर्ने हो
0: सर? हजुर पर्छ त नि, आफ्नो भागमा परेको त, कोरस मात्रै गाइदिनुहोस् न।
1: ए हुन्छ सर, ल म सुरु गर्छु है त सर। अब म खर्दछु

0: आमेन। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। र धेरै धेरै धन्यवाद मायाजीलाई पनि साथ दिनुभयो कार्यक्रम अन्तिममा भयो भने गीत सुनेर हाम्रो कार्यक्रमको अन्तिम भयो होइन, एकदम रमाइलो भयो। तपाईँलाई धेरै धेरै धन्यवाद। तैलेलाई छुटौं
1: हुन्छ
0: सर। र श्रोता अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो आफ्नो कर्तव्य आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुभयो, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। र यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउनको लागि तपाईँले मलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। यो कार्यक्रम भर्खरै शुरू भएको छ, यो कार्यक्रमलाई अझै उत्कृष्ट बनाउन तपाईँको सल्लाह सुझावको मलाई एकदमै आवश्यक पर्छ। र तपाईँको व्यापार व्यवसाय केही छ भने पनि यो कार्यक्रमद्वारा पनि त्यसको हामी प्रसार प्रसार पक्कै पनि गर्न सक्छौँ। त्यसको लागि चाहिँ तपाईँले हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुपर्ने हुन्छ, अथवा म रिचार्ज कार्ड सहायता गर्न चाहन्छु भनेर पनि तपाईँलाई भन्न सक्नुहुन्छ। र अझै पनि त्यस्ता केही राख्दा अझै राम्रो हुन्छ जस्तो होइन हुन्छ भने पनि तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुनेछ। र विशेष गरिकन हामीलाई रिचार्ज कार्ड चाहिँ अहिले स्पोन्सर गरिदिइराख्नु भएको छ मेसेज अफ गड टिभीले। र तपाईँ आत्मिकी वचनहरू सुन्न चाहनुहुन्छ भने चाहिँ मेसेज अफ गड टिभीमा गएर तपाईँले युट्युबमा गएर लाइक सेयर कमेन्ट पनि गरिदिन सक्नुहुन्छ। र मेसेज अफ गड टिभीलाई धेरै धेरै धन्यवाद दिँदै र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र हाम्रो विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट म प्रस्तुत बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको वेदी।
2: पुत्रले तपाईँको महिमा प्रकट गरोस् किनभने उसलाई सबै मानिसमाथि अधिकार दिनु भएको छ। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जनार्दन गिरीतर्फबाट हार्दिक स्वागत तथा नयाँ अभिवादन चलाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी परमेश्वरको महिमासँग सम्बन्धित विषय वस्तुहरूमाथि कुराकानी गर्ने गर्दछौ र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा परमेश्वरको महिमा प्रकट होस् भन्ने उद्देश्यको साथ यो कार्यक्रममा हामी विभिन्न विषय वस्तुहरू लिएर आउने गर्दछौ। प्रस्तुतता यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई आउने दिनहरूमा थप परिमार्जित र परिष्कृत गर्ने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ। आदरणीय श्रोता, र यो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोस् र तपाईँलाई जस्तो लाग्छ त्यस्तै हामीलाई पत्राचार मार्फत प्रतिक्रिया पनि दिनुहोस् र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, औ भने आजको कार्यक्रममा मन र आत्माको तयारीको निम्ति एउटा आशिषमय गीत राख्ने समय भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्ने छौं। तापनि श्रोता, आजको कार्यक्रममा हामी मर्कुस तीन अध्यायको बीस पददेखि तलका पदहरूलाई लिएर आएका छौं र जहाँ प्रभु यीशु ख्रीष्टले थुप्रै मानिसहरूलाई चंगाई दिइसक्नु भइसकेपछि त्यहाँका तत्कालीन मानिसहरूले उहाँको विरूद्धमा दिएको नकारात्मक टिप्पणी र उहाँले त्यसप्रति परमेश्वरले गर्नुहुने प्रतिक्रियाको विषयमा बताइएको छ। श्रोता, म तपाईँको निम्ति यो खण्ड पढेर सुनाइदिनेछु। लेखिएको छ, त्यसपछि येशु फेरि घरतिर जानुभयो र फेरि भीड़ जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनु भएन। जब येशुका परिवारले सुने तब उहाँलाई लैजान उनीहरू निस्किए, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरूले भन्दथे। यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, त्यसमा बालजिबुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। तर उहाँले तिनीहरूलाई आफू कहाँ बोलाएर दृष्टान्तमा भन्नुभयो, शैतानले कसरी निकाल्न सक्छ? कुनै राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फुट भयो भने त्यो टिक्न सक्ने छैन। यदि शैतानले शैतानकै विरुद्धमा खडा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर त्यसको धनमाल लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन, तब पो त्यसले उसको घर लुट्न सक्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नलाई कदापि क्षमा हुने छैन, तर यो अनन्त पाप कर्मको दोषी ठहरिनेछ। उहाँले यो वचन भन्नुभयो किनभने उसमा अशुद्ध आत्मा छ भने तिनीहरूले भनेका थिए। आमेन। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्ने भने योभन्दा अगाडिका भागहरूमा प्रभु यीशु ख्रीष्टलाई भेट्नेहरू जति थिए ती सबैबाट हुतात्माहरू निस्किन्थे, रोगीहरू निको हुन्थे र चंगाई र छुटकारा हुन्थे। आदरणीय श्रोता, अनि परमेश्वर अर्थात प्रभु यीशु ख्रीष्टले यो काम यस कारणले देखाउनु भयो कि अब चाहिँ परमेश्वरको राज्य शुरूआत हुँदैछ र साथसाथै परमेश्वरको राज्यमा कस्ता किसिमका कुराहरू हुनेछन् अथवा कस्तो किसिमको शान्ति र कस्तो किसिमको सुख भोग त्यहाँ हुनेछ भन्ने कुरा चाहिँ त्यहाँ प्रदर्शन गर्दै हुनुहुन्थ्यो प्रिय श्रोता। र धेरै मानिसहरू जो दियाबलसबाट पेलिएका थिए उनीहरूले छुटकारा पाउँदा पाउँदै पनि परमेश्वरको औँलाद्वारा भूतहरू निकल्दा निक्लदै पनि त्यहाँ सदुकी र फरिसी बनाउँदा समाजका जो धर्मगुरू आफैलाई विद्वान वर्ग ठान्ने व्यक्तिहरू जो थिए उनीहरूले भूतहरूको मालिक शैतानबाट भूतहरू निकालेको भनेर उनीहरूले त्यो भनेको कुरा हामी पाउँदछौ। येशूलाई आरोप लगाएको कुरा हामी पाउँदछौ। प्रिय श्रोता, ख्रीष्ट येशू आफैले यसो भन्नुभएको थियो लुका चार अध्यायको अठार पर उन्नाइस पदमा, परम प्रभुको आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र दृष्टिविहीनहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परम प्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ। आदरणीय श्रोता, यो घोषणा गरे सँगै प्रभु यीशुले भन्नुभयो, आज धर्मशास्त्रमा यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ भनेर यसरी आफू पवित्र आत्माद्वारा अभिषेक भएको कुरा स्पष्ट बताउनु भयो र साथसाथै परमेश्वरको आत्मा जो महिमाको आत्मा हुनुहुन्छ उहाँद्वारा उहाँले धेरै चिन्ह र चमत्कारहरू देखाउनु भयो। आदरणीय श्रोता, यो उहाँले भन्नु भएको मात्र थिएन तर वास्तवमा उहाँले बप्तिस्मा लिइसक्नु भएपछि पवित्र आत्मा उहाँमाथि आउनु पनि भएको थियो। हामीले लुका तीन अध्यायको एक्काइस पदमा हामीले हेर्ने हो भने एक्काइस र बाइस पदमा यसरी लेखिएको छ, जब सबै मानिसहरूले बप्तिस्मा लिए अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिराख्नु भएको थियो, तब स्वर्ग उग्रियो र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तो उहाँमाथि ओर्लनु भयो अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। प्रेसवता, यी सबै खण्डलाई हेर्ने हो भने प्रभु येशु ख्रीष्टले कुन शक्तिद्वारा काम गर्नु भएको थियो भन्ने कुरा देख्न सकिन्छ। वास्तवमा पवित्र आत्मा त्यो परमेश्वर हुनुहुन्छ जो साँच्चै सृष्टिकर्ता परमेश्वरको आत्मा नै उहाँ हुनुहुन्छ र येशु ख्रीष्टले यस संसारमा हुनुहुँदाखेरि जुन आत्माले जुन शक्तिले काम गर्नुहुन्थ्यो त्यो स्वयं परमेश्वरको शक्तिको आत्मा उहाँ
हुनुहुन्थ्यो र एउटा महिमाको आत्मा हुनुहुन्थ्यो जसको अभिप्राय मानिसहरूलाई परमेश्वरको राज्यको सत्यता र उहाँको यथार्थतालाई व्यवहारिक रूपमा भौतिक रूपमा प्रकट गर्ने एउटा परमेश्वरको आत्मा त्यो हुनुहुन्थ्यो। आदरणीय श्रोता, अनि त्यही आत्माको शक्तिमा उहाँले काम गर्दा जसले मानिसहरूलाई छुटकारा दिनुभयो, जसले मानिसहरूलाई पाप क्षमाको मार्गमा डोर्याउनुहुन्छ, उहाँलाई बालजिबुल भनेर तत्कालीन धर्मगुरूहरूले भनेको हामी पाउँदछौ। आदरणीय श्रोता, यसरी पवित्र आत्मालाई परमेश्वरको शक्तिलाई बालजिबुलको आत्मा भनेर यसरी भनेको कारण यो चाहिँ अक्षम्य अपराध हो भनेर प्रभु यीशु ख्रीष्टले घोषणा गर्नुभयो। आदरणीय श्रोता, महिमाको आत्मा अर्थात पवित्र आत्मा जसले संसारमा कुनै पनि हानि गर्नुहुन्न, यहाँसम्म कि विशेष गरी मानिसहरूको जीवनमा उहाँले मानिसले जतिसुकै ठूलो भन्दा ठूलो पाप गरोस् वा अधर्म गरोस् कहिले पनि पवित्र आत्मा आफैले दण्ड दिनुहुन्न, बरु त्यो पापीको निम्ति उहाँ दुखित भएर बस्नुहुन्छ। यसको अर्थ पवित्र आत्मा जो हुनुहुन्छ यीशुको आत्मा मानिसलाई दण्ड दिन नसक्ने भने होइन, उहाँले सबै गर्न सक्नुहुन्छ। फेरि पनि उहाँले आफूलाई अनुग्रही तुल्याउनु भयो र उहाँ दयाको आत्मा र अनुग्रहको आत्मा बनेर बस्नुभयो। आदरणीय श्रोता, ख्रिस्ट यीशुद्वारा भइरहेको कामहरूलाई उनीहरूले बालजिबुलबाट भनेर भन्दै गर्दा पवित्र आत्मा परमेश्वरले चाहनु भएको थियो भने ती व्यक्तिहरूलाई तत्कालै त्यही दण्ड दिएर दण्डित तुल्याउन सक्नुहुन्थ्यो, तर उहाँ अत्यन्तै नम्र र अत्यन्तै भद्र व्यक्तित्व हुनुभएका परमेश्वरको आत्मा हुनुभएको कारणले गर्दा मानिसहरूले जेसुकै भने तापनि ख्रिस्ट यीशुको जीवनभित्र उहाँ रहेर मानिसहरूको बीचमा परमेश्वरको यथार्थतालाई प्रकट गर्दै स्वतन्त्रता चंगाई र मानिसहरूको जीवनमा खुसियाली दिँदै उहाँ रहनुभयो। श्रोता, त्यसै गरी आज हामीले हेर्ने हो भने ख्रिस्ट यीशु शारीरको रूपमा उहाँ यस संसारमा हुनुहुन्न र यस संसारमा शरीरको रूपमा यीशु यहाँ नहुनु भएको र स्वर्गमा हुनुभएको कारणले गर्दा अब पृथ्वीमा फेरि पनि पवित्र आत्माले मानिसहरूको बीचमा चंगाई छुटकारा र स्वतन्त्रताका कार्यहरू गर्न विभिन्न चिन्ह चमत्कारको कामहरू गर्न अब चाहिँ उहाँको मण्डली अर्थात विश्वासीहरूको जीवनद्वारा भएर काम गर्दै हुनुहुन्छ। श्रोता, हामीले प्रेरितको पुस्तक 2 अध्यायमा हेर्ने भने जुन समय पहिलो शताब्दीमा प्रेरितहरूको जीवनमा पवित्र आत्मा अवतरित हुनुभयो र प्रेरितहरूको जीवनबाट ख्रिस्ट यीशुले जस्तै गरी काम गर्नुभयो र त्यस दिवलादेखि उपरान्त उहाँ मानिसहरूको जीवनमा आफ्नो भागलाई अथवा भनौ आफ्नो उपस्थितिलाई जनाउँदै प्रत्येक ख्रिस्टीय विश्वासीहरूद्वारा उनीहरूको प्रार्थनालाई सुनेर प्रार्थना अनुसार चंगाई छुटकारा र महिमाको काम गर्दै हुनुहुन्छ। प्रेसवता, आज पनि त्यो काम पवित्र आत्माले ख्रिस्ट यीशुको नाउँमा नै गर्दै हुनुहुन्छ र ख्रिस्ट यीशुको नाउँमा आज पनि उहाँले यतिसम्म काम गर्दै हुनुहुन्छ कि मरेका व्यक्तिहरूलाई समेत उहाँले जीवित पार्दै हुनुहुन्छ भने कतिपय यस्ता रोगहरू निको पार्दै हुनुहुन्छ जो हस्पिटलले यसलाई अब उपचार हुन सक्दैन भनेर छोडिएका रोगहरूलाई पनि उहाँले चंगाई गर्दै हुनुहुन्छ। तर दुःखलाग्दो कुरो जुन परमेश्वरको आत्माले मानिसहरूको बीचबाट चंगाई र छुटकारा र महिमाका काम गर्दै हुनुहुन्छ, समाजका आधुनिक र विद्वान वर्ग भनाउँदा जमातले उहाँको शक्तिलाई इन्कार गर्दै कुनै एउटा भ्रमको संज्ञा दिँदै या त फेरि कुनै एउटा चमत्कार अथवा जादुको संज्ञा दिँदै उहाँको निन्दा गरिरहेको हामी पाउँदछौ। हो श्रोता, आजको वर्तमान इसाई समाजद्वारा अलौकिक चिन्ह र चमत्कारहरू जो भइरहेको छ त्यो सबै ख्रिस्ट येशूमा हुनुभएको पवित्र आत्माको शक्तिबाट नै हामीहरू अर्थात इसाई विश्वासीहरूको जीवनबाट भइरहेको हो र उहाँले यो काम यस अर्थमा गर्दै हुनुहुन्छ कि परमेश्वरको राज्य नजिकै आइरहेको छ र परमेश्वर सत्य हुनुहुन्छ भनेर आम मानिसहरूको बीचमा चिन्ह र एउटा सत्यताको गवाही दिनको निम्ति उहाँले यो काम गरिराख्नु भएको छ ताकि मानिसहरूले यो कुरालाई हेरेर जानेर अनि फेरि परमेश्वरतिर फर्किन सकुन् भन्ने उद्देश्यको साथ उहाँले यी कामहरू गरिराख्नु भएको छ। प्रेसवता, यी कुराहरूको बावजुद पनि कतिले उहाँलाई इन्कार गर्दछन् र नराम्रो कुरा भन्दैछन् भने साँच्चै नै यो चाहिँ अक्षम्य पाप हो भनिकन यीशुले भन्नुभयो। प्रेसवता,
हामी देख्छौ कि पवित्र धर्मशास्त्र बाइबलमा ख्रिस्ट यीशुले अथवा परमेश्वरले सबै प्रकारका पापहरू सबै प्रकारका अधर्महरूको क्षमा दिन सक्नुहुन्छ र सबै पापहरू क्षम्य छन्। तर एउटा पाप अक्षम्य पाप छ जो यो युग र आउने युगमा समेत त्यो क्षमाको योग्य हुँदैन भनेर ख्रिस्ट यीशु आफैले बताउनु भएको छ। आदरणीय श्रोता, वास्तवमा पवित्र आत्मा परमेश्वरसँगको जुन उहाँले काम गर्नुहुन्छ उहाँलाई दोष दिनुपर्ने काम छैन, किनभने उहाँले जे पनि गर्नुहुन्छ प्रत्येक व्यक्तिको निम्ति भलाइ नै गर्नुहुन्छ र उहाँमा खराबी भन्ने कुरा अलिकति पनि छैन। श्रोता, उहाँमा अन्धकार भन्ने कुरा अलिकति पनि छैन। तर बालजिबुल जसलाई शैतान भनेर भनिन्छ त्यससँग भलाइ भन्ने कुरा अलिकति पनि छैन, त्यसले भलाइ गर्नै सक्दैन। र यदि भलाइ गरिहाल्यो भने पनि अर्कोतिरबाट त्यसको दोब्बर तेब्बर नोक्सानी नै उसले गर्दछ, किनभने त्यो झुट हो र त्यो झुटको पिता हो र त्यसले जे पनि चिन्ह चमत्कार गर्छ त्यसको उद्देश्य मानिसहरूलाई दिग्भ्रमित पारेर परमेश्वरको महिमादेखि विमुख बनाउने त्यसको एक मात्रै उद्देश्य हो। श्रोता, त्यही कारणले गर्दा पवित्र आत्मा परमेश्वरको कार्य चाहिँ त्यसको ठिक उल्टो हो। मानिसहरूलाई सत्यतामा ल्याउनु, मानिसहरूलाई सत्यताको प्रकाश दिनु, परमेश्वरको वचन बाइबल पढ्दा बाइबलका वचनहरूलाई चाहे जीवन्त बनाएर बुझाउनु अनि मानिसहरूलाई आत्मिक जीवन र भौतिक जीवनमा शक्ति दिनु, यो कार्य गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ। जुन सम्पूर्ण रूपले भलाइ छ, सम्पूर्ण रूपले असल छ र संसारको हितमा र प्रत्येक व्यक्ति र मानिसको हितमा उहाँले काम गर्नुहुन्छ र यस्तो भलाइको काम गर्नुहुने परमेश्वरको आत्मालाई कसैले कुनै नराम्रो दुष्ट आत्माको हावाला दिएर उहाँलाई इन्कार गर्नु भनेको सिधै उहाँको विरुद्धमा गरेको पाप हो। श्रोता, सबै प्रकारका पाप र ईश्वर निन्दा क्षम्य छन्। अर्थात् तपाईँले यीशुको बारेमा, ख्रिस्ट यीशुको बारेमा जेसुकै गलत बोल्नुहोस्, तपाईँले एक समय पश्चाताप गर्ने मौका पाउनुहुन्छ र तपाईँको पाप क्षमा हुन्छ। अथवा तपाईँले यहोवे परमेश्वर जो परम प्रभु हुनुहुन्छ, ख्रिस्ट यीशुलाई उहाँ पठाउनु सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँको विरुद्धमा तपाईँले जेसुकै भन्नुहोस्, तपाईँलाई एउटा मौका हुनेछ पश्चाताप गर्ने र क्षमा माग्ने, त्यो पाप तपाईँको क्षमा हुन्छ। तर पवित्र आत्माको विरुद्धमा तपाईँले केही भन्दै हुनुहुन्छ भने त्यो पाप कहिले पनि क्षमा हुने छैन भनिकन यीशु ख्रिस्टले भन्नुभयो र यो बिल्कुल अक्षम्य पाप हो भनेर भन्नुभयो। र यो कुरा यस अनुग्रहको युगमा पनि लागू हुँदछ। श्रोता, प्रिय श्रोता, यसकारणले गर्दा कसैले कुनै काम पवित्र आत्माद्वारा हुँदै गरेको हो भन्ने थाहा पायो भने उसले त्यो कामको विरुद्धमा कुनै मुख नखोलोस्, चाहे ख्रिस्ट विश्वासी होस् वा ख्रिस्ट विश्वास नगर्ने कोही समुदायबाट होस्। प्रिय श्रोता, ख्रिस्टले विश्वास गर्ने र विश्वास नगर्ने जो कोहीले पनि पवित्र आत्माको कामको विरुद्ध गर्छ, पवित्र आत्माको विरुद्धमा बोल्छ भने ऊ एउटा कहिले पनि क्षमा गर्न अयोग्य व्यक्ति हो र उसको निम्ति न्याय सम्भवत भइसकेको हुन्छ र ऊ अनन्त दोषी ठहरिएको कारण उसले स्वर्गीय स्थानमा कहिले पनि स्थान पाउँदैन। त्यसकारणले गर्दा आजको कार्यक्रम मार्फत तपाईँलाई एउटा गम्भीर चेतावनी, कुनै पनि अचम्मको काम, शक्तिको काम येशु ख्रिस्टको नाउँमा त्यहाँ भइरहेको छ भने त्यो कामको विरुद्धमा हामीले मुख खोल्नु हुँदैन। येशु ख्रिस्टको नाम बाहेक अन्य कुनै नामद्वारा भइरहेको छ भने हामीले बुझ्नु पर्छ कि त्यहाँ चाहिँ मानिसलाई दिग्भ्रमित पार्नको लागि दुष्ट आत्माले काम गर्दैछ। तर जहाँ ख्रिस्ट येशुको नाउँमा काम हुँदैछ र ख्रिस्ट येशुको नाउँमा त्यहाँ विभिन्न प्रकारका शक्तिशाली कुराहरूका प्रदर्शन हुँदैछ आत्मिक रूपमा अथवा भौतिक रूपमा भने त्यहाँ चाहिँ पवित्र आत्माको काम हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। आदरणीय श्रोता, जहाँ पवित्र आत्माको शक्तिद्वारा काम भइरहेको छ त्यो कामको सफलतापछि त्यहाँ ठूलो अद्भुत शान्ति त्यहाँ छाउँदछ र त्यहाँ आनन्द छाउँदछ र त्यहाँ कुनै पनि प्रकारको डर त्रास हुँदैन। त्यहाँ परमेश्वरप्रति श्रद्धा जाग्दछ, परमेश्वरप्रति समर्पणतालाई जाग्दछ र परमेश्वरको महिमा गर्न मन लाग्दछ। प्रेसरता, तर जहाँ दुष्ट आत्माद्वारा काम हुन्छ त्यहाँ अशान्ति हुन्छ, त्यहाँ एक प्रकारको डर र भारीपनको अनुभव त्यहाँ हामीलाई हुन्छ र यसरी हामीले यहाँ कुन आत्माले काम गर्दैछ भन्ने कुरा हामीले थाहा गर्न सक्दछौ। प्रेसरता, हामी यस कारणले गर्दा प्रभु यीशुले भन्नुभए चाहिँ
सदुकी र फरिसीहरूको पाप जसले यीशुलाई बाल जीवलद्वारा भूत धपाउँछ भनेथे, उनीहरूको पाप त अब क्षमा हुनेवाला छैन। तर तपाईँ र म यो युगमा जिएर त्यही प्रकारका गल्ती गर्दछौ भने हाम्रा पनि पाप क्षमा हुनेवाला छैन। श्रोता, यहाँ यीशुले मत्ती 3 अध्यायको 28 र 29 पदमा भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुने छैन, तर त्यो अनन्त पाप कर्मको दोषी ठहरनेछ भनेर बताइएको छ। श्रोता, मत्ती 12 को 31 पनि यसै गरी उल्लेख गरिएको छ, त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेका हरेक पाप र ईश्वर निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुने छैन। त्यही कुरालाई 32 पदमा यीशु अझै बढाउनुहुन्छ, कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, अर्थात् यीशु ख्रिस्टको विरुद्धमा केही बोल्यो भने त्यसले पश्चाताप गर्ने मौका पाउँछ र क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युग र आउने युगमा पनि क्षमा हुने छैन भनेर यीशुले घोषणा गर्नुभयो। र लुका 12 अध्यायको 10 पदमा हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ त्यसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ त्यसलाई क्षमा गरिने छैन भनेर यसरी यीशु ख्रिस्टले भन्नुभएका कुरा दुई ठाउँमा तीनैवटै सुसमाचारको पुस्तकमा रेकर्ड गरिएको छ। यसको अर्थ के हो भन्दा, परमेश्वरको पवित्र आत्मा चाहिँ महिमाको आत्मा हुनुहुन्छ र उहाँले एउटै मात्र काम गर्नुहुन्छ, केवल परमेश्वरको महिमाको काम गर्नुहुन्छ, बाँकी उहाँले कसैको पनि कुभलो गर्नुहुन्न, चाहे ख्रिस्ट विश्वासी होस् या ख्रिस्ट विश्वास नगर्ने व्यक्ति किन नहोस्। प्रेसवता उहाँहरूले अर्थात् पवित्र आत्माले हर कोही पापीलाई पाप गर्दै देख्दा उसलाई पश्चाताप गर्ने मौका प्रशस्त मात्रामा दिनुहुन्छ। उहाँले कसैलाई दण्डित गर्नुहुन्न, तर यस्तो भलो आत्मालाई कसैले निन्दा गर्छ भने त्यसको लेखा लिने काम स्वयं परमेश्वर पिताले गर्नुहुनेछ। आदरणीय श्रोता, यसकारणले गर्दा तपाईँ जो कोही हुनुहुन्छ, परमेश्वरको आत्माले गर्नुभएका कामको विरुद्धमा बोल्ने कुरालाई बन्द गर्नुहोस् र आफूले आफूलाई परमेश्वरको त्यो अक्षम्य क्रोधको अगाडिबाट आफूलाई बचाउनुहोस्। यसैले आफैले भन्नुभयो, मानिसले गरेका हरेक ईश्वर निन्दा हरेक पापको क्षमा छ, तर एउटै पाप अक्षम्य छ, त्यो हो पवित्र आत्माको विरुद्धमा निन्दा गर्नु। आज भोलि कति यस्ता स्थायी सम्प्रदायहरू छन् जसले पवित्र आत्माको शक्ति र उहाँको कामलाई मान्दैनन्, र साँच्चै भन्नुपर्दा ती व्यक्तिहरूले पवित्र आत्माको विरुद्धमा उहाँको कामको विरुद्धमा धेरै कुरा बोलेको कारण अक्षम्य पापको शिकार भइरहेका छन्, र पनि पवित्र आत्मा परमेश्वरले तिनीहरूलाई दण्ड दिइराख्नु भएको छैन, तर तिनीहरूलाई दण्ड दिने समय आउँदैछ। यदि उनीहरूले यी कुरालाई गर्न रोकेनन् भने यसको परिणाम धेरै ठूलो हुनेवाला छ। आदरणीय श्रोता, यसकारणले गर्दा हामी आफूले आफूलाई धेरै ज्ञानी र विद्वान सम्झेर पवित्र आत्मा जो परमेश्वरको आत्मा हुनुहुन्छ अहिलेसम्म सक्रिय हुनुहुने र हरेकको मानिसको जीवनमा परमेश्वरको महिमा प्रकट गर्नुहुने आत्मालाई अपमान गर्ने दुष्प्रयास हामीले नगरौ। प्रेसलोता र यो कुरा याद राखौ कि पवित्र आत्माको शक्तिलाई हाम्रो थियोलोजीको भरमा अथवा बाइबलको 66 पुस्तक भित्र बन्द गरेर राख्न सकिँदैन। उहाँको काम गर्ने तरिकाहरू असीमित छन् र कसैले पनि उहाँले यसरी मात्रै काम गर्नुपर्छ भनेर उहाँलाई बाध्य पार्न पनि सक्दैन। आदरणीय श्रोता, उहाँले काम गर्ने तरिकाहरूमाथि हामीले सवाल नउठाउ। श्रोता, कति व्यक्तिहरूले मैले बाइबलमा यस्तो तरिकाको अध्ययन गरेको छु त्यसकारण पवित्र आत्माले यसरी मात्रै काम गर्नुहुन्छ यो होइन भनेर इन्कार गर्ने गर्छन्। श्रोता, त्यसकारणले गर्दा जसरी हाम्रो यो ब्रह्माण्डमा फैलिएको हावालाई मुठीमा बाँध्नु अथवा कुनै एउटा सानो भाँडामा बन्द गर्नु असम्भव छ, त्यसै गरी पवित्र आत्माको शक्ति र सामर्थ्यलाई पनि कुनै एउटा ज्ञानमा सीमित गर्न असम्भव छ। त्यसकारण तपाईँसँग डिग्री जतिसुकै होलान् अथवा तपाईँ हामी जतिसुकै ठूलो विद्वान होला अथवा हामीले वैज्ञानिक खोज अनुसन्धानको विषयमा ठूलो ख्याति कमाएका होला, फेरि पनि पवित्र आत्माको विरुद्धमा हामी बोल्न सक्दैनौ, किनभने उहाँ नै असीमित ज्ञानको भण्डार हुनुहुन्छ, उहाँ नै असीमित शक्तिको भण्डार हुनुहुन्छ र उहाँ आफै असीमित हुनुहुन्छ। श्रोता, बाइबलमा पवित्र आत्माको बारेमा परमेश्वरको बारेमा जे बताइएको छ त्यो वास्तवमा एकदमै थोरै मात्रै छ। परमेश्वर र उहाँको शक्ति त्योभन्दा व्यापक छ र परमेश्वरले हाम्रो बीचमा त्यही आफ्नो व्यापक र असीमित शक्तिद्वारा हरेकको जीवनमा काम गर्नुहुन्छ। यो तथ्यलाई कहिले पनि हामीले
बोल्नु हुँदैन र यदि हामीले परमेश्वरको शक्तिलाई पवित्र आत्माको शक्तिलाई बाइबलको 66 पुस्तकभित्र सीमित गर्ने कोसिस गर्छौं भने हामीले पनि सदुकी र फरिसीहरूले गरेको पापलाई दोहोऱ्याइरहेका हुन्छौं। यद्यपि उनीहरूले मोसाको व्यवस्थाको पुस्तकको आधारमा यीशुको जीवनमा प्रभुले गर्नुभएका पवित्र आत्माले गर्दै गर्नुभएका कामको बारेमा मूल्याङ्कन गरेका थिए र यसकारणले यीशु ख्रीष्टको जीवनबाट जे जे कामहरू भइरहेका थिए ती कुराहरू व्यवस्थाको पुस्तकमा लेखिएका थिएनन् र ती व्यवस्थाको 5 पुस्तक भित्र उहाँलाई सीमित गर्न खोज्दा उनीहरूले पवित्र आत्मालाई बाल जीवुल भनिदिए र आज पनि हामीले पवित्र आत्मालाई 66 पुस्तक र हाम्रो डिग्रीमा बन्द गर्न खोज्दछौँ भने हामीले एक प्रकारले पवित्र आत्माको विरुद्धमा निन्दा गरिरहेका हुनेछौँ र ठूलो पाप गरिरहेका हुन्छौँ। यसकारणले गर्दा हामी हाम्रो ज्ञान र हाम्रो डिग्रीको भरमा नबोलौं, हाम्रा खोज अनुसन्धानको भरमा नबोलौं, किनभने पवित्र आत्माको सीमिततालाई अथवा भनौ उहाँको जो सीमा छ त्यो सीमालाई कुनै पनि विज्ञानले पत्ता लाउन सक्दैन, कुनै पनि खोज अनुसन्धानले उहाँ कस्तो हुनुहुन्छ भनेर राम्रोसँग बुझ्न सक्दैन र पवित्र आत्मा परमेश्वरले येशूको महिमा गर्दै हुनुहुन्छ र उहाँले आफ्नो शक्ति र आफ्नो सत्यता हरेकको जीवनमा आफ्नो तरिकाले विभिन्न तरिकाले काम गरेर प्रकट गर्नुहुन्छ। श्रोता यति भन्दै अब नै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रियाहरू हामीलाई दिन सक्नुहुन्छ, जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम महिमाको वेदी गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर जान लागिरहेका छौ जुन रहेको छ मर्कुसको सुसमाचार 3:33-35 पद लेखिएको छ। उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो मेरी आमा र भाइहरू को हुन् अनि आफ्नो वरपर चारैतिर हेरेर उहाँले भन्नुभयो हेर यिनै हुन् मेरी आमा र मेरी भाइहरू किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरो बहिनी र मेरो आमा हुन् आमेन। यसकारणले गर्दा यो हप्ता तपाईँ पनि ख्रिस्ट यीशु अर्थात् परमेश्वरको आज्ञालाई र इच्छालाई पालन गर्ने र ख्रिस्ट यीशुसँग जान लागिरहेका छौ जुन रहेको छ मर्कुसको सुसमाचार 3:33-35 पद लेखिएको छ। उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो मेरी आमा र भाइहरू को हुन् अनि

0: नेपालगञ्ज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र जसको लागि हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस कार्यक्रमको अन्त्यमा दिनेछौ। सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी देवी देवताको अस्तित्व र तिनीहरूको वास्तविक पहिचानको विषयमा हेर्नेछौ। आउनु श्रोता, के साँच्चै देवी देवताको अस्तित्व छ त, अनि उनीहरू वास्तविक हुन् आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुज साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, यो यहाँहरूले सुनिरहनु भएको कार्यक्रम सुसमाचार सबैका लागिमा म प्रभुजन साई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउँदछु। आदरणीय श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम विशेष महत्वका साथ प्रसारण भइरहेको छ। यो कार्यक्रम सुनेर हामीहरूले संसारको कुनै पनि धन पैसा र कुनै पनि ज्ञान बुद्धिले कमाउन नसक्ने एउटा यस्तो यथार्थ कुरा सिक्न सक्छौ, जसले हामीलाई अनन्त अनन्तसम्म स्वर्गीय राज्यको खुशी र आनन्द दिन सक्छ। हामीहरू यो धरतीमा जिउँदा र यो धरतीमा रहँदा विभिन्न प्रकारका भूल गल्ती र अधर्म गर्दछौ र यी अधर्मको अन्तिम लेखा भनेको अनन्त अनन्तसम्म नरकमा रहनु, आगो र तेलको ताईमा पाक्नु पर्ने हुन्छ। र यो कुरा सर्वशक्तिमान सृष्टिकर्ता ईश्वर, जसले हामीलाई अति प्रेम गर्नुहुन्छ, उहाँलाई मन परेको छैन। किन त भने हामी मानिस जाति जति उहाँका छोरा छोरी हौ। आफ्ना छोरा छोरीलाई अनन्तसम्म नरकमा जलेको उहाँलाई पक्कै पनि ठिक लागेको छैन। तर यो नरकमा जल्ने कारण के हो र कुन दिनबाट भयो त, यो कुरा अध्ययन गर्दा यो धरतीमा स्वर्गबाट झारिएका 33 करोड़ भन्दा धेरै आत्माहरू छन्। त्यसको लिडर लुसिफर अथवा डियाबलसको कारण भएको छ। श्रोता, जब ईश्वर स्वर्गमा हुनुहुन्थ्यो र उहाँको साथमा करोडौं स्वर्गदूतहरू थिए, त्यतिखेर यो संसार बनिसकेको थिएन। जब ती स्वर्गदूतहरूको लिडर नेता डियाबलस अथवा लुसिफरले ईश्वरको आज्ञा भंग गर्न थाल्यो, त्यहाँपछि ईश्वरले त्यसलाई स्वर्गमा राख्न नसक्ने हुनुभयो। त्यो लुसिफरलाई बार बार चेतावनी दिनुभयो, बार बार सल्लाह दिनुभयो, लुसिफर तैले यस्तो गर्न हुँदैन, किनभने यो स्वर्ग हो, स्वर्गमा पाप हुँदैन। तर त्यो डियाबलसले त्यो कुरा मान्दै मानेन। बार बार सम्झाउँदा पनि नहुँदा ईश्वरले त्यसलाई स्वर्गमा राख्न नसक्ने हुनुभयो। त्यहाँपछि यो पृथ्वी लगायत विभिन्न ग्रहहरूका पनि उपग्रहहरू, तारामण्डल र सबै ब्रह्माण्डलाई ईश्वरले

रच्ने योजना गर्नुभयो। जब यो संसार रचिसक्नुभयो त्यहाँपछि त्यो दियाबलसलाई तँलाई अब म स्वर्गमा राख्न सक्दिन, मैले ब्रह्माण्ड बनाएको छु, त्यहाँ मध्ये एउटा ग्रह एउटा ठाउँ पृथ्वी हो, त्यो ठाउँमा तँ गएर राज गर। तर त्यो दियाबलसले ईश्वरको आज्ञा भङ्ग गर्ने बानी सिकिसकेको थियो र त्यसले भनेको मानेन। जब त्यसले भनेको मानेन तब ईश्वरले अलिकता बल प्रयोग गर्नुभयो र स्वर्गबाट यो धरतीमा खसाली दिनुभयो। त्यो दियाबलसलाई स्वर्गबाट यो धरतीमा खसाल्दाखेरि त्यसको समूहमा रहेका 33 करोड भन्दा धेरै आत्माहरू यो धरतीमा झरे। कोही ढुङ्गामा, कोही खोलामा, कोही रुखमा, कोही हिमालमा, कोही झार जंगलमा परे। आज यी धरतीमा भएका करोडौं आत्माहरू जो हामी गाउँ गाउँ टोल टोलमा ईश्वर भनेर पनि मानिरहेका छौं, प्रशस्त त्यस्ता आत्माहरूको बास छ। यी सबै आत्माहरूलाई दैत्य भनिन्छ। जंगलमा भएका जतिलाई दैत्य भनिन्छ भने तिनीहरू मध्ये केही हाम्रा घर पालुवा भएका छन्, घरमा ल्याएर पूजापाठ गरिन थालिएका छन्, तिनीहरूलाई देवता भनिन्छ। ती दैत्य नै देवतामा परिणत भएका छन् र तिनीहरू भनेका हाम्रा आशामुखी हुन्। हामी मानिसहरूले जब केही मिठो बासनदार कुराहरू पकाएर या पोलेर खान्छौ ती जंगलमा हुने आत्माहरूलाई, ती दैत्यहरूलाई त्यसको बासना धेरै मन पर्छ र त्यसलाई उनीहरूले आफै पकाएर अथवा पोलेर खान अथवा बनाउन सक्दैन, बनाउन र खान सक्दैन। तब मानिसहरूले बनाएको कुरा माग्नलाई उनीहरू हामी मानिसलाई आएर डराउने, मानिसहरूलाई आएर लाग्ने, मानिसहरूलाई आएर धोका दिने, डराउने गर्छन्। जब मानिसहरू आत्तिन्छन् तब उनीहरू आफै मानिसभित्र आएर बोल्छन् कि मलाई यो चाहियो या त्यो चाहियो, या खसी चाहियो या कुखुरा चाहियो। जब हामी त्यस्ता कुराहरू दिन्छौ र तिनीहरूले छोड्छन्, किन छोडेका हुन् भने उनीहरूले मागेको कुरा पाउँछन् तब छोड्छन्। कालान्तरमा हाम्रा बाजे बजेहरूलाई त्यस्ता आत्माहरूले यस्तो धोका दिइरहँदा उनीहरूले बार बार दिन थाले र ती आत्माहरू जसले हाम्रा बाजे बजेहरूलाई एकदमै अप्ठ्यारो बनाइरहेका थिए अनि तिनीहरू कस्ता होलान् भन्ने कल्पना गर्दै अन्दाज गर्दै हाम्रा पुर्खाहरूले तिनीहरूको रूप रंग आफ्नै अन्दाजमा बनाउन थाले। त्यसपछि त्यसको विकास क्रम बढ्दै गयो र ढुङ्गा, माटो, सिमेन्ट, विभिन्न प्रकारका धातुहरूद्वारा तिनीहरूका रूप र प्रतिरूप बनाउन थाले। यसरी आज मूर्ति र मूर्ति पूजाको शुरूआत भएको छ। जंगलमा भएका दैत्यहरूलाई मान्छेले आफ्ना हातबाट बनाएर घरको नजिकमा अथवा घरमा राखेका मूर्तिहरूलाई बस र यही हामी तिमीहरूलाई हमेसा दिन्छौ भनेर दुई पक्षीय सहमति भयो। त्यो सहमति अनुसार ती जंगलमा हुने दैत्यहरू घर या घरको छेउमा आएर बसेर देवतामा परिणत भए। ती देवताहरूलाई आज मानिसहरूले राम्रोसँग अध्ययन नगरेको कारण आफ्ना ईश्वर, आफ्ना सहयोगी र आफ्ना सहारा बनाएर राखेका छन्। आदरणीय श्रोता, तिनीहरू हाम्रा सहारा होइनन्, हामीहरू तिनीहरूका सहारा हौ। तिनीहरूले हामीलाई दिने होइन, तिनीहरूले हामीलाई माग्छन् र हामीले तिनीहरूलाई दिनुपर्छ। त्यसैले तिनीहरू खुद भन्छन् हामी त आशामुखी हुन्। ती धेरै प्रकारका आत्माहरू हाम्रा आशामुखी हुन् र हामीले पकाएर र पोलेर बनाउन सक्ने चीज वस्तु तिनीहरूले बनाउन सक्दैनन्, तर तिनीहरू त्यस्ता कुराहरू खान अति मन पराउँछन्। त्यसैले हामीलाई डराउने, तर्साउने गरेर आउँछन् र हामीले त्यस्ता कुराहरू दियौं भने तिनीहरू छोडेर जान्छन्। यही क्रम हिजो आज हामीहरूका बीचमा भइरहेको छ। यो कुरा बुझ्नको लागि मानिसले आफ्नै शक्तिले सकेनन्, त्यसैले सृष्टिकर्ता ईश्वर येशु मसीह बनेर यो धरतीमा आउनुभयो। जब येशु ख्रिस्ट ती भूतात्मा, दैत, दानव, देवी देवता लागेका मानिसहरूका छेउमा जानुहुन्थ्यो, तिनी आत्माहरू आफै चिच्याएर भाग्थे। ती आत्माहरूले येशुलाई भन्थे, येशु हामीलाई धोका नदिनुहोस्। तिनीहरू रुन्थे, कराउँथे। आदरणीय श्रोता, आज पनि जब येशुको नाउँ लिएर ती भूतात्मा लागेको मानिसको छेउमा येशुलाई विश्वास गर्ने मानिस गयौ भने र येशुको नाउँमा हकार्यौं भने ती दुष्ट आत्मा छोड्छन्, जान्छन्, अब जान्छौ भनेर छोड्छन्। किन अरू कसैको पनि नाममा हुँदैन त, येशुकै नाउँमा किन त्यस्तो हुन्छ त? र अरू सबैलाई ती भूतात्मा र दुष्ट आत्मा लाग्छन्, किन इसाईहरूलाई मात्र लाग्दैनन् त? इसाईहरूले येशुलाई विश्वास गर्छन्। येशु भनेका सृष्टिकर्ता सर्वोच्चका परमेश्वर हुनुहुन्छ र ती सर्वोच्चका परमेश्वरको नाउँ लियौं भने धरतीका कुनै पनि आत्माले मान्नुपर्छ र येशुको नाउँमा गरेको आज्ञालाई सबै आत्माहरूले मानिलिनुपर्छ।
त्यसैले आज भूत भाग्छन्। येशु ख्रिस्टको नाउँ लिने र येशु ख्रिस्टकै नाउँमा प्रार्थना गर्नेहरूलाई ती दुष्ट आत्मा र भूतात्मा आएर असर गर्न सक्दैनन्। किन त भने येशु सृष्टिकर्ता हुनुहुन्छ, उहाँलाई मान्ने मानिसहरूलाई धरतीको कुनै पनि अर्को शक्तिले असर पार्दैन। यही क्रम बढ्दै जाँदा मानिसहरूले विभिन्न प्रकारका मूर्ति बनाए। मूर्तिको बारेमा परमेश्वर येशु ख्रिस्टले यसरी आज्ञा दिनुभएको छ, उहाँले दिनुभएका 10 आज्ञामा सबैभन्दा प्रमुख आज्ञा यस्तै मूर्ति र धरतीमा भएका विभिन्न आत्माहरू दैत दानव देवी देवताको अगाडि नझुक्नु र उनीहरूलाई ईश्वर नभन्नु भन्ने छ, जुन कुरा पवित्र धर्मशास्त्र बाइबल येशु ख्रिस्ट जन्मिनु भन्दा हजारौं वर्ष पहिला नै एउटा प्रस्थान भन्ने पुस्तकमा ईश्वरको वाणीले बताएको छ, जुन कुरा प्रस्थान भन्ने पुस्तकको 3, 4, 5, 6 तिर छ। यहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरूलाई नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, तिनीहरूका सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ, मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका 3rd र 4th पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरो आज्ञाहरू पालन गर्नेहरूका 1000 पुस्तामाथि म कृपा गर्नेछु। आदरणीय श्रोता, यो तपाईँ र मेरा सृष्टिकर्ता परमेश्वर जो यो धरतीमा ईसा मसीह बनेर आएको धर्मशास्त्रले सिकाउँछ, उहाँले बताउनु भएको यो एउटा प्रधानमन्त्रीले भनेको कुरा होइन, यो एउटा विद्वानले भनेको कुरा होइन, यो एउटा पुजारीले भनेको कुरा होइन, यो एउटा जाबो पास्टरले भनेको कुरा होइन, यो तपाईँ र मेरा सृष्टिकर्ता सनातनका परमधामका परमेश्वरको वाणी हो। उहाँले जे भन्नुहुन्छ सही र सत्य बताउनुहुन्छ, या हामी मानौ या नमानौ। ईश्वर एकमात्र हुनुहुन्छ, उहाँ बाहेक अरू कसैका अगाडि नझुक्ने र कसैलाई पनि ईश्वर नभन्ने कडा चेतावनीका साथ आज्ञा दिनुभएको छ। यो कुरा मान्नुपर्ने तपाईँ हामीहरूको दायित्व हो, कर्तव्य हो र बुद्धिमती हो। यदि तपाईँ र मैले आफ्नो जीवनमा ईश्वरको आशीर्वाद चाहन्छौ भने हामीले ती ईश्वरको आज्ञा मान्नुपर्छ, जुन आज्ञा त्यही हो, त्यही सृष्टिकर्ता ईश्वर बाहेक माथि आकाश तल धरती समुद्र भित्र यो ब्रह्माण्डमा भएको कसैलाई पनि ईश्वर मान्न नहुने, किनभने ईश्वर त यो ब्रह्माण्डलाई बनाउनु हुने सृष्टिकर्ता हुनुहुन्छ। यो कुराको आज्ञा दिएको छ, जुन प्रष्टै गरी एउटा मात्र धर्मशास्त्र बाइबलमा दिएको छ, जुन शास्त्रलाई आज ठूला ठूला वैज्ञानिकहरूले पनि प्रेम गर्दै त्यही पढेर पछ्याउन थालेका छन्। त्यही सम्बन्धित कुरा बाइबल धर्मशास्त्रको व्यवस्था भन्ने पुस्तकको 27 अध्यायको 15-16 पदतिर पनि भनिएको छ। यहाँ यसरी भनिएको छ, कारिगरले बनाएको जस्तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्ने मूर्ति गुप्तमा स्थापना गर्ने मानिस श्रापित होस्। आदरणीय श्रोता, सारा सृष्टिका मालिक परमेश्वरले हामी मानव जातिले ढालेर या खोपेर बनाएका मूर्तिहरू जो गुप्तमा राखेका हुन्छन्, घरभित्र राखेका हुन सक्छन्, घरको छेउछाउमा, खेतबारीको छेउछाउमा राखिएको हुन सक्छ, कतै सानो कोठा बनाएर, कतै सानो घर बनाएर त्यसभित्र विभिन्न प्रकारका मूर्तिहरू बनाएर ईश्वर मान्ने चलन आज विभिन्न अविकसित मानिसहरू, अशिक्षित मानिसहरू र ईश्वर शास्त्र सम्बन्धी सत्य ज्ञान नभएका मानिसहरूमा भएको देख्दछौ, मानिसहरूले गर्दै गरेको हामी पाउँदछौ। तर साँचो परमेश्वर जो आत्मा हुनुहुन्छ, जसको मन्दिर हामी मानिसहरूको शरीर हो, ती परमेश्वरले यो बताउनुहुन्छ कि मानिसहरूका हातले र सिप खोपेर या ढालेर बनाएका मूर्तिहरूदेखि परमप्रभु सृष्टिकर्ता ईश्वर घृणा गर्नुहुन्छ र त्यस्ता घृणित चीजलाई ईश्वर भनेर ढोक्नेहरूलाई 3rd र 4th पुस्ता भन्दा पनि धेरैसम्म श्रापित गर्ने कुरा ईश्वरले आज्ञा दिनुभएको छ। श्रोता, यो गरौं या नगरौं ईश्वरको टाउको दुख्दैन, बरु हामीलाई श्राप पर्छ। हामी यदि श्राप पाउँछौ भने ठिकै छ, या श्रापबाट बच्न चाहन्छौ भने पनि ठिकै छ, र कुन कुरा ठिक छ, हामी श्रापमा पर्नु हुँदैन, र श्राप मानिसको भन्दा ईश्वरको श्राप भयानक हुन्छ,
त्योबाट बच्नलाई हामीले आफ्नै हातले बनाएका मूर्तिहरूलाई ईश्वर भन्नुहुन्न र स्वर्गबाट झारिएका करोडौं आत्मा जो झार जंगल ढुङ्गा माटोमा अवस्थित हुन्छन् तिनीहरूलाई आफ्ना जन्मदाता ईश्वर भन्नुहुन्न भनेर पवित्र धर्मशास्त्र बाइबलले भन्छ। त्यसैले श्रोता, तपाईँ हामीहरू यो धरतीमा क्षणिक जन्म लिएर आएका छौं। हामी केही पिरियड केही वर्ष यहाँ बसेर एक दिन जानु नै पर्छ र पवित्र धर्मशास्त्र बाइबलले तिमी यो धरतीमा जी सकेपछि एक दिन जानुपर्छ र जाँदाखेरि तिमीहरू सत्य परमात्मा परमेश्वर जो स्वर्गमा विराजमान हुनुहुन्छ त्यहाँ जानुपर्छ, त्यहाँ जानलाई मेरा बाणी पछ्याउनु पर्छ भन्नुभएको छ। उहाँको बाणी भनेको पवित्र धर्मशास्त्र बाइबलमा लेखिएका वचनहरू हुन्। यी वचनहरू पढ्यौं भने मात्रै अथवा बाइबल पढ्यौं भने मात्रै सत्य ईश्वर को हुनुहुन्छ चिन्छौं र ईश्वरले हामीलाई के गर्ने के नगर्ने भन्नुभएको छ त्यो कुरा पनि छर्लङ्ग बुझ्छौ। त्यसैले आज विश्वमा सबैभन्दा धेरै मानिस र सबैभन्दा ठूला विद्वानहरूले यही धर्मशास्त्र बाइबल पढेर मान्छन् र ती मुक्तिदाता येशु ख्रिस्टमा विश्वास गरेका छन्। त्यो हामीहरूलाई पनि खाँचो छ। आदरणीय श्रोता, यो असल सन्देश यो सुसमाचार सबैका लागि कार्यक्रमबाट हामी सधैँ प्रसारण गर्ने गर्दछौ। हामी यो कार्यक्रम सुसमाचार सबैका लागिमा ईश्वरीय यथार्थता बताइरहेका छौ। यसैको बीचमा हामी एउटा उहाँको महिमाको लागि भजन सुन्नेछौ र त्यसपछि फेरि यहाँहरूका बीचमा ईश्वरका वचनका साथको यो प्रवचन यहाँहरूका बीचमा ल्याउनेछौ।

0: श्रोता कालान्तरमा एकजना सबैभन्दा धेरै र अचम्मका बुद्धि भएका राजा हुनुहुन्थ्यो। उहाँको नाम थियो सोलोमन। उहाँमा धेरै बुद्धि त थियो, तर उहाँले एकदमै नराम्रो र घृणित काम गरेका थिए। त्यो काम के होला त? के बुद्धि भएर पनि घृणित काम गर्छन् र? बिल्कुल, हामी बुद्धिमान भएर मात्र हुँदैन, हामी ज्ञानी भएर मात्र हुँदैन, हामीहरूले भूल गल्ती पक्कै पनि गर्छौं। यी त्यस्ता विद्वान राजाले त्यस्तो गल्ती के गरेका थिए? जुन कुरा ईश्वरको दृष्टिमा खराब थियो त्यो कुरा पहिलो राजा 11 अध्यायको 6-11 पदसम्म यो कुरा यहाँ झल्काइएको छ। म यहाँहरूका लागि पाठ गर्छु। यसरी सोलोमनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र आफ्ना पिता दाऊदले गरे झैं तिनी परमप्रभुको पछि पूरा रूपमा लागेनन्। सोलोमनले मोआबको घृणित देवता कमोस र अमोनीहरूको घिनलाग्दो देवता मोलोकको निम्ति यरुसलेमका पूर्व पट्टिको एउटा डाँडामा पूजा गर्ने अग्लो थान बनाए। यसरी नै तिनले आफ्ना विदेशी पत्नीहरूका निम्ति ती देवताहरूका पूजा पनि गरे, र तिनीहरूले आफ्ना देवताहरूलाई होम बलि चढाउँथे र धूप बाल्थे। परमप्रभु सोलोमनसँग रिसाउनु भयो, किनभने तिनी कहाँ दुईपल्ट देखा पर्नुहुने परमप्रभु इजरायलका परमेश्वरदेखि तिनको हृदय तर्केर गएको थियो। यद्यपि उहाँले सोलोमनलाई अरू देवताहरूका पछि लाग्नदेखि मनाई गर्नुभएको थियो, तथापि सोलोमनले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, तेरो मन यस्तै भएको हुनाले र तेरो करार र तेरा विधिहरू जो मैले तँलाई आज्ञा गरेको थिएँ ती पालन नगरेको कारण म निश्चय नै यो राज्य तँबाट खोसेर तल्लो दर्जाको एकजनालाई दिनेछु। आदरणीय ईश्वर, यदि तपाईँ र हामीहरूले ती सृष्टिकर्ता ईश्वरको साँचो सत्य बाणीलाई वास्ता गरेनौ, त्यो साँचो सत्य परमेश्वर जो शरीरमा यो धरतीमा येशु ख्रिस्ट बनेर आउनुभयो उहाँको बाणीलाई वास्ता गरेनौ, उहाँको विरोधमा लाग्यौं, उहाँको इन्सल्ट र अपमान गर्न थाल्यौं भने पक्कै पनि सृष्टिकर्ता परमेश्वरलाई मन पर्ने छैन, र हामीहरूको हातबाट आउनै लागेको राज्य पनि खोसेर अर्को तल्लोलाई अथवा हामीहरूले मन नपर्ने मानिसको हातमा ईश्वरले सुम्पिदिनुहुनेछ। त्यसैले हामी जनताहरू मात्र होइन, हामी गरीबहरू मात्र होइन, हामी कमजोर अवस्थाका मानिसहरू मात्र होइन, यो हाम्रो देश नेपालका ठूला ठूला नेताहरूलाई पनि यो शिक्षा छ, ठूला ठूला राजनेताहरूलाई पनि यो शिक्षा छ, र ठूला ठूला विद्वानहरूलाई पनि यो शिक्षा छ, र ठूला ठूला ज्ञानी र धनीहरूलाई पनि यो शिक्षा छ। यो शिक्षा सबैको लागि समान छ, यो शिक्षाको अर्थ सबैका लागि समान छ। त्यसैले हामी या धनी हौ या ज्ञानी हौ, जे जस्तो भए पनि सबैको लागि यो अति आवश्यक छ। त्यसैले आदरणीय श्रोता, हामीहरूले यो धरतीका करोडौं आत्माहरूलाई कुनै पनि यो धरतीका मूर्तिहरूका आकृतिलाई ईश्वर मानेर तिनीहरूका अगाडि झुक्नु हुन्न, किनभने त्यो काम ईश्वरका अगाडि घृणित छ, अपमानित छ। आज तपाईँ हामी देख्दछौ ती सर्वशक्तिमान ईश्वर येशूको विरोधमा अनसन बस्छौ, कोही हामी उहाँको विरुद्धमा आवाज उठाउँछौ भने आज नभए भोलि, भोलि नभए पर्सि हामीहरूको हार हुनेछ, र यस्ता घटना विश्वमा प्रशस्तै छन्। हाम्रै देश नेपालमा पनि यस्ता घटनाहरू देख्न र सुन्न पाएका छौ। श्रोता, तपाई हामी सबै नेपालीको उद्धार हुनुपर्छ, तपाई हामी सबै नेपालीको प्रगति हुनुपर्छ, तपाई हामी सबै नेपाली एक परिवार हौ, हामी सबैले प्रगति गर्नुपर्छ, तब मात्र नेपालको प्रगति हुन्छ। र जब हामीले ती प्रगतिका मालिक आशिषका मालिक ईश्वर सृष्टिकर्ता परमेश्वरमा विश्वास र भरोसा गरेर उहाँमा आशा राखेर उहाँको डर भएमा जीवन जिउँछौ, हाम्रो जीवनमा धेरै उन्नति हुन्छ, र उन्नति मात्र होइन मुक्ति र उद्धार सहितको उन्नति हुन्छ। यो शिक्षा यो सुसमाचार सबैका लागि कार्यक्रमले विभिन्न रेडियो स्टेशनबाट बताउँदै यहाँहरूलाई साँचो प्रेम झल्काइरहेको छ। आदरणीय श्रोता, तपाईँ हामीहरूले यो कुरा गर्नै पर्छ, नत्र भने हाम्रो कल्याण छैन। नेपालको इतिहास एकदमै पुरानो भए पनि हाम्रो देश किन गरीब छ, हाम्रो देश किन यस्तो अत्याचार, हिंसा, घुस, अपमान, हैकमवाद यस्ता कुराहरूले पिल्सेको छ त? किनभने हाम्रो देश र हाम्रा देशवासीमा येशु ख्रिस्टको व्यवस्था आएको छैन। आज हाम्रो देशका नेताहरूले येशु ख्रिस्टमा विश्वास गर्न र सत्य ईश्वरलाई मान्न मान्दैनन्। आज हाम्रो देशका जनताहरूले येशु ख्रिस्ट र सत्य ईश्वरलाई मान्न डराउँछन्। आज हाम्रो देशवासीले यो डराएको कारण सत्य ईश्वरबाट आउने आशिष हाम्रो जीवनमा आइपुगेको छैन। यही कार्यक्रम मार्फत म यहाँहरूलाई यो जानकारी गर्न चाहन्छु। आदरणीय श्रोता, के तपाईँ र म माथि उठेको हाम्रो देशलाई नोक्सान हुन्छ त? ईश्वर तपाईँ र मेरा जन्मदाता हुनुहुन्छ भने हाम्रा जन्मदाता पिताले के हाम्रो उन्नति भएको राम्रो मान्नुहुन्न त? मान्नुहुन्छ। तर हामीले ती सत्य सामर्थ्यका ईश्वरलाई नचिनेको कारण यस्तो भएको छ। आदरणीय श्रोता, यस्ता धेरै सत्य ऐतिहासिक घटनाहरू छन्। त्यसैले आजबाट हामीले निर्णय गर्नुपर्छ कि हामीहरूले आफ्नो ईश्वर आफ्नै हातले बनाएका ढुङ्गा र सुना चाँदीका मूर्ति बनाउनुहुन्न, हाम्रा आफ्नै ईश्वर स्वर्गबाट यो झारिएका स्वर्गदूतहरू जो करोडौं छन् यो धरतीमा तिनीहरूलाई मान्नुहुन्न, जसले हामीलाई जन्म दिनुभयो, जसले हामीलाई सृष्टि गर्नुभयो, ती ईश्वरलाई मात्रै ईश्वर मानेर उहाँको अगाडि मात्र झुक्नुपर्छ र उहाँको अगाडि जाँदा एक मात्र नाउँ येशु ख्रिस्टको नाउँ पुकार्दै जानुपर्छ र येशुको नाउँमा पश्चाताप गर्यौं र येशुलाई विश्वास गर्यौं भने हामीहरू र ती सत्य ईश्वरको सम्बन्ध गाँसिन्छ। त्यसैले हामी येशु प्रभुको विषयमा गाउँ गाउँ ठाउँ ठाउँ भन्दछौ र यो हामीहरूले खाना लाउन नपाएको कारण होइन, सत्य सबैले बुझोस् भन्ने कारणले हो। श्रोता, यसलाई साँच्चै तपाईँले हृदयमा गहिरो प्रकारले बुझ्नुहोस्, सुन्नुहोस् र पछ्याउनुहोस् भन्दै म यो कार्यक्रम सुसमाचार सबैका लागिबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। प्रभु येशूले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनमा भने जस्तै आज हाम्रो गाउँ टोल सहर बस्तीहरूमा ईश्वरको नाममा मानिसबाट आदर भक्ति पाइरहेका देवी देवताहरू फलन एन्जलस अर्थात स्वर्गबाट झारिएका स्वर्गदूतहरू मात्र हुन्। उनीहरूमा शक्ति त छ तर अधिकार भने छैन। यसकारण श्रोता, हामी यहाँहरूलाई यो जानकारी गराउँदछौ कि सत्य साँचो ईश्वर तपाईँ हामीलाई मुक्ति र उद्धार दिने एकमात्र परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई साँचो मुक्ति दिन सक्दैन। वचनमा भने जस्तै संसारको मानिसको पापको खातिर क्रूसमा बलिदान भई फेरि तीन दिनपछि बौरी उठ्ने येशू ख्रीष्ट हुनुहुन्छ, किनकि उहाँ मात्र ईश्वर हुनुहुन्छ। यो सबै कुरा उहाँले मानिसका लागि गर्नु भएको थियो, जुन कुरा मानिसको लागि गर्नु अत्यन्तै आवश्यक थियो। यसकारण श्रोता, समयमै सत्य र साँचो ईश्वरलाई आत्मसात गरी आफ्नो जीवनलाई नष्ट हुनबाट बचाउनुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37454। सम्पर्क नम्बर फेरि एक पटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सफल हुनका लागि आफूलाई अनुशासनमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 24 यहाँहरूलाई स्वागत छ। केही मानिसहरू अनुशासनलाई नराम्रो ठान्छन्, तिनीहरू यसबाट बस्न खोज्छन्। तिनीहरूले सायद यो महसुस गर्दैनन् कि ठूलो सफलता प्राप्त गर्न हामीलाई अनुशासन चाहिन्छ। अनुशासनहीन मानिसहरू परिस्थितिबाट आफूमाथि थोपिएको प्रभावहरू पछ्याउँछन् र तिनीहरू लगभग कहिल्यै आफ्नो जीवनको नियन्त्रणमा हुँदैनन्। तिनीहरू अहिले उनीहरूलाई गर्न भनेको कुरामा निरन्तर प्रतिक्रिया दिइरहेका हुन्छन्। यदि तपाईँले आफूलाई अनुशासनमा राख्नु भएन भने संसारले तपाईँको लागि यो गर्नेछ। अनुशासित मानिसहरूले आफ्नै मूल्यहरू पछ्याउँछन् र तिनीहरूले त्यो मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छन्। तपाईँको जीवनको नियन्त्रणमा रहनको लागि र विशेष गरी तपाईँको भविष्यको लागि तपाईँसँग अनुशासन हुनु अत्यन्तै महत्वपूर्ण छ। अनुशासन भनेको के हो? यो भविष्यमा धेरै ठूलो उपलब्धितर्फ आफूलाई निर्देशित गर्न तत्काल सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसमा उच्च दीर्घकालीन लाभ प्राप्त गर्नका लागि छोटो अवधिमा आफूले चाहेको कुरालाई स्थगित गर्नु समावेश छ। पहिलो कुरन्थीको पुस्तक 9:24 कि तिमीहरूलाई थाहा छैन, दौड़मा दौगुर्नेहरू सबै दौगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ, तिनीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। एक पटक तपाईँले के हासिल गर्न चाहनुहुन्छ भनेर निर्धारण गरेपछि त्यो लक्ष्यमा आफ्नो धेरै समय र प्रयास लगानी गर्नुहोस्। पहिलो कुरन्थीको पुस्तक 9:25 खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ, तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। परमेश्वर वा येशु ख्रीष्टसँग कुनै सम्बन्ध नभएका मानिसहरूले संसारिक लक्ष्यहरू प्राप्त गर्न अनुशासनको पनि प्रयोग गर्छन्। अनुशासनको लागि विशेष पुरस्कारमा ध्यान केन्द्रित गर्न आवश्यक छ र तपाईँले यसलाई प्राप्त गर्न प्रयास गर्नुपर्छ। पहिलो कुरन्थीको पुस्तक 9:26 यसकारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिन। प्रिय श्रोता, एकचोटि तपाईँले के लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भनेर निर्धारण गर्नुभयो भने त्यो अनुशासन लागू गर्ने समय हो, ताकि तपाईँ त्यो लक्ष्यमा पुग्न सक्नु भएको होस्। पहिलो कुरन्थीको पुस्तक 9:27 तर म आफ्नो शरीरलाई कठोरता साथ सदाउँछु र यसलाई बसमा राख्दछु, नतथा अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। यीशु ख्रीष्ट फर्कनु हुँदा परमेश्वरले उनलाई अनन्त इनामहरू दिनुहुनेछ भन्ने थाहा पाएर प्रेरित पावलले आफ्नो आत्मिक जीवनमा अनुशासन लागू गरे। येशूले उनलाई आफ्नो व्यक्तिगत जीवनको लागि दिनुभएको बोलावट पूरा गर्न उनले आफूलाई अनुशासनमा राखे। यद्यपि यसको लागि ठूलो त्याग आवश्यक थियो, हामी पनि त्यस्तै गर्नु बुद्धिमानी हुनेछ। कोल हकर नाम गरेको एक युवक थिए, उनी संयुक्त राज्य अमेरिकामा जन्मेका र हुर्केका थिए। कोल 1500 मिटर दौड़मा प्रतिस्पर्धी थिए। उनले 2024 ओलम्पिक खेलहरूमा यस प्रतियोगितामा भाग लिने लक्ष्य राखे। उनी यस दौड़को लागि छनौट खेलाड़ी बने, जसमा विश्वभरका खेलाड़ीहरू पनि समावेश थिए। कोलले यो प्रतियोगिता जित्ने अनुमान गरिरहेको थिएन। समाचार मीडिया र खेलकुद लेखकहरूले दुई अन्य खेलाड़ीहरूलाई त्यो दौड़ जित्ने सम्भावना बढ़ी भएको बताएका थिए। अन्तिम ल्याबमा खेलाड़ीहरू दौड़ने क्रममा कोल होकरले अन्य दुई खेलाड़ीहरूलाई पार गरे र पहिले अन्तिम रेखा पार गरे। कड़ा दैनिक प्रशिक्षणको साथ उनले आफूलाई राखेको अनुशासनले उनलाई सफलताको शिखरमा पुर्यायो। उनले ओलम्पिक खेलहरूमा स्वर्ण पदक जिते। तपाईँ जीवनमा कहाँ जान चाहनुहुन्छ? तपाईँ के प्राप्त गर्ने आशा गर्नुहुन्छ? यदि तपाईँ कडा परिश्रम र अनुशासन मार्फत आफूले चाहेको कुराको लागि लड्नुहुन्न भने त्यसपछि तपाईँले त्यो प्राप्त गर्नु भएन भनेर गुनासो नगर्नुहोस्। परमेश्वरले तपाईँको जीवनको लागि राख्नु भएको अद्भुत लक्ष्यहरू प्राप्त गर्न आफूलाई अनुशासनमा राख्ने छनौट गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: मेरो एसी पनि सकियो,
8: मेरो प्लस टू को एग्जाम पनि सकियो,
9: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
10: गुड न्यूज एफएम ले एक महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
9: सही हो।
10: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
11: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
10: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
11: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
12: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
13: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
14: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
12: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
13: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
14: फोन नम्बर 40225444
12: र 40225 72 40225 72।
15: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
16: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
15: लौन, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
16: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
15: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
17: बेथलेहेम गेस्ट हाउस,
15: हाम्रा सेवाहरू
16: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
15: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
16: पार्किङ र ग्रीन गार्डन भएको,
15: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
16: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
15: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी, ललितपुर।
16: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 98-49-24-61-99, 98-49-24-61-99।
18: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया
19: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
20: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
19: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
20: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुन्ने अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्ति।

0: दाई, अघिल्लो अध्ययनमा हामीले गलातीको पुस्तकको परिचय, पावलको अभिवादन र ख्रिस्टबाट पाइने उद्धारको बारे चाहिँ सिक्यौं भने आज हामी कुन मुख्य विषयहरूमा चाहिँ केन्द्रित हुँदै यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ त दाई?
1: भाइ, गलातीको पुस्तक अत्यन्त महत्वपूर्ण र आशिषमय छ। यो सुसमाचारको वास्तविकतामा आधारित छ, जुन त्यति बेलाका मण्डलीहरूका लागि मात्र होइन आजका मण्डलीहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ। आज हामी विशेष गरी सुसमाचारको सच्चाई र पावलको निष्कर्षबारे अध्ययन गर्नेछौ।
0: त्यही तपाईँले सुसमाचारको सच्चाई भन्नुभयो, कृपया यसलाई अझै स्पष्ट पारिदिनुहुन्छ?
1: अवश्य पनि भाइ। सुसमाचार केवल राम्रो सन्देश मात्र होइन, यो त येशू ख्रिष्टको मृत्यु, गाडिनु र पुनरुत्थानको ऐतिहासिक, वास्तविक र आध्यात्मिक सत्यतामा आधारित छ। यही नै हाम्रो विश्वासको आधार हो र यस अध्ययन मार्फत हामी यसको गहिराईलाई बुझ्नेछौ।
0: त्यसो भए दाई, आजको अध्ययनले हामीलाई सुसमाचारलाई ग्रहण गर्न र त्यस अनुसार जीवन बिताउन चाहिँ सहायता गर्ने रहेछ, होइन त?
1: ठिक भन्नुभयो भाइ तपाईँले। आजको अध्ययनले हामीलाई परमेश्वरको अनुग्रहमा आधारित सुसमाचार बुझ्न र त्यसमा अडिक रहन सिकाउनेछ। त्यसैले आउनुहोस्, यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो सुसमाचारलाई हृदयदेखि ग्रहण गरौं।
2: मित्रहरू, हामीले गलातीको पहिलो अध्यायको पद एकदेखि पाँच पदसम्म हेरिसकेका छौं, जसमा हामीले विशेष गरी पावलको अभिवादनको बारेमा हेर्यौं। आज हामी एक अध्याय छ पददेखि दश पदसम्मबाट हेर्नेछौ। यहाँ हामी देख्नेछौ खास विषयतिर पावल प्रवेश गर्छन्। पावल यहाँ आफ्नो विषयलाई भन्छन्, ऊ नम्रदेखि क्रोधित हुन पुग्छन्, किनकि तिनीहरूले त्यहाँ सुसमाचारको विकृत गरिरहेका थिए, बिगारिरहेका थिए। पावल आफ्नो जीवन सुसमाचारको लागि दिन्छन्। गलाती एक अध्याय छ पदमा भन्छन्, म उदेक मान्दछु कि जसले तिमीहरूलाई ख्रिष्टको अनुग्रहमा बोलाउनु भयो, उहाँबाट तिमीहरू यति चाँडै अरू सुसमाचारतिर फर्किरहेछौ। यहाँ सुसमाचारका दुई पहलुहरू छन् र यसलाई दुई प्रकारको भावको लागि प्रयोग गर्न सकिन्छ। पहिलो, सुसमाचारको सच्चाई, र दोस्रो, सच्चाईको व्याख्या। सुसमाचारको सच्चाईहरू मृत्यु, उहाँको दफनाई र उहाँको शारीरिक बौरी उठाई हो। पावल कोरन्थीको मण्डलीलाई भन्छन्, किनकि सबैभन्दा पहिले म तिनीहरूलाई सम्पन्छु जो मैले पनि प्राप्त गरे। पावले सुसमाचारलाई उत्पादन गरेनन्, उसले यसलाई प्राप्त गरे कि कसरी ख्रिष्ट धर्मशास्त्रको वचन अनुसार हाम्रा पापको निम्ति मरे र गाडिए, र त्यो फेरि कसरी शास्त्रको वचन अनुसार बौरी उठे। यो पहिलो कोरन्थी पन्ध्र अध्याय तीन र चार पदमा पावल कोरन्थियनहरूलाई लेख्छन्। यिनीहरू सुसमाचारका ऐतिहासिक तथ्यहरू हुन् जुन परिवर्तन हुन सक्दैन। यस तथ्यहरूलाई आफ्नो सुसमाचारमा राख्नु भएको छैन भने तपाईँले कहिले पनि सुसमाचारलाई प्रचार्नु भएको छैन। सुसमाचारको दोस्रो भाव हो सुसमाचारको सच्चाईलाई व्याख्या गर्नु। तिनीहरू विश्वासद्वारा लिनुपर्छ, अरू केहीद्वारा होइन। अहिले गलातीहरूलाई लेखिएको पावलको पत्रले सुसमाचारको तथ्यहरूको व्याख्यासँग सम्बन्ध राख्छ। गलातियन प्रदेशमा यहुदी विश्वासीहरूले पावललाई पीछा गरे। तिनीहरूले सुसमाचारका तथ्यहरूलाई चुनौती गरेनन्। त्यसो त 5,000 मानिसहरूले एकै

0: पल्टमा येशूलाई उहाँ बौरी उठ्नु भएपछि देखेथे। जब तपाईसँग त्यहाँ त्यति धेरैजना साक्षीको रूपमा कोही छन् भने तपाईँले सुसमाचारको तथ्यलाई अस्वीकार गर्न इन्कार गर्न सक्नुहुन्न। तिनीहरूले अघि बढ़ाइरहेको हेरेसी पाखण्ड धर्म ती तथ्यहरूको व्याख्या अर्थ खुलाइको सम्बन्धमा थियो। तिनीहरू अति नै चलाक हुँदै यस प्रकारले बोले, के तपाईहरूको बीचमा पावल दाईलाई देख्नुभयो? मानिसहरूले भन्थे, अँ उहाँ आउनु भएको थियो र हाम्रो बीचमा सुसमाचार प्रचार गर्नुभयो र हामीले सुसमाचारलाई ग्रहण गर्यौं, हामी परिवर्तन भयौं, हामी बदल्यौं, हामी जान्दछौ कि ख्रिस्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ र हामीहरू विश्वासीहरूको बधनमा छौं। तब ती यहुदी वादी ख्रिस्टियनहरूले उत्तर दिन्थे, ओ धेरै राम्रो, दाई पावलले तपाईहरूलाई जति बताउनुभयो एकदमै ठिक बताउनु भएको छ, तर याद राख अरू कुरा पनि उसले बताउनु पर्ने थियो जुन बाँकी छ। के उसले मूसाको व्यवस्थालाई मान्नुपर्छ भन्ने कुरा बताए? ओ उसले बताएनन्। ठिक छ, उसले त्यो बताउनु पर्ने थियो। ठिक छ, तपाईहरू ख्रिस्टमाथि विश्वास गर्नुहुन्छ, तर त्यसको साथै तपाईहरूले मूसाको व्यवस्थालाई पनि पालन गर्नुपर्छ, नत्र तपाईहरूको उद्धार हुने छैन। यो एक सौ भन्दा पुरानो हेरेसी वा पाखण्ड धर्म हो र यो अझै पनि हामीसँग छ। अर्थात अनुग्रहको सुसमाचारमा केही जोड्ने कुरो, यो सित्तैमा विश्वास गरे पाइन्छ भन्ने कुरालाई छाडेर केही गरेर पाइन्छ भन्ने विश्वास हो। सित्तैमा विश्वासद्वारा मात्र उद्धार पाइन्छ भन्ने कुरालाई छोडेर विश्वासको साथमा अरू पनि हुनुपर्छ भन्ने कुरो हो। प्रत्येक झुटा शिक्षा र झुटा धर्महरूले उद्धार पाउन केही न केही काम गर्नुपर्छ भन्छन्। यहाँ एक चाखलाग्दो कुरा, पाउले फिलिपिन जेलरलाई भन्छन् प्रेरित सोह्र अध्यायको एकतीस पदमा, प्रभु येशूमा विश्वास गर्नुहोस् र तपाईले उद्धार पाउनुहुनेछ। सिमन पत्रुसले पनि भने प्रेरित चार अध्यायको बाह्र पदमा, अब न त अरू कसैबाट मुक्ति छ किनकि स्वर्गीय मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन जसबाट हामीले उद्धार पाउन सक्छौ। ख्रिस्टले आफ्नो चेलाहरूलाई अनुग्रहद्वारा उद्धार पाइन्छ भन्ने सुसमाचार प्रचार गर्न बताएका थिए। तिनीहरूले उद्धार पाउनको लागि अरू कुनै कुरा गर्न आवश्यक थिएन, तर तिनीहरूले परमेश्वरमा विश्वास मात्र गर्नु पर्थ्यो जो परमेश्वरले तिनीहरूको निम्ति पहिले नै गरिसक्नु भएको थियो। सुसमाचारले अरू सबै कर्महरूलाई बन्द गर्दछ। यसकारण पावल यहाँ गलातीको विश्वासीहरूलाई लेख्दै बताउँछन्, म उदेक मान्छु जसले तिनीहरूलाई ख्रिस्टको अनुग्रहमा बोलाउनु भयो, उहाँबाट तिमीहरू यति चाँडै अरू सुसमाचारतिर फर्क्यौ। यसपछि पद सातमा भनिएको छ, जो अर्को सुसमाचार त होइन, केवल तिमीहरूलाई विचलित गराउने र ख्रिस्टको सुसमाचार उल्टाउन खोज्ने कुनै कुनै छन्। मित्र, यहाँ उल्लेखित शब्द उल्टाउने को अर्थ हुन्छ कसैलाई अनैतिक कार्य गर्न वा अनैतिक बाटोमा हिँड्न उक्साउनु, जसलाई युनानी शब्दमा ग्रीक शब्दमा मेटास्ट्रेफो भनिन्छ। यो एउटा शक्तिशाली शब्द हो जुन डाक्टर लुकाद्वारा सूर्य अन्धकारमा बदलिएको कुरालाई लिएर प्रयोग गरेथे, जुन हामी प्रेरित 2:20 देख्छौ। र याकुब हाँसो विलापमा परिवर्तन हुने कुरालाई उल्लेख गर्दै प्रयोग गरेथे, यो हामी याकुब 4:9 देख्छौ। सुसमाचारलाई बदल्ने प्रयास गर्नु यसको वास्तविकताबाट बिल्कुल भिन्न बनाउनु हो। हामीलाई यो कुरा जान्न एकदमै महत्वपूर्ण छ। यसपछि पद 8 भनिएको छ, तर जुन सुसमाचार हामीले तिमीहरूलाई सुनायौं त्यस बाहेक अरू कुनै सुसमाचार हो भने, चाहे हामीले चाहे स्वर्गकै दूतले होस्, जसले तिमीहरूलाई सुनाए पनि त्यो श्रापित होस्। यो कुनै कुरा भन्दा अति नै शक्तिशाली शब्द हो। पाउल भन्छन् कि यदि एक स्वर्गीय दूत नै आएर सुसमाचार भन्दा अर्को कुनै सन्देश दिने साहस गर्दछ भने ऊ नराम्रोसित नष्ट हुनेछ। यदि स्वर्गीयबाट उत्रिआएर मलाई अहिले यो भन्छ, तिमी बिल्कुल सही हौ, तर उद्धार पाउनको निम्ति तिमीले केही काम गर्नुपर्छ, वा म कहाँ प्रकट भएर यसो भने, प्रचारक तिमी बिल्कुल ठिक हौ, तिमीले पनि केही अर्को थप काम गर्नुपर्छ उद्धारको निम्ति, दुवै तपाईँ र मैले भन्नुपर्छ त्यस बेला यहाँबाट भागिजा, त स्वर्गीयबाट आएको स्वर्गदूत भए तापनि म तलाई सुन्दिन। मेरो मित्रहरू, यी दिनहरूमा हामी धेरै प्रचारकहरूलाई सुन्छौं जुन अरू सुसमाचार दिन चाहन्छन्। तिनीहरू तपाईँको निम्ति स्वर्गदूत समान देखिन सक्छन्। हामी जान्दछौ शैतान आफै नै स्वर्गीय दूतको रूपमा बदलिएका छन् र उसका कार्यहरू धार्मिकताका कार्यहरू जस्ता बदलिएका छन्, जुन हामी 2 Corinthians 11:14-15 देख्छौ। अनि आगे Galatians 1:9 भनिएको छ, जस्तो हामीले अघि देखि नै भनेका छौं त्यस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यस बाहेक अरू कसैले तिमीहरूलाई त्यो प्रचार गर्दछ भने त्यो श्रापित होस्। मित्र, कठोर भाषामा पाउल भन्छन्, यदि कुनै मानिस हामीले प्रचारेको सुसमाचार भन्दा अरू सुसमाचार प्रचार गर्छ भने ऊ श्रापित होस्, जसको वास्तविक अर्थ हो ऊ शैतान होस्। मित्र, यस भनाईलाई यो भन्दा अरू वर्णन गर्न सक्दिन। सुसमाचारले सबै कर्महरूलाई बन्द गरेको छ। Romans 4:5 भन्छ, औ काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठरिन्छ। धेरै समूह जो सोच्दछन् कि सक्दो राम्रो हुनुपर्छ उद्धार पाउनलाई। अर्को दिन एक मानिसले मलाई भनिरहेको थियो, प्रचारक म मसी विश्वासी बन्न चाहन्छु, ममा केही परिवर्तन गर्न म कोशिश गरिरहेको छु, र यदि म सुध्रिए भने म ख्रिस्टियन बन्नेछु। मैले उसलाई भने, यदि तिमी सुध्रियौ भने मात्र तिमी कहिले मसीह बन्ने छैनौ। एउटै मात्र समूहलाई परमेश्वर बचाउनुहुन्छ, एउटै मात्र वर्गलाई परमेश्वर उद्धार गर्नुहुन्छ, त्यो हो ईश्वरहीन। प्रभु येशु ख्रिस्टले भन्नुभयो, उहाँ धर्मीलाई होइन तर पापीलाई बचाउन आउनुभयो। उहाँले भन्नुको कारण कोही पनि त्यहाँ धर्मी थिएन, एउटै पनि छैन धर्मी। मानिसको धार्मिकता पनि परमेश्वरको नजरमा एक मैला कपडा समान छन्। व्यवस्थाले दोषी ठहराउँछ, निन्दा गर्दछ, र अनुग्रहले बचाउनु भन्दा उद्धार गर्नु भन्दा पहिले यसले हामीलाई गुंगा बनाउनै पर्छ। रोमी 3:19 पदले हामीलाई भन्छ, हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ व्यवस्था मुनि हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफमा परोस्। वास्तविक कठिनाइ त्यो होइन कि मानिस उद्धार पाउनलाई काफी राम्रो हुनुपर्छ, तर तिनीहरू उद्धार प्राप्त गर्नको लागि पर्याप्त काफी खराब छैनन्। मानव जाति आफ्नो परमेश्वरको सामने निन्दित अवस्थालाई महसुस गर्न इन्कार गर्दछन्। यो नै मानिसको दुर्दशा हो। यहुदी वादीहरूले सुसमाचारको यो तथ्यलाई इन्कार गरेनन् कि येशु मर्नुभयो र बौरी उठ्नुभयो, तर तिनीहरूले इन्कार गरेको कुरा नै यो थियो कि उद्धारको निम्ति यो काफी थिएन, पर्याप्त थिएन। तिनीहरूले जोड़ दिए कि तिनीहरूले व्यवस्था पालन गर्नुपर्छ प्लस येशुमाथि विश्वास। अर्को शब्दमा, उद्धार पाउनुको निम्ति येशु ख्रिष्टमा विश्वास गरेर मात्र काफी छैन, तर व्यवस्थाको पनि पालन गर्नुपर्छ। पाउले भनिरहेका छन् कि जो कोही व्यवस्था र अनुग्रहलाई मिलाउन कोशिश गर्छन् ओ घृणित होस्। किन? किनकि तिनीहरूले सुसमाचारको दुरूपयोग गरे। तिनीहरू सुसमाचारको तथ्यलाई इन्कार गर्दैनन्, तर तिनीहरूले ती तथ्यहरूलाई गलत जानकारी दिए। तिनीहरूले सुसमाचारको दुरूपयोग गरे। अनि 10 पदमा भन्दछन्, किनभने म मानिसहरूलाई मनाउन चाहन्छु कि परमेश्वरलाई, अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोजेको छु र यदि मैले अझै मानिसहरूलाई खुशी पारिरहेको हुँदो हो त म ख्रिष्टको दास हुने नै थिइन। मित्र, यो कुरा हामी याद राखौं कि यहाँ मनाउनु शब्दको मतलब मित्र बनाउनु हो। स्कोरफिल्ड रिफरेन्स बाइबलको अनुवाद अनुसार कृपा 7 को खोज्नु हो। पहिलो थिसलोनिकी 2:4 र 4:1 यो परमेश्वरलाई खुशी तुल्याउनु हो। सुसमाचारको प्रचार गर्नु हराएका गुमेका निन्दित मानिसहरूलाई खुशी पार्नु होइन। कोही मानिस दुवै परमेश्वर र मानिसलाई खुशी तुल्याउन सक्दैन। यदि आज तपाईँले सुसमाचारको प्रचार गर्नुभयो भने तपाईँ समस्यामा पर्न सक्नुहुनेछ, किनकि यो परमेश्वरको अनुग्रहको सुसमाचार हो जुनलाई पापीहरू घृणा गर्छन्। धेरै नबाँचेका उद्धार नपाएका कलिसियाका सदस्यहरू अनुग्रहको सन्देश सुन्न मन पराउँदैनन्। तिनीहरू शरीरलाई खुशी तुल्याउने सन्देश सुन्न मन पराउँछन्। अनुग्रहको सुसमाचार हामीलाई धुलोमा राख्छ र परमेश्वरको सामने भिखारी बनाउँछ। मित्र, स्वभावले मानिस विधिवाधिताको प्रति उत्तर दिन्छन्। ऊ सोच्दछ कि उसलाई मुक्तिदाताको जरूरत छैन, उसलाई चाहिने कुरा नै केवल सहायक हो। ओ मेरो मित्र, हामी तेस्रो पटक डुबिरहेका छौं। हामीलाई बचाउनको उद्धार गर्नको लागि कसैको जरूरी छ, आवश्यक छ। मैले केही समय पहिले एक प्रचारकलाई टेलिभिजनमा सुने। एक टेक्निकल र पेशावर दृष्टिकोणमा उसँग एक उत्तम कार्यक्रम थियो, मतलब एक तकनिकल र पेसागतको दृष्टिकोणमा उसको कार्यक्रम असल थियो। उसको सन्देशमा उसले येशु ख्रिष्ट संसारमा आउनु भएको बारेमा बताए। उसले ख्रिष्टको मृत्यु र बौरी उठाएको बारेमा बोले। तर उसले जसलाई सन्देश दिइरहेका थिए उनीहरू पापी छन्, उद्धारकर्ताको आवश्यक छ भनी बताउन असफल भए। उसले येशु ती मानिसहरूको निम्ति मरे र तिनीहरू उद्धार पाउन उहाँमाथि विश्वास गर्नुपर्छ भन्ने कुरामा आफ्नो दर्शकहरूलाई बताउन चाहेन। त्यो भन्दा बढी समर्पणका बारेमा बताए। उसले समूहलाई उनीहरूको जीवन ख्रिष्टमा समर्पण गर्नलाई आग्रह गरे। मित्र, हामी इमानदार हौ, ख्रिष्ट मेरो र तपाईँको पुरानो जीवन चाहनुहुन्न। उहाँलाई समर्पण गर्ने, अर्पण गर्ने हामीसँग केही पनि छैन। उहाँ आज हामीद्वारा केही गर्न चाहनुहुन्छ। ओ, यदि त्यति मात्र हामीले सिक्यौं भने पनि कति असल हुने थियो। परमेश्वर तपाईलाई मसीह जीवन जिउनलाई पनि भनिरहनु भएको छैन। वास्तवमा तपाई यो जिउन सक्नुहुने छैन। परमेश्वर त्यो सोधिरहनु भएको छ कि उहाँ तपाईँद्वारा ख्रिस्टियन जीवन जिउन सक्नुहुन्छ। गलातीको पत्रीले यो सिकाउँछ। तर पहिले हामी पापीको रूपमा ख्रिस्टमा आउनुपर्छ र उद्धार पाउनुपर्छ। हाम्रो कलिसियाहरू आज उद्धार नपाएका, निन्दित, गुमेका, नबाँचेका मानिसहरूद्वारा भरिएका छन्। हाँ, तिनीहरूको नाम ख्रिस्टियन नाम छ। तिनीहरू आराधना सेवामा कहिले कहिले आउँछन् अनि मण्डलीको क्रियाकलापमा भाग लिन्छन्। तर अझै तिनीहरूको हृदय आत्मा बाँचेको छैन। तिनीहरूको विश्वास प्रभु येशु ख्रिस्टमा छैन, बरु परम्परामा छ। मित्र, आज के तपाईलाई थाहा छ किन त्यस्तो त भन्दा तिनीहरू कहिले ख्रिस्टमा आएर उद्धारकर्ताको रूपमा उहाँलाई ग्रहण गरेनन्? तिनीहरू सोच्दछन् कि तिनीहरूसँग केही उहाँलाई समर्पण गर्ने, अर्पण गर्ने उत्तम कुरा छ जुनले उहाँलाई खुशी तुल्याउँछ, प्रसन्न तुल्याउँछ र उद्धारको निम्ति सहायता गर्छ। मेरो मित्र, तपाईँसँग केही पनि उहाँलाई समर्पित गर्ने कुरा छैन, उहाँलाई दिने कुरा छैन। बरु उहाँ तपाईँलाई केही कुरा अर्पण गर्न चाहनुहुन्छ अनि उहाँले त्यो कलवारीको क्रुसमा तपाईँको निम्ति गरिसक्नु भएको छ। तपाईँको उद्धारको कार्य क्रुसमा उहाँले पूरा गरिसक्नु भएको छ। रोमी 6 अध्यायको 23 पदमा भनिएको छ, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशु ख्रिस्टमा अनन्त जीवन हो। मित्र, यो बिल्कुल साधारण कुरा छ। तपाईँले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा स्वीकार्नु भएको छ, यो चाहिँ महत्वपूर्ण कुरा हो। प्रभु वचन अध्ययनमा हरेकलाई आशिष दिउँ।
1: भाइ, आजको दिन साँच्चैकै आशिषित रह्यो र मलाई आशा छ हाम्रो सम्पूर्ण श्रोताहरूले पनि आजको दिनबाट धेरै आशिष महसुस गर्नुभएको छ। यसले हामीलाई सुसमाचारको सत्यता बुझ्न र त्यसलाई अंगाल्न प्रेरित गरेको छ र साथै ख्रिस्टबाट पाइने उद्धार र त्यो उद्धार जुन हरेक मानिसका लागि आवश्यक छ भन्ने महत्वपूर्ण शिक्षा चाहिँ आजको दिनले हामीलाई दिएको छ।
2: तपाईँले बिल्कुल सत्य कुरा गर्नुभयो। येशु ख्रिस्ट हाम्रो पापको लागि मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो। यो ऐतिहासिक सत्य हो। रोमीको पुस्तकले पनि भन्छ, धर्मी कोही पनि छैन, हामी सबै पापी हौ, तर ख्रिस्टले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभएको छ।
1: साँच्चै नै हो दाई, उहाँले हाम्रो पापको ज्याला तिर्नुभयो र हामीलाई पापको दासत्वबाट मुक्त गर्नुभयो र यति मात्र नभई उहाँले उद्धारको ढोका खोल्नुभयो र हामीलाई त्यसमा सहभागी हुन निमन्त्रणा पनि दिनुभएको छ।
2: हो त भाइ, परमेश्वर चाहनुहुन्छ कि हामी सबैले नयाँ जीवन पाएको, त्यसैले हामी मण्डलीका क्रियाकलापहरूमा मात्र सीमित भई परम्परालाई धान्ने काम मात्र गर्नु हुँदैन, तर ख्रिस्टले गर्नुभएको उद्धारलाई व्यक्तिगत रूपमा स्वीकार गरी त्यो उद्धारको सन्देश अरूहरूलाई पनि सुनाउनुपर्छ, ताकि सबैले उद्धार पाएको होस्।
1: साँच्चै दाइ, त्यसैले हामीले आफैलाई सोध्नुपर्छ के हामीले त्यो अनुग्रहको सुसमाचारलाई साँचो रूपमा ग्रहण गरेका छौं र त्यो उद्धारको सन्देश अरूलाई पनि बताएका छौं त।
2: हो त भाइ, सुसमाचार भनेको स्वयं ख्रिस्ट येशू हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ र हामीलाई उद्धार गर्नको लागि तयार हुनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरूले उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा स्वीकार गर्नुभएको छ? यदि छ भने तपाईँहरूले पाएको आशिषहरू हामीहरूलाई बाँड्नुहोस्। यदि अझै पनि उद्धारकर्तालाई ग्रहण गर्नुभएको छैन भने कृपया यो मौका आज नै छ, समय छँदा नै उहाँलाई ग्रहण गर्नुहोस्। र अन्तमा परमेश्वरको अनुग्रह, उद्धारकर्ता येशू ख्रीष्टको कृपा र पवित्र आत्माको मार्गदर्शन हामी हरेकसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति हिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नु भन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, जय मसीह। मित्रहरू, आजको पाठमा हामीले आफ्ना बुबा र आमालाई आदर गर्नुपर्छ भन्ने पाठको अन्तिम अंश अन्तर्गत कसरी एउटा आदर्श परिवार जुन पवित्र वचनमा आधारित छ त्यसको निर्माण गर्न सकिन्छ भनेर धर्मशास्त्रबाट चर्चा गर्नेछु। आउनुहोस् एउटा प्रार्थना गरौं। हे पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि। जसरी वचनले सिकाउँदछ, वचनले हामीलाई प्रशस्त कुराहरू बढेको छ कि कसरी हामीले एउटा असल परिवार यस पृथ्वीमा कायम गर्न सक्छौँ। हामी सबैले आफ्नो कर्तव्य, आफ्नो दायित्वको बोझ गराउनुहोस्। यो आजको वचन अध्ययन गर्नमा तपाईँले सहायता गर्नुहोस्। येशूको नाम, आमेन। मित्रहरू, प्रभु येशु साँच्चै मरियमका छोरा हुन्, तर उहाँ परमेश्वरको पुत्र पनि हुनुहुन्थ्यो। एउटै समयमा जसले अन्तर्द्वन्द दृष्टिकोणहरू पनि उत्पन्न गरे। उदाहरणको लागि हामीले लुका 2:41-51 पदमा पढ्छौ, जब येशु 12 वर्षको हुनुहुन्थ्यो, मरियम र योसेफ मन्दिरमा गए, अनि जब नासरतमा फर्किएर आउने समय भयो तब उहाँ तिनीहरूको नजिकमा हुनुहुन्थ्यो। उहाँ तिनीहरूबाट हराउनु भयो। वास्तवमा उहाँ अझै यरुसलेममा पिताको घरमा नै हुनुहुन्थ्यो। स्पष्ट रूपमा व्यवस्थाका शिक्षकहरूसित यरुसलेममा बसेर कुराकानी गर्न उहाँको पिताले उहाँलाई डोर्याउनु भयो, तर मरियम उहाँसित दुखित भइन् र उहाँलाई हपारे। तिनले दोष लगाएन, तर उहाँले बेवास्ता गरेको भने होइन। प्राय जसो आमा बुबाहरूले त्यो गर्छ। हामीले स्वर्गीय पिताको अझ बढी आज्ञा पालना गर्नुपर्दछ। हाम्रो निम्ति जिउनलाई त्यो असल नियम हो। हाम्रो स्वर्गीय पिताको आज्ञा पालना भनेको हरेक मानिसको गहन कर्तव्य। यसले हरेक अरू अवस्थाहरूप्रति हाम्रा प्रतिउत्तरलाई आदेश गर्दछ। छोराछोरीहरूले आमा बुबाको आज्ञा पालना गर्नुपर्दछ, किनकि यो उचित हो। Ephesians 6:1। जब आमा बुबाहरूले परमेश्वरको वचनको विरुद्धमा आदेश गर्दछन् भने छोराछोरीहरूले तिनीहरूको आज्ञालाई अवज्ञा गर्नुपर्दछ। परमेश्वरको प्रष्ट आज्ञाको प्रष्ट सुरक्षाको कुरालाई संकेत गर्दछ। यहाँ एउटा अचम्मको उदाहरण छ। हालसालै हाम्रा प्रचारकहरू मध्ये एकजनाले प्रतिवेदन दिनुभयो कि केही जवान केटीहरूले सुसमाचारको प्रचारको माध्यमबाट प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरे अनि असल गवाहीहरू स्थापित गरे। जे होस्, जब ती केटीहरू अर्थात किशोरीहरू जवान भए, उनीहरूका आफ्ना बुबा र आमाले तिनीहरूलाई आफैलाई बेस्य पेसा गर्न हुकुम गरे। जब तिनीहरूले अस्वीकार गरे, निर्दयपूर्वक आमाहरूले समर्पण गर्न कुटे। के तिनीहरूले आमा बुवाको आज्ञा पालना नगरेर पाप गरे त? निसन्देह परमेश्वरको व्यवस्थालाई भङ्ग गर्ने अधिकार कुनै पनि आमा बुवालाई छैन। श्रोताहरू, कृतज्ञपूर्वक हामी सबैका निम्ति त्यस किसिमको अवस्था खडा हुँदैन। यसै कारण ईश्वरहीन आज्ञालाई, छोराछोरीको कर्तव्यलाई, उनीहरूको बुबा आमाको पूर्ण वैधानिक आज्ञाहरूलाई अवज्ञा गर्न बहानाको रूपमा प्रयोग गर्नु हुँदैन। आमा बुबाको असल निर्देशनलाई पालन गरिनु पर्दछ। प्रभु येशू ख्रीष्टको उदाहरण प्रष्ट छ। हामी सबैले हाम्रा आमा बुबाहरूको आज्ञा पालन सम्पूर्ण रूपले गर्नुपर्दछ। मित्रहरू, स्पष्ट रूपमा प्रभु येशूले सधैँ उहाँका आमा बुबालाई खुसी मात्र पार्नु भएन, तर उहाँले सधैँ आज्ञा पालन गर्नुभएन। हामीलाई थाहा छ कि यरुसलेमको यात्रामा मात्र मरियम उहाँसँग रिसाइन्, सायद तिनी पनि परिवारको सदस्यहरूको बीचमा थिइन् होला, जोहरू उहाँहरूसित बेखुसी भए अनि जसले उहाँलाई रोक्न खोजे जब उहाँले सार्वजनिक सेवा गर्नुभयो। कहिलेकाहीँ उहाँका माता पिता उहाँसित रिसाए। निश्चय नै प्रभु येशूमा दोष भएर होइन, यो तिनीहरूको दोष र पापहरूको कारणले गर्दा थियो। तिनीहरूको अधर्मी दोष र पापको बावजुद पनि उहाँ आमा बुबालाई गर्नुपर्ने जिम्मेवारीहरूबाट टाढा हुनु भएन। मुक्तिदातालाई मरियम र युसेफका निम्ति पूर्ण मान र सम्मान कायम राख्नु भयो। यो उदाहरण व्यवहारिक छ। जसका आमा बुबाहरू तिनीहरूसित कुनै असल कारण बिना नै रिसाउँछ, अथवा जसले तिनीहरूको आफ्नै भूलहरू होस् तिनीहरूमाथि दोष पार्दछ। कसरी यस्तो अवस्थासित छोराछोरीहरूले व्यवहार गर्नुपर्दछ? आदरपूर्वक परमेश्वरको आज्ञा पालन गर्न स्वीकार गरेर जसरी यीशुले गर्नुभयो, उहाँमाथि झुटा दोष लगाउन खोजेको कुरालाई अस्वीकार गरेर अनि खुसी साथ दिएर हरेक कुराहरूमा उहाँका आमा बुबाको इच्छामा पूरै समर्पण गरेर जुन परमेश्वरको निम्ति अवज्ञा समावेश पाएन। अवश्य नै विशेष गरी मरियम र योसेफ आदरणीय मानिस पनि अनि आदर गर्न योग्यका थिए। बुद्धिमान आमा बुबाहरूले आफ्ना छोराछोरीको आदर पाउन योग्य बन्न कोसिस गर्दछन्। तिनीहरूले ख्याल गर्दछन् कि तिनीहरूले परमेश्वरबाट आफ्नो अधिकार चलाउँछन् र यसै कारण उहाँबाट तिनीहरूका छोराछोरीहरूलाई भगाउन कहिले पनि प्रयोग नगर्न प्रयास गर्दछन्। तिनीहरू निरङ्कुश शासक बन्दैन, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई रिस उठाउँदैन अथवा तिनीहरूको आत्मालाई नाजुक स्थितिमा टुटाउँदैन र तिनीहरूलाई निराशामा छोड्दैन। जसरी तिनीहरूले आफ्ना छोराछोरीहरू वयस्क अवस्थामा प्रवेश गर्दछन्, तिनीहरूले तिनीहरूलाई धेरै भन्दा धेरै उत्तरदायित्वलाई परिवर्तन गर्दछन्। क्षणिक आत्मिक समस्यामा पनि तिनीहरूले सानो गल्ती नगर्न होसियार हुन्छ। तिनीहरूले चिन्छन् कि उनीहरूले तिनीहरूका अवस्थाको विषयमा छलफल गर्न सधैँ तयारी हुन्छ। तिनीहरूले उनीहरूको फलाइका निम्ति हरेक कुरा गर्दछन्। यिनीहरू उनीहरूको प्रभुको असल प्रतिनिधित्व बन्न खोजी गर्दछ। मित्रहरू, बुद्धिमान आमा बुबाहरूले सँगसँगै काम गर्दछ। यदि छोरा छोरीहरूले पिता र मातालाई आदर गर्छन् भने तब पिता र माताले पनि आफ्नो छोरा छोरीहरूलाई गाली र दुर्व्यवहार गरिरहनु आवश्यक पर्दैन। यदि सबैका छोरा छोरीहरूसँग बुद्धिमान आमा बुबाहरू भए भने यो अचम्म हुने थियो। दुःखसित भन्नुपर्दा तिनीहरूसँग छैनन्। प्रभु येशूको उदाहरणले त्यसको आमा बुबा प्रति हरेक छोराछोरीको कर्तव्यलाई स्थापित गर्छ। विशेष गरी यी छोराछोरीहरू र जवान मानिस जसले उद्धार पाएको दावी गर्छ। यदि बुद्धिमान आमा बुबाहरूसँग कहिले विद्रोही छोराछोरीहरू नभएको भए यो असम्भव हुने थियो। फेरि दुःखका साथ भन्नुपर्दा यो कुरा हुँदैन। कहिले काहीँ तिनीहरूको ज्ञानले आफ्ना छोराछोरीको रिस उठाउँछ र तिनले आफ्नो बोलावटका निम्ति विश्वासयोग्य काम गर्नुपर्दछ। चुनौतीको अवस्थामा पनि हरेक जवान मानिसले खुसीसाथ आदर गर्नुपर्दछ। तिनीहरूको आमा बुबाहरूको निर्देशनहरूप्रति छोराछोरीहरूले तिनीहरूको इच्छा र चाहनालाई पनि अर्पण गर्नुपर्दछ। आफ्ना बुबाहरूले घरको नियमहरू बनाउँछ, तिनीहरूका छोराछोरीहरूको निम्ति समय बनाउँछ जहाँ तिनीहरू बाहिर जान सक्छन् र कहिले तिनीहरू आउनु पर्दछ, कहाँ जान सक्छन् र कोसित जान सक्छ। डेटिङ र जीवनसाथी चुन्ने कुरामा पनि आमा बुबाको ठूलो अधिकार छ। वर्षौं आमा बुबाहरूले आफैलाई आफ्ना छोराछोरीहरूसित समय खर्च गर्छ। ती छोराछोरीहरूको जीवनको मुख्य सम्बन्धको निर्णयमा के तिनीहरूसँग मुख्य कुरामा शिक्षा दिन अधिकार हुनु पर्दैन त? जहाँ तिनीहरूले पवित्र धर्मशास्त्रबाट देखाउँछन् कि विशेष सम्बन्ध गल्ती छ, तिनीहरूका छोराछोरीहरूले लगातार यसलाई छोड्न तिनीहरूको आह्वान प्रति समवेत हुनुपर्दछ। जहाँ तिनीहरूले सम्बन्धलाई मनाई गर्छन् किनभने तिनीहरूले यसलाई खतरनाक सम्झिन्छ, असल अनुग्रहका साथ तिनीहरूका छोराछोरीहरूले उनीहरूका आमा बुबाहरूको नियम स्वीकार गर्नुपर्दछ। जबसम्म छोराछोरीले आफै स्वतन्त्र र असल निर्णय लिन सक्दैनन् तबसम्म उनीहरू आफ्ना आमा बुबाको रेखदेख र अधीनमा जिउनु पर्दछ। बुद्धिमान आमा बुबाहरू उनीहरूको छोरा छोरीहरूसित बसेर प्रार्थना गर्ने इच्छुक हुन्छ र परमेश्वरको इच्छासित तिनीहरूको व्यक्तिगत इच्छालाई समान पार्दैन र चलाखीका साथ आफ्नो छोराछोरीलाई प्रयोग गर्दैन। पक्का प्रतिबिम्बका निम्ति बुद्धिमान आमा बुबाहरूले समय दिन्छ अनि धर्मशास्त्रको ज्ञानमा सहमति हुन प्रयत्न गर्दछ। व्यक्तिगत पूर्वाग्रहको विषयमा उठेका द्वन्द्वलाई तिनीहरू त्याग्न तयारी हुन्छ। विशेष गरी तिनीहरूले आमा बुबाहरूप्रति गर्नुपर्ने कर्तव्य भक्तिपूर्ण समर्पण हो। जसरी प्रभु येशू ख्रीष्ट उहाँको संसारिक आमा बुबाको अधीनमा रहनुभयो, हामी सबैका निम्ति सजिलै अथवा स्वभावले आज्ञाकारिता हुँदैन। जवान छोराछोरीहरूले विद्रोही स्वभावलाई धोका दिन्छ। प्रायजसो किशोरहरूले कल्पना गर्छन् कि आमा बुबाको अनुशासन वा नियन्त्रण बिना नै समय बिताउन पाए हुन्थ्यो। परिणाम स्वरूप धेरै घर ठाउँ परमेश्वरले पृथ्वी स्वर्गको नजिकको प्रिय आकृति बन्न नियुक्त गर्नुभएको कुरा रणभूमिमा परिवर्तन हुन्छ। धेरै किशोर अवस्थाका छोरा छोरीहरू हटी घमण्डी र जिद्दीवाला हुन्छ। परमेश्वरको वचन प्रष्ट छ, पाँचौं आज्ञालाई याद गर्नुहोस्, तिमी तिम्रो आफ्नै मार्गमा जान सक्ने हुन्छ। यदि प्रभु येशु ख्रीष्टले आफूलाई उहाँको आमा बुबाहरू कहाँ समर्पण गर्नुभयो, कति धेरै तिमीले पनि गर्नुपर्दछ। अधिकार सहित व्यवहार गर्न हाम्रो निम्ति प्रभु येशु ख्रीष्ट एउटा नमुना हुनुहुन्छ। त्यो आदरणीय होइन, धेरै विश्वासीहरूका निम्ति यो ठूलो समस्या हो। कसरी हामी अनादरणीय मानिसलाई आदर सम्मान गर्न सक्छौ, विशेष गरेर कसरी छोरा र छोरीले धोकेबाज ठग अपराधी जडिया अनुत्तरदायी आमा बुबालाई आदर गर्न सक्छ, जवाब सजिलै छ। तर हामीले नियमलाई राम्ररी विचार गर्नुपर्दछ, जसमा ख्रीष्टले शासकहरूलाई व्यवहार गर्नुभयो, उहाँले संघर्ष गर्नुभयो। ती शासकहरू आदर पाउने योग्यका थिए, त्यही पनि तिनीहरूको व्यक्तिगत भ्रष्ट जीवनका बावजुद पनि उहाँले तिनीहरूको स्थानलाई स्वीकार गर्नु, उहाँले सकेसम्म आज्ञा पालन गर्नुभयो, उहाँले इमानदारीपूर्वक बोल्नुभयो, तर समयपूर्वक पापलाई बहिष्कार गर्नु, उहाँले तिनीहरूको भलाई खोज्नुभयो। जसरी हामीले पिलातससितको वार्तालापमा देख्छौ, उहाँले असल गवाही दिनुभयो, पहिलो तिमोथी 6:13। श्रोताहरू, प्रभुले हामीलाई अनुग्रही प्रतिज्ञा दिनुहुन्छ, आफ्ना आमा बुबालाई आदर गर, यी जुन देश तिमीहरूलाई परमप्रभु आफ्नो परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। प्रस्थान 20:12। सीजे एल्कोटले उनको टिप्पणीमा उल्लेख गर्दछन्, बिल्कुलै दुई फरक अर्थमा प्रतिज्ञालाई बुझ्न सकिन्छ। पहिलो, मानिसहरू प्रति राष्ट्रिय स्थिरताको आश्वासनका रूपमा यसलाई लिन सकिन्छ। जोहरू माझमा साधारण रूपले बुबा आमा सम्बन्धित आदत र आज्ञा पालनलाई अभ्यास गरेको छ, अथवा दोस्रो, जमानतको साधारण र धेरै शब्द शाब्दिक अर्थमा यसलाई बुझ्न सकिन्छ कि लामो आयुको आशिषको इनामका निम्ति साधारण नियमका रूपमा आज्ञाकारी छोराछोरीहरूले प्राप्त गर्छ। प्रतिज्ञा सहितको पहिलो आज्ञा भनेर पावलले पाँचौं आज्ञालाई उल्लेख गर्दछ, एफिसी 6:2। पहिलो, यसलाई प्रमुखका रूपमा उत्कृष्ट रूपले बुझ्न सकिन्छ, जुन आज्ञाप्रति परमेश्वरको विशेष प्रतिज्ञाको सुप्रसिद्ध उदाहरण। संसारले आमा बुबाहरूलाई धेरै आदर गर्नुपर्छ भनेर स्थापित नगर्न सक्छ, तर परमेश्वरले गर्नुहुन्छ। जसले यसो गर्दछ उहाँले तिनीहरूलाई प्रशस्त आशिष दिनुहुन्छ। लामो र खुसी जीवनमा हाम्रा बुबा आमालाई आदर गर्नु भनेको मुख्य प्रतिनिधित्व, दुवै अल्पकालीन र दीर्घकालीनमा यसले धेरै खुसी उत्पन्न गर्छ। यसरी नै स्वेच्छाले पनि हामीलाई पाँचौं आज्ञालाई पालन गर्न आह्वान गर्छ। अन्तत श्रोताहरू, लामो आयु भन्दा पनि हामीसित ठूलो सम्बन्ध हुनुपर्छ। हाम्रो मुख्य कुरा चाहिँ अनन्त जीवन प्राप्त गर्नु, जसले साँच्चै नै फरक पार्दछ। आदर जसले अनन्त जीवनको फल उत्पन्न गर्छ कि जसलाई हामी स्वर्गीय पिताप्रति निर्देशन गरिएको छ। उहाँको पुत्रलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण नगर्ने कसैले पनि उहाँलाई आदर गर्न सक्दैन। येशूले भन्नुभयो, जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनु हुनेलाई ग्रहण गरेको हुन्छ, लुका 9:48। र जसले मलाई अस्वीकार गर्छ त्यसले मलाई पठाउने हुनेलाई अस्वीकार गर्दछ, लुका 10:16। यहाँ परमेश्वरको अधिकारलाई चिन्ने र आदर गर्ने अन्तिम उत्तरदायित्व छ। विशेष रूपले आमा बुबालाई आदर गर्नेले लामो आयु र आनन्दित परिणाम ल्याउँदछ। उहाँको पुत्रलाई ग्रहण गरेर प्रभुलाई आदर गर्नाले अनन्त जीवन र खुसी पैदा गर्दछ। आमेन। श्रोताहरू, स्वर्गीय आशिष प्राप्त गर्न हामीले आफ्ना आमा बुबालाई आदर गर्नुपर्छ। यिनै महत्वपूर्ण विषयहरू तपाईँको माझ राख्दै आजको निर्धारित समय पनि सकिसकेको छ। फेरि भेट्ने बाचाका साथ मलाई खोजिरहने अनुमति दिनुहोस्। जय मसीह।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरू सँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छ तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस् धन्यवाद

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

0: प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन,
1: सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

यस कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशु ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशुको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशु ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशु ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।
1: श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
2: कृपया मलाई धर्ममा भन्दा ख्रीष्ट येशूमा विश्वास गरिनुपर्ने केही कारणहरू बताइदिनुहोस्।
1: हुन्छ मित्र, आजको यस श्रृंखलामा चाहिँ म तपाईँलाई धर्ममा भन्दा प्रभु येशु ख्रीष्टमा विश्वास गरिनुपर्ने 10 कारणहरू मध्ये 5 कारणहरूलाई बताउँछु।

0: गर्नेछु र बाँकी कारणहरूलाई चाहिँ आगामी श्रृंखलामा बताउनेछु। म आशा गर्छु तपाईँले यसलाई ध्यानसित सुन्नुहुनेछ र आगामी कार्यक्रममा यसलाई बुदागत रूपमा दोहोर्याउँदा तपाईंलाई तुरुन्तै आज भनिन लागिएका कुराहरू सायद याद हुनेछन्। धर्ममा भन्दा प्रभु येशु ख्रीष्टमा विश्वास गरिनुपर्ने पहिलो कारण हो। येशु ख्रीष्ट कोही यस्तो व्यक्ति हुनुहुन्छ जसलाई चिनिएको र भरोसा गरिएको हुनुपर्दछ। ख्रीष्ट येशु कुनै एउटा प्रणाली, परम्परा या विश्वासभन्दा माथिको हुनुहुन्छ, ती भन्दा अधिक हुनुहुन्छ। उहाँ एक त्यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रा खाँचोहरू जान्नुहुन्छ, हाम्रा पीड़ाहरूलाई अनुभव गर्नुहुन्छ र हाम्रा कमजोरीहरूप्रति सहानुभूति देखाउनुहुन्छ। हाम्रो भरोसाको बदलामा उहाँले हाम्रा पापहरूको क्षमालाई प्रदान गर्नुहुन्छ। हाम्रो लागि उहाँले भन्सुन गरिदिनुहुन्छ। उहाँ हामीलाई आफ्नो पितासम्म पुर्याउनको निम्ति मध्यस्थ हुनुहुन्छ। उहाँ हाम्रो निम्ति रुनुभयो, हाम्रो निम्ति मर्नुभयो र मृत्युबाट बौरी उठ्नु भएर सबैलाई देखाउनुभयो कि उहाँ नै त्यो सब थोक हुनुहुन्छ जे उहाँले महु भनेर दावी गर्नुभएको थियो। मृत्युमाथि विजय प्राप्त गरेर उहाँले हामीलाई देखाउनुभयो कि उहाँले हामीलाई हाम्रा पापहरूबाट उद्धार गर्न सक्नुहुन्छ। यस पृथ्वीमा हामीद्वारा नै उहाँले आफ्नो जीवन जिउनुहुन्छ र त्यसपछि हामीलाई सुरक्षित साथ स्वर्गसम्म ल्याइ पुर्याउनुहुन्छ। उहाँले आफैलाई ती कुनै पनि मानिसका लागि एउटा उपहारको रूपमा उपलब्ध गराउनुहुन्छ जसले उहाँमाथि भरोसा गर्नेछन्। योहन्ना 20:24-31। आउनुहोस् मित्र, पवित्र बाइबलमा रहेको योहन्ना 20:24-31 हामी पढौं। येशु आउनुहुँदा 12 जना मध्ये एकजना दिदुमस भन्ने थुमा चाहिँ तिनीहरूसँग थिएनन्। यसकारण अरू चेलाहरूले तिनलाई भने, हामीले प्रभुलाई देख्यौं। तर तिनले उनीहरूलाई भने, जबसम्म म उहाँका हातमा किल्लाहरूका डोब देख्दिन र किल्लाहरूका डोबमा मेरो औंला हाल्दिन, उहाँको कोखामा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्ने छैन। 8 दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्द थिए, तर येशु भित्र प्रवेश गर्नुभयो र माझमा उभिएर भन्नुभयो, तिमीहरूलाई शान्ति। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औंला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरा कोखामा हाल, शंका नगर तर विश्वासी हो। थोमाले उहाँलाई भने, मेरो प्रभु र मेरा परमेश्वर। येशूले तिनलाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ। धन्य हुन् तिमीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्छन्। येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएका छैनन्, तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्। मित्र, अब आउनुहोस् धर्ममा भन्दा ख्रीष्ट येशूमा विश्वास गरिनुपर्ने दोस्रो कारणतिर जाउँ र त्यो हो, धर्म चाहिँ विश्वास गरेपछि गरिने केही कुरा हो। प्रिय मित्र, परमप्रभु परमेश्वरमा विश्वास गर्नु, धार्मिक सेवाहरूमा उपस्थित हुनु, इसाई धार्मिक शिक्षा सम्बन्धित प्रश्नोत्तरहरूलाई स्वीकार गर्नु, बप्तिस्मा लिनु र प्रभु भोजलाई खानु चाहिँ धर्म हो। परम्परा, कर्मकाण्ड, संस्कार र सही र गलतका बीचमा रहेका फरकलाई सिक्नु पनि धर्म नै हो। धर्मशास्त्रका वचनहरूलाई पाठ गर्नु र कण्ठ गर्नु, प्रार्थनाहरू चढ़ाउनु, गरीबलाई दान दिनु र धार्मिक विदाका दिनलाई उत्सवको रूपमा मनाउनु धर्म हो। क्वायरमा सहभागी बनेर गीतहरू गाउनु, गरीब दुखीलाई मदत गर्नु र विगतमा गरिएका गल्तीहरूलाई सुधार्नु पनि धर्म हो। धर्म केही यस्तो कुरा हो जसलाई फरिसीहरूले अभ्यास गरेका थिए। ती धर्मशास्त्रलाई प्रेम गर्ने, परिवर्तन विरोधी, रूढिवादी, पृथकतावादी आत्मिक अगुवाहरू थिए जसले ख्रिस्टलाई यतिसम्म घृणा गरे कि उहाँलाई मृत्युदण्ड दिइयोस् भन्न पनि पछि परेनन्। उहाँले मानिसहरूलाई मदत गर्नको लागि तिनीहरूका परम्परालाई भंग गर्नुभएको कारणले मात्र तिनीहरूले उहाँलाई घृणा गरिरहेका थिएनन्। तर उहाँले त तिनीहरूका हृदयहरूलाई तिनीहरूकै धर्मद्वारा नै अवलोकन गर्नुभएको कारणले गर्दा नै तिनीहरूले त्यसो गरेका थिए। आउनुहोस् सोही कुरालाई मत्ती 15 एकदेखि 9 पनि पढिहालौं। यरुसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू यीशु कहाँ आए र भने, तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भंग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भंग गर्दछौ? किनभने परमेश्वरले भन्नुभएको छ, आफ्ना बाबु र आमाको आदर गर र बाबु वा आमाको विरूद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ निश्चय मारिनु पर्छ। तर तिमीहरू चाहिँ भन्दछौ, जसले आफ्ना बाबु वा आमालाई भन्छ, तपाईंले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो सो परमेश्वरलाई चढ़ाइएको छ, त्यसले आफ्ना बाबुको आदर गर्नु पर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। पाखण्डी हो, यसैयाले तिमीहरूका विषयमा ठिकै अगम्बाणी बोले, यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिमीहरूको हृदय मबाट टाढा छ। तिमीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। अब आउनुहोस्, धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने त्यसको कारणतिर जाउँ र त्यो हो, धर्मले हृदयहरूलाई परिवर्तन गरिदिँदैन। प्रिय मित्र, प्रभु येशूले धार्मिक फरिसीहरूलाई भाँडाहरू माझ्ने त्यस्तो एउटा समूह जस्ता छन् भन्नुभयो, जसले कचौराको भित्रपट्टिलाई फोहोरै छोडेर बाहिरपट्टि मात्र माझ्ने काम गर्दछन्। उहाँले भन्नुभयो, तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्र चाहिँ लुट र दुष्टताले भरिएको हुन्छ। मूर्ख मानिस हो जसले बाहिरको भाग बनायो, त्यसले नै भित्रको पनि बनाएको होइन र? लुका 11:39-40। प्रभु येशू ख्रीष्टलाई थाहा थियो कि एक व्यक्तिले उसको अवधारणालाई आफ्नो कर्म परिवर्तन नगरिकनै परिवर्तन गर्न सक्छ। मत्ती 23:1-3 हामी यस कुरालाई हेर्न सक्छौ। उहाँलाई थाहा थियो कि धार्मिक विश्वास पत्रहरू र संस्कारहरूले हृदयलाई परिवर्तन गर्न सक्दैन। उहाँले आफ्ना दिनमा रहेका सबैभन्दा धार्मिक मानिसहरूमध्ये एउटा मानिसलाई भन्नुभएको थियो कि कोही आत्माद्वारा नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। मुन्ना तिनको तीन पद, तर पनि त्यस दिनदेखि लिएर अहिलेसम्म पनि संसारमा रहेका एकदमै धर्मी मानिसहरू मध्ये धेरैले निरन्तर बिर्सिरहेकै हुन्छन् कि धर्मले त बाहिरी स्वरूपलाई मात्र ध्यान दिन्छ, हृदयलाई परिवर्तन गर्न सक्ने त केवल ख्रिस्ट मात्र हुनुहुन्छ। अब आउनुहोस्, धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने चौथो कारणतिर जाउँ, र त्यो हो धर्मले सानो कुरालाई नै ठूलो बनाइदिन्छ। प्रिय मित्र, सायद तपाईंलाई थाहै छ होला कि येशू ख्रिस्टले ती धर्म गुरूहरूसँग नै बोल्नुभएको थियो जससँग विस्तार रूपमा कुराहरू जान्ने प्रबल इच्छा थिए। जब उहाँले यसो भन्नुभयो, तर तिमी फरिसीहरूलाई धिक्कार किनकि तिमीहरू पुदिना र आरुड र हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्वरका प्रेमको उपेक्षा गर्दछौ, तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्ने थियो। लुका 11:42। हामीले किन यति साह्रो ठिक ठहरिने प्रयास गरिरहेका छौं त भन्ने विषयमा रहेको ठूलो समस्यातिर हेर्नुको साटो नैतिक रूपमा ठिक ठहरिने व्यवहारतिर केन्द्रित हुने र नियमहरू बनाउने हाम्रो अभिप्रायलाई येशूले देख्नुभयो। फरिसीहरूले त आफूसँग अधिक ज्ञानका कारणले गर्दा यस कुरालाई तार्किक निष्कर्षहरूसम्म नै पुर्याए। तिनीहरूले बिर्सिए कि परमेश्वरले त हामीमा कति ज्ञान छ भन्ने कुरालाई तिटिन्जेलसम्म वास्ता गर्नुहुन्न, जटिन्जेलसम्म हामीले उहाँलाई कति वास्ता गर्दो रहेछौ भनेर उहाँलाई थाहा हुँदैन। यही नै त्यो ठूलो प्रश्न थियो जुन प्रेरित पावलको मनमा रहेको थियो जब तिनले यसो लेखे, मैले मानिसहरू र स्वर्गदूतहरूको भाषा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने घण्टा र झ्याइझ्याइ गर्ने छ्याली मात्र हुन्छु। यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। पहिलो कोरिन्थी 13:1-3 पद। र अब आउनुहोस्, धर्ममा भन्दा ख्रिस्ट येशूमा विश्वास गरिनुपर्ने पाँचौं कारणतिर जाउँ, अनि त्यो कारण चाहिँ हो धर्मले परमेश्वरको सामुन्ने भन्दा मानिसहरूकै सामुन्ने ठिक ठहरिने प्रमाणलाई प्रदान गर्दछ। प्रिय मित्र, येशू ख्रिस्टले आफ्नो कड़ा आलोचना चाहिँ ती मानिसहरूका लागि जोगाएर राख्नुभएको थियो जसले तिनीहरूका आत्मिक ख्यातिलाई सामाजिक ध्यानाकर्षण गर्न र सम्मानहरू प्राप्त गर्नलाई प्रयोग गर्दथे। त्यस्तो खालका धर्मगुरूहरूलाई येशूले यसो भन्नुभयो, तिमी फरिसीहरूलाई धिक्कार किनकि तिमीहरू सभाघरहरूमा मुख्य मुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। लुका 11:23। त्यसपछि आफ्ना चेलाहरूसँग कुराकानी गर्दै येशूले फरिसीहरूका विषयमा यसो भन्नुभयो, तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्। मत्ती 23:5। येशूले धर्मका अभ्यासभित्र स्पष्ट रूपमा नै यस्ता कुराहरू देख्नुभयो जुन कुराहरूले परमप्रभु परमेश्वरको सामुन्ने भन्दा मानिसकै सामुन्ने ठिक ठहरिने धारणाहरूलाई पक्रने र बढ़ी महत्व दिनका साथै ती गर्नलाई इच्छा जगाउने खालका थिए। मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर प्राप्त गर्दै हुनुहुन्छ, र आजलाई भने त्यस प्रश्नको उत्तर दिने क्रमलाई यही विश्राम लिन्छौं। हामी यो प्रश्नको बाँकी उत्तरलाई आगामी श्रृंखलामा प्रस्तुत गर्नेछौ। धन्यवाद। प्रिय श्रोता मित्र, आजको यस प्रसारणलाई सुनिरहँदा यदि तपाईँले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ भनिने कुरालाई न्यायसंगत नै देख्नुहुन्छ भने मनमा यति कुरा याद राख्नुहोस् कि परमेश्वरको परिवारलाई पवित्र बाइबलले यसो भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, धार्मिक प्रयासहरूद्वारा र काम पूरा गराइहरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। एफिसी 2:8-9। ख्रीष्टले उपलब्ध गराउनु हुने मुक्ति चाहिँ धार्मिक प्रयासहरूका निम्ति दिइएको एउटा इनाम होइन, तर ती सबैलाई दिइने एउटा वरदान हो जसले उहाँमाथि भरोसा राख्दछन्। परमेश्वरले दिनुहुने मुक्तिको वरदानलाई स्वीकार गर्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। परमेश्वर, मलाई थाहा छ म एक पापी हुँ, मलाई थाहा छ म आफैले आफैलाई बचाउन सक्दिन, म विश्वास गर्छु येशू मेरा पापहरूका निम्ति क्रुसमा मर्नुभयो, म विश्वास गर्छु उहाँ मृत्युबाट बौरी उठ्नुभयो, ती सबैद्वारा उहाँको जीवन जिउनलाई जतिले उहाँमाथि विश्वास गर्दछन्, अब म उहाँलाई मेरो मुक्तिदाताको रूपमा स्वीकार गर्छु, म तपाईँले दिनुहुने क्षमा र सदा सर्वदा रहने जीवनलाई ग्रहण गर्छु। धन्यवाद पिता, येशूको नाउँमा म प्रार्थना गर्छु, आमिन। श्रोता मित्र, हामी आशा गर्छौ तपाईँले आफ्नो हृदयमा येशू प्रभुलाई निम्त्याउनु भएको छ र उहाँले उपलब्ध गराउनु हुने मुक्ति र अनन्त जीवनको भागीदार भन्नुभएको छ।
1: हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: mami, balbalikalay. Parmisole, maya, kanu, unta, tanibat. Tapi alu, hindi unta. Kuti usapin, ek sepat, duplo, ek, migal. Mati chuchu. Tapi alpani, sunisay.
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जेमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भयो।

0: र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: जय मिश्री, हामी आज फेरि तपाईँको माझमा विश्वासदाता कार्यक्रम खेलकुद कार्यक्रममा हामी प्रस्तुत भइसकेको छौँ। म प्रस्तुतकर्ता परशुराम गिरी। आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो आदरणीय महेन्द्र खड्का सर, उहाँ आशिष चर्चमा हुनुहुन्छ। जय मिश्री हजुरलाई
2: जय मिश्री।
1: सबैभन्दा पहिला हजुरको परिचय र जीवनको पृष्ठभूमि बारेमा बताइदिनुहोस् न।
2: अब म, मेरो नाम महेन्द्र खड्का हो। मेरो खास, मेरो ओरिजन सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 10 पर्छ। मेरो बाल्यकाल त्यहीँ सुर्खेतमै बित्यो र पढाइको सिलसिलामा अनि म काठमाडौँतिर आएँ। पढाइ अनि सँगसँगै काम गर्दै पढ्दै यसरी आफ्नो जीवनलाई अगाडि बढाउने क्रममा आज तपाईँको माझमा छु। मेरो घरमा मेरो श्रीमती, मेरा दुईटा नानीहरू छन्, छोरीहरू, अनि मेरो आमा हुनुहुन्छ, अनि हामी तीन दाजुभाइ अनि एउटा दिदी हो मेरो परिवारमा। सबै कुरा राम्रै छ। मेरो जीवन पनि अरू मानिसहरू जस्तै सामान्य संघर्षबाटै सुरु भएको हो। दुःख, अभाव, अशान्ति यी सबै मैले अनुभव गरेँ, तर आज म खुलेर भन्न सक्छु परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। परमेश्वरका कारणले मेरो जीवनमा धेरै उतार चढावहरू आए तापनि, मलाई व्यावसायिक कुरामा होस्, मलाई आफ्नो जीवनमा स्वास्थ्य सम्बन्धी ब्लड क्यान्सर भएको बेलामा होस्, परमेश्वरले मलाई कहिले पनि छोड्नु भएन। उहाँको अनुग्रह र उहाँको आशिषमा आज म फेरि तपाईँहरूको माझमा यसरी बोल्न सक्नु भएको छ।
1: हजुरले ब्लड क्यान्सरको बारेमा कुरा गर्नुभयो। तपाईँ ब्लड क्यान्सर जस्तो गम्भीर, जुन चाहिँ एउटा गम्भीर रोगबाट तपाईँ कसरी बच्नुभयो, केही यसबारेमा बताइदिनुहुन्छ?
2: मलाई आजभन्दा लगभग 15-16 वर्ष अगाडि ब्लड क्यान्सर भएको थियो। त्यो बीचमा अब क्यान्सर भन्ने बित्तिकै अनि हाम्रो समाज अनि हाम्रो भोगाई एकछिन त अब स्तब्ध भइन्छ, होइन? जहाँ सुने म त्यहीँ थचक्कै बसेको स्थिति थियो। त्यस्तो अवस्थामा अनि म जब सुनेपछि म सबै ट्रिटमेन्टहरू कहाँ के कसरी गर्न सकिन्छ भनेर बुझ्ने क्रममा त्यसको भोलिपल्टै म इन्डियाको दिल्लीमा गएर मैले त्यहाँ आफ्नो उपचार सुरु गरेँ। लामो समयको उपचार पश्चात म गरिरहेको थिएँ र उपचार गर्दा गर्दै पनि मलाई त्यति राम्रो निको भइरहेको थिएन। त्यसमा फेरि मुटुमा अलिकति समस्याहरू थपिएको थियो। त्यो बीचमा धेरै अशान्तिहरू भएका थिए, घरमा औषधि गर्ने कुराहरूदेखि लिएर घरमा अन्य अशान्तिहरू कुराहरू, घरमा मेरो भाउजूहरू पनि जिउहरू कामले उहाँहरूको पनि सायद शैतानले काम गरिरहेको थियो। त्यो बीचमा औषधिले पनि काम नगरेको अवस्था थियो। जब त्यो सबै कुराहरू जिन्दगीमा अब सकिँदैन, सबै कुराहरूबाट निराशा भइसकेपछि अब कहाँ गएर के हुन्छ, धामी झाँक्री अब सबै कुराहरू गर्ने कुराहरू भयो। त्यो पनि नभइसकेपछि, त्यसले पनि ठिक नभइसकेपछि सपनामा जहिले पनि साँपहरू आएर सपनामा साँपहरूले डस्ने त्यस्तो अवस्था थियो। त्यो भइसकेपछि अब परमेश्वरमा जानुपर्छ, परमेश्वर त हामीलाई थाहा थिएन, क्रिस्चियन हुनुपर्छ भन्ने हाम्रो कुरा भएको थियो। सायद परमेश्वरको योजना नै थियो होला। मलाई पहिला क्रिस्चियन भन्ने बित्तिकै म एकदमै हेट गर्ने मान्छे, क्रिस्चियनलाई एकदमै हेरेको दृष्टिले हेर्ने मान्छे थिएँ। परमेश्वरले यसैलाई नै चुन्नुपर्छ भन्ने भएको हुनुपर्छ मेरो विचारमा। अनि म यहाँ काठमाडौँमा दुःख पाइरहेको थिएँ अनि मलाई उपचार गर्ने पैसाहरू थिएन। त्यतिखेर पैसा धेरै चाहिने, अब उपचार गर्नलाई पनि पैसा चाहिने, घर व्यवहार, केटाकेटी पढाउन लेखाउन सबै गर्नुपर्ने, आफ्नो भएको बास पनि नभएको अवस्थाहरूलाई बेचेर भाडामा बसेको अवस्था थियो। त्यस्तो बीचमा यहाँबाट सुर्खेत गएको थिएँ म, मेरो आफ्नो सम्पत्ति केही बेचेर या ब्याङ्किङ लोन गरेर अब विदेश जानुपर्छ उपचार गर्न भन्ने सोचिरहेको बेलामा सुर्खेत जब घरमा पुग्यौँ अनि मेरो आमा पनि मसँगै हुनुहुन्थ्यो, किनकि उहाँ आमालाई सँगै लानुपर्ने थियो किनकि उहाँको नाममा प्रपर्टीहरू थियो। त्यो गर्न भनेर गयौँ हामी। तर त्यो सबै भइसकेपछि जब म सुर्खेत गएको थिएँ, आमा र म चाहिँ ब्याङ्कतिर गयौँ अनि मेरो भाउजू हुनुहुन्थ्यो, ज्योति भाउजू घरमा, अनि उहाँले चाहिँ नानीहरूलाई, तिनवटा नानीहरूलाई स्कुलबाट निकाल्नु भएछ। निकालेर चाहिँ अब आज मामाको घर जाने भन्नुभएछ। अनि मामाको घर जाने क्रममा चाहिँ त्यो बिचमा भेरी नदी पर्छ अनि उहाँहरू तिनजना केटाकेटी र भाउजू चारजना एकैपटक त्यो नदीमा सुसाइड गर्ने भनेर उहाँले डिसिजन गर्नुभएछ। त्यो हामीले सुन्यौँ अनि हामी पनि त्यो नदीकोतिर जान कोसिस गर्यौँ अनि साधनहरू खोजेर हामी गयौँ त्यहाँ। त्यो गइसकेपछि त्यो नदीको छेउमा पुगिसकेपछि मेरो भतिजी कान्छी चाहिँ नानीले चाहिँ मम्मी म चाहिँ मर्दैन, तपाईँहरू चाहिँ जानुहोस् भनेर चाहिँ उता भेरीको पुलको बिचमा, जङ्गलको बिचमा बसिरहेको अवस्था थियो। अनि उताबाट कोही गाउँले एकजना दाई आउनुभएछ अनि उहाँले चिन्जानको तँलाई जङ्गलको बिचमा कसले ल्याए नानी भनेर सोधपुछ गर्ने क्रममा चाहिँ यसो भयो भनेपछि अनि त्यो दाईका कारणले परमेश्वरले फेरि त्यहाँ पनि सहायता गर्नुभयो, हामीलाई भन्नुपर्छ अनि म पनि पुग्नु, अनि त्यो दाईले पनि त्यो भाउजूहरूलाई समातेर राखेको अवस्था थियो। अनि उहाँहरूलाई असारको महिनाको पानीको समय थियो, उहाँहरूलाई लिएर हामी आयौँ। अनि आएपछि मेरो एकजना फुपू हुनुहुन्छ, उहाँ त इसाई भइसक्नु भएको थियो, उहाँको धेरै स्वास्थ्य समस्या भएर 7 जति अपरेसन गरेको, उहाँलाई इसाई भएपछि स्वास्थ्य लाभ भएको थियो। अनि म चाहिँ त्यही घरमा मेरो

0: घरभन्दाखेरि उहाँको घर थियो, म त्यहीँ झरेँ, गाडीमा झरेर अनि त्यहीँ गएँ. घरमा अब दाजु पनि विदेशमा हुनुहुन्थ्यो, आमालाई छोड्यो, अब कसैले बुवा पहिले बित्नु भएको, अनि त्यस्तो अवस्था थियो. अनि त्यो दिन त्यहीँ बस्यौँ हामी. त्यसको भोलिपल्ट बिहान चिया खाने क्रममा चाहिँ भाउजूसँग बस्यौँ. अब भाउजूलाई यस्तो यस्तो छ, यस्तो समस्याहरू छ, जिउ काम्ने, मनस्थिति ठिक छैन भन्ने अवस्था भएपछि अब के गर्ने कसो गर्ने, अब म त फेरि जानुपर्छ उपचार गर्न, मलाई टाइम छैन भन्ने कुरा भइरहेको थियो. अनि त्यो बिचमा चाहिँ मैले भने भाउजूलाई पुलिसमा जिम्मा लगाइदिउँ अनि म त जानुपर्छ, उसको श्रीमान आएर केही सल्लाह गर्ला उनीहरूसँग भन्ने कुरा गरिरहेको थिएँ. फुपूले भन्नुभयो त्यसो गर्नु हुँदैन, नचाहिने काम गर्नु हुँदैन, अब क्रिस्चियन हुनुपर्छ बाबु भन्नुभयो. अनि मैले भने फुपू म सबैभन्दा तयार छु, चाहे क्रिस्चियन बनाउनुहोस् चाहे मुस्लिम बनाउनुहोस्, तर म यो समस्याबाट मुक्त हुन चाहन्छु. क्यान्सर छ, घरको समस्या छ, नानी केटाकेटी आफू कहिले मर्ने थाहा छैन, त्यस्तो अवस्थामा थाकेको थकित अवस्थामा अनि त्यो पाइसकेपछि सबै कुराहरू सुरु भयो. शनिबार गएर ग्रहण गरियो अनि त्यसको एक महिना जति मेरो भाउजूले निरन्तर मण्डली प्रार्थना गर्दा उहाँलाई निको भयो. उहाँको पहिला ब्रेन ट्युमर छ भन्ने कुरा थियो, त्यो पनि निको भयो अनि उहाँ स्वास्थ्यमा लाभ उहाँको भयो. मेरो आमाको पनि स्वास्थ्य लाभ भयो, किनकि मेरो आमालाई पनि किडनीको समस्या थियो पहिला, त्यो पनि ठिक भयो. तर मलाई क्यान्सर ठिक भइरहेको थिएन, अलिक टाइम लागेको थियो. र विश्वासी भएको तीन महिनापछि एउटा थलीमा एउटा राजु पास्टर हुनुहुन्छ, दाइ जेपी भन्छन् धेरै, अनि उहाँले मलाई बोलाउनु भएको थियो. यसो किचनहरूको एउटा चियापानमा उहाँसँग मेरो भेट भएको थियो अनि डाक्टर सुन्दर थापाहरू लगायतका थुप्रै हुनुहुन्थ्यो. अनि मैले उहाँहरूलाई भने तपाईँको धर्म काम लाग्दो रहेछ भने मैले
1: विश्वास गरिसकेपछि
0: के भयो बाबु भन्नुभयो राजुले जेपी दाइले. अनि मैले भने कि खै मलाई ठिकै भएको छैन, उहाँ हाँस्नु हो अनि एक दिन मेरो मण्डलीमा आउनु मिल्छ भाइ भन्नुभयो. मैले भने धेरै दामी झाँक्री काँगै तिमी
1: होइन
0: भनेर कुराकानी गरेँ मैले. त्यसपछि उहाँले चाहिँ हुन्छ आउनुहोस् भन्नु, म गएँ. मेरो नानी ठुलो नानीलाई पनि लिएर गयौँ, सानै थियो, उसको दाहिने हात चल्थेन बेला बेलामा. बाबु छोरी गयौँ हामी. त्यहाँ गइसकेपछि सङ्गतिको दुई घन्टा पछि अनि उहाँले तेल राखेर हातमा प्रार्थना गर्नुभयो. बाबु अब ठिक हुन्छ भाइ भन्नुभयो. मैले ठिक भएको छैन दाई भन्नुभयो, उहाँ हाँस्नुभयो अनि एकछिन बसौँ भन्नुभयो. अनि त्यो दिन मलाई उहाँले धेरै कुराहरू सिकाउनु भयो, बाइबल कसरी पढ्ने, प्रार्थना कसरी गर्ने, विश्वासको अलिकति भाग परमेश्वरलाई कसरी राख्ने विश्वासमा भनेर कुराहरू गर्दै गएपछि चाहिँ उहाँले सिकाउनु भयो. अनि त्यो कुराहरू म लिएर आएँ. असारको महिना अन्त यहाँ साउन पहिलो हप्ता थियो, गर्मी समय थियो अनि म बहालमा बस्थेँ नक्सालमा. त्यो दिन आएर मैले साँचो रूपमा घुँडा टेकेर 45 मिनट प्रार्थना गरेँ राति. प्रभु मलाई हजुरको चरणमा आएँ, मलाई जीवन दान दिने या मलाई उठाउने हजुरकै छ प्रभु. यदि मलाई दुःख यहाँभन्दा सन्चो नहुने हो भने म प्रार्थना गरेको बेलामा हजुरले मलाई उठाउनुपर्छ प्रभु भनेर म दुरुदुरुरेर धेरै प्रार्थना गरेँ. 45 मिनट प्रार्थना गरेपछि सुते म. त्यस्तो दिन वा त्यसको भोलिपल्ट मलाई थाहा छैन, सपनामा मलाई जिजस क्राइस्टले दर्शन दिनुभयो. म त्यसरी नै रोएर प्रार्थना गरिरहेको थिएँ. अहिले पनि मलाई झल्झली याद छ, सेतो कपडामा कालो कपास कालो दारी भएको परमेश्वर अग्लो आउनुभयो. म प्रार्थना गरेको गरेछु प्रभु, मलाई तपाईँले छुटकारा दिनुपर्छ या तपाईँले मलाई साथमा लानुपर्छ भनेर म प्रार्थना गरिरहेको थिएँ. अनि परमेश्वर हाँस्नुभयो र हात उठाएर जानुभयो, बोल्नु भएन मसँग. त्यसको उठेँ म 2:15 बजेको रहेछ राति, त्यतिकै सुतेँ. त्यो दिन प्रभु धन्यवाद, आजसम्म मैले कुनै एउटा पहिले हिन्दू थिएँ, कसैको दर्शन पाएको होइन, र आज मैले साँचो परमेश्वरको दर्शन पाएँ, म आजबाट पक्का इच्छा भएछु प्रभु भनेर मैले धन्यवाद दिएँ परमेश्वरलाई. अनि त्यसको भोलिपल्ट त्यही काठमाडौँकै नक्सालमा जहाँ बहालमा बस्थेँ म, त्यो घरमा फेरि सपना देखेँ मैले राति. त्यो सपना यहाँ सुते तापनि म सुर्खेतको देखेँ, जुन घरमा म जन्मेको हुर्केको ठाउँ थियो. त्यहाँ चाहिँ मलाई एउटा साँपले फेरि खेद्दै थियो. पहिला पहिला म साँपदेखि एकदमै भाग्थेँ. त्यो दिन चाहिँ मलाई कहाँबाट परमेश्वरले त्यो ज्ञान बुद्धि दिइदिनुभयो, जब मलाई साहस दिनुभयो. पहिला भाग्ने मान्छे म घर गएर, मेरो घरको त्यो पुरानो घरमा तीन तला माथि तरवारहरू थियो, त्यहाँ छेत्री घरमा तरवार हुनु पर्यो. म दुईटा जायद तरवार लिएर आएर मैले त्यो ठुलो न ठुलो अहिलेको भाषामा भन्दा अब त्यो एनाकोन्डा भनौँ या ठुलो अजिङ्गर भनौँ त्यस्तो टाइपको सर्पले मलाई खेद्दै थियो. तर मैले त्यसलाई धेरै टुक्रा गरेँ सपनामा, टुक्रा गरेर अनि मैले सपनामा त्यो अरूलाई भन्दो रहेछ यसलाई वालमा राख्नुपर्छ, भित्तामा सबले देख्नुपर्छ मैले गरेको काम भनेर. त्यो सपना मैले जब काटेँ, काटिसकेपछि त्यो दिनदेखि मेरो शरीरमा चङ्गाई आयो र हेर्दा रातिको 2:15 बजेको रहेछ. त्यो दिनदेखि मेरो परिवारमा, स्वास्थ्यमा, म काम काज केही नभएको मान्छे, फेरि मरिसकेको एउटा धुलो भइसकेको मान्छेलाई परमेश्वरले फेरि जोडेर, डल्ला बनाएर, जोडजाड गरेर फेरि मेरो जीवनमा आशिष दिनुभयो. खाना लाउनलाई समस्या हुन दिनु भएन. सबै कुरा मेरो सकिसकेको स्थिति थियो, मसँग केही पनि थिएन. शैतानले त्यसरी लगेको थियो, परमेश्वरले फेरि मलाई एउटा आशा दिनुभयो. एकदमै त्यो ठ्याक्कै मिल्न जान्छ। त्यस कारण मलाई अयुबको पुस्तक एकदम मनपर्छ, म धेरै पढ्छु, मण्डलीहरूमा पनि यसलाई म बाँड्छु धेरै।
1: भनेपछि तपाईँको चरणमा जब तपाईँले अहिले हेर्दाखेरि सोच्दाखेरि त्यति बेलामा तपाईँ पारिवारिकमा आत्महत्याको संकट आयो भन्दा सुन्दा कस्तो फिल भएको थियो? अहिले सुन्दाखेरि कस्तो भएको थियो तपाईँलाई? गाह्रो भएको थियो, कस्तो भएको थियो?
0: त्यो गाह्रो त नहुने कुरा भएन। त्यतिखेर म इसाई नहुने कुरामा एउटा थियो, जब इसाई भइसकेपछि, जब परमेश्वरलाई पाइसकेपछि, जस्तो भजन संग्रह 23:1 भनिएको छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहीको कमी हुने छैन। यो कुराले म भावुक पनि हुन्छु बेला बेलामा। त्यो निराशामा भएको, अभावमा भएको, दुःखमा रहेको, अशान्तिमा रहेको, समाजदेखि त्यागिएको म जस्तो मान्छेलाई परमेश्वरले फेरि जोड्नु, यो कुरा अन्य जातिका मान्छेहरूलाई त अचम्म लाग्छ होला, जो विश्वासमा रहेका मान्छेहरू, जो मेरो घरमा पटक पटक यस्ता घटनाहरू घटेका छन्, बुवा क्यान्सरले बित्नुभयो, आमालाई किडनी फेल भयो, मलाई क्यान्सर भयो, त्यो समस्याबाट गुज्रेको मान्छे हामीहरू, सम्पूर्ण जीवन औषधि गर्दा गर्दै सकिएका हामीहरू, अहिले मेरो घरमा साधारण रोगाखोकी त हुन्छ होला, नत्र ठुलो रोग छैन।
1: तपाईँलाई आमाको किडनीको बारेमा, अथवा तपाईँले त्यो क्यान्सर हुँदा हुँदै आमाको किडनी फेल भयो भन्दा सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो?
0: अब मलाई क्यान्सर हुनुभन्दा अगाडि आमाको किडनी बिग्रेको, त्यो उपचार चलिरहेको थियो,
1: उपचार चलिरहेको, क्यान्सर हुनु, अरू अरूको आत्महत्याको कुराहरू छ तपाईँको,
0: सबै
1: कसरी सम्हाल्न छ?
0: यस्तो सिलसिलेवार घटनाहरू घट्यो कि म काठमाडौँको भेनस हस्पिटलमा बोर्ड मेम्बर भएँ। म त्यो हस्पिटलमा अलिकति लगानी गरेर जानको एउटै कारण के थियो त भन्दा, मेरो घरका मान्छे धेरै बिरामी हुन्छन् र त्यहाँ सेक्योर हुन्छ, सधैँ पैसा हुँदैन घरमा, कमसेकम मेरो हस्पिटल भयो भने त पैसा नहुँदा नि उपचार हुन्छ, केही छुटमा उपचार हुन्छ। यस्तो दिन आयो कि मलाई त्यो क्यान्सर हुने बेलासम्ममा चाहिँ प्रत्येक दिन घरको एउटा मान्छे हस्पिटल लानु पर्थ्यो एभ्री डे, अनि पछि पछि म बाहिर हुन्थे, कामकाजमा हुन्थे, क्यान्सर भए तापनि म सान्सु कामहरू गरिरहेको थिएँ, अनि घरमा कसैले बिरामी भयो भने म घर जान दिक्क लाग्ने, तिमीहरू हस्पिटलतिर सिधै आऊ न, म यताबाट हस्पिटल जान्छु भन्ने त्यस्तो अवस्था थियो। परमेश्वरले सबै कुराहरूबाट मलाई त्यो पीडाहरूबाट मुक्त गर्नु।
1: भनेपछि हाम्रो मन्दिर छ यो, भनेपछि परमेश्वरले जुन चाहिँ तपाईँहरूको घरमा भएको तपाईँले यसलाई के श्राप मान्नुहुन्छ?
0: हो, एकदमै दुईवटा कुरा छ यसमा। अब एउटा श्राप त हो नै परापूर्व कालदेखि, अनि मलाई कस्तो लाग्छ भने कहीँ कतै हाम्रा पुर्खाहरूले केही मिस्टेकहरू गरेका हुन सक्छन्, उहाँहरूले आर्जन गरेको सम्पत्तिले हामीले हक गरिरहेका हुन सक्छौँ, उहाँहरूको सम्पत्ति चाहिँ हामीले लिने र उहाँहरूको त्यो पाप नलिने भन्ने हुँदैन, त्यो सँगसँगै आउँछ है। अनि एउटा कुरा त्यो, अनि एकजना अर्को मेरो आफ्नै काकी एकजना हुनुहुन्थ्यो, अब उहाँलाई मैले क्षमा गरिसकेको छु, उहाँलाई उहाँसँग मेरो केही कुरा छैन, उहाँलाई मैले उहाँलाई प्रार्थना गर्छु, उहाँले हाम्रो विरुद्धमा पूजाहरू गर्नुहुन्थ्यो, उहाँहरू पञ्चबलि दिनुहुन्थ्यो, विभिन्न पूजाहरू गर्नुहुन्थ्यो, अनि त्यो कारण पनि हिन्दू धर्ममा रहिरहेको भए अहिलेसम्म मलाई उहाँले सक्नुहुन्थ्यो, जब मलाई परमेश्वर मेरो एउटा ढाल भनेर मेरो अगाडि उभिनुभयो, त्यो कुराहरूले मलाई छुन सकेनन् र उहाँहरूलाई पनि राम्रो छैन, तर उहाँहरूको लागि अहिले पनि मेरो प्रार्थना छ, उहाँहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्, उहाँहरूले पनि परमेश्वरलाई चिन्नु भएको होस् र उहाँहरूको जीवनमा पनि त्यो मैले पाएको जस्तो आशिष उहाँहरूले पनि पाउनु भएको होस् भन्न म चाहन्छु।
1: भनेपछि हजुरको भनाइअनुसार जति पनि हाम्रो पिता पुर्खाले गरेका पापहरू, अधर्महरू, ती श्रापहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टको रगतद्वारा मात्र त्यो शुद्धिकरण अथवा त्यो क्षमा अथवा त्यो काट्न सक्छ भन्ने तपाईँको भन्नु?
0: एकदमै। अहिले अन्य जातिका मानवहरूले, मानिसहरूले जुन गर्नुहुन्छ, रक्तदान गर्नुहुन्छ, त्यहाँ पनि बलि चढाउनुहुन्छ, तर त्यसबाट पाप क्षमा हुँदो रहेनछ, किनकि मैले पनि त्यो गरेर, मलाई क्यान्सर भइसकेपछि मैले धेरै मठ मन्दिरमा रगतको बलि चढाएको छु, तर त्यसले मलाई मुक्ति दिन सकेन। त्यो बलि यस्तो चिजको हुनु पर्यो जो निष्खुट छ, जो पवित्र छ, त्यो अरूमा सम्भव छैन,
1: थुमाकोले मात्र हुँदैन, पशुकोले
0: हुँदैन, त्यो पवित्र येशु ख्रीष्टको रगतले हाम्रा पिता पुर्खादेखिका सबै पापहरू पखाले, हामी चाहिँ आशिषित हुने कुरा त्यसले मात्र हो। त्यसकारण जब परमेश्वरले हामीलाई बाइबलमा भन्नुभएको छ यिर्मिया 30:17 म तलाई स्वास्थ्य दिन्छु र तेरा घाउहरू निको पार्नेछु, परमप्रभु भन्नुहुन्छ, उहाँ बिना कसै बा डक्टरबाट या अन्य कुराबाट सम्भव छैन, उहाँको चरणमा आएर हामीले गरेका पापहरू धोई पखाली गर्ने र हामीसँग भएका सम्पूर्ण कुराहरूलाई निको गर्ने परमेश्वर मात्र हुनुहुन्छ, अरूमा सम्भवै छैन त्यो, किनकि त्यो भोगेर आएको मान्छे हो हामीहरू। हामी कुनै कुरा, मलाई क्यान्सर भयो भन्दै हिँडेको होइन, किनकि हामीसँग डक्टरको रिपोर्ट छ, औषधि गरेको ठाउँ अङ्गहरूको प्रमाण छ र भोग्दा भोग्दै धेरै संसारका मलाई चिन्ने जतिले देख्नु भएको छ त्यो रोग लागेर पनि फेरि यो लेभलमा आउनु साधारण जीवन फेरि जिउन सक्नु त्यो अरू कहीँ पनि सम्भव छैन हाम्रो यसो ख्रिस्टमा मात्र
1: भनेपछि तपाईँ एउटा मेडिकल व्यवसाय मेडिकल क्षेत्रमा तपाईँ एकदमै राम्रो दखल भएको मान्छेलाई ब्लड क्यान्सर भएपछि अब तपाईँले यसो निको हुन्छ भनेर तपाईँले 100% कति पर्सेन्ट मात्र मेडिकलले निको पार्छ अथवा हुन्छ भन्ने थियो तपाईँको
0: त्यतिखेर जब म रोग लागेको थियो म परमेश्वरमा आइपुगेको थिइनँ त्यतिखेर त म आफ्नो सके जति कति दिन बाँच्छु गर्छु भन्ने थियो जब म परमेश्वरमा आइसकेपछि जस्तो एक्ट 5:15 भनिएको छ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ जब हामी घुँडा टेक्यौँ परमेश्वरमा सम्पूर्ण विकल्पहरू कहीँ केही नभएपछि अनि हामी त्यहाँ आएका थियौँ अनि हाम्रो त्यो प्रार्थना परमेश्वरले सुन्नु
1: भनेपछि तपाईँले अहिले जुन यो कुराहरू गरिदिइरहनु भएको छ तपाईँको मेडिकल व्यवसायहरूलाई अथवा तपाईँको साथी डक्टरहरूलाई अनि भन्दाखेरि तपाईँले कसरी भन्नुहुन्छ अथवा कसरी तपाईँले गवाही दिनुहुन्छ
0: म उहाँहरूलाई अहिले पनि भन्छु चाहे सोसियल मिडियामा होस् चाहे व्यक्तिगत रूपमा भेट्दा होस् परमेश्वरले मलाई निको गर्नुभयो अनि उहाँहरू पनि भन्नुहुन्छ एउटा चमत्कार तपाईँको जीवनमा भयो उहाँहरू पनि स्वीकार गर्नुहुन्छ
1: तर उहाँले प्रभुलाई चाहिँ विश्वास गर्नुहुन्छ
0: उहाँहरूले गर्नुभएको छैन तर पनि कहिले काहीँ भन्नुहुन्छ प्रार्थना गरिदिनु है भन्नुहुन्छ त्यसकारण हामीलाई बचाउने भनेको जब हामी विश्वासमा रहेर जब घुँडा टेक्छौँ प्रार्थनामा रहन्छौँ अनि हामीलाई परमेश्वरले त्यसरी बचाउनुहुन्छ अनि आशिष दिनुहुन्छ र कुनै पनि दुःखमा निराशामा जब मेरो घरमा आत्महत्याका कुराहरू आए सुसाइड गर्ने कुराहरू आए त्यस्तो बेलामा पनि जब हामीले घुँडा टेक्यौँ जब त्यसपछि हामी प्रार्थनामा आयौँ जसरी यहुन्ना 10:10 भनिएको छ म तिमीहरूले जीवन पाउन र प्रशस्त पाउन भनेर आएको हुँ हामी जस्ता पापीहरूका लागि हामी जस्ता दुःखमा कष्टमा अभावमा रोगमा दुःखमा भएका मान्छेहरूलाई बचाउनलाई जब परमेश्वर स्थितिमा आउनुभयो भने यदि हामीले उहाँका नाममा घुँडा टेक्यौँ भने सबै कुराहरू सम्भव रहेछ एउटा उदाहरण म मेरो परिवार हो मैले अहिले यहाँलाई भन्न चाहन्छु मलाई क्यान्सर हुँदा मेरो नानी जम्मा 10 महिनाको थियो ठुलो नानी आज त्यो नानी एसी दिँदैछ यो वर्ष त्यतिखेर म प्रार्थना गर्ने प्रभु मेरो नानीलाई एसएलसी दिने बेलासम्म मलाई देख्ने मलाई दिनु होला प्रभु परमेश्वरले त्यो दिन पनि अहिले ल्याउनु भयो
1: भनेपछि तपाईँले त्यो बेलालाई हेर्दाखेरि सोच्दाखेरि त एउटा यो जीवनको त्यो परिवेशमा तपाईँले अहिले फर्केर हेर्दाखेरि कस्तो अनुभूति हुन्छ
0: तपाईँलाई नानीको कुरा जोडिहालेँ मैले प्ले ग्रुपमा नानीलाई भर्ना गर्ने बेलामा म स्कुलहरू खोज्दै थिएँ अनि नक्सालको एउटा बृहस्पति विद्या सदन स्कुलमा म पुगेँ म रोगमा थिएँ समस्यामा थिएँ मसँग पैसा त थिएन तर त्यो स्कुल म हो थियो अनि मैले नानीलाई त्यहाँ भर्ना गरेँ भर्ना गर्ने एउटै कारण थियो एलकेजी युकेजी केकेकेजीमा 3-4 गर्दाखेरि त्यहाँ 1 कम रहेछ अनि मैले त्यहाँ नानीलाई भर्ना गरेँ कारण 1 पनि मेरो नानी अगाडि छिटो बढ्ला म बाँच्दा बाँझेबुले माथि प्रगति गर्ला भनेर मैले त्यसरी भर्ना गरेको थिएँ आज त्यो नानीले एसी दिँदैछ चैतको 19
1: भनेपछि तपाईँको जीवन त परमेश्वरले एउटा नयाँ एउटा वरदान दिनुभएको जीवन
0: दुई मात्रै छैन मैले भने त्यो समयमा यस्तो पीडामा थिएँ म नानीहरूलाई दुध पिउने पैसा हुन्थेन घर बाल पिउने पैसा हुन्थेन नानीहरूलाई चक्लेट किन्ने पैसा हुन्थेन किराना पसलमा उधारो हुन्थ्यो यी सबै कुराहरू थिए नानीहरूको फी तिर्न सक्थेन टाइममा
1: भनेपछि यो कुरालाई लिएर हेर्दाखेरि बेला बेला मानस पटलमा आउँदाखेरि परमेश्वरलाई तपाईँलाई झन् धन्यवाद दिनु मन लाग्छ
0: परमेश्वरले गर्नुभएको उपकार त मैले कसरी तिर्न सक्छु सम्भवै छैन त्यो मेरो यो जीवनभरि नै सम्भव छैन त्यो कुरा तर उहाँले जहिले पनि आशिष दिनु कुरा अहिले पनि कमी गर्नुभएको छैन हरेक क्षण मलाई परमेश्वरले आशिष दिइरहनु भएको छ त्यसको त वर्णनै गर्न सक्दैछ
1: भनेपछि महेन्द्र सर परमेश्वरले तपाईँलाई अब परमेश्वरको सन्तान हुने अधिकार पनि दिनुभएको छ यहुन्ना 1:12 अनुसार अनि तपाईँलाई एउटा वैभव व्यवसाय र चर्चको अगुवा बनाउनु भयो अनि यसलाई तपाईँले कसरी हेरिरहनु भएको छ र यसलाई कसरी अगाडि राख्नु भएको छ
0: मैले सेवा यस्तो निस्वार्थ रूपले गर्नुपर्छ भन्ने एउटा परमेश्वरबाट आशिष पाएको छु जसरी हामीलाई सिकाइन्छ बाइबलले सिकाउँछ देऊ त तिमीलाई दिइनेछ त्यो कुरा म आफ्नो जीवनबाट पनि लागू गर्छु म दिन दुखीहरूलाई सहायता गर्छु परमेश्वरलाई मलाई गरी खानलाई काम दिनुभएको छ हो कहिले काहीँ व्यस्तता भइन्छ धेरै कामहरू हुन्छ सेवा गाई गर्ने टाइम पुग्दैन तर पनि म बचेको समय एकदमै सदुपयोग गर्छु विश्वासीहरूका बीचमा जाने मण्डलीको काम गर्ने कुराहरूमा म एकदमै आफूलाई व्यस्त राख्न खोज्छु मलाई गुरुबार पनि भन्नुहुन्छ तिमी कसरी भ्याउँछौ भन्नुहुन्छ किनकि परमेश्वरले जुन योजना राखेर मलाई जिउँदो बनाउनु भएको छ जुन आशिष दिनुभएको छ अझ धेरै समय मैले दिनु पर्थ्यो परमेश्वरलाई किनकि म त काल पर्खेर बसेको मान्छे थिएँ त्यस्तो बीचमा पनि उहाँले फेरि जीवित बनाउनु भयो आशा दिनुभयो भोकबाट अभावबाट समाजमा एउटा गिरेको जस्तो अवस्थामा फेरि झुरुक्कै उठाउनु भयो, समाजमा एउटा स्थापित गर्नुभयो, त्यो चान्चुने कुरा छैन। अरू कहीँ कतै सम्भव छैन, किनकि अनुभव गरेर आएको मान्छे उहाँले। त्यस कारण कहिलेकाहीँ गर्व लाग्छ, कहिलेकाहीँ मात्तिन पनि खोजिन्छ, अलिकति घमण्ड पनि आउँछ, मेरो साथमा परमेश्वर हुनुहुन्छ भनेर। त्यो ठुलो आशिषको कुरा छ।
1: भनेपछि तपाईँले अघि प्रसङ्गवश भन्नुभएको फुपूले जुन चाहिँ देवतालाई भाकल गरेर तपाईँलाई मार्न खोजेको छ भन्ने थियो, त्यसमा चाहिँ सैतानिक शक्ति र परमेश्वरको शक्तिको बीचमा जुन चाहिँ एउटा युद्ध छ नि, जसरी हामीले एपिसी छ अध्यायमा हामीले हेऱ्यौँ भने आत्मिक लडन्तको कुरा छ। भनेपछि तपाईँलाई चाहिँ बचाउनको लागि परमेश्वर चाहिँ ढाल भएर बसिदिनु भयो, यो कुरामा अझ हाम्रो श्रोताबिनीलाई कसरी तपाईँले व्याख्या गर्नुहुन्छ?
0: मेरो फुपू होइन, काकी,
1: काकी सरी
0: हो, उहाँहरूको त्यो नेगेटिभिटी जुन सैतानिक शक्तिहरूबाट परमेश्वरले मलाई ठ्याक्कै बचाउनु भयो, नत्र भए उहाँले मलाई सक्नुहुन्थ्यो यदि म परमेश्वर नपाएको भए। उहाँका बीचमा परमेश्वरको अगाडि सैतान जहिले पनि हारेको छ। हामीले सबै कुराहरू हेर्दै गयौँ भने बाइबल अनुसार परमेश्वरको अगाडि कुनै कुरा टिक्न सक्दैन, चाहे त्यो कुकर्म होस्, चाहे सैतानी स्वभाव होस्, चाहे सैतान आफै होस्, त्यो परास्त हुन्छ। र अन्य जातिहरूका बीचमा, हाम्रा विरोधीहरूका बीचमा परमेश्वरले भन्नुभएको छ, तैँले तिनीहरूलाई माफी दिए र तेरा पापहरू अपराधहरूको बारेमा माफी दिन्छु। जब परमेश्वरले भन्नुभएको छ, त्यस्तै कुरा मैले पनि उहाँहरूलाई कुनै रिस लाग उहाँहरू पनि मेरो छैन। मैले पनि अघि पनि भने यहाँलाई परमेश्वरसँग मेरो प्रार्थना छ, परमेश्वरले उहाँहरूलाई पनि आशिष दिनुभएको होस्, उहाँलाई चुन्नुभएको होस्, उहाँहरू पनि दुःखमा समस्यामा अभावमा हुनुहुन्छ, उहाँहरूलाई पनि बचाउनु भएको होस् परमेश्वरले भन्ने मेरो अनुरोध छ परमेश्वर।
1: भनेपछि महेन्द्र सर, तपाईँको विश्वासको बिउ चाहिँ तपाईँले यसो फर्केर हेर्दाखेरि कहिलेबाट सुरु भएको जस्तो लाग्छ? कि तपाईँ त्यो घुँडा टेकेको अवस्थामा तपाईँ रोएर बस्ने बेलामा, त्यसपछि
0: हो हामीले परमेश्वर योजना रहेछ पक्कै पनि, परमेश्वर योजना नभएको भए म यसरी आइपुग्थेन र मलाई त्यो रोग पनि यहीसँग जोडिएको जस्तो लाग्छ, नत्र भए म परमेश्वरसँग आउँथिन। म अहिले घमण्डमा रहेको मान्छे, म 26 वर्षको उमेरमा कलेजको प्रिन्सिपल भएको, 26 वर्ष उसले आफ्नै कलेज चलाएको, किङ्स कलेज चलाएको, आर्थिक रूपमा सबै कुरा टाकर टुक्क ठिकठाक भइसकेको र एउटा घमण्डमा पनि आइसकेको मान्छे म, मसँग त सबै छ नि भन्ने भइसकेको अवस्थामा थिएँ। त्यो सबै कुराहरू मलाई असल मान्छे बनाउनलाई, एउटा ढुङ्गाको मुटु भएको मान्छेलाई फेरि मासुको मुटु बनाउनु पर्ने अवस्था र परमेश्वरको योजनामा थियो, अनि मलाई सबै कुराहरूबाट लानुभयो। अनि घरको अलिकति म दाजुभाइ दिदी बहिनीहरूमा परिवारमा अलिक ठिकठाकको मान्छे, मैलाई नै सैतानले ढाल्न खोजेको थियो। तर जब म परमेश्वरमा आइसकेपछि सैतानले जहिले पनि के गर्छ त भन्दा, जो सक्षम छ त्यसलाई ढाल्छ ताकि त्यो परिवारलाई खान सकु भन्दा। जब म परमेश्वरमा आएपछि मेरो सम्पूर्ण परिवारले घुँडा टेक्यो, दाजुभाइ दिदी बहिनी, मेरो 80 वर्षको आमाले सुद्धा परमेश्वरमा घुँडा टेक्नु भएको छ। त्यस कारण परमेश्वरसँग नहाएको भए मेरो जीवन सकिन्थ्यो, र म मात्र होइन मेरो सँगसँगै मेरो परिवार सकिन्थ्यो।
1: सबैले रोग बिमार
0: कोही पनि खाली छ, यस्तो समय थियो कि मैले सुन छोएँ भने पनि फलामुने अवस्था थियो। जुन काम छोए त्यही बिग्रिने, सबै छु, पढ्या छु, लेख्या छु, ज्ञान बुद्धि सबै छ, नेपालको बारेमा संसारमा नलेज छ, तर हुँदैन त केही पनि। त्यहाँनिर परमेश्वरको जब आशिष आइसकेपछि सबै कुराहरू बिस्तारै बिस्तारै बिस्तारै, जुन हामी भन्छौँ आशिषको झरीको कुरा गर्नु, परमेश्वरले अलिअलि अलिअलि गरेर आशिष दिनु।
1: भनेपछि तपाईँको त्यो एउटा विश्वासको बिउले त्यो ठुलो फलहरू फलिरहेको छ, त्यो बेलामा फली पनि रहेको छ होइन? त्यस कारणले पनि अब मन्दिरसी हामी कार्यक्रमको अन्त्यमा आएको छु। आज तपाईँलाई, तपाईँको बीचबाट, तपाईँबाट श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अन्त्यमा?
0: अब सन्देश त धेरै कुराहरूबाट दिन सकिन्छ। पहिलो कुरा त मेरो आफ्नै जीवनबाट पनि विश्वासमा रहेका म जस्ता धेरै मान्छेहरू, लाखौं मान्छेहरू संसारमा हुनुहुन्छ, उहाँहरू पनि केही न केही दुःख पीड़ा राखेरै परमेश्वरमा आउनुभएको छ। सुखमा आनन्दमा रहेको मान्छे कमै देख्छु म परमेश्वरमा आएको। आज म यति भन्न चाहन्छु, जुनसुकै परिस्थिति होस् परमेश्वरलाई नछोड्नुहोस्। जसरी म मृत्युको मुखबाट फर्किएको मानिस हुँ, मलाई सैतानले मिल्नै खोजेको थियो र परमेश्वरले मलाई बचाउनु भयो, मेरो परिवार बच्यो, मेरो आमा बच्नुभयो, अनि मेरो दुईटा नानीहरू छन्, सन्तानहरू मैले पाएको छु, उनीहरूलाई पढाउन लेखाउन सबै कुराहरू परमेश्वरले आशिष दिनुभयो, र मैले आफ्नो एउटा व्यवसाय गर्न पाएको छु र सँगसँगै परमेश्वरको सेवा पनि गर्न पाएको छु। यो एउटा विरलै मान्छेले पाउने एउटा आशिष हो यो, र परमेश्वरमा रह्यो भने असम्भावना केही पनि छैन। त्यसकारण रोमी 8:28 भनिएको छ, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै हुन्छ, परमेश्वरको नजिक हुने मान्छेहरूलाई परमेश्वरले आशिष नदिने भन्ने कुरै हुन्न, तर हामी आफू कति पवित्र छौँ, हाम्रो मन कस्तो छ, परमेश्वरप्रतिको हाम्रो लगाव कस्तो छ, र अर्को कुरा अरू मान्छेप्रति हामीले क्षमा दिएका छौँ कि छैन। यदि तपाईँ सबै कुरा गर्न सक्नुभयो भने तपाईँको जीवन पनि ठ्याक्कै यीशु ख्रीष्टको साथै हुन सक्छ, किनभने उहाँले सबैलाई आफू रित्तिएर आफू शरीरको एक एक थुपा रगत पछि पनि जुन र शरीरमा बग्ने पानीको थुपा हुन्छ नि त्यो पनि उहाँले हाम्रो लागि सक्नु भएको छ। त्यसकारण त्यस्ता परमेश्वर पाएका हामीहरू त्यसै पनि आशिषित छौँ। त्यसकारण दोस्रो कोरन्थी 5:17 भनिएको छ, यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। परमेश्वरमा जब हामी आइसक्छौँ, परमेश्वरमा आइसकेर परमेश्वरलाई जब पाउँछौँ, सबैले पाउने कुरै छैन यो, जसलाई परमेश्वरले चुन्नुहुन्छ त्यो आशिषको कुरा हो पहिलो कुरा त, र त्यसपछि हामी कति रहन सक्छौँ परमेश्वरको विश्वासमा। पाउनु ठुलो कुरा छैन, परमेश्वरमा रहेर टिक्नु ठुलो कुरा छ। मान्छेहरू आज पनि तपाईँले मैले कुरा गर्दै पनि आज हजारौं लाखौं मान्छेहरू परमेश्वर आयो होला, तर त्यो परमेश्वरसँगको त्यो सँगै सँगैको हिँडाइ कति मान्छेले हिँडेका छन् त्यो नै प्रमुख ठुलो कुरा हो। त्यसकारण म एकदमै परमेश्वरप्रति धन्यवादी छु, सबै कुरा उहाँले नै सिर्जनु भएको हो। उहाँको इच्छा भएसम्म हामीलाई कुनै कुराको कमी घटी, चाहे त्यो भौतिक कुरा होस्, चाहे त्यो आत्मिक रूपमा होस्, चाहे हाम्रो समाजमा रहोस्, चाहे हाम्रो मान सम्मानमा रहोस्, हामीले परमेश्वरलाई गरेको सम्मान उहाँले हामीलाई पनि सम्मानमा राख्नुहुन्छ, उहाँले हामीलाई आशिष दिनुहुन्छ।
1: हुन्छ, हाम्रो श्रोताबिन हामी यो समय सकिएको हामी घोषणा गर्न चाहन्छौँ। अनि आज हाम्रो बीचमा महेन्द्र खड्का सर आउनु भएको छ, उहाँले एकदमै मार्मिक सान्दर्भिक अनि विश्वासको कुराहरू गरेर हामीसँग एउटा आशिषको कुरा राख्नुभयो, त्यसको लागि म महेन्द्र सरलाई धेरै धेरै धन्यवाद छ। अब हामी यो कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ। आज खेलकुद तथा विश्वासको कार्यक्रमबाट म प्रस्तुतकर्ता परशुराम गिरी पनि बिदा हुन चाहन्छु। आगामी दिनहरूमा यस्तै विश्वासको तथा खेलकुदको कार्यक्रम लिएर तपाईँहरूको माझमा म आउनेछु। हुन्छ, सबैलाई जय मसी,
0: जय मसी।
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाई आशिषित हुनुभएको छ, र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्प्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Rahel lives in central Ethiopia, where radical Muslims regularly target Christians. When her husband, Tesfa, a church deacon, was found killed inside their church, fear rippled through the congregation. In her grief, Rahel dressed in black, as local tradition required. But a Christian leader challenged her. "You have hope," he told her. "Your husband is with the Lord." Rahel began wearing white instead. "My situation was very difficult," she said, "but God always encourages me." Pray God will continue to sustain and provide for Rahel and her children.
3: "I will not let my brothers and sisters suffer in silence,
4: nor will I let them serve alone.
3: To join me in prayer for persecuted Christians,
4: go to vomradio.net.
5: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
6: जय मसीह. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु. सदा जस्तै आज पनि हामी वचनबाट तपाईँलाई उत्साह दिन गइरहेको छौं. उत्पत्तिको पुस्तक 22 अध्यायको 5 पदले भन्दछ, तिमीहरू यही गधासँग बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ. चिन्ताको बीचमा पनि आराधना गर्दै अघि बढ्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु. परमेश्वरको लागि आफ्नो छोरा बलिदानको रूपमा वेदीमा अर्पण गरेको कल्पना गर्नुहोस् त, अनि परमेश्वरले तपाईँलाई त्यसो गर्नुपर्ने कारण पनि बताउनुहुन्न. अब्राहमले आफ्नो जीवनको सबैभन्दा कठिन यात्रामा आफूसँगै आएका दुई युवाहरूलाई भनेका कुराहरू यहाँ छन्। तिमीहरू यही गदासँग बस, म र यो केटो हामी दुवै उपरसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ. परमेश्वर प्रति अब्राहमको प्रतिबद्धता अटल थियो. म यसको बीचमा पनि आराधना गर्दै अघि बढ्नेछु र अझै बलियो भएर फर्कनेछु. चिन्ता र आराधना बिल्कुल विपरीत कुरा हुन्, अनि हामी चिन्ता गर्नुको सट्टा आराधक बन्न सिक्यौं भने हामी धेरै खुसी हुनेछौ. चिन्ता र फिक्रीले शत्रु शैतानको लागि हामीलाई सताउनको लागि बाटो खुल्ला गरिदिन्छ, तर आराधनाले हामीलाई परमेश्वरको उपस्थितिमा डोर्याउँछ, जहाँ हामीले अचूक रूपमा शान्ति, आनन्द र आशा पाउँछौ. हामी परमेश्वरको आराधना गर्नको लागि सृष्टि गरिएका हौ. जब अरू कुनै पनि कुराले काम गर्दैन, आराधनाले काम गर्छ, किनभने यसले हाम्रो सम्पूर्ण ध्यान उहाँमा राख्छ. हाम्रो परिस्थिति असल नभए तापनि परमेश्वर त असल हुनुहुन्छ. त्यसैले चिन्ता गर्न छोड्नुहोस्, आफ्नो चिन्ता परमेश्वरलाई दिनुहोस् र उहाँको अनुग्रहमा जिउनुहोस्। अनुग्रह ईश्वरीय निगाह मात्र होइन, यो शक्ति र ईश्वरीय क्षमता हो. आफ्नो जीवनको अर्को दिन चिन्तामा खेर नपाल्नुहोस्। आफ्नो भूमिका के हो र यो के होइन भन्ने कुरा निर्धारण गर्नुहोस्। परमेश्वरको जिम्मेवारी आफूले लिने प्रयास नगर्नुहोस्। जब तपाईँ आफूले गर्न सक्ने काम गर्नुहुन्छ, परमेश्वर प्रवेश गर्नुहुन्छ र तपाईँले गर्न नसक्ने काम गर्नुहुन्छ. आफूलाई र आफ्ना फिक्रीहरूलाई परमेश्वर कहाँ जाहेर गर्नुहोस्, उहाँको आराधना गर्नुहोस्, अनि उहाँले तपाईँलाई प्रदान गर्नुभएको प्रशस्त जीवनको आनन्द लिन सुरु गर्नुहोस्. आज यसो भन्दै आफ्नो गलत सोचको ढाँचालाई तोडिदिनुहोस्। म चिन्ता गर्दिन, प्रभु म तपाईँको आराधना गर्नेछु, तपाईँ असल हुनुहुन्छ र म तपाईँमा पूर्ण रूपमा भरोसा गर्छु भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समय म पुनम बिदा हुन चाहन्छु. जय मसीह. नमस्कार.

हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगा पोखराबाट 105.6 मेगाहर्जमा हामीरहेका छौं। श्रोतामित्र, कार्यक्रम नयाँ उदयको साथमा म आज आएको छु किनभने आज सोमबार हो। हामी 2-3 बजीसम्म यो कार्यक्रममा आउनेछौ। मिठा मिठा गीत संगीतहरू सुनाउनेछु र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू हामी गर्नेछौ। प्राविधिक मित्र सन्दीपजी दिन चाहन्छु। सदा कार्यक्रममा निकै नै मिठो गीत रहेको छ, साँचो शान्ति गोलको भजन सुनाउन चाहन्छु।

आज कार्यक्रममा यहाँ भनेकै मिठो गीत हामीले सुन्यौं श्रोताभित्र हामी पनि साँझ शान्ति पाउनको लागि नतडपिएको व्यक्ति कहाँ हौ र हामी कति भीर पाखातिर होइन डाँडा काँडा दौड्यौं होला शान्ति कहाँबाट पाइन्छ भनेर अनि यसरी नै हामीले प्रभुलाई पाएका हौं अनि योहन्नाको पुस्तकले भन्दछ प्रभुले भन्नुहुन्छ मैले तिमीहरूलाई चुने तिमीहरूले मलाई चुने भनेर भन्नुभएको छ हाम्रो परमेश्वर कति महान हुनुहुन्छ उहाँले हामीलाई चुन्नु भएको छ उहाँले हाम्रो वास्ता गर्नुहुन्छ हामीलाई प्रेम नगर्नु भएको भएदेखि कसरी चुन्नुहुन्थ्यो होइन र उहाँको चुनावमा हामी परेको हुनाले हामी अत्यन्तै एउटा सौभाग्यशाली भनौँ कि के भनौँ होइन अब एकदमै आनन्दित भएका छौं उहाँलाई हामीले महिमा नदी त बस्नै सक्दैनौं जसले परमेश्वरको प्रेमलाई राम्रोसितले बुझ्दछ अनि नजिकबाट उहाँको प्रेमलाई निहाल्दछ बुझेको हुन्छ त्यो मानिसले प्रभुदेखि टाढा एक पल पनि बस्न सक्दै सक्दैन आज मानिसहरू चाहिँ परमेश्वरको वचन पढ्न मान्दैनन् प्रार्थना गर्न कमजोर हुन्छन् अनि संसारको कुराहरूमा अलिकति रमाउने अवस्थामा चाहिँ परमेश्वरलाई भुलेको जस्तो पनि गर्दछन् तर यी सबै कुरा चाहिँ हाम्रो विश्वास कम भएर नै हो परमेश्वरलाई हामीले राम्ररी नबुझेर नै हो परमेश्वर को हुनुहुन्छ भनेर नत्र भन्दा हामी एकैछिन पनि उहाँदेखि टाढा बस्यौं भनेदेखि हामी निराशामा हुन्छौं अप्ठ्यारो परिस्थितिमा हुन्छौं हाम्रो जीवनमा जब हामी एक्लो थियौं अनि कति अप्ठ्यारो परिस्थितिहरू थियो होला हाम्रो अनि हामीलाई कसैले व्यवस्था गरिरहेको अवस्था थियो होला अनि कहाँ शान्ति पाउने कहाँ आनन्द पाउने यस्तो अवस्थामा पाएका हौ हामीले परमेश्वरलाई त्यसैले गर्दाखेरि उहाँ महान हुनुहुन्छ हाम्रो काम चाहिँ परमेश्वरलाई महिमा दिने हो र धेरै ठूला ठूला कामहरू हामीले गरिरहनु परेको छैन विश्वास साथ उहाँलाई प्रार्थना अनि उहाँ आराधना स्तुति गर्ने अनि उहाँले भन्नुभएका कुरालाई विश्वास गर्ने आज्ञाकारितामा हिँड्ने भन्ने कुरा नै त हामीलाई बताउँदछ परमेश्वरको वचनले परमेश्वरको वचन हाम्रो लागि जीवन हो अनि जुन जीवन अनुसार परमेश्वरले भन्नुभयो मानिस भोजनले मात्रै होइन तर परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले बाँच्दछ भनेर भनिएको छ त्यसो भन्नाले अहिले खानै नखाई पनि हामी बाँच्छौं भन्न चाहिँ खोजेको होइन खाना पनि परमेश्वरले नै हामीलाई दिनुभएको तर पनि धेरै जसो यो खानपिनमा भन्दा पनि परमेश्वरको राज्यको निम्ति काम गर्ने व्यक्तिहरू पनि भोको भएका छैनन् अनि तर खानको लागि मरि मेट्ने मानिसहरूले पनि धेरै प्रगति उन्नति गरेको हामीले देख्दैनौं त्यसैले खानापिनालाई सेकेन्डरी एउटा भनौँ दोस्रो प्राथमिकता दिएर परमेश्वरलाई पहिलो प्राथमिकता चाहिँ हामीले दिनुपर्छ हाम्रो जीवनमा धेरै संघर्षहरू छन् धेरै चुनौतीहरू छन् धेरै दुःखहरू छन् तर पनि संसारमा कहाँ व्यक्तिहरूभन्दा हामी अलिकति फरक छौं किनभने हामीले परमेश्वरलाई पाएका छौं हामीले जीवन जिउन जानेका छौं दुःखमा संकष्टमा कसरी आनन्दित हुने कसरी परमेश्वरलाई प्रार्थना गर्ने हामीले सिकेका छौं सबै चुनौतीहरू हाम्रा विश्वासलाई चुनौती दिन आइ नै रहन्छन् जीवनमा हामीले विश्वास गरेको यो गहिरो आस्थालाई हल्लाउन खोज्दछ समस्याहरूबाट भएर जाँदा विश्वासमा संघर्ष आउनु कमजोरीताको चिन्ह चाहिँ होइन तर नम्रताको प्रमाण हो जब हाम्रो जीवनमा संघर्ष आउँछ अनि अप्ठ्यारो परिस्थिति आउँछ यतिखेर चाहिँ हामी कमजोर भएको होइन कि विश्वास साथ नम्रतामा काम गरेको हामीले हुनुपर्छ र समस्याबाट भएर जाँदा विश्वासमा संघर्ष आउनु यो संघर्ष आउनु चाहिँ एउटा कमजोरीपना होइन यो चाहिँ एउटा नम्रताको प्रमाण हो भनेर भनिएको छ र यो चाहिँ असल हो हाम्रो लागि संघर्ष आउनुपर्छ एउटा कुरो के छ भने स्वतः जब हाम्रो जीवनमा आनन्दै आनन्द सुखै सुख आउँछ नि अनि हामी मेहनत गर्न पनि छोडिदिन्छौं दुःख के हो थाहा हुँदैन अनि सबै कुराहरू मेसिनको भरमा आएको जस्तो सबै कुरा अटोमेटिकल्ली परिश्रमै नगरी आइसकेपछि मानिस कस्तो हुन्छ एउटा रोबोट जस्तो होइन एउटा जतिखेर जिम भए पनि भइसकेपछि चाहिँ एउटा मानिस चाहिँ मूर्ति जस्तो होइन कामै गर्न नपर्ने अनि त्यस्तो जीवन त के जीवन भयो र होइन र हाम्रो जीवनमा चुनौती आउनु दुःख आउनु संघर्ष आउनु चाहिँ हामीलाई पाठ सिकाउनको लागि अनि परमेश्वरले पनि कहिलेकाहीँ जाँच हाम्रो जीवनमा ल्याउनुहुन्छ ती कुरा पनि हाम्रो असलकै लागि हो रोमेको पुस्तकले पनि भन्दछ जे जति हुन्छन् यी सबै कुराहरू चाहिँ भलाइको निम्ति नै हुन्छन् भनेर भनिएको छ यस्तो विविध कुराकानीहरू म गर्ने नै छु कार्यक्रम नयाँ उदयमा हामी अर्को दोस्रो गीत सुन्छौं यतिखेर निकै मिठो गीत सुनाउँछु त्यसपछि म विविध कुराकानी लिएर आउने नै छु

श्रोताभित्र हामीले निकै नै मिठो अर्थपूर्ण भजन सुनेका छौं, त्यो डाँडा पारी पुग्नुपर्नेछ, हामी खेतालाहरू बनेर परमेश्वरको काम गर्नुपर्नेछ भन्ने निकै मिठो गीत हामीले सुनेका छौं कार्यक्रम नयाँ उदयमा। र समस्याका कुराहरू हामीले गर्दै थियौं, किनभने यो चाहिँ गर्नैपर्छ, अपरिहार्य कुरा पनि हो हाम्रो जीवनमा। बिहानदेखि बेलुकीसम्म चुनौतीले भरिएको जीवन हुन्छ हाम्रो, अनि कति व्यक्तिहरू त बिहान उठेदेखि बेलुकीसम्म पैसा कमाउने धुनमा अथवा आफ्नो पेसामा लागि नै रहनु भएको हुन्छ, र कतिजनाको चाहिँ समय पनि हुँदैन, अनि परमेश्वरलाई महिमा दिने समय पनि हुँदैन, अनि कतिजनाको समय भएर पनि हामीले दिइरहेका हुँदैनौ। तर यी सबै समस्याबाट भएर चाहिँ सबैजना जानु नै पर्छ। यी समस्याहरू आइरहँदाखेरि चाहिँ हाम्रो विश्वासलाई हल्लाउन खोजे जस्तो अनुभव हामीलाई पक्कै लाग्दछ। त्यसैले नै दाजु पावलले चाहिँ तिमीहरूले विश्वासको उत्तम लडन्त लड्नको लागि सम्पूर्ण हात हतियारहरू उठाउनुपर्छ, विश्वासका हात हतियारहरू भनेर चाहिँ भनिएको छ। आत्मिकीय हात हतियारका कुराहरू एफिसीको पुस्तक 6 अध्यायमा भन्नुभएको छ। र त्यसैले गर्दाखेरि पावलले पनि धेरै दुःख भोगे, अनि अन्त्यमा गएर कस्तो किसिमको मृत्यु भयो हामीलाई थाहा छ, अनि उहाँ चाहिँ कसरी बन्दी भएर जानु पर्यो, उहाँले आफ्नो इच्छा गरेका कुराहरू पूरा नहुँदाखेरि उहाँ कस्तो अवस्थामा पुग्नुभयो भन्ने कुरा हामीलाई थाहा छ। यी सबै दुःखका कुराहरू चाहिँ पावलका हामीले थाहा पाउँछौ पत्रहरूबाट। र हामी सबै मानिसहरूमा आफ्नो आफ्नो एउटा किसिमको हाम्रो टेस्टिमोनी छ, हाम्रो गवाही छ, दुःखका कुराहरू छन्, सुखका कुराहरू छन्, र यी सबै कुराहरू अलिकति एउटा नै हो सबैजनालाई आउने, तर तरिका अलिकति फरक फरक होइन। कसैले कस्तो किसिमको दुःख भोगिरहेका, कसले कस्तो किसिमको चुनौतीहरूको सामना गरिरहनु भएको होला, यो चाहिँ फरक छ। हामी सबै नै एउटा कथा छ पक्कै पनि, र संसारमा जन्मनेहरू सबै नै जीवनका चुनौतीहरूबाट भएर गएको नै हुन्छ। फरक त केवल यति मात्रै हो, भोगेका चुनौतीहरू कस्ता खालका हुन् भन्ने मात्रै हो। र विशेष गरी उज्यालोको महत्व बुझ्न अँध्यारोको अनुभव हुनै पर्छ, किनभनेदेखि हामीले जब उज्यालो ज्योतिलाई बुझ्नु छ भने, अँध्यारो त्यहाँ छैन भने उज्यालोको अस्तित्वलाई हामी जान्दैनौ। अनि स्टिभ माराभोली भन्ने लेखकले लेख्नुहुन्छ, जीवन सरल छ तर सजिलो भने छैन भनेर भनिएको छ। हो सता, जीवन सरल पनि छ एक किसिमले भन्दा, तर सजिलो चाहिँ पक्कै छैन, यसलाई चलाउन जान्नुपर्छ। मानिस जब नै समस्याबाट भएर जान्छ, स्वाभाविक रूपमा उसको मनमा आउने प्रश्न चाहिँ मलाई नै किन, यही प्रश्नहरू जीवनमा अल्छिरहन्छन् र रुम लिएर जीवनले एउटा आशाको खोजी गर्दछ। हामीलाई कस्तो लाग्छ भने, मेरो परिवारमा अप्ठ्यारो परिस्थितिहरू आउँदाखेरि किन मलाई मात्रै होला। एउटा लाजस थुर्मेले लेख्नु भएको पुस्तक मैले पढेको थिएँ, जब म दुःखमा हुन्छु परमेश्वर तपाईँ कहाँ हुनुहुन्छ भन्ने पुस्तक थियो। ज्यादै राम्रो एन्सरहरू त्यहाँ पाइन्छ। र त्यसैले गर्दा श्रोता मित्र, आज यो चुनौती र दुःख तपाईँलाई मात्रै होइन, तपाईँलाई आज आनन्द छ भने मलाई दुःख हुन सक्छ, मलाई आनन्द छ भने तपाईँलाई सुख हुन सक्छ, त्यस्तो दुःख हुन सक्छ, त्यस्तो किसिमका सबैजनाले भोग्नुपर्ने चुनौतीहरू हाम्रो जीवनमा आउँछन् नै। मानिस जब नै समस्याबाट भएर जान्छ र आफूलाई मात्रै परेको जस्तो हामी ठान्छौं, यही प्रश्नहरू चाहिँ हाम्रो जीवनमा आएर चाहिँ हामीलाई लाग्छ, अनि आशाहरू चाहिँ हराएको जस्तो लाग्दछ। तर कसरी हामी समस्याहरू अनिश्चितताको समयमा पनि विजयतिर अघि बढ़िरहन सक्छौ? सबैभन्दा पहिलो कदम त समस्याहरू स्वाभाविक हुन् भनी स्वीकार गर्ने कुरा बाट नै हामी एउटा शक्तिशाली निकासातिर बढ्न सक्नेछौ। जीवनमा आएका समस्याहरू यो आउँछन् नै एक दिन भनेर स्वीकार्नु चाहिँ महत्वपूर्ण कुरा हो। अनि स्वीकार्न नसक्दाखेरि चाहिँ हामीलाई 81 समस्या आइपर्दाखेरि के भएको भएको जस्तो लाग्छ, होइन, टोलरेट गर्न गाह्रो भएको जस्तो हुन्छ। तर यसरी बुझ्नुपर्छ, जीवन हो, जीवनमा दुःख आउँछ नै भनेर जब तपाईँ बुझ्नुहुन्छ अनि दुःखलाई सामना गर्न सजिलो हुन्छ, र यसले हाम्रो सारा जीवनलाई नै बदलिदिन्छ र एउटा आशातिर हाम्रा पाइलाहरूलाई मार्गदर्शन गर्छ। हरेक समस्या जीवनको एउटा अभिन्न भाग हो भनी स्वीकार गर्नुपर्छ। जीवनमा जब समस्या आउँदा, दुःख बिमार रोगहरू आउँदाखेरि चाहिँ यो चाहिँ एउटा मेरो भाग नै हो भनेर स्वीकार गर्नुपर्छ, किनभने हामी चाहिँ हवा र आदमको पालादेखि नै श्रापित मानिस बनियौं होइन, अनि प्रभुले त्यो श्रापलाई बोकिदिनुभयो, तर पनि हाम्रो यो अजम्बरीको जीवन त छैन, हामी दुःख पाउँछौ, बिमार हुन्छौं,
रोग लाग्दछ हामीलाई अनि हाम्रो एक दिन मृत्यु हुँदछ, तर प्रभुको राज्यको लागि हामी आशा गर्ने व्यक्तिहरू हौं। तर यो संसारमा रहेसम्म चाहिँ हामीलाई आनन्द र रोगै नलाग्ने यस्तो चाहिँ पक्कै पनि हुँदैन। र त्यसबाट हामी उहाँलाई एउटा आकारमा निर्माण गर्न चाहनुहुन्छ, यस्तो दुःखहरूले चाहिँ परमेश्वरले हामीलाई एउटा आकारमा परिणत गर्न चाहनुहुन्छ। जस्तै कुनै एउटा सामान पनि कुटिएर पिटिएर एउटा वस्तु बन्दछ होइन, एउटा धातुबाट, अनि त्यो वस्तु बन्नको लागि धेरै कुटिनुपर्छ पिटिनुपर्छ। त्यस्तै हाम्रो जीवनमा पनि अब एउटा असल आकार परमेश्वरको निम्ति निर्माण हुनको निम्ति चाहिँ हामीमा संकष्ट दुःख खेदो अप्ठ्यारो परिस्थितिहरू आउनु नै पर्छ। र तपाईँ हामीले यो कुरालाई स्वीकार गर्नुहुन्छ भने तपाईँ गर्छौं भने तपाईँ र हामी हरेक समस्यामा अचम्मित बन्नु पर्दैन र नकारात्मक सोचहरू पनि हामीमा जन्मदैनन्। त्यसैले गर्दा यो चाहिँ एउटा सबैलाई आउने नै हो भनेर चाहिँ हामी जस्तो सुकै समस्यामा पनि परमेश्वरलाई प्रार्थना गरेर मलाई यो दुःख आइरहेको छ, तपाईँको इच्छा भए मलाई हटाइदिनुहोस् यो दुःखबाट, नत्र मलाई धैर्य गर्ने शक्ति दिनुहोस् भनेर यसरी प्रार्थना गर्न सक्छौं। गुड न्युज एफएम प्रसारणमा कार्यक्रम नयाँ आउँदै सुन्दै हुन्छ। कार्यक्रम नयाँ आउँदैमा गीतको पालो भएको छ, हामी यस समय एउटा गीत सुन्छौं।

सजनाथले दाउद खानीको आवाजमा निकै नै मिठो गीत सुन्यौं श्रोता मित्र। विश्वासका पिता भनी कहलिएका अब्राहम अलौकिक परमेश्वरको बोलावट पाएर परमेश्वरको साथ हिँडे। बाइबलले भन्दछ उनी विश्वासद्वारा धर्मी ठहरिए, तर उनको यो विश्वास कति धेरै चुनौतीद्वारा जाँचिए। परमेश्वरले सात पटकसम्म अब्राहमलाई प्रतिज्ञा दिनुभयो। छैटौं पटक परमेश्वरले प्रतिज्ञा दिनुहुँदा अब्राहम हाँसेका थिए। त्यसै कारणले त उनको छोराको नाउँ इसहाक राखिनेछ भनी परमेश्वरले प्रतिज्ञा दिनुभयो, जसको नाउँको अर्थ हाँसेर जन्माएको छोरो। अब्राहमको विश्वासलाई मजबूत पार्न परमेश्वर निरन्तर कसरत गर्नुहुन्छ। सातौं पटकको प्रतिज्ञापछि अब्राहम विश्वासमा निर्माण हुँदै गए र परमेश्वरको कस्तो अद्भुत अनुग्रह। अब्राहम हाम्रो निम्ति विश्वासको नमूना मात्र होइनन्, तर उनका संघर्षहरू पनि हाम्रो निम्ति उदाहरण भएका छन्। त्यस्तै एकजना व्यक्ति अयुबको सधैँ नै हामीले कुराहरू पढ्छौं। किन आज हामीले यी कुराहरू दोहोर्याइरहेका छौं भन्दा सोधा, परमेश्वरको वचनमा जति पनि हामीले जहिले पनि हेर्छौं हाम्रो अग्रजहरूको भूमिकालाई देख्छौं अनि उनीहरूको जीवनलाई हामीले पढ्छौं अनि हाम्रो जीवनमा उत्पन्न संसारको सबैभन्दा भक्तिको जीवन बिताउने अयुब ठूलो दबाव र अकल्पनीय चुनौतीहरूबाट भएर गए, किनकि माटोबाट कष्ट उब्जँदैन न त जमीनबाट दुःख उत्पन्न हुन्छ, मानिस दुःखकै निम्ति जन्मन्छ भनेर अयुबले यो स्वीकार गरेका छन्। हामीले पनि जब दुःख पर्छ अनि स्वीकार गर्नुपर्छ, यो दुःख चाहिँ आउँछ नै सबैलाई नै, तर यसमा म प्रार्थना गर्छु, म बलियो हुन्छु, परमेश्वरलाई भन्दछु मेरा दुःखहरू भनेर हामीले भन्न सक्नुपर्छ। यसले चाहिँ हाम्रो जीवनमा पक्कै पनि परिवर्तन ल्याउँछ र परमेश्वर स्वयंले धर्मी मानिस भनी घोषणा गर्नुभएको मानिस आफै अन्यलमा परेको हामीले देख्छौं अयुबलाई, र उनको अन्यलतामा पनि विश्वासमा हिँडिरहे। र अयुब जस्तो दुःख अप्ठ्यारो परिस्थिति आयो भने त हामीलाई कति गाह्रो हुन्छ होला सहनको निम्ति, तर अयुबले चाहिँ त्यो चुनौतीलाई स्वीकारे अनि परमेश्वरको विश्वासबाट कहिले पनि डगमगाएनन्। यर्मियाको विषयमा हामीले हेर्यौं भने परमेश्वरको अगमवक्ता यर्मिया, जसलाई परमेश्वरले राज्यहरू उथलफुथल गर्न बोलाउनु भएको थियो, तापनि उनी यति धेरै दबावबाट भएर गए कि उनले परमेश्वरको अस्तित्वको बारेमा प्रश्न सोध्न थाले। हे परमप्रभु, तपाईँले मलाई धोका दिनुभयो र मैले धोका खाएँ, तपाईँले मलाई जित्नुभयो र ममाथि विजयी हुनुभयो, दिनभरि नै म हाँसोको पात्र बने, सबैले मलाई ठट्टा गर्छन्, जब जब म बोल्छु तब तब चर्को स्वरले कराएर उपद्रव र सर्वनाश भयो भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्दा र खिसी ल्याएको छ, तर म उहाँको चर्चा गर्ने छैन, म फेरि कहिले उहाँको नाउँ बोल्ने छैन भने यदि म भन्छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरो हड्डीहरूमा थुनिरहेको आगो जस्तो हुन्छ, त्यसलाई भित्र रोकिराख्दा म थकित हुन्छु, साँच्चै म त्यो थाम्नै सक्दिन भनेर यर्मियाले 20 अध्यायको 7 9 यसरी लेख्दछन्। र कहिलेकाहीँ यो अप्ठ्यारो परिस्थिति आउँदाखेरि अनि परमेश्वरसँग प्रश्न सोध्न मन लाग्छ, किन यस्तो भयो, किन निको हुँदैन, किन यो समस्याहरू हट्दैन जस्तो लाग्छ, यो स्वाभाविक नै हो, तर पक्कै पनि प्रभुमा विजयी छ भनेर उहाँले थाहा पाउनु भएको थियो र परमेश्वरकोमा गरिएको भक्ति उहाँले कहिले पनि डगमगाउन दिनुभएन। हुन्छ, यतिखेर फेरि एउटा गीत नै म सुनाउँछु तपाईँहरूलाई, गीतपछि म फेरि पनि आउनेछु।

सदनभित्र हामीले विश्वासका पात्रहरूको कुराहरू गरिरहेका छौं। एकजना मुसा भन्ने व्यक्तिलाई हामीले हेर्नुपर्दा पुरानो करारको धेरै जसो भाग लेख्ने मुसा संसारकै नम्र मानिस भनी परमेश्वर स्वयंले घोषणा गर्नुभयो। मुसा चाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। गन्ती 12:3 हामीलाई बताउँदछ, उनको जन्म र बाल्यकालको अलौकिक रीतिले परमेश्वरको योजनामा सुरक्षित राखिएको थियो। मिश्रका सबै बालकहरू मार्न राजाद्वारा हुकुम हुँदा मुसाकी आमाले मुसालाई कुशको टोकरीमा राखी नील नदीमा बगाइदिएकी थिइन्। फारूकी छोरी सोही समयमा नील नदीमा टहल्न आएकी समयमा उनले टोकरी देखिन्, त्यो बालकलाई दरबारमा लगिन्। यसरी मुसाको बाल्यकाल अलौकिक रूपमा परमेश्वरद्वारा सुरक्षित राखिएको थियो। यसरी मुसा 40 वर्षको उमेरसम्म मिश्रको राजदरबारमा रहे। मुसा आफ्ना जातिको निम्ति उनले दरबार छोडे र मिध्यानको उजाडस्थानतिर भागे। मिध्यानमा ससुराका भेडा बाख्रा चराइरहेको समयमा जरिरहेको पोथराबाट परमप्रभु मुसासँग बोल्नुभयो, आफ्नो प्रजाको छुटकाराको निम्ति मैले तपाई चुनेको छु भनी घोषणा गर्नुभयो, तलाई चुनेको छु भनी घोषणा गर्नुभयो, यो काम पूरा गर्न म तेरो साथमा हुनेछु भनी प्रतिज्ञा पनि दिनुभयो। त्यसैसँग कुरा गर र त्यसले भन्नुपर्ने कुरा तैले बता र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो म बताउनेछु भनेर प्रस्थान 4:12 पनि भन्नुभएको छ। तर पनि मुसाको जीवनलाई हामीले नजिकबाट निहाल्यौं भने उनी धेरै पटक परमेश्वरको अघि आफैलाई अयोग्य छु भनी सम्झेका थिए। उनी निराश भए। उनी रिसाएका धेरै ठाउँहरूमा उल्लेख गरेको हामी पाउँदछौं। हरेक सफल मानिसको पछाडि अन्धकारका दिनहरू पनि हुन्छन् भन्ने सत्यलाई हामी नकार्न सक्दैनौं। परमेश्वर स्वयंको आवाज उनले सुने तापनि उनी आफ्ना इजरायली जातिको निम्ति मिश्र जानलाई अस्वीकार गर्दछन्। बारम्बार उनी बहाना गरेर उम्कने बाटोहरू खोजिरहन्छन्। मुसाले भने, यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी परमप्रभु तिमी कहाँ देखा पर्नु भएको होइन भनेर जवाब दिए भने के गर्ने। त्यसपछि परमेश्वरले निश्चयताको निम्ति दुईवटा आश्चर्यकर्म गरेर देखाउनुभयो। तापनि मुसाले भने, हे प्रभु बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। प्रस्थान 4:13 हामीले कुरा पाउँछौ र परमेश्वरले जुन बोलावट दिनुहुन्छ उनी आफ्नो विश्वासको संघर्ष गर्छन् र विश्वासमा संघर्ष गर्छन् र बोलावटबाट भाग्न खोज्छन्। र यसरी एकजना मुसा भन्ने व्यक्तिको हामीले बारेमा हेर्यौँ भने छोटकरीमा यस्ता कुराहरू पाउँछौं। जस्तै एकजना योना भन्ने व्यक्तिको बारेमा हामी हेरौं। परमेश्वरको महान अगमवक्ता योना परमेश्वरको सुसमाचार बोकेर निनवे जानलाई बोलावट भए तापनि उनी टार्सस्तिर समुद्र यात्रा गरेका छन् र परमेश्वरको आज्ञादेखि भाग्ने एउटा अगमवक्ताको रूपमा हामी योनालाई चिन्दछौं। उनको टार्सको समुद्रभरि उनले परमेश्वरको शक्तिशाली कार्यलाई देखे। माछाको पेटभित्रको सुरक्षा र लौकाको उदाहरणले पनि उनको मनलाई परिवर्तन गर्न सकेन। निनवेका मानिसहरूप्रति परमेश्वरले देखाउनु भएको अनुग्रह र दयाप्रति उनी संघर्षरहित भइरहे। तर परमेश्वर योनाको पछि लाग्नुहुन्छ र आफ्नो हृदय बुझाउन परमेश्वर प्रयत्नशील हुनुहुन्छ र योनाले इन्कारीका कुराहरूमा पनि परमेश्वरले चाहिँ त्यहाँ गरेर देखाउनु भएको छ। अनि योनाले चाहिँ जुन कुरा चाहिँ म गर्दिन भन्ने कुराहरूमा पनि परमेश्वरले तैले गर्नुपर्छ भनेर चाहिँ चुन्नु भएको छ र परमेश्वरको निम्ति बाँचेका हाम्रा ठूल्ठूला अग्रजहरूको विश्वासलाई हेर्दाखेरि उहाँहरूले अचम्म रीतिले कामहरू गर्नुभएको छ। उहाँको जीवनमा परमेश्वरले अचम्म तरिकाले कामहरू गरेको जीवन पनि त्यस्तै स्वतः हामीलाई पनि परमेश्वरले चुन्नु भएको छ र हामी एउटा न एउटा कामको निम्ति उद्देश्यको निम्ति बोलाइएका छौं। जस्तो अवस्थामा पनि हामीले पनि परमेश्वरको बोलावटलाई पूरा गर्नुपर्ने नै हुन्छ। यतिखेर एउटा गीत सुन्छौं हामी, गीतपछि फेरि पनि म आउने नै छु।

कार्यक्रम नयाँ हुँदै सुन्दैछौ। कार्यक्रम नयाँ हुँदै परमेश्वर दिनले हुँदैका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो र यहाँ चाहिँ पवित्र धर्मशास्त्र बाइबलले भनेका कुराहरू हजुरहरू सामु उत्साहको रूपमा बाँड्ने गरेको छु मैले। र हबक्कूकको विषयमा मलाई भन्न मन लागेको यहाँ केही कुराहरू छन्। यहुदा देशको निम्ति परमेश्वरको पक्षमा बोल्नलाई नियुक्त भएको अगमवक्ता हबक्कूक आफै जीवन अनि आफ्नो देशमा भइरहेको भद्रकुल आफ्नै जीवन अनि देशमा भएको भद्रकुल परिस्थितिलाई भोगेर ठूलो दबावमा परे। उनी परमेश्वरको अघि प्रश्न लिएर कराउँदछन्, भन्दछन्, हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकारा गर्ने तर तपाई सुन्नुहुन्न, अथवा उपद्रो भनी म तपाईँमा कहिलेसम्म पुकारा गर्ने तर तपाई बचाउनुहुन्न? तपाई मलाई किन अन्याय हेर्न लाउनुहुन्छ? तपाई किन अनुचित कुरा सहनुहुन्छ? न्याश र उपद्रो मेरै सामु भइरहेका छन्, झगडा र विवाद चारैतिर छन्। यसै कारण व्यवस्था मन्द हुँदै जाँदैछ र न्याय कहिल्यै प्रबल हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरूपयोग हुन्छ भनेर हबक्कूक एक अध्यायको दुईदेखि चार समय लेखिएको छ। र हामी मानिसौं श्रोता, हबक्कूक जस्तै मानिस हौ हामी पनि, हामी जस्तै मानिस थिए हबक्कूक पनि, तर परमेश्वरले चुन्नुभएको अगमवक्ता आफ्नो यहुदा देशको निम्ति चाहिँ विलाप गर्दछन्। त्यहाँ भएका अप्ठ्यारा परिस्थितिहरू देखेर चाहिँ कहिलेसम्म यस्तो अन्याय भइरहन्छ भनेर चाहिँ उहाँले भन्नुहुन्छ। तर पनि यी सबै कुराहरूको प्रश्नको जवाब त प्रभुले दिइसक्नु भएको छ। मैले संसारलाई जितेको छु, तर पनि हामी चाहिँ प्रश्नमाथि प्रश्न गरिरहेका हुन्छौं र हबक्कूकले यो गर्न स्वाभाविक पनि हो, किनभने हामी मानिसलाई सहन गाह्रो पक्कै पनि हुन्छ। र नहेमिया भन्ने एकजना व्यक्ति थिए जो बेबिलोनलाई जितेपछि फारसका सम्राट कोरेसले 538 विक्रम बीसीमा 538 बीसीमा स्थानीय सांस्कृतिक पहिचान सहित शासनको निम्ति यहुदीहरूलाई आफ्नो गाउँ फर्कने अवसर दिए र फारसका सम्राटले दिएको स्वीकृति पत्र सहित केही यहुदीहरूलाई लिएर नहेमिया यरूसलेमतिर फर्किए र मन्दिर पर्खाल पुननिर्माण गर्न शुरू गरे। पर्खाल निर्माण कार्यको निम्ति थुप्रै विरोधीहरूको सामना गरे। सम्बलत, तोबिया, अरबीहरू, अमोनीहरू र अस्तोदीहरूले पर्खाल निर्माणको उन्नति हुँदैछ भन्ने सुनेर साह्रै रिसाए र निर्माण कार्य रोक्न सबै एकसाथ जम्मा भए। एकातिर बाहिरी शत्रुहरूबाट गिल्ला र निन्दा अनि आक्रमणको सामना गरिरहेका थिए भने भित्री समस्याहरूको पनि सामना गरे। उनीहरूको अन्न अभाव भएर नानीहरू भोकभोकै थिए र अनिकाल आउन लागेको देखेर कतिले खेतहरू बन्धक राखेर अन्नहरू किनिरहेका थिए, कतिले त छोराछोरी बन्धक राखेर पनि अन्न किनिरहेका थिए। हामीले 5 अध्यायको 2-8 नहेमियामा पाउँदछौ। यो भयावह स्थितिमा तपाई र म पनि भए कस्तो प्रतिक्रिया दिने थियौं होला? जुन उद्देश्यले उनले काम शुरू गरे, थुप्रै विरोधका आवाजहरू सुने, आक्रमणको सामना गरे, पारिवारिक अभावहरूको सामना गरे, ती क्षणहरूमा नहेमियाले उपवास प्रार्थनाको साथ परमेश्वरतिर आँखा उचाले र मन्दिरको पर्खाल निर्माणमा खटिएका भारदार अधिकृत र मानिसहरूलाई परमेश्वरतिर दृष्टि लगाउन सहायता गरे। तब उठेर मैले ती सबको निरीक्षण गरे र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भने, उनीहरूसँग नडराओ, महान र भयोग्य परमप्रभुको सम्झना गर। नहेमियाले परमेश्वरसँग यसरी प्रार्थना गरे, अब हे परमेश्वर, मेरा हात बलिया पार्नुहोस्। यसरी नहेमियाले भित्र र बाहिरबाट आउने थुप्रै विरोध र चुनौतीहरूको सामना गरे, तापनि उनले आफ्नो काम पूरा गरे र तपाई हामीले पनि आफ्नो उद्देश्यलाई मा थुप्रै चुनौतीहरू आए पनि परमेश्वरलाई सोधेर हामीले अगाडि बढ्नुपर्छ पक्कै पनि। र नहेमियाले चाहिँ फारसका राजा कोरेसले जसरी परमेश्वरका जनहरूलाई चाहिँ आफ्नो देशबाट मन्दिर निर्माण गर्नको निम्ति फेरि आउन दिएका थिए, कोरेसको हृदयमा परमेश्वरले नै बोल्नुभयो भनेर भनिएको छ। र हरेक मानिसको हृदयलाई चलाउने परमेश्वर हुन्छ र परमेश्वरले चलाउनु भएपछि कसैको पनि केही लाग्दैन स्वतः। र तपाईँ र मलाई पनि परमेश्वरले चलाउनुहुन्छ हो। कहिलेकाहीँ हामी थाकेका हुन्छौं, कहिलेकाहीँ हामी अत्यासिलो जीवनमा अप्रत्याशित ढलिरहेका हुन्छौं, तर पनि हाम्रो विश्वासलाई कहिले पनि डगमगाउन दिनु हुँदैन, किनभने परमेश्वर हामीसँग हुनुहुन्छ। र जसरी अरूको राजाको हृदयलाई समेत परिवर्तन गरेर चाहिँ आफ्ना जनहरूलाई परमेश्वरले ल्याउने नै इच्छा गर्नुभयो, त्यसरी तपाईँ र मलाई पनि अप्ठ्यारो परिस्थितिबाट निकाल्नको लागि परमेश्वर सधैँ तयार हुनुहुन्छ।
हजुर श्रोता मित्र, हामीले यस्तै विविध कुराकानी सुन्दा सुन्दै समयको लगभग अन्त्यतिर आएका छौं। अब छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्दीपजीलाई पनि धन्यवाद दिँदै म भने छुटिन चाहन्छु। धन्यवाद। जय मसीह।

यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।